0: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
1: हिजो आज के भयो के भयो बहिनी? कहिले पखाला लाग्छ, दिशा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिशा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ। त्यही चेक गर्न जाँदैछु, बरु कतातिर राम्रो होला?
0: मा पार्वती आयुर्वेद क्लिनिक जानुहोस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
2: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट सधैँका लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा वात सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
3: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
2: म पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98480 27590 र 081534328।
4: अया, कान दुखेर हैरान भइरहेछ, के गर्ने, कहाँ जाने होला?
5: बहिनी, किन चिन्ता लिनुहुन्छ? बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान डम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
6: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
5: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा, फुलचेक्रा 5, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081530244, 98580-81244।
7: दाई, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
8: म पनि पहिला ग्यास्ट्रिक, पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
7: हो र, त्यहाँ के सेवा पाइन्छ त दाई?
8: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक, पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठागुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
7: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक, जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
8: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक, उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97639711786 र 98224392377।
9: मेडिकेयर क्लिनिक, महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।
10: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
11: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
10: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
11: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
12: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
10: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
11: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
12: थप जानकारीका लागि शुभश्री आइबीएफ क्लिनिक सोल्टिमोट काठमाडौँ, फोन नम्बर 98 61 14 16 99।
7: वाउ, प्लस टू परीक्षा पनि पास भयो, अब कुन कलेजमा भर्ना हुने होला?
13: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
7: ए हो र, त्यहाँ के के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देऊ न।
13: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
7: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
14: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
7: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी आदर्श ग्रुपद्वारा सञ्चालित, ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98 580 36 577, 98 580 28 195 र 98 580 36 811। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, सफल भविष्यको बलियो आधार।
15: नमस्ते दाई।
16: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
15: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
16: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
17: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
18: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
7: हाम्रा विशेषताहरू:
18: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
7: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
18: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
7: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
18: प्रत्येक महिना हार्दिक आइबीएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
7: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
18: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
7: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
18: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआईसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
7: सम्पर्क फोन नम्बर 081 530 274 र 98 580 21 822।
19: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो, तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन, के गर्ने होला?
20: किन चिन्ता गर्नुहुन्छ, न्यू कैलाश दर्शन होटल छँदैछ नि।
19: कस्तो होटेल हो कुन्नी? हामीले खोजेको सुविधाहरू छ कि छैन?
20: किन नहुनु? ल सुन्नुहोस्, नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
19: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
20: हजुर, न्यू कैलाश दर्शन होटल, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20, राजा। सम्पर्क फोन नम्बर 98 487 57 466।

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: प्रदेशमा सर्पदंश विरुद्धको औषधि अपुग, सुनसरी लगायत जिल्लाका आन्दोलनमा मृत्यु भएका चारजनालाई शहीद घोषणा।
2: फेरिदै बालश्रम निषेध सम्बन्धी कानून, राष्ट्रिय सदाचार विधेयक ल्याउन निर्देशन, प्रहरीले फेरि माग्यो फोन ट्यापिङको अधिकार।
1: लालबकैया नदीमा डुबेर 3 बालबालिका बेपत्ता, पर्याप्त मल नपाउँदा किसान आक्रोशित, इजरायल जान $1,500 देखि $2,000 तिर्नुपर्ने प्रस्ताव।
2: कोलम्बिया भूकम्पमा 181 जनाको मृत्यु, 8,000 भन्दा बढी घरमा क्षति, सोमालिया शिविरका बालबालिकामा उच्च कुपोषण, कंगोमा इबोला संक्रमणबाट ज्यान गुमाउनेको संख्या 2,000 पुग्यो।
1: र दक्षिण कोरियामा सम्पन्न अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपाललाई 4-0, पोर्चुगलमा पहिलो पटक युरोप स्तरीय नेपाली टी10 क्रिकेट प्रतियोगिता हुने।

0: भन्दा सुरुमा सरकारी स्वास्थ्य संस्थाहरूमा अत्यावश्यक खोप लगायतका औषधिको चरम अभाव देखिएको प्रसङ्ग।
1: सरकारले लामो समयसम्म खरिद प्रक्रिया अघि नबढाउँदा सरकारी स्वास्थ्य संस्थामा अत्यावश्यक खोप, औषधि र स्वास्थ्य सामग्रीको चरम अभाव देखिएको छ। औषधि नभएकै कारण सर्पले टोकेका बिरामीको ज्यान समेत जोखिममा परेको छ। गर्भवती, सुत्केरी तथा किशोरीका लागि रक्त अल्पता कम गर्न दिइन अत्यावश्यक आइरन चक्की समेत महिनौदेखि सरकारी स्वास्थ्य संस्थामा छैनन्। यसअघि महिनौसम्म देशव्यापी रूपमा अभाव रहेको रेबिज विरुद्धको खोप गत साताको अन्तिमतिर मात्र आपूर्ति गरिएको छ। बागमती प्रदेशका अधिकांश सरकारी स्वास्थ्य संस्थामा सर्पदंशका औषधि र आइरन चक्की नभएको महिनौ बितिसकेको छ। केन्द्र सरकारले आपूर्ति गर्न नसकेपछि अन्य प्रदेश सरकार र स्थानीय तहले आफै खरिद गरेर आइरन चक्की बाँडे पनि पर्याप्त रूपमा उपलब्ध गराउन नसकेको उनीहरूको भनाइ छ। सर्पदंशको औषधिको अभाव भने सबै प्रदेशमा छ। जापानिज इन्सेफलाइटिसको संक्रमण बढ्दो छ। जापानिज इन्सेफलाइटिसबाट एक महिनाको अवधिमा 9 जनाको मृत्यु भएको छ भने अन्य 37 जना संक्रमित भएका छन्। त्यस्तै गत वर्ष पनि यो रोगले 41 जनाको ज्यान लिएको थियो। अन्य 137 जना पनि संक्रमित भएका थिए। किटजन्य रोगमध्ये जापानिज इन्सेफलाइटिसको सबैभन्दा बढी मृत्यु गराउँछ भने यसले दीर्घकालीन स्वास्थ्य समेत असर पार्ने जनाइएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार जापानिज इन्सेफलाइटिसबाट गम्भीर बिरामी भएका मध्ये करिब 1/3 मृत्यु हुने गरेको छ भने बाँच्नेहरूमध्ये आधामा जीवनभर रहने गम्भीर अपाङ्गता रहने पनि स्वास्थ्य कर्मीले बताएका छन्। नेपालमा सन् 1990 दशकमा 4 मध्ये करिब 3 गर्भवती अल्पताबाट प्रभावित हुने गरेको तथ्याङ्क छ। यसलाई कम गर्न सरकारले सन् 2003 आइरन चक्की वितरण कार्यक्रम सुरु गरेको थियो।
0: यसैबीच देशभरका स्वास्थ्य संस्थाहरूमा सर्पदंशक विरुद्ध प्रयोग गर्ने औषधिको पनि अभाव देखिएको छ। विभिन्न अस्पतालहरूले सूचना टाँसेर औषधिको अभाव भएको भनेर जानकारी गराउने गरेका छन् र नेपाल भारत सीमा क्षेत्रका कतिपय बिरामी भने उपचारका लागि भारत जानुपर्ने बाध्यता सिर्जना भएको छ। एन्टिभेनम अभाव हुँदा बिरामीलाई एउटा स्वास्थ्य संस्थाबाट अर्कोमा रेफर गर्नुपर्ने अवस्था आउन सक्ने र त्यस क्रममा उपचारमा हुने ढिलाइ घातक बन्न सक्ने विज्ञहरूको भनाइ छ। विषालु सर्पको टोकाएपछि तत्काल उपचार आवश्यक पर्ने भएकाले बिरामीलाई टाढाको स्वास्थ्य संस्थामा लैजानुपर्ने अवस्था आफैमा जोखिमपूर्ण हुन्छ। देशका विभिन्न अस्पतालमा एन्टी स्नेक भेनम अभाव हुँदा स्वास्थ्य सेवा विभागले भने खरिद प्रक्रिया समयमै सुरु गरिएको भन्दै पन्छिन खोजेको छ। स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका निर्देशक केशव पण्डितले अन्तर्राष्ट्रिय बजारमा आपूर्ति समस्या र सीमित सप्लायर्सका कारण खरिद प्रक्रिया लम्बिएको बताउनुभयो। उहाँले एक साताभित्रै एन्टी भेनम नेपाल आइपुग्ने दावी गर्नुभयो र यो एक साताको बीचमा कसैलाई सर्पले टोकेमा कसरी उपचार गर्ने भन्ने विषयमा पनि नागरिक स्तरमा चिन्ता बढ्दै गएको छ। विभागका अनुसार देशभर केन्द्रमा एन्टिभेनमको मौजदात छैन। केही स्वास्थ्य संस्थामा मौजदात रहेकाले त्यहाँबाट अभाव भएका अस्पताल तथा स्वास्थ्य संस्थामा आन्तरिक व्यवस्थापन मार्फत पठाउने तयारी गरिएको छ। विशेष गरी भेनम आपूर्तिमा नेपाल मात्र नभई अन्तर्राष्ट्रिय बजारमै समस्या रहेको सरकारको दावी छ। भारतमै समेत यसको अभाव रहेकाले नेपालले अन्तर्राष्ट्रिय बोलपत्र मार्फत खरिद गर्दा आपूर्तिमा सीमित र हुने प्रक्रिया पूरा गर्न लाग्ने समयका कारणले पनि ढिलाइ भएको सरकारले बताएको छ।
1: सुनसरी र सिरामा भएका प्रदर्शनका क्रममा ज्यान गुमाएका 4 जनालाई सरकारले शहीद घोषणा गरेको छ। मन्त्री परिषदको हिजो बसेको बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
2: नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालित एम्बुलेन्स र सब वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि करमा पूर्ण रूपमा छुट प्रदान गर्ने गृह मन्त्रालयबाट सुनसरी सिरा जिल्लामा भएको प्रदर्शनको क्रममा मृत्यु भएका मृतक व्यक्तिहरू सुनसरी जिल्लाका ओम प्रकाश मेहता, जय प्रकाश मेहता, रविन्द्र कुमार मेहता र सिरा जिल्लाका गणेश कुमार यादवलाई शहीद घोषणा गर्ने परराष्ट्र मन्त्रालयबाट पोर्चुगल सरकारलाई काठमाडौँमा काउन्सिलर अफिस खोल्न सहमति दिने, अर्को युवा श्रम तथा रोजगार मन्त्रालयबाट वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा श्री निर्मल कुमार उप्रेती 12 नियुक्ति गर्ने र अन्त्यमा पूर्व महालेखा परीक्षक श्री टङ्कमणि शर्मा दङ्गालको संयोजकत्वमा गठित एनसेलको सेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन 2080 सार्वजनिक गर्ने।
1: सुनसरीको देवानगंज स्थित कप्तानगंजमा भएको घटनालाई लिएर सुनसरी र सिरामा भएको प्रदर्शनका क्रममा चारजनाको मृत्यु भएको थियो। प्रदर्शनका क्रममा भएको मानवीय क्षतिपछि मृतकका परिवार तथा स्थानीयबाट उठ्दै आएको सम्मान र पहिचानको विषयलाई सरकारले निर्णय मार्फत सम्बोधन गरेको हो।
0: पछिल्लो 26 दिनमा बजारमा 34,14,647 थान ग्यास सिलिन्डर बिक्री भएको आयल निगमले बताएको छ, तर उपभोक्ताको घरमा ग्यासको अभाव कायमै छ। निगमले भने दैनिक औसत 1,31,000 सिलिन्डर बजार पुगिरहेको दावी गरेको छ। साउन लागे यता हिजोसम्ममा बजारमा बिक्री भएको यो परिमाण औसत दैनिक खपत 1,08,000 तुलनामा बढी हो। आयल निगमका प्रवक्ता मनोज ठाकुरले उपभोक्ताले घरमा रहेका सबै खाली सिलिन्डर भरेर राख्ने मनोवृत्ति का कारण धेरै ग्यास आयात गरे पनि आपूर्ति गर्न नसकिएको बताउनुभयो। तर उपभोक्तालाई दोष लगाएर निगमले पन्छिन नमिल्ने उपभोक्ता अधिकार कर्मीहरूले बताउँदै आएका छन्। ग्यासको मात्रै होइन, मलको पनि देशभरमा हाहाकार देखिएको छ। कतिपय किसानले मल हाल्ने बेलामा नपाएको गुनासो गर्दै आएका छन्।
3: महँगो मूल्य हालेपछि बजारमा कालो बजारीको मल छ्यापछ्याप्ती पाइने तर डिलरले प्रदान गर्ने अनुदानको मल भने नपाएको किसानको गुनासो छ। यो वर्ष मौसमले साथ दिँदा 3 बिघा खेतमा बेलैमा रोपाई सक्नुभएका सर्लाहीको कविलासी नगरपालिका साथ सिर्सियाका ब्रह्मदेव यादव
4: डिलर
3: कालो बजारीमा अनुदानको डिएपी मल 3500 र युरिया मल 2500 सम्ममा खुल्याम बिक्री हुने गरेको किसानहरूको दावी छ। सीमावर्ती क्षेत्र मलङ्गुवा नगरपालिका एक भेडियाहीका जयशंकर यादवले अनुदानको मल नपाएपछि भारतबाट प्रति बोरा 500 रुपियाँमा युरिया मल ल्याएर धान बालीमा हालिसक्नुभयो।
5: इन्डियामा गएर ल्याए 350 बोरा आएपछि अनि त्यहाँबाट ल्याउनु पनि एकदमै झ्याउ छ, ल्याउन दिँदैन। इन्डियन किसानको माध्यमबाट खेत उनीहरूले नेपालको खेत बटैया गर्छ नि, अनि बटैया गर्छ भनेर आफ्नो खेतमा पटाउन लागेको भनेर उसले छिराइदियो।
3: मलङ्गुवा नगरपालिका 6 खुटौनाका किशोरी रायले नेपालमा अनुदानको मल नपाउने समस्या एकातर्फ रहेको र अर्कोतर्फ यो वर्ष नेपाल भारत दुवै तर्फबाट सुरक्षा कर्मीले बोर्डरमा कटाई गरेको बताउनुभयो।
6: इन्डिया से त पहिले मिलित रहेको चलते मतलब बडा दिक्कत इन्डियो सलाबेमा इन्डिया वाला छोडियो दै छै, आज नेपालको 17 छिनिया लै छै, जनता त गहुँ गेल रह गेल। हम सरकार कथी कहबै, सरकार सब तऽ जनते बनैले तऽ हमनीके कहला से कथी होतै, सरकार किछो न होतै।
3: भारतमा मल लिन जाँदा त्यहाँको प्रहरीले पक्राउ गरेर थुन्दा सर्लाहीको बलरा नगरपालिका 5 अर्नाहा गाउँका नागेन्द्र प्रसाद सिंह र सुरेश सिंह दाजुभाइ 38 दिनसम्म प्रहरी हिरासतमा बस्नु पर्यो। पक्राउ परेका मध्ये सुरेन्द्र प्रसाद सिंह
7: खाद लिके नेपाल आउरेही तो रास्तामा जे घुमु आउछि एसएसपी के उ हमरा पकड़ले 35 दिन पर वहाँ से रिहा भेली चलबे करते महीना दिन पर तारीख देते। अगर यहाँ मिलती अपने के नेपाल में खाद तो इंडिया कोनो आदमी न देते व्यक्ति। अब जहाँ 5 बोरा काम है 1 बोरा से तो न पुगते तो वो किसान मजबूरन वहाँ जाना पड़ता है इंडिया में।
3: हिजो आज मल वितरण करने सहकारी संस्था डीलर र ओडा कार्यालय परिसर में किसान को थेकी न सक्नु भीड़ लाग्ने गरेको छ। हरिपुर नगरपालिका 2 का वडा अध्यक्ष नीलविक्रम थापा मल को माग अत्यधिक रहेको तर कोटा अनुसार सीमित मल आउँदा वितरण में चुनौती रहेको बताउनुहुन्छ।
8: कोटाबाट विभाजन हुने कारणले गर्दाखेरि पर्याप्त मात्रामा मल नआउँदाखेरि जतिसुकै हामीले व्यवस्था मिलाउन खोजे तापनि कठिनाई चाहिँ हुँदो रहेछ।
3: मल वितरणको जिम्मा पाएका निकायले भने प्राप्त मल कोटा अनुसार वितरण गरिरहेको बताउँछन्। मलको बिक्री वितरण र कालोबजारी बारे अनुगमन गर्ने अधिकार भने पालिकाहरूलाई नै दिइएको बताउँदै सर्लाहीमा रहेको कृषि सामग्री कम्पनी लिमिटेड नवलपुरका कार्यालय प्रमुख सरोज खनाल
9: पालिकामा तोकेको मल त्यो सम्बन्धित डिलरले ल्याए कि ल्याएन, ल्याएर बिक्री गरे कि गरेन, तोकेको किसानहरूलाई बिक्री गरे कि गरेन भनेर उहाँहरूले अनुगमन गर्ने र आवश्यक कारवाहीको लागि आफूले कारवाही गर्ने।
3: नेपालमा हरेक वर्खाको समयमा पर्याप्त मल नपाउने समस्या दोहोरिँदै आएको छ। जुन सरकार आउँदा पनि आवश्यक परेको समयमा मल नपाउने समस्याले किसानमा नैराश्यता र आक्रोश पनि बढेको छ। जनार्जन खत्री, CIN रेडियो एकता।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा डेंगी र इन्सेफलाइटिसबाट बस्न लामखुट्टे नियन्त्रण प्रभावकारी
1: साझै नियन्त्रण प्राप्त गर्न सक्छ तर डेंगीमा चाहिँ अहिले नियन्त्रण प्राप्त गर्न सक्ने अवस्था छैन लामखुट्टेलाई नै विशेष ध्यान दिनु पर्यो त्यसको नियन्त्रण गर्नु पर्यो
2: फेरि नै बाल श्रम निषेध सम्बन्धी कानून राष्ट्रिय सदाचार विधेयक ल्याउन निर्देशन प्रहरीले फेरि माग्यो फोन ट्यापिङको अधिकार लाल बकैया नदीमा डुबेर तीन बालबालिका बेपत्ता लगायतका खबर बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
3: आफ्नो स्वास्थ्यको ख्याल राख्नु नै साँचो आत्मविश्वास हो त्यसैले त नेपाल परिवार नियोजन संघ बाँके शाखा विगत लामो समयदेखि यहाँहरूको सेवामा समर्पित छ
4: हामी कहाँ पूर्ण गोपनीयताका साथ सुरक्षित गर्भपतन परिवार नियोजनका साधन पाठेघरको मुख र स्तन क्यान्सरको परीक्षण तथा यौन र प्रजनन स्वास्थ्य सम्बन्धी परामर्श सेवा उपलब्ध छन्
3: अब प्रत्येक आइतबार दिउँसो 3-5 बजेसम्म स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्देश आचार्यद्वारा विशेष परामर्श र उपचार पनि पाउनुहुनेछ
4: ढिला नगर्नुहोस् आजै स्वास्थ्य सम्बन्धी परामर्श लिनुहोस् ठेगाना नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 9 रामलीला रोड नापी शाखा अगाडि
3: फोन नम्बर 081-530-398
5: आज म एकदम खुसी छु
6: हैन आज किन यसरी हाँस्दै आएकी छौ त
5: आज मैले रेडियो कृष्ण शर्मा एउटा राम्रो कलेजको विज्ञापन सुने मलाई त्यहाँको विशेषता एकदम मन पर्यो म त भुल्ली नै बाबालाई भनेर जान्छु
6: ए हो र ल ल भन न त तिम्रो रोजाई कस्तो रहेछ हामी पनि जानौ
5: ल सुन त्यहाँ त गुणस्तरीय शिक्षा आधुनिक प्रविधिद्वारा अध्यापन र आफ्नै भवन सहित अत्याधुनिक सुविधा भएको नेपालगञ्ज 12 अवस्थित जीएम कलेजको बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुलेको रहेछ अनि त्यहाँ त सिप अभिवृद्धिका लागि नियमित तालिमहरू पर्याप्त अतिरिक्त क्रियाकलापहरू जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति एजुकेसनल टुर सिए काउन्सिलिङ क्लास सञ्चालन मोटिभेसनल क्लास आइसिटी क्लास एसी क्लासरुम इन्डस्ट्रियल फिल्ड भिजिट क्रिकेट मैदान बास्केटबल कोर्ट तथा अन्य खेलकुदका क्रियाकलाप क्यारियर काउन्सिलिङ जब प्लेसमेन्ट तथा क्याम्पस सेलेक्सन लगायतका विविध कार्यक्रम रहेछन् यो विज्ञापन रेडियोमा सुनेपछि मैले त यहीँ जाने निर्णय गरेँ अब भन तिमीलाई मेरो निर्णय कस्तो लाग्यो
6: हो रहेछ एकदमै ठिक लाग्यो मलाई त अब म पनि मेरो बहिनीलाई लुम्बिनी प्रदेशमा सबैभन्दा बढी पास गराउन सफल कलेज जीएम कलेज नेपालगञ्ज 12 मुक्तिपुर बाँकेमै भर्ना गर्छु
5: ल सुन त्यसो भए 98580-40388 98045-086-26 र 98580-85040 आजै सम्पर्क गरेर विस्तृतमा कुरा बुझ है
6: ल ल हुन्छ हुन्छ ल
7: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो आउनुहोस् सोफा हब नेपालगञ्ज
8: हरेक सामानको खरिदमा 1,000-20,000 छुट 10-15 वर्षसम्मको वारेन्टी साथै फ्री डेलिभरीको सुविधा पनि
7: अहिले थमाथम बिक्री भइरहेको छ स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैंकको अगाडि
8: सम्पर्क 97-05-11-48-70
7: सोफा हब नेपालगञ्ज
8: विश्वासमा नम्बर 1
7: क्वालिटीमा सबैभन्दा बेस्ट

0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्रपत्रिकाको खबर।
1: आजको कान्तिपुरको पहिलो पृष्ठमा प्रहरले फेरि माग्यो फोन ट्यापिङको अधिकार शीर्षकमा खबर प्रकाशित छ। यसलाई गौरव पोखरेलले लेख्नु भएको छ। नेपाल प्रहरले अपराध अनुसन्धानका लागि भन्दै सरकारसँग कल इन्टरसेप्सनको अधिकार मागेको छ। यो अधिकार पाए प्रहरीले व्यक्तिको फोन कुराकानी रियल टाइममै सुन्न सक्छ। प्रहरी प्रवक्ता अभिनारायण काफ्लेले प्रहरीको रणनीतिक योजनामै कल इन्टरसेप्सनको विषय समेटिएको बताउनु भएको छ। त्यस्तै भित्रपृष्ठमा नाइमा एक्सपोमा 48 नयाँ मोडल शीर्षकमा खबर प्रकाशित छ भने क्यापिङ खुकुलो बनाउँदै 5G सञ्चालन गर्ने सरकारी रणनीति शीर्षकमा अर्को खबर छ। सन् 2035 देशव्यापी रूपमा 5G को पहुँच सुनिश्चित गर्ने लक्ष्य रहेको छ। यसलाई सजना बरालले खबर लेख्नु भएको छ। त्यस्तै कारोबारको पहिलो पृष्ठमा उद्योग सरकारले चलाउने कि निजी क्षेत्रले फेरि उठ्यो विवाद शीर्षकमा खबर प्रकाशित छ। सरस्वती ढकालले लेख्नु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले 5 सरकारी उद्योगको प्रगति विवरण सार्वजनिक गरेर पुराना उद्योगहरू सञ्चालनमा चासो देखाएपछि राजनीतिक वृत्तसँगै आर्थिक क्षेत्रमा पनि बहस सृजना भएको छ। लामो समयदेखि बन्द रहेका सरकारी उद्योग पुनः सञ्चालनमा ल्याउन लागेको प्रधानमन्त्रीको घोषणाले आम सर्वसाधारणमा उत्साह देखिएको छ। प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल मार्फत यस्तो विवरण सार्वजनिक गरेसँगै प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति गगन थापा र अर्को प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेलले असहमति समेत व्यक्त गरेका खबरहरू प्रकाशित छन्। त्यस्तै 2 वर्षभित्र वित्तीय व्यवस्थापन नगरी अनुमति पत्र खारेजको व्यवस्था सुधार्न माग शीर्षकमा अर्को खबर छ भने इजरायल जान 1500 देखि 2000 डलर तिर्नुपर्ने प्रस्ताव शीर्षकमा खबर छ। इजरायलको अवधारणा इजरायलको साधारण कृषि र घरायसी केयर गिभरको क्षेत्रमा जाने नेपालीले 1500 देखि 2000 अमेरिकी डलर तिर्नुपर्ने प्रस्तावका विषयमा पनि छलफल अघि बढेको छ। इजरायलले नेपालबाट लैजाने योजना बनाएको कृषि र घरायसी केयर गिभरले रोजगारीका लागि त्यहाँ पुगेपछि सो रकम फिर्ता नहुने गरी जम्मा गर्नुपर्ने प्रस्ताव पठाएपछि कोटा सार्वजनिक गर्न ढिलाइ भएको छ। युवा श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता पिताम्बर अधिकारीले घिमिरेले इजरायलले माग गर्ने भनेको लर्ड एन्ड अर्न बाहेकको कृषि र घरायसी केयर गिभरका लागि जाने श्रमिकले रकम जम्मा गर्नुपर्ने प्रस्ताव आएपछि सो विषयमा थप छलफल गर्दा कोटा सार्वजनिक गर्ने विषयमा ढिलाइ भएको जानकारी गराउनु भएको हो।
0: पत्र पत्रिकाहरूमा एमाले र नेकपाको 5 बुँदे निर्देशनको बारेमा पनि खबर छ। नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच प्रदेशमा सत्ता सहकार्य गर्ने 3 बुँदे सहमति कार्यान्वयन गर्न दुई पार्टीका शीर्ष नेताहरूले 5 बुँदे निर्देशन जारी गरेका छन्। दुई पार्टीबीच प्रदेश सरकार गठन र मन्त्रालय बाँटफाँटमा सहमति जुड्न नसक्दा विवाद पिचिलो बन्दै गएको बेला एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले 5 बुँदे निर्देशन जारी गर्नुभएको हो। नागरिक दैनिकको भित्री पन्नामा नेपालगंज नाकाबाट 92.25% व्यापार घाटा शीर्षकमा गणेश विशुले लेख्नुभएको खबर छ भने उपेन्द्र यादवले वीरगंजबाट वीरगंज स्थित सुखा बन्दरगाह विस्तारमा ढिलाइ भइरहेको बारेमा खबर लेख्नु भएको छ। त्यसै गरी 22 जना विरूद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस शीर्षकमा खबर छ भने यसकारण राउटे करिडोरमा घट्दैछन् बाँदर शीर्षकमा नगेन्द्र उपाध्यायले सुर्खेतबाट लेख्नु भएको खबर छ। 22 जना विरूद्ध मुद्दा चलाउन सिफारिस गरिएको हो। स्मार्ट टेलिकम घोटाला प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले झण्डै 35 अर्ब रुपियाँ बराबरको स्मार्ट सेल अर्थात् स्मार्ट टेलिकम घोटाला प्रकरणमा अनुसन्धान सकेर 22 जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउनु पर्ने र 96 अर्ब रुपियाँ बिगो दावी गर्नुपर्ने रायसहितको प्रतिवेदन हिजो जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा बुझाएको हो। 5.5 लाख विद्यार्थीसँगै बाहिरियो 5.5 खर्ब शीर्षकमा रुबी रौनियारले लेख्नु भएको खबर छ। स्वदेशमा रोजगारीको अभाव, अध्ययनपछि करियरको अनिश्चितता, शैक्षिक क्यालेण्डरमा अनियमितता, राजनैतिक हस्तक्षेप, सिपमूलक रोजगारीको कमी लगायतका कारणले पनि नेपाली विद्यार्थीहरू विदेश जाने गरेका छन्। युवा प्रधानमन्त्रीलाई युवा आकांक्षा चुनौती शीर्षकमा श्रीराम सुवेदीले लेख्नु भएको खबर छ। संयुक्त राष्ट्रसङ्घले तय गरेको फरक पृष्ठभूमि साझा आकांक्षा भन्ने नारासहित आज विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस पनि मनाइँदैछ। यो नाराले विश्वका विभिन्न सामाजिक, आर्थिक र भौगोलिक परिस्थितिमा रहेका युवाका साझा आकांक्षा, गुणस्तरीय शिक्षा, मर्यादित रोजगारी, निर्णय प्रक्रियामा सहभागिता र राम्रो भविष्य निर्माणको चाहना र अवसरलाई केन्द्रमा राखेको छ। नेपालले त्यसरी नै आफ्नो उदाहरण प्रस्तुत गर्नु गर्नुपर्ने सांसद तथा सरोकारवाला निकायले बताउने गरेका छन्। नयाँ पत्रिका दैनिकमा प्रयोग बिनै बिग्रिए करोडौंका स्वास्थ्य उपकरण शीर्षकमा शिवहरि घिमिरेले लेख्नु भएको छ, उपकरण खरिदमा करोडौं खर्च गर्ने तर सञ्चालनका लागि आवश्यक जनशक्ति व्यवस्थापन र मर्मत सम्भारमा ध्यान नदिने सरकारी प्रवृत्तिले करोडौंका स्वास्थ्य उपकरण गोदाममा थन्किएका छन्। 3 वर्ष सेवा र 55 वर्ष उमेर हदको प्रावधान राखेर टुङ्ग्याइँदै निजामती विधेयकको मस्यौदा शीर्षकमा सुभाष भट्टले लेख्नु भएको छ, 30 वर्ष सेवा र 55 वर्ष उमेर हदको प्रावधान राख्न थालिएको छ। यो व्यवस्था सहित सामान्य प्रशासनले हिजो अर्थ मन्त्रालयमा विधेयकको मस्यौदा रायका लागि पठायो। अर्थबाट सहमति प्राप्त भएपछि मस्यौदा टुङ्ग्याएर मन्त्री परिषदमा पठाउने तयारी गरिएको छ। लालबकैया नदीमा डुबेर 3 बालबालिका बेपत्ता शीर्षकमा अशोक पहाडीले रौतहटबाट लेख्नु भएको खबर छ। रासोपासँग झण्डै 2/3 सांसद तर सदनमा पुर्याउन सकेन 1/4, कोरम नपुग्दा खानी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन सकेन शीर्षकमा कमलराज भट्टले लेख्नु भएको खबर छ। भित्री पन्नामा सर्वोच्चको निष्ठापछि गगन नेतृत्वमाथि दबाव बढाउँदै काङ्ग्रेस इतर समूह शीर्षकमा प्रेम गौतमले लेख्नु भएको खबर छापिएको छ। गोर्खापत्र दैनिकको भित्रीपन्नामा राष्ट्रिय सदाचार विधेयक ल्याउन निर्देशन दिएको बारेमा ईश्वर चन्द्र झाले लेख्नु भएको खबर छ। फेरिदै बालश्रम निषेध सम्बन्धी कानून शीर्षकमा अर्को खबर छ। झण्डै 3 दशक पुरानो बालश्रम निषेध र नियमित गर्ने ऐन 2056 सरकारले पुनर्लेखन गर्ने गरी विधायकी प्रक्रिया अगाडि बढाइसकेको छ। स्वस्थकर मासु उपलब्ध गराउन पहल भएको बारेमा पनि केशवराज पौडेलले अर्को खबर लेख्नु भएको छ। नेपालगञ्ज रोडसम्म रेल विस्तार, व्यापार र पर्यटनमा नयाँ सम्भावना शीर्षक मा नेपालगञ्जबाट सिराज खानले लेख्नु भएको खबर पनि छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। कोलम्बियामा गएको शक्तिशाली भूकम्पमा अहिलेसम्म 240 भन्दा बढीको मृत्यु भएको छ। सरकारी तथ्याङ्क अनुसार भने भूकम्पमा कम्तीमा 181 जनाको मृत्यु भएको जनाइएको छ। भूकम्पपछि कोलम्बियामा आपतकालीन घोषणा गरिएको छ। भूकम्पबाट सबैभन्दा बढी प्रभावित काली र पेरेइरा शहरमा ठूलो जनधनको क्षति भएको उद्धार कर्मीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। पेरेइरामा करिब 2600 जना घाइते भएका छन्। भूकम्पका कारण 1100 भन्दा बढी घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने 8000 भन्दा बढी घरमा क्षति पुगेको सरकारी विवरण छ। त्यस्तै दक्षिण पश्चिम सोमालियाको बाइदु स्थित विस्थापित शिविरमा रहेका बालबालिकामा कुपोषणको अवस्था भयावह बन्दै गएको छ। एमएसएफका अनुसार जनवरी यता बाइओदामा 5 वर्ष मुनिका 21000 भन्दा बढी बालबालिकाको स्वास्थ्य परीक्षण गर्दा करिब 50% कुपोषण भेटिएको जनाइएको छ। र कङ्गोमा युवला भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या 2000 नागेको छ। त्यहाँको सार्वजनिक स्वास्थ्य संस्थाले जारी गरेको पछिल्लो डेटाका अनुसार 2011 जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। देशको 5 प्रान्तमा संक्रमितको संख्या करिब 4381 पुगेको छ। स्थानीय स्वास्थ्य अधिकारीहरूले यो प्रकोपलाई अहिलेसम्मकै तीव्र गतिमा फैलिएको युवला प्रकोप मध्ये एक भएको समेत बताएका छन्।
0: साझा खबरमा अब खेल खबर। नेपाली खेलाडीले दक्षिण कोरियामा सम्पन्न 11 एमबिसी इन्टरनेशनल तेक्वान्दो च्याम्पियनसिपमा 4 स्वर्ण जितेका छन्। 6-10 अगस्तसम्म सञ्चालित च्याम्पियनसिपमा नेपाली खेलाडीले सफलता प्राप्त गरेका हुन्। स्वर्ण जित्ने सबै नेपाल पुलिस क्लबका खेलाडी छन्। प्रेम बहादुर लिम्बूले 40 वर्ष मुनि सिनियर ए लिग एकल पुम्से, सीता तामाङले 40 वर्ष मुनि महिला सिनियर ए लिग एकल पुम्सेमा स्वर्ण जित्नु भएको हो। प्रेम बहादुर र सीताको जोडीले 40 वर्ष मुनि सिनियर ए लिग युगल सीमा पनि स्वर्ण पदक जितेको थियो। पोर्चुगलमा पहिलोपटक युरोप स्तरीय नेपाली टी टेन क्रिकेट प्रतियोगिता हुने भएको छ। विजेताले 5555 युरो पुरस्कार पाउनेछन्। गैरावासी नेपाली संघ एनआरएनए पोर्चुगलको आयोजनामा खेल हुन लागेको हो। र नेपाल पुलिस क्लबका कबीर केसी र धन्यन्तरी क्लबका सुहम कार्की लिनिङ 14 पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगितामा विजयी हुनुभएको छ। पुरुष 19 वर्ष मुनिको सिङ्गलतर्फ कबीरले त्रिभुवन आर्मीका आशुतोष कसोधनलाई 21-11, 21-6 र सुहमले फिटनेस पार्कका समीर खट्कालाई 21-10, 21-12 सेटमा पराजित गर्नुभयो।
1: लामखुट्टेको नियन्त्रणका फाइदा र इन्सेफलाइटिसको जोखिम कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
2: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
3: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
2: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
3: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
4: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
2: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
3: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
4: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98 61 14।
5: कारणले हप्तौँदेखि उपचार गराइराख्दै गर्दाखेरि खोप लगाउने ठाउँ कहाँ होला भनिदिनु होला भनेर आइरहेको अवस्था,
6: खोप लगाउने ठाउँ पनि थाहा छैन,
5: थाहा नभएको हुनाले त्यो कारण एउटा होला, त्यो प्रश्नै देखिन्छ। तर त्यो बाहेक पनि सम्भवतः धेरै मानिसहरूले खोप यदि पाइरहेको अवस्था रहेछ भने पनि अब एउटा जुन मैले भनिहालेँ 2.5 दशक अगाडि जुन एउटा समस्या थियो, त्यसपछि खोप आएपछि लगभग यो त्यति साह्रो सुन्निएको अवस्था पनि थिएन केही वर्ष अगाडिसम्म, त्यो भएको हुनाले पनि कतै यो रोग खास त्यस्तो छैन भनेर पनि कतिपयले व्यवस्था गरे पनि होला। तर जो जो वयस्क हुनुहुन्छ जसले चाहिँ कहिले पनि खोप लाउनु भएको छैन, उहाँहरूले त कहाँ लाउने भन्ने प्रश्न त स्वाभाविक हो, सम्बन्धित निकायबाट पहल हुनुपर्छ भन्ने मेरो भनाइ हो।
6: बालबालिकालाई पनि जोखिम चाहिँ हुन्छ भन्ने प्रश्न पनि होला, हुन्छ कि हुँदैन त?
5: 15 वर्ष मुनिका बालबालिका सबैभन्दा यसको जोखिममा होइन, धेरै बालबालिकाको मृत्यु पहिला पनि भएको नभएको होइन, 5 वर्षभित्रकोमा त लगाइरहन्छ, त्यसपछि अरू कति वर्ष यसले काम गर्छ त्यो एउटा आफैमा एउटा प्रश्नवाचक चिन्ह छ। बुस्टर लाउनु पर्ने भए अब त्यही अनुसार हामीले तयारी पनि गर्नु पर्यो, कुनै उमेर हातलाई नराखिकन भन्नु पर्यो भने चाहिँ खोप नलागेकाहरू जो कोही पनि यसको जोखिममा चाहिँ हुनुहुन्छ।
6: यो रोगको जोखिममा चाहिँ ग्रामीण क्षेत्रमा बसोबास गर्ने अथवा खेतबारी नजिक बस्ने मानिसहरू चाहिँ अलिक बढी जोखिममा हुने हो,
5: यो लामखुट्टेको अब आनी बानी बसाइ सराइको कुरा नै हो, हेबिट भनौँ होइन, कहाँ बढी हुन्छ त्यहाँ जोखिम हुने नै भयो। पक्कै पनि कृषि पेसामा पनि जो सुँगुरहरूको होइन बङ्गुर सुँगुरको पालन गरेर
6: हाँस पालेको ठाउँमा पनि अलिक बढी जोखिम हुन्छ भन्ने सुनिन्छ नि?
5: अवश्य, पंक्षी त्यही कारण अघि मैले पनि भने पंक्षी पालेको अथवा सुँगुर होइन पालेको ठाउँ अथवा त्यसको नजिक बस्नुहुन्छ वा उहाँ कृषकहरू हुनुहुन्छ भने उहाँहरूमा त जोखिम हुने नै भयो।
6: डेङ्गी पनि लामखुट्टेको कारणले लाग्छ, यो जापानिज इन्सेफ्लाइटिस पनि लामखुट्टेकै कारणले लाग्ने हो, यो दुई रोगमा फरक चाहिँ के छ? भिन्नता
5: दुईमा भिन्नता के छ भन्दाखेरि एउटा लागेर कडा भयो भने मृत्यु हुने सम्भावना अत्यधिक बढी छ जापानिज
6: इन्सेफ्लाइटिसको,
5: झन् 30% हारिमा बाँचेछ भने पनि त्यो बाँचेका मध्ये झन्नै 50% चाहिँ पर्मानेन्टली चाहिँ उहाँहरू अपाङ्गता हुन्छ होइन, त्यो चाहिँ नसासँग सम्बन्धित भयो, त्यो सबैभन्दा खराब देख्छु मैले। डेङ्गीमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि सङ्क्रमण भएपछि धेरैलाई चाहिँ धेरै दुःख दिने, एकदमै जिउ दुख्ने, अब खान मन नलाग्ने, झन् 8-10 दिन त यति लथालिङ्ग हुन्छ कि उहाँको स्वास्थ्य, कि मर्छु क्या हो झन् जस्तो चाहिँ बनाउँछ, रिकभर हुने सम्भावना तुलनात्मक रूपमा त्यसको भन्दा जापानिज इन्सेफ्लाइटिस भन्दा फरक छ।
0: संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौँ। सामुदायिक रेडियो प्रसारक सङ्घद्वारा सञ्चालित सिआइएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: सरकारी स्वास्थ्य संस्था नै अत्यावश्यक खोप र औषधिको अभाव लुम्बिनी प्रदेशमा सर्पदंश विरुद्धको औषधि अपुग सुनसरी लगायत जिल्लामा आन्दोलनमा मृत्यु भएका 4 जनालाई सहित घोषणा।
0: फेरिँदै बालश्रम निषेध सम्बन्धी कानून, राष्ट्रिय सदाचार विधेयक ल्याउन निर्देशन, प्रहरीले फेरि माग्यो फोन ट्यापिङको अधिकार।
1: लाल बकैया नदीमा डुबेर 3 बालबालिका बेपत्ता, पर्याप्त मल नपाउँदा किसान आक्रोशित, इजरायल जान $1,500 देखि $2,000 तिर्नुपर्ने प्रस्ताव।
0: कोलम्बिया भूकम्पमा 181 भन्दा बढीको मृत्यु, 8,000 भन्दा बढी घरमा क्षति, सोमालिया शिविरका बालबालिकामा उच्च कुपोषण।
1: र दक्षिण कोरियामा सम्पन्न अन्तर्राष्ट्रिय तिकाण्डोमा नेपाललाई 4 स्वर्ण, पोर्चुगलमा पहिलो पटक युरोप स्तरीय नेपाली T10 क्रिकेट प्रतियोगिता हुने।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा अबिनले बनाउनु भएको गजब छब्बा शीर्षकको कार्टुन लिएका छौँ। व्यङ्ग्य गर्न खोजिएको छ कर्मचारीको बढेको तलब, तर कर्मचारीहरूले तलब एकातिर लिने र आमदानी अर्को प्रकारको हुने गरेको विभिन्न अध्ययन अनुसन्धानहरूले पनि देखाएको छ। केही अपवाद यस्ता घटनाहरू देखिने गरेका छन्। एउटा बन्द कोठा छ, केही दिन अगाडि मात्रै चालु आर्थिक वर्षदेखि कर्मचारीको कति तलब बढ्यो, कसको कति बढ्यो भनेर विभिन्न खबरहरू पनि सार्वजनिक भएका थिए। माथि बन्द कोठा भित्र एकजना व्यक्ति छन् जो सोफामा बसेर पत्रिका हेर्दैछन्, कसको तलब कति बढ्यो लेखिएको छ शीर्षक, र त्यही नजिकै अर्को एकजना व्यक्ति छन् जो कार्यालय जानको लागि ठिक्क परेको जस्तो देखिन्छ, कोट पाइन्ट लगाइराखेका छन् र ऐनामा हेर्दै गर्दा पछाडि फर्केर केही भन्दैछन्

0: नमस्कार। कृष्णसार एफएम 94 मेगाहर्जको उत्पादन पश्चिम डायरीमा रामप्रसाद आचार्य र राकेश मिश्रको हार्दिक स्वागत छ। पश्चिम डायरी रेडियो जाजरकोट एफएम 105.6 मेगाहर्जमा पनि प्रसारण भइरहेको छ। सुरु गरौँ पश्चिम डायरीका मुख्य खबरका शीर्षकहरू।
1: नेपालगञ्ज नाकाबाट जडीबुटी निकासीको परिणाम घट्यो, मूल्य बढ्यो, व्यवसायीलाई सधैँ निकासीमा अवरोधको चिन्ता।
0: सुनवाई नभएको भन्दै नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको निर्वाचन रोक्न उच्च अदालतमा रिट। बाँकी खजुरा स्थित सुशील कोइराला पर्खर क्यान्सर अस्पतालमा क्यान्सरको औषधि अभाव।
1: जिल्ला प्रहरी कार्यालयको अपराध नियन्त्रण प्रयास, 4000 सचेतना, मापसे गर्ने चालकलाई अनिवार्य रूपमा सचेतना कक्षा।
0: र बाँकी राप्ति सुनारीमा शीत भण्डार सञ्चालन, ज्येष्ठ नागरिकलाई भाडा छुट कार्यान्वयन गराउन पहल।
2: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
3: ए त्यसो भए त चिन्तै लिनु पर्दैन नि, नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्माउने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
2: ए त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
3: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
2: बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र,
3: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाँके। सञ्चालक पुरन चौधरी।
2: सम्पर्क नम्बर 98 480 20 697, 98 580 23 697 र 98 014 83 697।
3: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौ।
4: यो कृष्णसार एफएम
5: 94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।
1: पश्चिम डायरीको सुरुमा मौसम सम्बन्धी जानकारी। आज 2083 साउन 27 गते बुधबार। आज नेपालगञ्ज आसपासको क्षेत्रको मौसम सफा रहेको छ। आज नेपालगञ्जको न्यूनतम तापक्रम 29 डिग्री सेल्सियस र अधिकतम तापक्रम 35 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी र मध्य प्रदेशका साथै देशको हिमाली र पहाडी भूभागमा केही बादल लाग्ने र बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा थोरै बादल लाग्नेछ। देशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ। मध्य प्रदेश तथा कोशी र बागमती प्रदेशका तराई भूभागका थोरै स्थान तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
0: नेपाल भारत सीमाको जमुनाहा नाकाबाट निकासी हुने जडीबुटीको परिणाम अघिल्लो आर्थिक वर्षको तुलनामा घटे पनि कारोबार मूल्य भने बढेको छ। अनेकन समस्या झेल्दै नेपाली जडीबुटी भारत निकासी गर्दै आएको जडीबुटी व्यवसायी बताउँछन्। नेपालगञ्ज भन्सार कार्यालयको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष 2082-83 37 लाख किलोभन्दा बढी जडीबुटी रिठा बाहेक निकासी भएको थियो। तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा कुल 37,03,861 किलोग्राम जडीबुटी निकासी नेपालगञ्ज नाकाबाट निर्यात भएको हो, जसको मूल्य 84,26,74,000 रहेको छ। उक्त आर्थिक वर्षमा रिठा 13,73,916 किलोग्राम निकासी भएको र जसको मूल्य 8,98,00,000

0: लाख 19,000 रुपैयाँ रहेको छ। आर्थिक वर्ष 2081-82 नेपालगञ्ज नाकाबाट 38,70,063 किलोग्राम जडीबुटी निकासी भएको थियो। उक्त जडीबुटीको मूल्य 83,64,70,000 रुपैयाँ रहेको थियो। गत आर्थिक वर्ष 2082-83 आर्थिक वर्ष 2081-82 भन्दा मूल्यमा 1.5 करोड बढी निकासी भए पनि परिणाम भने 1,60,000 किलोग्राम भन्दा कम हो। आर्थिक वर्ष 2081-82 15,23,500 किलोग्राम निकासी भएको थियो। भारततर्फको क्वारेन्टाइनको 2.5 महिना जति नलग्दा जडीबुटी निकासी गत आर्थिक वर्षमा केही बढेको हो। नेपाल जडीबुटी व्यवसाय सङ्घ माकेका अध्यक्ष टङ्क प्रसाद शर्माले भन्नुभएको छ, जडीबुटी व्यवसायले आन्तरिक ओसार प्रसारमै छुट पुर्जी छुटेमा अवैध कारोबार गरेमा गरेको सोच्ने गरेको गुनासो गर्दै जडीबुटीको उत्पादन प्रशोधन रोजगारी सिर्जना राजस्व वृद्धि लगायततर्फ राज्यले आवश्यक ध्यान नदिने बताउनुहुन्छ। जडीबुटी सङ्घका अध्यक्ष शर्माले कृषि र वन मन्त्रालयको अहिले पनि एउटै भएकाले व्यवसायका समस्या एकै ठाउँमा निरूपण हुन सक्ने उल्लेख गर्दै त्यसका लागि सङ्घले विगतदेखि नै पहल गरिरहेको बताउनु भएको छ। यता नेपाल भारत सीमाको जमुना नाकाबाट 1,00,000 किलो बढी अदुवा सुठो निकासी भएको छ। नेपालगञ्ज भन्सारको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष 82-83 127,285 किलोग्राम अदुवा मुठो भारत निकासी भएको छ। दैनिक नेपालगञ्जमा खबर छ।
1: नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको 34 तथा 35 वार्षिक साधारण सभा र निर्वाचन प्रक्रिया रोक्न माग गर्दै उच्च अदालत नेपालगञ्ज इजलासमा रिट दायर भएको छ। सङ्घका पूर्व कोषाध्यक्ष तनवीर जमाल हलवाईले जिल्ला प्रशासन कार्यालय बाँकेमा दिएको उजुरीमाथि सुनवाई नभएको भन्दै मङ्गलबार उच्च अदालत पुग्नु भएको हो। त्यसबारे आज बुधबारदेखि नै बहस पैरवी र सुनवाई सुरु हुने जानकारी अदालतबाट आफूले पाएको निवेदक हलवाईले बताउनु भएको छ। उहाँले उच्च अदालत तुलसीपुरको नेपालगञ्ज इजलासमा उत्प्रेरणको आदेश परमादेश माग गर्दै रिट निवेदन दिनुभएको हो। सङ्घको साधारण सभा र निर्वाचन अघिका काम कारवाही विधान तथा प्रचलित कानुन अनुसार भए नभएको छानबिन गरेर मात्र निर्वाचन प्रक्रिया अघि बढाउन माग गर्नुभएका उहाँले 2083 साउन 30 गते शनिबार गर्ने वार्षिक साधारण सभा तथा त्यसपछि हुने निर्वाचन कार्यक्रम रोक्न अदालत समक्ष माग गर्नुभएको हो। यसअघि हलवाईले गत साता बिहिबार जिल्ला प्रशासन कार्यालय बाँकेमा निवेदन दर्ता गराउनु भएको थियो। सङ्घको वर्तमान कार्य समितिले विधान र कानुनी व्यवस्था मिचेर साधारण तथा निर्वाचनको प्रक्रिया अघि बढाएको भन्दै उहाँले प्रशासनमा उजुरी गर्नुभएको थियो। यता सर्वसम्मत नेतृत्वको पहलमा पूर्व अध्यक्षहरू लागिरहँदा त्यसको विरुद्ध निर्वाचनमा उत्रिएका ध्रुव प्रसाद दाहालले निर्वाचन अभियानलाई औपचारिकता दिएको बताउनु भएको छ। त्यसका लागि मङ्गलबार भएको भेलाले होटल व्यवसायी सङ्घ बाँके नेपालगञ्जका अध्यक्ष भीमलाल कणेलको संयोजकत्वमा सचिवालय गठन गरिएको हो। छिट्टै पत्रकार सम्मेलन गरी हाम्रो एजेन्डा सार्वजनिक गर्ने तयारी छ। अध्यक्ष पदका उम्मेद्वार दाहालले भन्नुभएको छ। त्यसका लागि सचिवालयले काम समेत सुरु गरिसकेको छ। प्रशासनमा सुनवाई नभएको भन्दै नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको निर्वाचन रोक्न उच्च अदालतमा रिट आजदेखि नै हुँदै सुनवाई शीर्षकमा दैनिक नेपालगञ्जले खबर लेखेको छ।
0: जिल्ला प्रहरी कार्यालय बाँकीले गत असार महिनामा विभिन्न विषयमा 3,995 जनालाई विभिन्न विषयमा सचेतनामूलक कार्यक्रम मार्फत जानकारी दिएको छ। प्रहरी कार्यालयका अनुसार असार महिनामा समुदाय तथा विद्यालय केन्द्रित गरी कुल 126 सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो। ती कार्यक्रम मार्फत ट्राफिक नियमको पालना, साइबर अपराध, लैङ्गिक हिंसा तथा लागु सदुर्वेशन विरुद्ध सचेतना फैलाइएको छ। यस्तै विद्यालय केन्द्रित 11 सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको प्रहरीले जानकारी दिएको छ। विद्यालयमा आयोजित कार्यक्रममा 261 बालक र 234 बालिका गरी 495 विद्यार्थी सहभागी भएका थिए।
1: यता जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिल वस्तुले मादक पदार्थ सेवन मापसे गरेर सवारी चलाउने चालकलाई लक्षित गर्दै अनिवार्य साप्ताहिक सचेतना कक्षा सञ्चालन गरेको छ। कार्यालय प्रमुख प्रहरी निरीक्षक राजन ढकालका अनुसार रात साताभरि मापसेमा नियन्त्रणमा परेका सवारी चालकलाई प्रत्येक सोमबार सचेतना कक्षामा सहभागी गराइँदै आएको छ। पश्चिम डायरीमा बाँकेमा उपभोक्ता अदालत स्थापना गर्न माग।
2: यस्ता यस्ता धेरै विषयहरू छन् जसले गर्दा उ ठगिएर मार्न परेका विषयहरू त अब व्यापकै छन्। हामीले शिक्षा स्वास्थ्य लगायत विषयमा यो विभिन्न विषयमा पिएलको माध्यमबाट यहीँ नै यसलाई चाहिँ उठान गऱ्यौँ तर अब आवश्यकता यहाँ छ।
1: लगायतका खबर सुनाउन अझै बाँकी नै छन्, तपाईँ कृष्ण सार एफएमको साथमै रहनुहोला।
3: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
4: तपाईँलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
3: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
4: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंचर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
3: अनकल सेवाहरू
4: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
3: डाक्टर भेट्ने समय सोमबारदेखि शुक्रबारसम्म बिहान 7:30 बजेदेखि 8:50 सम्म, साँझ 5:15 बजेदेखि 7 बजेसम्म, शनिबार र आइतबार बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 3:30 बजेदेखि 6:30 बजेसम्म।
4: सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
3: बधाई छ है दाई, छोरीको बिहे पक्का भएछ रे। यही कुरा सुनेर तपाईँलाई भेट्न आएकी हुँ म।
5: हो नि बहिनी, छोरीलाई 16 वर्षमै राम्रो केटा भेटियो, अब त चिन्ता सकियो, ढुक्क भइयो।
3: दाई, नानी त अझै 16 वर्षकी मात्रै भइन्, तपाईँले ठुलो गल्ती गर्दै हुनुहुन्छ। सुन्नुहोस् दाई, म पनि 16 वर्षमै बिहे गरेर आएकी थिएँ। सबैले भनेका थिए भाग्यमानी छोरी, तर मेरो पढाइ छुट्यो, मेरो सपना छुट्यो, मेरो बाल्यकाल छुट्यो। अहिले मेरा श्रीमानले अर्को बिहे गरेर अलग्गै बस्नुभएको छ। मेरो जीवन सङ्घर्ष र पीडाले भरिएको छ। यदि समय फर्काउन पाएको भए म बाल विवाह कहिल्यै गर्दिनथे। कृपया तपाईँको छोरीलाई पढ्न दिनुहोस् दाई।
5: तर बहिनी, मैले त निमन्त्रणा कार्ड समेत बाँडिसकेँ, अब समाजले के भन्छ? मेरो बेइज्जत हुन्छ।
3: दाई, समाजले भनेको सबै कुरा सही हुँदैन। बाल विवाहले छोरीको भविष्य मात्र होइन, पुरा परिवारको सपना पनि तोड्न सक्छ। नेपालको संविधान 2072 प्रत्येक बालबालिकालाई बाल विवाहबाट संरक्षित हुन पाउने हकको व्यवस्था गरेको छ। नेपालको कानुन अनुसार 20 वर्ष उमेर नपुगी विवाह गर्न वा गराउन पाइँदैन। यसरी गरेको विवाह स्वत बदर हुनेछ। यदि कसैले 20 वर्ष उमेर नपुगी विवाह गर्ने गराउने गरेमा 3 वर्षसम्म कैद र 30,000 रुपियाँसम्म जरिवाना हुनेछ भन्ने व्यवस्था गरेको छ।
5: हुन्छ बहिनी, तिमीले मेरो आँखा खोलिदियौ। अब मेरी छोरीको काँधमा विवाहको जिम्मेवारी होइन, सपनाको किताबको भारी हुनेछ र उनी पढेर सक्षम भएपछि मात्रै विवाहबारे सोच्नेछु।
6: हजुर, बाल विवाह परम्परा होइन, बाल अधिकारको हनन हो।
7: बाल विवाह रोकौ, बाल बालिकाको भविष्य जोगाउ।
8: सामाजिक विकास मञ्च SDF बाँके, ओल्ड भिजन इन्टरनेसनल नेपाल र रेडियो कृष्णसार FM द्वारा जनहितमा जारी सन्देश।
9: यो कृष्णसार FM
10: 94 MHz, कृष्णसार जत्तिकै तेज।
0: विश्रामपछि पश्चिम डारीमा फेरि स्वागत छ। कृष्णसार FM 94 MHz को उत्पादन पश्चिम डारी कृष्णसार FM.com मा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब रेडियो सामग्री बाँकीमा उपभोक्ता अदालत स्थापना गर्नुपर्ने माग उठेको छ। हाल काठमाडौँ उपत्यकाका 3 जिल्लालाई मात्रै हेर्ने गरी उपभोक्ता अदालत गठन भएको र बाँकेबाट त्यहाँसम्म पहुँच कठिन भएकाले जिल्लामै अदालत आवश्यक रहेको उपभोक्ता हितका अभियन्ता तथा कानुन व्यवसायहरूले बताएका छन्। निशु जोशीको रिपोर्ट।
11: बाँकी बाँके, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको आर्थिक तथा व्यापारिक केन्द्र भएकाले यहाँ उपभोक्ता अदालत आवश्यक रहेको वरिष्ठ अधिवक्ता सुनिल श्रेष्ठ बताउनुहुन्छ। सार्वजनिक सरोकारका विषयमा अदालतमा काठमाडौँपछि धेरै मुद्दा बाँकेमा दर्ता हुने गरेको बताउँदै उहाँले उपभोक्ता अदालतको आवश्यकता रहेको बताउनुभयो।
12: केन्द्रबिन्दुको दृष्टिकोणबाट हेर्दा पनि कर्णाली प्रदेश, यो सुदूरपश्चिम प्रदेश र यो लुम्बिनी प्रदेश, यो तिनटैको केन्द्रबिन्दु भनेको चाहिँ बाँके हो। उपभोक्ता प्रभावित हुने क्षेत्र भनेको बाँके नै हो, एउटा यो कारण। दोस्रो कारण के हो भनेपछि, अदालतमा सबैभन्दा बढी पिआइएलका मुद्दा परेको काठमाडौँ उपत्यकापछि यो लुम्बिनी प्रदेश, लुम्बिनी प्रदेशमा चाहिँ बाँके जिल्ला चाहिँ सबैभन्दा बढी सार्वजनिक सरोकारको मुद्दाहरू अदालतमा दर्ता हुने र अदालतबाट भएका फैसलाहरू सबैभन्दा बढी हुने।
11: जिल्लाका कानुन व्यवसायी तथा मानवाधिकार कर्मीहरूले उपभोक्ता विभिन्न माध्यमबाट ठगिने गरेको बताउँदै पीडितलाई छिटो र सहज न्याय दिलाउन जिल्लामै उपभोक्ता अदालत आवश्यक रहेको बताएका छन्।
13: बाटो बनाइसकेपछि त्यो बिग्रिन्छ, सवारी चलाउँदाखेरि दुर्घटना हुन्छ, त्यो दुर्घटनाको चाहिँ क्षतिपूर्ति कसरी दिने?
14: खास गरी नेपालगञ्जलाई नै किन कन्ज्युमर कोर्ट चाहिन्छ अथवा यो क्षेत्रलाई किन चाहिन्छ भन्दा सम्बन्धित बोर्डर सहर भएको कारणले अहिले पनि चामल किन्नु पर्यो भने दौडिन्छ, कहाँ इन्डिया जान्छ, त्यही ग्रुपैले जान्छ। त्यहाँ केही समस्या पर्यो बासमती चामलले अथवा कि रसायन पदार्थ भएको चामल रहेछ अथवा अब यहाँको जिल्ला अदालतले उसको क्षेत्र अधिकार
11: अधिवक्ता विकास आचार्यले पनि आर्थिक गतिविधि धेरै हुने बाँके जस्तो जिल्लामा उपभोक्ता अदालत आवश्यक रहेको बताउनु भएको छ।
15: पेन्ट हानेर अनि कस्टमरलाई डेलिभर गरेर दिने, दुई महिना तिन महिनापछि उसले चाहिँ नामसारी गर्न जाँदाखेरि बल्ल उसको बिल पुगाउँदाखेरि अब किनेको जुन 16 भनेर किनेको मोडल छ नि 15 हुने, मानव अहिले 26 छ भने 25 पुग्छ नि। यस्तो टाइपबाट ठगिएको र पछि उजुर लिएर जाँदाखेरि फेरि उसले पुरै उजुर नहोस् भनेर हामीले यहाँ चाहिँ पैसा फिर्ता गरेर अनि त्यो समाधान भएको भोलि यस्ता यस्ता धेरै विषयहरू छन् जसले गर्दा उपभोक्ता ठगिएर मार्न परेका विषयहरू त अब व्यापकै छन्। हामीले शिक्षा स्वास्थ्य लगायत विषयमा यो विभिन्न विषयमा पिआइएलको माध्यमबाट यहीँ नै यसलाई चाहिँ उठान गऱ्यौँ, तर अब आवश्यकता यहाँ छ, ती सबै विषय उपभोक्ता विषय छन्।
11: उपभोक्ता हित संरक्षण मञ्चका महासचिव सिंह ऋषि काफ्ले 2081 साल चैत्रमा काठमाडौँमा गठन भएको उपभोक्ता अदालतमा हालसम्म 45 मुद्दा दर्ता भएको बताउनुभयो। उहाँका अनुसार अहिले काठमाडौँ उपत्यकाका 3 जिल्ला बाहेक अन्य जिल्लामा उपभोक्ता हित सम्बन्धी मुद्दा जिल्ला अदालतबाटै हेर्ने गरिएको छ। उपभोक्ता अदालतमा अदालती शुल्क नलाग्ने र संक्षिप्त कार्यविधिबाट छिटो फैसला हुने भएकाले नागरिकलाई सहज हुने उहाँको विश्वास छ।
16: 81 चैत्र 2 गते स्थापना भएको उपभोक्ता अदालतमा दर्ता भएका मुद्दाहरूको प्रकृति हेर्दाखेरि चिकित्सकीय लापरवाही, त्यसै गरी सवारी साधन र पाक पूजाको गुणस्तरमा यस्तो खालको छ भनेर स्किम देखाउने, तर जडान हुँदाखेरि त्रुटिपूर्ण भएको, प्राविधिक रूपमा त्रुटिपूर्ण भएको छ भने त्यसित सम्बन्धित क्षतिपूर्तिको लागि गएको। अर्को चाहिँ इलेक्ट्रोनिक तथा प्राविधिक सामग्री जस्तै ल्यापटप, टिभी वा मोबाइल खरिद तथा मर्मतमा भएको ठगी, त्यसै गर्दा भौतिक संरचना र निर्माणमा भएको त्रुटि, जस्तो घरको इन्टेरियर पार्ट वा भवन निर्माणमा सम्झौता अनुसार गुणस्तरीय कार्य हुन नसकेको सम्बन्धमा पनि क्षतिपूर्तिको लागि मुद्दा दर्ता भएको देखिन्छ उपभोक्ताहरूमा।
11: सरकारले 7 प्रदेशमा उपभोक्ता अदालत विस्तार गर्ने नीति अघि सारेकाले विस्तारका क्रममा बाँकेलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव सरकार र न्याय परिषदसम्म पुर्याइने मञ्चले जनाएको छ।
1: रिपोर्टपछि अब बाँकी खबर। नारी विकास केन्द्रले आफ्नो 51 वार्षिक साधारण सभा, विगतका क्रियाकलापहरूको समीक्षा र आगामी वर्षको कार्ययोजना पारित गरिएको छ। नारी विकास केन्द्रकी अध्यक्ष तथा लुम्बिनी प्रदेश सभा सदस्य मीना श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि केन्द्रकी सल्लाहकार सुश्री शान्ति श्रेष्ठ रहनुभएको थियो। उक्त सभामा केन्द्रकी महासचिव सपना राणाले 2080 साल साउनदेखि केन्द्रले सञ्चालन गरेका विभिन्न रचनात्मक गतिविधिहरू प्रस्तुत गर्नुभएको थियो। पश्चिम डायरीमा अन्य खबर सुनाउन अझै बाँकी नै छन्। तपाईँ कृष्ण सार एफएमको साथमै रहनुहोला।
3: कौशल्या मेमोरियल हस्पिटलद्वारा एक महिने फ्री ओपिडी सेवा सुरु भएको छ।
17: कोहलपुर 9 हवलदारपुर स्थित कौशल्या मेमोरियल हस्पिटलमा स्त्री रोग विशेषज्ञद्वारा बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म एक महिनासम्म फ्री ओपिडी सेवा सञ्चालन भएको छ।
18: प्रदान गरिने सेवाहरू:
3: गर्भवती जाँच सेवा, महिलाको तल्लो पेट दुख्ने समस्या, पाठेघरमा मासु पलाएको समस्या, यौनी चिलाउने समस्या, गन्नाउने सेतोपानी बग्ने समस्या, एप्टोपिक प्रेग्नेन्सी सम्बन्धी समस्या, निसन्तानपन सम्बन्धी समस्या, महिनावारीमा गडबडी, पाठेघरमा हुने क्यान्सर जाँच तथा सम्पूर्ण स्त्री तथा प्रसूति सम्बन्धी समस्याको चेक जाँच तथा उपचार गरिन्छ। यही श्रावण 15 गतेदेखि भाद्र 15 गतेसम्म फ्री ओपिडी सेवा सञ्चालन हुने भएकाले सबैमा जानकारी गराउँदै सेवा लिनका लागि अनुरोध छ। सम्पर्क कौशल्या मेमोरियल हस्पिटल, कोहलपुर 9 हवलदारपुर बाँके। सम्पर्क फोन नम्बर 081-41-40-07 र 98-482-63-399।
19: हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
20: सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स प्राली धम्बोजी कुलमा पछाडी, सम्पर्क नम्बर 081-538-055 र 98-588-964।
21: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना।
22: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवा निवृत्त प्रमुख कन्सल्टेन्ट ENT विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ENT कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्जमा हप्ताको 7 दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू: एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्ज, सम्पर्क फोन नम्बर 081-531-380, मोबाइल 98-580-30-479 र 98-480-21-380।
23: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
24: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि
23: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक राष्ट्रिय वाणिज्य ब्याङ्कको अगाडि।
24: सम्पर्क 97-05-11-48-70।
23: सोफा हब नेपालगञ्ज,
24: विश्वासमा नम्बर 1,
23: क्वालिटीमा सबैभन्दा बेस्ट।
25: यो कृष्णसार FM
10: 94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।
0: विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। कृष्णसार FM 94 मेगाहर्जको उत्पादन पश्चिम डायरी कृष्णसार FM.com इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी समाचार। जाजरकोटमा मंगलबार हिजो बिहान 4.1 म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार जाजरकोटको कलसेनीलाई केन्द्रबिन्दु बनाएर बिहान 9:08 भूकम्प गएको हो। केन्द्रका भूकम्पविद राजेश शर्माका अनुसार भूकम्प 4.1 म्याग्निच्युड मापन गरिएको छ। भूकम्पबाट भएको क्षतिको विवरण पनि प्राप्त भएको छैन।
1: सरकारले सुनसरी र सिराहा घटनामा ज्यान गुमाएका 4 जनालाई सहित घोषणा गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्री परिषद बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभएको छ। उहाँका अनुसार सुनसरीमा ज्यान गुमाउनुभएका ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रविन्द्र मेहता तथा त्यस्तै सिराहामा ज्यान गुमाउनुभएका गणेश यादवलाई सहित घोषणा गरिएको सरकारका प्रवक्ताले बताउनु भएको छ।
0: बाँकी राप्ती सुनारी गाउँपालिकामा 2 करोड रुपियाँ लागतमा निर्माण गरिएको 640 क्विन्टल क्षमताको शीत भण्डार सञ्चालनमा आएको छ। गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले एक कार्यक्रमका बीच शीत भण्डारको उद्घाटन गर्नुभएको छ। साकार कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष हुमा शङ्कर ओलीको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मनिषा सिंह थारू, प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल र वडा नम्बर चारका अध्यक्ष बिनराज खड्का लगायत जनप्रतिनिधि, सहकारी कर्मी र स्थानीय कृषकहरूको लगायतको सहभागिता रहेको थियो।
1: प्रदेशमा सहकार्य गर्ने तीन बुँदे सहमति गरेका नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी नेकपाले फेरि पाँच बुँदे सहमति गरेका छन्। प्रदेश सरकार गठन सम्बन्धमा भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न दुई नेताले फेरि पाँच बुँदे निर्देशन जारी गरेका छन्। उनीहरूले सरकार गठन र मन्त्रालय बाँडफाँडको मोडलबारे पनि सर्कुलर जारी गरेका छन्। मिसन टुडेले खबर लेखेको छ।
0: ज्येष्ठ नागरिकले सार्वजनिक सवारी साधनमा कानुनमा मुजिम पाउनुपर्ने 50% भाडा छुट र कम्तीमा दुईवटा आरक्षित सिटको व्यवस्था प्रभावकारी कार्यान्वयन गराउनुपर्नेमा जोड दिइएको छ। ज्येष्ठ नागरिक सम्बन्धी ऐन 2063 दफा 9 ज्येष्ठ नागरिकलाई सार्वजनिक सवारी साधन, सार्वजनिक कार्य, स्वास्थ्य सेवा, धार्मिक तथा सार्वजनिक स्थलमा आवश्यक सेवा सुविधा र सहयोग प्रदान गर्नु सबैको कर्तव्य हुने व्यवस्था रहेको छ। सोही व्यवस्था अनुसार नेपाल सरकारले सार्वजनिक सूचना प्रकाशन गरी तोकेको किसिमको सार्वजनिक सवारी साधनमा सम्बन्धित सवारीधानी वा सञ्चालकले ज्येष्ठ नागरिकका लागि कम्तीमा दुईवटा सिट सुरक्षित राख्नुपर्ने र यातायात भाडा दरमा कम्तीमा 50% छुट दिनुपर्ने व्यवस्था रहेको छ।
1: जुम्ला जिल्लामा खाना पकाउने ग्यासको अभावले विद्यार्थीको दैनिक जीवन तथा पठन पाठन प्रभावित भएपछि अब विद्यार्थीलाई प्राथमिकता दिएर ग्यास वितरण गरिने भएको छ। ग्यास आपूर्तिमा देखिएको सङ्कटका कारण बजारमा लामो समयदेखि अभाव र असमान वितरणको अवस्था देखिएपछि जिल्ला प्रशासन कार्यालयले विद्यार्थीलाई राहत पुग्ने गरी वितरण प्रणाली व्यवस्थित गर्ने तयारी गरेको हो। आगामी शनिबार लुना जनरल स्टोरमा आउने ग्यास वितरण गर्दा विद्यार्थीलाई विशेष प्राथमिकता दिने सहमति भएको प्रमुख जिल्ला अधिकारी तेज प्रकाश परसाईले जानकारी दिनुभएको छ।
0: राष्ट्रिय सिँचाई तथा जल उपभोक्ता महासङ्घ नेपाल बाँकेको 5 अधिवेशनले सर्वसम्मत रूपमा नयाँ कार्य समिति चयन गरेको छ। सङ्घका भद्र प्रसाद देवकोटाको अध्यक्षतामा भएको साधारण सभाले हिमबहादुर डिसीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ। कार्यसमितिको उपाध्यक्षमा लालबहादुर बस्नेत, सचिवमा माया गौतम, राजित राम अहिर कोषाध्यक्षमा रहनु भएको छ।
1: क्यान्सर उपचारमा अत्यावश्यक मानिने कार्बोप्लान्टिन र सिसप्लाटिन औषधि 4 आपूर्ति हुन नसक्दा बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा बिरामीको उपचार प्रभावित भएको छ। किमोथेरापीमा नियमित प्रयोग हुने यी औषधि अभाव भएपछि बिरामीका आफन्तले भारतबाट औषधि ल्याउनुपर्ने बाध्यता भएको छ। अस्पतालका कार्यकारी निर्देशक डाक्टर नीरज भट्टराईका अनुसार 4 अस्पतालमा फार्मेसीमा कार्बोप्लाटिन र सिसप्लाटिन उपलब्ध हुन सकेको छैन। अस्पताललाई यी औषधि आपूर्ति गर्दै आएको काठमाडौँस्थित नागार्जुन फार्मेसीले औषधि नै उपलब्ध नभएको जानकारी गराएपछि आपूर्ति रोकिएको उहाँले जानकारी दिनुभएको छ। गोर्खापत्र अनलाइनले खबर लेखेको छ।
0: विषालु सर्पले डसेर गम्भीर अवस्थामा पुगेकी प्युठान सरुमा रानी गाउँपालिकाकी 19 सुशीला कुमालको उपचार केन्द्र पुग्नु अघि नै सडकमै उपचार गरिएको छ। समयमै एन्टी स्नेक भेनम उपलब्ध गराउन नसक्दा बाटोमै बिरामीको ज्यान जाने जोखिम बढेपछि कपिलवस्तु सर्पदंश उपचार केन्द्रले एम्बुलेन्सभित्रै उपचार गरेर कुमालको ज्यान बचाएको छ। कुमाललाई घाँस काट्ने क्रममा साँझ करिब 5 विषालु गोमन सर्पले डसेको थियो। पश्चिम यिनै खबरसँगै बिहान 6:30 पश्चिम डायरी सकियो। बिदा माग्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपल्ट।
1: नेपालगञ्ज नाकाबाट जडीबुटी निकासीको परिणाम घट्यो, मूल्य बढ्यो, व्यवसायीलाई सधैँ निकासीमा अवरोधको चिन्ता।
0: सुनवाई नभएको भन्दै नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको निर्वाचन रोक्न उच्च अदालतमा रिट। बाँकी खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा क्यान्सरको औषधि अभाव।
1: जिल्ला प्रहरी कार्यालय बाँकेको अपराध नियन्त्रण प्रयास, 4,000 सचेतना, मापसे गर्ने चालकलाई अनिवार्य सचेतना कक्षा।
0: र बाँकी राप्ती सुनारीमा शीत भण्डार सञ्चालन, ज्येष्ठ नागरिकलाई भाडा छुट कार्यान्वयन गराउन पहल। हवस् त, पश्चिम डायरीका प्राविधिक साथी बिनुसँगै रामप्रसाद र मराकेश पनि बिदा हुन्छौँ। आज साउन 27 बुधबार 12 अगस्तको दिन सबैका लागि शुभ रहोस्। नमस्कार।

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: एक्सट्रीम एनर्जी ड्रिंक
2: टाइम चेक अहिले ठीक 7 बजेको छ
3: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
4: यो कृष्णसार एफएम
0: 94 MHz कृष्णसार जत्तिकै तेज
5: बीर डेंटल
6: नेपालगंज शहरमा सञ्चालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेंटलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ।
7: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, गताउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्र तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
6: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
7: फोन नम्बर 081-532-375।

0: lip on ya.
1: Extreme energy drink.
2: 와우, 플러스 2 परीक्षा पनि पास भयो। अब कुन कलेजमा भर्ना हुने होला?
3: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
2: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देऊ न।
3: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज बीबीएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
2: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
4: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज बीबीएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
2: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी आदर्श ग्रुपद्वारा सञ्चालित। ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98 580 36 577, 98 580 28 195 र 98 580 36 811। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, सफल भविष्यको बलियो आधार।
4: भर्ना खुल्यो।
5: एस ब्राइटल्यान्ड कलेजमा शैक्षिक सत्र 2083 लागि त्रिवीबाट सम्बन्धन प्राप्त व्यवस्थापन तथा मानविकी संकाय अन्तर्गतका स्नातक तहका कार्यक्रमहरूमा भर्ना खुला भएको जानकारी गराइन्छ।
4: उपलब्ध कार्यक्रमहरू ब्याचलर अफ होटल म्यानेजमेन्ट बिएचएम, ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट बिआइटिएम, ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस, ब्याचलर अफ आर्ट्स इन सोसल वर्क बिएएसडब्ल्यू।
5: योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट प्लस टू वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने, सम्बन्धित विश्वविद्यालयले तोकेको न्यूनतम जिपिए प्रतिशत प्राप्त गरेको हुनुपर्ने।
4: किन रोज्ने ब्राइटल्यान्ड कलेज?
5: बिएचएम ब्याचलर अफ होटल म्यानेजमेन्ट, अनुभवी शिक्षकद्वारा व्यवहारिक तथा गुणस्तरीय शिक्षा, इन्टर्नसिप तथा रोजगारीमा सहयोग, होटल, एयरलाइन्स, रिसोर्ट, क्रुज लाइन लगायत आतिथ्य क्षेत्रमा आकर्षक रोजगारी र होटल फ्रन्ट अफिस, फुड एन्ड बेभरेज, इभेन्ट व्यवस्थापन सम्बन्धी व्यवहारिक ज्ञान।
4: बिआइटिएम ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट, सूचना प्रविधि र व्यवस्थापनको उत्कृष्ट संयोजन, सफ्टवेयर डेभलपर, आइटी म्यानेजमेन्ट, डाटा विश्लेषक लगायतका क्षेत्रमा करियर, आधुनिक प्रविधि तथा व्यावसायिक प्रमाणपत्रका लागि बलियो आधार।
5: बिबिएस ब्याचलर अफ बिजनेस स्टडिज राष्ट्रिय विश्वविद्यालयद्वारा मान्यता प्राप्त लोकप्रिय कार्यक्रम, बैंकिङ, व्यवसाय, लेखा, वित्त, मानव संसाधन तथा सरकारी तथा गैर सरकारी क्षेत्रमा रोजगारीका अवसर र व्यवस्थापन, वित्त, बजार व्यवस्थापन र लेखा सम्बन्धी सुदृढ आधार।
4: बिएएसडब्ल्यू ब्याचलर अफ आर्ट्स इन सोसल वर्क गैर सरकारी संस्था, एनजिओ, अस्पताल, विद्यालय तथा सामाजिक संस्थाहरूमा करियरका अवसर, समाज सेवा, नेतृत्व तथा समुदाय विकास सम्बन्धी ज्ञान र सिप, समाजमा सकारात्मक परिवर्तन ल्याउने अवसर।
5: ब्राइटल्यान्ड कलेजका विशेषताहरू, अनुभवी तथा दक्ष प्राध्यापक, कक्षा कोठामा स्मार्ट प्रविधिको प्रयोग, एयर कन्डिसनर, एसीको सुविधा, समय सापेक्ष तथा रोजगारमुखी पाठ्यक्रम, इन्टर्नसिप तथा प्लेसमेन्ट सुविधा, आधुनिक शिक्षण वातावरण र सफल पूर्व विद्यार्थी सञ्जाल तथा करियर परामर्श।
4: नोट, बिएचएम र बिआइटिएम को सिमेट फारम पनि खुलिसकेको जानकारी गराइन्छ। सम्पर्क ब्राइटल्यान्ड कलेज, नेपालगञ्ज 10 पासाङ लामु रोड, फोन नम्बर 081-532-07 र 081-535-602, इमेल blc.npj@gmail.com, वेबसाइट brightlandcollege.edu.np।
6: आज म एकदम खुसी छु।
7: हैन, आज किन यसरी हाँस्दै आएकी छौ त?
6: आज मैले रेडियो कृष्णसारमा एउटा राम्रो कलेजको विज्ञापन सुने, मलाई त्यहाँको विशेषता एकदम मन पर्यो, म त भोलि नै बाबालाई भनेर जान्छु।
7: ए हो र, ल ल भन न त, तिम्रो रोजाई कस्तो रहेछ, हामी पनि जानौ।
6: ल सुन, त्यहाँ त गुणस्तरीय शिक्षा, आधुनिक प्रविधिद्वारा अध्यापन र आफ्नै भवन सहित अत्याधुनिक सुविधा भएको नेपालगञ्ज 12 अवस्थित जिएम कलेजको बिबिएस प्रथम वर्षमा नयाँ भर्ना खुलेको रहेछ। अनि त्यहाँ त सिप अभिवृद्धिका लागि नियमित तालिमहरू, पर्याप्त अतिरिक्त क्रियाकलापहरू, जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति, एजुकेसनल टुर, सिए काउन्सिलिङ क्लास सञ्चालन, मोटिभेसनल क्लास, आइसिटी क्लास, एसी क्लासरुम, इन्डस्ट्रियल फिल्ड भिजिट, क्रिकेट मैदान, बास्केटबल कोर्ट तथा अन्य खेलकुदका क्रियाकलाप, क्यारियर काउन्सिलिङ, जब प्लेसमेन्ट तथा क्याम्पस सेलेक्सन लगायतका विविध कार्यक्रम रहेछन्। यो विज्ञापन रेडियोमा सुनेपछि मैले त यहीँ जाने निर्णय गरेँ। अब भन तिमीलाई मेरो निर्णय कस्तो लाग्यो?
7: हो रहेछ, एकदमै ठिक लाग्यो मलाई त। अब म पनि मेरो बहिनीलाई लुम्बिनी प्रदेशमा सबैभन्दा बढी पास गराउन सफल कलेज जीएम कलेज नेपालगञ्ज 12 मुक्तिपुर बाँकेमै भर्ना गर्छु।
6: ल सुन, त्यसो भए 9858040388, 9800450086 र 9858085040 आजै सम्पर्क गरेर विस्तृतमा कुरा बुझ है।
7: ल ल हुन्छ हुन्छ ल।
0: नमस्ते दाई।
8: नमस्ते नमस्ते, धेरै दिन पछि देख्यौ त भाइ।
0: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
8: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
9: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
10: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
6: हाम्रा विशेषताहरू:
10: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
6: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
10: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
6: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
10: प्रत्येक महिना हार्दिक आइबीएफ काठमाडौँका निसन्तान बाझोपन महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
6: अत्याधुनिक प्रयोगशाला इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
10: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
6: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%-50% विशेष छुट सेवा।
10: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला कारकान्तो चोक नेपालगञ्ज।
6: सम्पर्क फोन नम्बर 081530274 र 9858081222।
11: यो कृष्ण सार एफएम
12: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: मेगाहर्ज कृष्णसार जत्तिकै तेज
1: विषयमा बहस गर्दछौँ। आजको रेडियो इजलासमा हामी राजस्व न्यायाधिकरणमा दर्ता हुने मुद्दाको प्रकृति, अधिकार क्षेत्र, सुनवाई प्रक्रिया र हालै सरकारले ल्याएको नीति तथा कार्यक्रममा ल्याएको कर छुट र मिलापत्र सम्बन्धी व्यवस्थाका सम्बन्धमा बहस गर्दैछौँ। बहसका लागि रेडियो इजलासमा उपस्थित भइसक्नु भएको छ राजस्व न्यायाधिकरण नेपालगञ्जका सरस्तेदार वीरबहादुर पोखरेल। पोखरेल सर, रेडियो इजलासमा यहाँलाई हार्दिक स्वागत छ।
2: धन्यवाद।
1: आराम हुनुहुन्छ?
2: नमस्कार, आराम छ सर।
1: सरसँग आज विशेष गरेर यो राजस्व न्यायाधिकरणमा दर्ता हुने मुद्दाको प्रकृति, यसको सुनवाई प्रक्रिया र कस्ता कस्ता मुद्दाहरू आउँछन् भन्ने विषयमा चाहिँ आज बहस गर्छौँ। त्योभन्दा अगाडि वीरबहादुर पोखरेल, यहाँको चाहिँ शुभ नाम छ, यो चाहिँ यहाँले चाहिँ आफ्नो पहिचान दिनुपर्दा कसरी दिन चाहनुहुन्छ?
2: यो खास गरी यो नामसँग जोडिएको विशेष दिनुभयो, धन्यवाद छ।
1: हजुर, पहिचानको कुरा सोधे मैले।
2: म खास गरी जाजरकोट मेरो जन्मस्थान हो।
1: हजुर,
2: म अहिले पनि मेरो यहाँले हेर्नुभयो सामाजिक सञ्जालमा भने जाजरकोटी लेख्छु म।
1: हजुर,
2: मान्छेले तराई भूभाग सहरी भूभागमा आफूलाई पहिचान जोड्न खोज्छन्, म पहाडी समुदायको।
1: हजुर,
2: र पहाडको प्रतिनिधित्व गर्ने गरी म त्यो आफ्नो पहिचान त्यसरी देखाउन चाहन्छु। त्यो ग्रास रुटबाट म यहाँ आइपुग्दासम्म जुन सङ्घर्ष गर्नु पऱ्यो त्यसले गर्दाखेरि मेरो पहिचानमा खास गरी पहाडी समुदायको पहिचानलाई चाहिँ आफूले स्थापित गर्न चाहन्छु। त्यो सङ्घर्ष त्यो चाहिँ मेरो यहाँले व्यक्तिगत सोध्नुभयो कुनै दिन भने त्यसको अझ धरातल छ, त्यो पनि कुनै बेला हामी छलफल गरौँला। म त्यसरी आफूलाई चाहिँ चिनाउन चाहन्छु।
1: हजुर, एउटा मैले चाहिँ यहाँको पहिचानको कुरा गर्दा एउटा त भौगोलिक क्षेत्र जाजरकोटी भनेर पहिचान गराउनु भयो, चप्प आफूलाई चाहिँ एउटा आफ्नो व्यक्तित्वको पहिचान हुन्छ नि, त्यो दिनुपर्दाखेरि चाहिँ वीरबहादुर पोखरेल भनेपछि के पहिचान आउँछ होला?
2: अब यस्तो छ, त्यो मैले अघि एउटा पहाडको भूगोलको कुरा गरिहालेँ।
1: हजुर,
2: अब नेपालमा विभिन्न प्रकारका हामी यो भौगोलिक विविधता र जातीय सम्मिश्रण भएको देश हो हामी। हामी जातीय विविधतामा पनि छौँ।
1: हजुर,
2: त्यो हिसाबले हामीले चाहिँ पहिचानको कुरा गर्दाखेरि फेरि कतै जातीयता झल्किने खालको हुन्छ कि भन्ने पनि त्यता अलिकति अप्ठ्यारो नहोस् भन्ने हिसाबले म त्यसै हिसाबले यहाँलाई मैले अघि जति जानकारी गराएँ।
1: मैले चाहिँ व्यक्तित्वको पहिचान, जस्तो कोहीको वकालतको पहिचान होला, सरकारकी होला, यहाँको चाहिँ खास पहिचान चाहिँ मान्छेले झप्प सुन्ने बित्तिकै अहिले न्याय क्षेत्रमा चाहिँ सिरस्तेदार हुनुहुन्छ भनेपछि मैले चाहिँ कामको प्रकृति को आधारमा चाहिँ पहिचान कस्तो रहन्छ होला भनेर सुन्नु।
2: धन्यवाद। म आफै अलिक थोरै कन्फ्युज भएछु। म चाहिँ खास गरी यो मेरो एउटा रोजाइको फिल्ड हो, न्याय कानुनको क्षेत्र।
1: हजुर,
2: मैले ब्याचलर पास गरिसकेपछि, म मास्टर डिग्री पास गरिसकेपछि पनि पुनः एलएलबी जोइन गरेर पढ्या हो मैले।
1: ए हजुर,
2: यो मलाई मेरो रुचिको विषय हो कानुन न्यायको क्षेत्रमा।
1: हजुर,
2: त्यसरी चाहिँ मैले प्रशासनतर्फको परीक्षा पनि दिइनँ, मैले न्यायतर्फकै दिएँ।
1: हजुर,
2: र पहिलो पटकमै म न्यायमा सिफारिस पनि भएँ, यसले गर्दा मलाई यहाँले झट्ट बुझ्नुभयो भने न्यायपालिकाको एउटा अधिकृत।
1: हजुर,
2: यहाँले ब्याकग्राउन्डली हेर्नुभयो भने पनि मैले आफूलाई स्वच्छ निष्पक्ष तरिकाले न्याय दिने खालको र कुनै पनि अड्डामा बस्दा कार्यविधिगत कुरामा सेवाग्राहीलाई सहजीकरण गर्नुपर्छ, सरलीकरण गर्नुपर्छ र सामान्य कानुनका अवरोधको कारण चाहिँ सेवाग्राहीलाई दुःख दिनु हुँदैन भन्ने मेरो मान्यता स्थापित गर्दछु र मलाई सरल एउटा न्यायकर्मीको रूपमा, सरल एउटा न्यायपालिकाको अधिकृतको रूपमा यहाँले बुझ्न सक्नुहुन्छ।
1: हजुर,
2: मैले आफूलाई त्यसै गरी न्यायपालिकाको एउटा अहिलेसम्मको यो करिब न्यायपालिकाको अधिकृत जागिरको अवधिको 11 वर्ष र न्यायपालिकाको अधिकृतको 5 वर्ष प्लसको करियरमा
1: हजुर
2: सेवाग्राहीलाई निष्पक्ष सेवा दिने क्रममा सेवा दिइराखेको र कुनै चाहिँ त्यो मोला हिजा नराखेर, कुनै लोभ लालच नराखेर, कुनै डर त्रास प्रभावमा नपरेर एउटा सेवा प्रवाह गर्ने राष्ट्र सेवकको रूपमा यहाँले चाहिँ चिन्न सक्नुहुन्छ।
1: हजुर, यहाँ चाहिँ जाजरकोटको कुन ठाउँमा जन्मिनु सर?
2: म भेरी नगरपालिकाको वडा नम्बर 1 मा पर्दछ।
1: हजुरले त्यहाँ चाहिँ माविसम्म शिक्षा बाल्यकाल कतिसम्म बित्यो त्यहाँ?
2: हजुर, अब मेरो ब्याकग्राउन्ड अलिक कठिन छ, मेरो ब्याकग्राउन्ड अलिक कठिन अवस्थाबाट गुज्रेर आएको हो। यो सशस्त्र द्वन्द्वबाट म अलिकति प्रभावित पनि हुँ।
1: हजुर,
2: सामान्य मिडियम परिवार चलिरहेको अवस्थामा सशस्त्र द्वन्द्व क्रममा बुवालाई चाहिँ राज्य पक्षबाट बुवाको हत्या भयो. त्यति बेला हामी म 7-8 वर्षको थिएँ होला, मेरो पछाडि भाइ बहिनीहरू पनि थिए.
1: अच्छा.
2: त्यसले गर्दा अलि त्यो आर्थिक अवस्था कमजोर बनायो त्यति बेला. एउटा पिलर, मुख्य पिलर नै ढलेपछि स्वाभाविक अलि अप्ठ्यारो हुँदो रहेछ.
1: हजुर.
2: र त्यही क्रममा सङ्घर्ष गर्दै गर्दै गर्दा होइन विभिन्न अब यहाँले बुझ्नुभयो भने इन्डियादेखि लिएर सबै मैले कामहरू
1: सबै क्षेत्रमा काम सुख दुःखको अनुभव छ. हजुर.
2: गर्दै म चाहिँ माविसम्म त्रिभुवन उच्च माध्यमिक विद्यालय खलङ्गा जाजरकोटबाट
1: हजुर
2: मैले एसएलसी पास गरेँ. त्यसपछि चाहिँ अब यो तराई पढ्नुपर्छ भन्ने जुन पहाडी समुदायको हाम्रो मानसिकता छ, सहर केन्द्रित पढाइ नै उत्कृष्ट हो कि भन्ने.
1: हजुर.
2: तर त्यति सजिलो पनि थिएन. म नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पसमा नै पढेँ.
1: हजुर.
2: मैले 11 मेरो मास्टर डिग्रीसम्म सबै महेन्द्र क्याम्पसबाटै मेरो कम्प्लिट भयो.
1: कुन फ्याकल्टी थियो हजुर?
2: मेरो म त्यति बेला कस्तो भयो भन्नुहुन्छ भने प्राइभेट प्लस टू कलेजहरूमा पढ्न अलि आर्थिक रूपमा चर्को पर्ने र अब नियमित एटेन्डेन्स पनि चाहिने. मलाई चाहिँ कस्तो चाहिएको भने प्राइभेट रूपमा बाहिर पार्ट टाइम काम पनि गर्न पाइयोस् र पढ्न पनि पाइयोस् तर फी चाहिँ कम होस् भन्ने हिसाबले चाहिँ म महेन्द्र क्याम्पसमा भर्ना भएँ. त्यति बेलाको उपयुक्त पनि थियो त्यही र वैकल्पिक रूपमा पनि त्यही हिसाब
1: त्यही हिसाबले
2: त्यहाँ पढ्दाखेरि मैले आर्ट्स, मेरो आर्ट्स फ्याकल्टी हो मानविकी संकाय, त्यसबाट चाहिँ मेरो मास्टर डिग्रीसम्म त्यही
1: मेजर विषय के लिनुभएको थियो?
2: मेजर मेरो मेजर इङ्ग्लिस हो एउटा.
1: हजुर.
2: अनि अर्को चाहिँ यो सोसियोलोजी समाजशास्त्र.
1: हजुर.
2: गरेर
1: भनेपछि डबल मास्टर छ हजुरको?
2: हजुर, मैले ब्याचलर चाहिँ डबल भन्नु पर्यो.
1: हजुर.
2: मास्टर अब एउटा कम्प्लिटै भयो, अरू एउटा दुइटा चाहिँ रनिङमै छ.
1: रनिङमै छ, रनिङमै छ. ब्याचलर फेरि एलएलबी गर्नुभयो. यहाँले चाहिँ अब मेजर इङ्ग्लिस लिएर मास्टर गरिसक्नु भएको मान्छे फेरि एलएलबी आएर न्याय क्षेत्रमा प्रवेश गर्नुपर्छ भन्ने कुरा कसरी जागृत भयो, त्यो ओटोटी कसरी आयो?
2: यो एकदमै राम्रो प्रसङ्ग उठाइदिनु भयो. यो रमाइलो छ, यो जागिरको समयको हो. मैले सायद मलाई लाग्छ म सरकारी जागिरमा प्रवेश गर्छु भन्ने मेरो यो बाल्यकालको लक्ष्य पनि थिएन. म बाँके निर्माण व्यवसाय सङ्घमा कार्यालय सचिव हुँदाखेरि एउटा विज्ञापन खुल्यो लोकसेवा आयोगमा. त्यो विज्ञापन चाहिँ मलाई त्यति जानकारी पनि थिएन. मेरो साथीहरूले त पढ्ने मान्छे राम्रै हो विद्यार्थी फर्म भर भनेर मेरा साथीहरूले कर गरे हो त नि भनेर.
1: हजुर.
2: लास्ट फर्म भर्ने दिनको लास्ट त्यति बेला त अहिले जस्तो अनलाइन थिएन, हार्ड कपी नै फर्म भर्नुपर्ने,
1: बुझाउनै
2: जानुपर्ने. अनि यहाँबाट फर्म भरेर मैले सुर्खेत त्यो लोकसेवाको कार्यालय पठाएँ. साथीहरूले चाहिँ लास्ट दिनको अन्तिम आवरमा मेरोमा चाहिँ फर्म सबमिस त्यो सबमिसन भयो
1: पायो. हजुर.
2: पेस गरिदिनु भयो. त्यसपछि अब अलिक पढ्नुपर्छ कि भन्ने लाग्यो. अनि 3-4 महिना जति म एकदम यो लोकसेवाको पढाइ अलि एकदमै के पागलै भएर पढ्नुपर्ने खालको एउटा चाहिँ एउटा छ नि, कतै चाहिँ बाह्य संसारबाट अलि आइसोलेट हुनुपर्ने
1: एकदम कडा मेहनत परिश्रम.
2: त्यसपछि 4-5 महिनाको कडा पढाइपछि मेरो सुब्बामा चाहिँ नाम
1: निस्क्यो.
2: नायब सुब्बामा
1: पहिलोपटक
2: भाइ.
1: हजुर.
2: त्यसपछि जिल्ला शिक्षा कार्यालय कालीकोट मेरो पोस्टिङ भयो. म पहिलोपटक चाहिँ त्यो बाटो कर्णालीको त्यतातिर गएको.
1: हजुर.
2: त्यसपछि त्यहाँबाट चाहिँ हजुरको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा.
1: हजुर.
2: मेरो सरुवा भयो, काज सरुवा भयो. त्यसपछि चाहिँ यहाँले सोधेको प्रसङ्ग ठ्याक्कै त्यहाँ जोडियो.
1: हजुर.
2: त्यहाँ चाहिँ कानुनको प्रयोग हुने, सबैले एलएलबी एलएलबी भन्ने, अब कानुनी भाषा पनि अनि सामान्य भाषाको लेखाइभन्दा अलिकै स्तरीय देखिने.
1: हजुर.
2: कानुन बुझ्न पनि कस्तो कस्तो यस्तो गरिएको छ हुनेछ अब के हो अलिक गाह्रो लाग्ने. अनि मलाई गाह्रो लाग्ने विषयमा बढी इन्ट्रेस्ट. त्यसपछि मैले चाहिँ ओहो अब एउटा त्यो कुरा भयो. अर्को चाहिँ मलाई के भयो भन्नुहुन्छ भने सबैजनाले चाहिँ अख्तियारको गाडी प्रयोग गरेर सुर्खेतबाट नेपालगञ्ज इक्जाम दिन आउने.
1: हजुर.
2: यो साथीहरूसँग सँगै जान पाउनु राम्रै पनि हो भन्ने लागेर.
1: हजुर.
2: अनि यहीँ चाहिँ मैले महेन्द्र बहुमुखी क्याम्पसमा एलएलबी जोइन गरेँ, म एडमिसन भएँ. त्यसपछि मैले लगातार चाहिँ कुनै वर्ष नरोकेर त्यो एलएलबी पनि मेरो पास भयो. पास हुन बित्तिकैको वर्षमा चाहिँ फर्म भरेँ मैले. यो अलिकति चाहिँ यो बिचमा यो कोभिड महामारीको कारण मेरो 76 सालमा मेरो पोस्टिङै हुनुपर्ने परीक्षा दिइसकेर कोभिडले गर्दा 2 ब्याक भएर म 78 पहिलो ब्याच.
1: हजुर.
2: 78 दुईवटा ब्याच पास आउट भए.
1: हजुर.
2: लोकसेवाको पहिलो ब्याचमा चाहिँ म जस राम्रै मेरो चाहिँ
1: अङ्क ल्याउनु भयो,
2: अङ्कसहित राम्रै पोजिसनमा म खुल्लातर्फ नै पोस्टिङ भएँ। मेरो पहिलो कार्यक्षेत्र पनि फेरि मैले अध्ययन गरेकै यो गृह सहर भन्नु पऱ्यो, नेपालगञ्जको उच्च अदालतमै भयो
1: सुरुको पोस्टिङ। मतलब बिएल पास गरेपछि अधिकृतमा जाँदिनु भयो, फेरि सुरु पोस्टिङ पनि नेपालगञ्जमै भयो,
2: अनि
1: पहिलो पटकमै अधिकृत निकाल्नु भयो।
2: हजुर, मैले एकै पटकमा, म नासु पनि एकै पटकमा निक्ल्यो अनि अधिकृत पनि मेरो पहिलो पटकमा।
1: त्यो राज के रहेछ, अन्त कतिचोटि दिन्छ नि, कतिचोटि दिँदा पनि असफल भएको पनि हुनुहुन्छ।
2: हजुर,
1: एकैचोटिमा नाम निकाल्ने भनेको त नटज हो होइन?
2: यसो छ, अब यो फेरि पढाइतिर हामीले अलि बढी लोकसेवामा एकै पटक निक्लियो भन्दाखेरि फेरि कतिपयलाई मोटिभेसन हुने, कतिपयलाई चाहिँ अलिअलि बढी गफ गऱ्यो कि भन्ने हुने, अनि कतिपय धेरै पटक दिएका साथीहरूलाई अप्ठ्यारो पर्ने पनि हुन्छ। यो यस्तो विषय छ क्या लोकसेवा। तर प्रसङ्ग के हो भने, म यहाँबाट ऊर्जा मन्त्रालयमा मैले यहाँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयबाट मैले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सर्व मागेँ।
1: हजुर,
2: सर्व भएपछि त्यहाँ चाहिँ अलिक कामको चाप मलाई कम भयो,
1: पढ्न पनि पाइयो,
2: र त्यो मैले अघि यहाँलाई सुरुमा पनि भने, त्यो एक प्रकारले चाहिँ बाह्य सम्बन्ध रमाइलोतिरबाट पारिवारिक सामान्य यो अलि उल्झनबाट चाहिँ थोरै टाढा हुनुपर्छ, त्यति समस्या छैन भन्ने लाग्छ। अब हामी अहिले बिग्रेको के छौँ भने, चाहिने कुरा मोबाइल डिभाइस लगायत अन्य यो कम्प्युटरसँग सम्बन्धित कुराहरूमा हामीहरू फोकस छैन।
1: हजुर,
2: हामी पढाइतिर त्यता जोड दिँदैनौँ। अब एकपटकमा निक्लेन, दुईपटकमा निक्लेन, तिनपटकमा निक्लेन भनेर पटक पटक चाहिँ हामीले समय आफैलाई वेस्ट गरिराखेका छौँ।
1: हजुर,
2: यसमा मेरो एउटै सुझाव के छ भने, कुनै पनि लोकसेवाको कुनै पनि तहको परीक्षा हजुरले 6 महिनादेखि 1 वर्षसम्म पूर्ण रूपमा यो मनोरञ्जनदेखि लिएर आफ्नो बाह्य दुनियाँ संसारसँगको आफ्नो वेस्टेज समयलाई फोकस गर्नुभयो, र हिँड्दा खाँदा बस्दा सुत्दा आफूले पढेकै कुरालाई चिन्तन मनन गर्दै अगाडि बढ्नुभयो भने मलाई लाग्छ लोकसेवा
1: अर्जन दृष्टि त्यही हुनु पऱ्यो होइन? जे गर्दा पनि यहाँले भन्नु भने हिँड्दा डुल्दा र वेस्ट जति पनि हाम्रो समय छ त्यसलाई चाहिँ भरपूर सदुपयोग गर्नु पऱ्यो
2: एकदम।
1: सरलाई चाहिँ मैले एउटा व्यक्तिगतै कुराकानी गर्दैछौँ, जीवन भनौँ न अहिलेसम्ममा एकदमै बिर्सनै नसक्ने क्षण र एकदमै खुसीको क्षण।
2: बिर्सिनै नसकिने क्षण त मैले यहाँलाई अघि पनि भने, अब बुवाको मृत्युभन्दा ठुलो मेरो लागि बिर्सिनै नसकिने अप्ठ्यारो क्षण, अप्ठ्यारोको बिर्सिन नसके।
1: कति वर्षको हुनुहुन्थ्यो हजुर?
2: म त्यति बेला 7 वर्ष प्लसको थिएँ, म पुसमा 7 वर्षको पुगेँ र बुवाको चैतमा हत्या भयो।
1: हजुर,
2: त्यो त मेरो लागि जीवनको सबैभन्दा बिर्सिन नसकिने नै क्षण भयो।
1: हजुर,
2: त्यो सुन्दा सम्झिँदा पनि अहिले पनि भावुक भइन्छ। कस्तो हुँदो रहेछ त्यो भने बसन्त सर, त्यो चाहिँ अलि उमेर पुग्दा सबैले मेरो बुवाले यस्तो गरिदिनु भयो, यस्तो बुवा, अब त्यो अहिले पनि हजुरको त्यो बुवाको मुख हेर्ने दिन, यस्ता यस्ता क्षण आउँदा चाहिँ अलि साह्रै नै मन अमिलो हुँदो रहेछ। म पटक पटक रोएको छु, त्यो मेरो लागि एकदमै बिर्सिनै नसकिने, दुःखद बिर्सिन नसकिने
1: क्षण भयो
2: भन्यो। अब यता सुखको पाटोको कुरा गर्नुहुन्छ भने, पहिलोपटक नासु निक्लिँदा म जति खुसी भएँ त्यति अलि अफिसर निक्लिँदा नि भइ भन्ने लाग्छ। अब निजामती सेवामा त्यो ब्याकग्राउन्डबाट, त्यो पहाडी क्षेत्रबाट, मेरो गाउँबाट आज सुब्बा सरको कर्मचारी नै म पहिलो हो।
1: हजुर,
2: त्यो हुँदाखेरि ओहो, अब केही ठुलै उपलब्धि भयो कि के हो, अनएक्सपेक्टेड प्राप्त भएको चिज जस्तो भयो क्या त्यो। मेहनत त छँदैछ
1: हजुर,
2: तथापि त्यसले चाहिँ एउटा त्यस्तो खुसी क्षण प्राप्त भयो जसले गर्दा मेरो परिवारलाई खुसी दियो, मलाई खुसी दियो भने चाहिँ त्यो चाहिँ हजुरले
1: जीवनकै मोडै होइन,
2: मोड नै
1: युटर्न गराइदियो। मैले एउटा अब एउटा प्रश्न सवाल जिज्ञासा लाग्नुलायो, जाजरकोट एकदम द्वन्द्वबाट एकदमै प्रभावित हो होइन? हामी पनि त्यही क्षेत्रमा सङ्क्रमणकालीन न्यायको क्षेत्रमा काम गर्छौँ, पीडितहरू अहिलेसम्म पनि न्याय पाउनु भएको छैन होइन? स्वाभाविक रूपमा त्यहाँ चाहिँ द्वन्द्वरत पक्षहरू, विद्रोह पक्ष भनौँ, राज्य पक्षहरूबाट अनाहकमा चाहिँ सर्वसाधारणहरूले ज्यान गुमाउनु पऱ्यो, जो अहिलेसम्म न्यायको लागि पर्खिरहनु भएको छ होइन? त्यो सन्दर्भमा यहाँलाई त्यो परिस्थितिमा चाहिँ प्रतिशोधको भावनाले त्यो द्वन्द्वपट्टि नधकेलेर यता चाहिँ युटर्न गरेर पढ्नुपर्छ भनेर यता क्षेत्रमा त्यो अलिकति मलाई चाहिँ यहाँको त्यो अनुभव अलिकति
2: एकदम धन्यवाद सर। स्वाभाविक त्यो जर्जरपूर्ण अवस्थामा 57 सालमा बुवाको डेथ भइसकेपछि
1: हजुर
2: एक वर्ष म पढ्नै सकिनँ, किनभने त्यो कहीँ न कतै त्यो प्रतिशोधको
1: भावना जागृत हुन्छ, स्वाभाविक पनि हो आफ्नो परिवारमा।
2: मेरो दिदी एक वर्ष अब म यो राज्य पक्षसँग लडाइँ नै गर्छु भन्ने हिसाबले यो
1: विद्रोही पक्षको आन्दोलनमै लाग्नुभयो।
2: मलाई पनि कता कता होइन अब चाहिँ हतियारै उठाएर चाहिँ यो बुवाको बदला लिनुपर्छ कि क्या हो, एउटा गरिखाना लगाएको निर्दोष मान्छेलाई चाहिँ राज्यले अपराधीकरण गरेर अथवा उनीहरूको भाषामा त्यति बेला आतङ्ककारी घोषणा गरेर चाहिँ यसरी हत्या गर्नु यो ठिक होइन, तेरो बदला लिनुपर्छ भन्ने त्यो प्रतिशोध पनि जागेको हो। तथापि अब यहाँलाई मैले प्रश्न भन्दाखेरि चाहिँ म त्यो बिचमा पनि म जहाँ जहाँ जान्थेँ त्यहाँ स्कुलमा भर्ना हुँदै जान्थेँ, पढाइप्रतिको कता कता मलाई पहिलेदेखि जोडिएको विषय भयो।
1: हजुर
2: 62-63 जनआन्दोलनपछि चाहिँ जसरी माओवादीले यो आफ्ना यो सेनाहरूलाई क्यान्टोनमेन्टमा राख्यो त्यति बेला पनि अब होइन अब यो यस्तै हो अब क्यान्टोनमेन्टमा जानुपर्छ भनेर तयारी गरियो।
1: हजुर
2: अनि म चाहिँ यो नवलपरासीको हो,
1: हजुर
2: त्यहाँ हात्तीखोर भन्ने पारी चितवनमा शक्तिखोर भयो, उवारी चाहिँ हात्तीखोर भन्ने यो कावासुतीभन्दा अलिकति माथि 5 किलोमिटर उत्तरमा।
1: हजुर
2: त्यहाँ म 1.5 महिना त्यहाँ पनि बसेँ।
1: हजुर
2: त्यसपछि त्यहाँ वर हजुरको झ्यालटुङ डाँडा भन्छ अरुण खोलाभन्दा माथि डाँडा एवं प्रकारले वरपर गरियो। अनि दशरथपुर गुमी मा पनि त्यहाँ यसो त्यहाँ जाने भन्ने कुरा थियो तर त्यहाँ गइएन। त्यसो गर्दा मलाई फेरि त्यहाँभित्रको वातावरण पनि हजुरको त्यो चाहिँ खेल्ने खाने अब होइन त्यो अब ड्युटी गरेको छ अब त्यो सबै हेर्दाखेरि मलाई होइन यो संसार चाहिँ होइन
1: होइन अब के गरौँ पढौँ के गरौँ भन्ने
2: भन्ने एकदमै मनबाट हुटुटी लाग्यो। अनि मैले त्यहाँबाट पनि म फर्केँ
1: र स्वेच्छाले फर्केँ।
2: हजुर एकदम एकदम म त्यो प्रमाणीकरण दायाँमा केही पनि होइन त्यो स्टार्टै नहुँदाखेरि त्यहाँबाट फर्केर आफूले चाहिँ फेरि स्कुल जोइन गरेँ। अनि त्यति बेला मलाई अचम्म लाग्छ म 7 पढेँ होइन त्यति बेला त म 10 पढ्थेँ 10 भएको 9 पास गरेर 10 भनौँ न 62-63 सालतिर। अनि त्यति बेला मलाई फेरि के लाग्यो भन्नुहुन्छ भने होइन यो पढ्नुपर्छ भन्ने मानसिकता त भयो नै।
1: हजुर
2: अर्को कुरा फेरि त्यहाँ फर्केर त्यही क्लासमा कसरी जाने अप्ठ्यारो छ नि त। अब मेरो त 2 ग्याप भइसक्यो हजुरको एकपटक बुवा बितेको वर्ष अर्को पटक मेरो पढाइ नै त्यस्तै ग्याप भइसक्यो।
1: हजुर
2: तर पनि मलाई कुनै अप्ठ्यारो लागेन म पढेँ। मेरा गुरुहरू पनि असाध्यै आदर्श हुनुहुन्छ म अहिले पनि सम्झिन्छु। रामप्रसाद घरती भन्ने हुनुहुन्थ्यो उहाँले मलाई सधैँ सपोर्ट गर्ने, रेखा शाह जाजरकोटकै त्रिभुवन आचार्यको उहाँहरू अन्य थुप्रै टिचरहरू हुनुहुन्छ। त्यसपछि अर्को चाहिँ तेजबहादुर खत्री जसले मलाई म्याथमा मेरो फीमा पनि उहाँले डिस्काउन्ट गर्नुहुन्थ्यो कि हामी जुन कोचिङ पढ्थ्यौँ त्यो फीमा पनि होइन यो केटुको आर्थिक अवस्था कमजोर छ। त्यस्ता टिचरहरू मेरो आदर्शको पात्रहरू हुनुहुन्छ यति बेला सम्झेँ मैले।
1: हजुर
2: त्यसले गर्दा मलाई पढ्ने हुटुटी अझ बढाइराख्यो र म फेरि एभरेज विद्यार्थी थिइनँ, जहिले पनि क्लासमा मेरो फर्स्ट सेकेन्ड पोजिसन नै हुन्थ्यो। त्यसले गर्दा पनि बढी मलाई पढ्नतिर
1: हुन्थ्यो,
2: पढेर यो समाजमा पढेरै परिवर्तन गर्न सकिन्छ भन्ने पहिलेदेखि खै अब कसरी सृजना भयो ममा त्यो लागेपछि चाहिँ म त्यसरी यसरी चाहिँ हजुरले अझ समग्र कुनै दिन यो मेरो व्यक्तिगत जीवनी पनि कोट्याउन थाल्नुभयो भने त्यो अझ अझ दर्दनाक कुरा पनि सुनिन्छ। म यहाँ नेपालगञ्जमा 60 सालमा द्वन्द्वको जर्जरपूर्ण अवस्थामा यहाँलाई कतिको अवगत छु, यहाँ सहारा समूह भन्ने थियो एउटा सहारा बालगी र त्यहाँ द्वन्द्व पीडित बालबालिकालाई चाहिँ पढ्ने बस्ने होस्टेलसहितको व्यवस्था थियो। त्यहाँ मेरो आदरणीय मान्छे चन्द्र प्रकाश तिमिलसेना जो चाहिँ सरकारी सेवाको अधिकृतबाटै रिटायर हुनुभयो
1: जिल्ला प्रशासनबाट
2: म एकदम सधैँ सम्झिने एउटा मेरो आदर्श पात्र हुनुहुन्छ, आदर्श व्यक्तित्व मेरो, म त्यति मेरो अङ्कल बुवा जस्तो मान्छु म उहाँलाई। अहिले अब केही अस्वस्थता भए पनि म यहीँ मार्फत स्वास्थ्य लाभको कामना पनि गर्छु अङ्कललाई। उहाँहरूले सञ्चालन गरेको त्यो बालगृहमा बालकृष्ण जोशी भन्ने पनि हुनुहुन्थ्यो, यहाँहरूले चिन्नुहुन्छ होला, अहिले अमेरिकामा हुनुहुन्छ। त्यहाँ पढियो, त्यहाँ 1-1.5 वर्ष पढियो। त्यति बेला बिबिसीको नेत्र केसीले मेरो एउटा बुवाको मुख हेर्ने दिनको मेरो जीवनी पनि के हो उहाँहरूले चाहिँ त्यो दिनको मेरो जीवनी पनि के हो उहाँहरूले चाहिँ त्यो जीवनी के भन्नुहुन्छ

0: राजस्व न्यायाधिकरणको विषयलाई पनि समेट्छौँ। त्योभन्दा अगाडि जीवन के रहेछ सर?
1: जीवन को प्रत्येक व्यक्तिले फरक फरक एनालाइसिस गर्छन्। अब मैले चाहिँ सुखमा हुर्केका मान्छेहरूले जीवन सुख हो भन्लान्, खुसीमा हुर्केका मान्छेले जीवन खुसी नै खुसी हो भन्लान्, तर मेरो हकमा मैले के भन्छु भने जीवन निरन्तर रूपमा अगाडि बढिरहने गतिशील सङ्घर्षशील पाटो हो जीवन।
0: हजुर,
1: मान्छेलाई सधैँ चाहिँ सुखै सुखले घेर्ने पनि नहुँदो रहेछ प्राप्त हुने, सधैँभरि जीवनकालभरि दुःखले नै घेर्ने पनि नहुँदो रहेछ। त्यही भएर यो जीवन परिवर्तनशील गतिशील प्रक्रिया हो।
0: हजुर,
1: र यहाँभित्र जीवनका आरोह अवरोहहरू र थुप्रै सङ्घर्षहरू चाहिँ मान्छेको जीवनमा आएको।
0: हजुर, जे अहिलेसम्म जति पनि सेक्टरमा काम गर्नुभयो होइन, सुख दुःख त्यसबाट सिकेका मुख्य कुराहरू, मुख्य सिकाइ
1: मैले एकदमै राम्रो प्रश्न सोध्नुभयो फेरि पनि। अब यो मैले सामाजिक क्षेत्रलाई नै रोज्नुको एउटा कारण के हो भने समाजमा बाँच्नुको अर्थ अथवा जुन भूमिले जुन माटोले हजुरलाई यहाँ पुर्यायो
0: हजुर
1: त्यसप्रतिको सेवाभाव प्रेमभावभन्दा ठुलो केही छैन भन्ने मेरो अहिलेसम्मको मूल मर्म हो।
0: हजुर,
1: मैले समाज सेवाभन्दा छुट्टै अर्को केही कुरा देखेको छैन।
0: हजुर,
1: अहिले हजुरले हेर्नुभयो भने होइन जागिरी जीवनमा समाज सेवा भन्छ भन्ने पर्ला, तर यो जागिर त मेरो जीवन निर्वाहको आधार होला।
0: हजुर,
1: मेरो अन्तिम मैले रिटायर लाइफपछि सोचेको पनि जीवन के हो भने निस्वार्थ समाज सेवा। बरु त्यो चाहिँ मैले पढेको स्कुलमा गएर मैले निःशुल्क शिक्षण गर्न किन नपरोस्, त्यहाँका दिनदुखी गरिबहरूलाई सहयोग गर्ने अन्य केही उपायहरू अवलम्बन गर्न किन नपरोस्, मेरो अहिले पनि ध्येय त्यसो छ। तर समाज सेवा नै मेरो अन्तिम मुटु हो।
0: हजुर,
1: एकदम समाजमा यहाँले पनि देख्नुहुन्छ होला कार्यालयमा जाँदा मैले कुनै पनि सेवा गराएलाई अलिकति पनि चर्को स्वर बोल्न नपरोस् र मेरो त्यो उद्देश्य नै छैन।
0: हजुर, र चाहिँ जुन सेवामा काम गर्नुहुन्छ त्यहाँ सन्तुष्ट हुनुहुन्छ?
1: म सन्तुष्टि छु। अब त्यो यो सन्तुष्टिको पाटो फेरि फरक हुँदो रहेछ। कस्तो छ भने जहाँ गयो त्यसको अलि माथि गएर अझ केही गर्न पाए हुन्थ्यो
0: भन्ने हुन्छ,
1: त्यसको बावजुद पनि मैले जहाँ बसेर सेवा गरिराखेको हुन्छु अहिलेसम्म जति जति ठाउँमा गएर सेवा गरेँ मैले गरेको कामबाट कोही मान्छे चाहिँ असन्तुष्ट छैनन् भन्ने लाग्दाखेरि चाहिँ सन्तुष्टि हुँदो रहेछ। त्यही कारण
0: हजुर, अब व्यक्तिगत अन्तिम प्रश्न सोधौँ। यहाँ आफै द्वन्द्व पीडित मानव अधिकार उल्लङ्घनको एकजना पीडित चाहिँ बुवालाई गुमाउनु पऱ्यो होइन, चाहिँ अहिले न्याय दिने ठाउँमा आफै चाहिँ एउटा महत्त्वपूर्ण भूमिकामा हुनुहुन्छ, न्याय के रहेछ खासमा?
1: अब न्याय भन्ने चिज कस्तो रहेछ भने यो यसको मुटु भनेको अन्यायमा परेका व्यक्तिले चाहिँ 100% त्यसको जसरी हजुरले कुनै एउटा चाहिँ जीवन गुम्यो भने जीवनकै क्षतिपूर्ति जीवन नै प्राप्त हुन सक्दैन।
0: तर अधिकतम
1: अधिकतम रूपमा क्षतिपूर्ति प्राप्त गरेर कमसे कम पनि यो हदसम्म यो लेभलसम्म ठिकै छ भनेर मान्छेलाई प्राप्त हुने अथवा मान्छेले चाहिँ अनुभव गर्न सक्ने अनुभूति गराउन सक्ने प्रक्रिया नै न्याय हो। त्योभन्दा 100% अथवा जति चाहिँ हजुरको क्षति भयो त्यति नै त प्राप्त हुनै सक्दैन।
0: हजुर,
1: तर मैले यो लेभलसम्म प्राप्त गर्दा ठिकै छ त नि, यो समाजको लागि पनि यति कुरा ठिकै हो, मेरो राज्य व्यवस्था प्रणाली बमोजिम यति ठिकै हो भन्ने अनुभव हुनु नै न्याय हो।
0: हजुर,
1: भन्ने मलाई लाग्छ।
0: अब सर, अब यही विषयमा चाहिँ पीडितहरू भनौँ न, द्वन्द्वकालीन पीडितहरू अहिलेसम्म न्याय पाउनु भएको छैन होइन, अहिले अब दुईवटा आयोग पनि अहिले चाहिँ छैन होइन, चाहिँ धेरै पीडितहरू अब लास र सासको अवस्था पनि छैन होइन, न्याय पाउन सकेको अवस्था छैन। मैले एज अ तपाईँलाई अफिसर भन्दा पनि एज अ पीडित परिवारको रूपमा राखेँ यो सवाल, त्यस्तो त्यो आँखाले हेर्दाखेरि चाहिँ के भन्न चाहनुहुन्छ खासमा? चाहिँ यो न्याय हाम्रो संयन्त्र अहिलेसम्म चाहिँ पीडितहरूले चाहिँ न्यायको अनुभूति गर्न नपाएको कुरालाई चाहिँ एउटा पीडितको आँखाले हेर्दा कसरी हेर्नुहुन्छ?
1: अब यसमा चाहिँ के छ भन्नुहुन्छ भने हजुरले भने जस्तै द्वन्द्वको चाहिँ कुनै पनि विश्वका कुनै पनि मुलुकको इतिहास हेऱ्यौँ भने हामीले द्वन्द्वपछिको रूपान्तरण र सङ्क्रमणकालीन अवस्थाका न्यायहरू चाहिँ धेरै देशले चाहिँ एकदमै अति उत्तम तरिकाले सेटल गरेको पनि देखिँदैन। तथापि केही देशले चाहिँ यसको अत्यन्तै राम्रो व्यवस्थापन गरेको पनि हामीसँग उदाहरण छन्। तर नेपालको सन्दर्भमा हेर्नुभयो भने यो यति लामो बनाउनु हुँदै हुँदैन थियो पहिलो कुरा।
0: हजुर,
1: 62-63 को जनआन्दोलनपछि 65 सालमा शान्ति

0: क्रियामा आइसकेपछि यो मलाई लाग्छ यो संविधान घोषणा हुनु पूर्व नै यस्ता विषयहरू समाधान भएर संविधानमा नै यस्ता विषयहरू सम्बोधन भइसक्नु पर्थ्यो
1: थियो।
0: तथापि यो करिब करिब दुई दशक बित्न लाग्दा पनि राज्यले यसलाई व्यवस्थापन गर्न नसक्ने एउटा ठुलो कमजोरीकै रूपमा छ।
1: हजुर,
0: यसलाई चाहिँ कसरी समाधान गर्नु पर्थ्यो भन्ने मलाई लाग्छ भने सबै कुरा द्वन्द्व र सशस्त्र द्वन्द्व भनिन्छ नि, यो युद्ध र मायामा धेरै कुराहरू चाहिँ जायज हुन्छन् अथवा त्यो कुरालाई स्वीकार्नुपर्छ भनिन्छ नि। त्यसै गरी युद्ध हुँदाखेरि कसैले पनि यति नापेर यति युद्ध गरौँ भनेर अनुमान गरेर युद्ध नगरिने हुँदाखेरि चाहिँ युद्धमा जघन्य प्रकारका गम्भीर प्रकारका जुन अपराधहरू भएका छन्, घटनाहरू घटेका छन्, तिनको चाहिँ तिनलाई निश्चित रूपमा स्क्रिनिङ गरेर तिनलाई केही छुट्याएर चाहिँ न्यायिक प्रक्रियामा लिने र सबै प्रकृतिका हजुरको चाहिँ यो मुद्दाहरूलाई चाहिँ फेरि न्याय प्रक्रियामा लियो भने फेरि देश अर्को द्वन्द्वमा धकलिन्छ।
1: मेलमिलाप हुने खालकालाई गम्भीर अपराधकोलाई चाहिँ न्यायिकमा
0: लैजाने। अब मैले चाहिँ म हजुरले भने जस्तै अब हजुर एउटा चाहिँ म द्वन्द्वको पीडित पनि भएको हिसाबले म यसलाई के भन्छु भने राज्य व्यवस्थाले यत्रो धेरै फड्को मारिसक्दा अब धेरै विषयहरू हामीले पनि अब के बुझ्नुपर्छ भने अब होइन, राज्य व्यवस्थाको परिवर्तनको सन्दर्भमा केही हाम्रा क्षति भयो भने पनि अब हामीले यति त प्राप्त गऱ्यौँ, राज्य व्यवस्था त प्राप्त गऱ्यो, त्यसले गर्दाखेरि हिजो तपाईँले बोल्न पाउने अधिकार थिएन भने अहिले राज्यले बोल्न पाउने अधिकारको सिर्जना गर्यो। तपाईँ हिजो चाहिँ हिडुल गर्न पाउने विभिन्न प्रकारका स्वतन्त्रता युज गर्न पाउनुहुन्थेन, अहिले त्यो राज्य व्यवस्थाको परिवर्तनसँगै प्राप्त भयो। यसले गर्दा त्यो परिवर्तनलाई पनि ओहो यति प्राप्त गरेँ भनेर आफूले परिवर्तनलाई पनि आत्मसात।
1: मैले त्यसमा के जोड्न खोजेँ भने परिवर्तनलाई पनि दिगु शान्ति र दण्डहीनताको अन्त्य र भविष्यमा पनि यस्तै द्वन्द्व हुँदै कसैलाई पनि कारवाही भएन भने त फेरि दण्डहीनताको यहाँ, किनभने यहाँ पनि आफै एउटा अफिसरको रूपमा काम गर्नुहुन्छ होइन, चाहिँ यो कानुनी शासनको सबलीकरण होइन, त्यस्तै गरेर दण्डहीनताको अन्त्यको लागि पनि त कुनै न कुनै हिसाबले त यो त सम्बोधन गर्नुपर्छ, फेरि पनि पीडितलाई न्यायको अनुभूति त दिनुपर्छ होला नि राज्यले।
0: एकदम, मैले अघि पनि भने जघन्य र गम्भीर प्रकारका जुन कसुर अपराधहरू भएका छन्, घटना घटेका छन्, त्यसमा चाहिँ राज्य पक्ष र विद्रोही पक्षले एकदमै सहयोग गरेर, त्यति बेलाको राज्य पक्ष भनेकै सरकार भयो,
1: हजुर,
0: सरकारका केही मान्छेको निर्देशनमा त्यहाँ सरकार पक्षका मान्छेको एउटा के भयो भने सरकार पक्षका मान्छेहरूमा पीडक देखिने सबै चाहिँ त्यो सेना प्रहरीहरू मात्रै देखिने भयो। अब यता विद्रोही पक्षका त स्वयं विद्रोही पक्षका सबै पर्ने भए, त्यो हिसाबले विद्रोही पक्षले सबै बचाउन खोज्ने,
1: राज्य पक्षले सबै बचाउनु,
0: यसले गर्दाखेरि चाहिँ पीडित सधैँ पीडित भइरहने र न्याय प्राप्त नहुने अवस्थाको सिर्जना भएको हुँदा यो विषयमा तटस्थ रूपमा जसरी दुईवटा आयोग गठन गरिएको थियो, अहिले आयोग पनि फङ्सनल छैन, त्यस्ता आयोगहरूलाई एकदम निष्पक्ष रूपमा छानबिन गरेर हजुरले अघि नै भनिसक्नु मेलमिलाप हुने प्रकृतिका छन्, तिनलाई चाहिँ आपसी रूपमा मेलमिलाप गराउने, कमसेकम माफी नै ठुलो कुरा हो नि त।
1: हजुर,
0: हजुरले गल्ती, हाम्रो त हाम्रो परम्परा के हो भने गल्ती गऱ्यौँ भने माफ पाउँ है, हजुर मैले गल्ती गरेँ भने हामी माफ दिन सक्ने, नेपालीको त्यो मन हो नि त।
1: त्यही त
0: सामान्य प्रकृतिका मेलमिलाप हुन सक्नेलाई आपसी रूपमा बसेर छलफलै गराएर माफी माग्ने अवस्थाको सिर्जना अथवा माफी दिने अवस्थाको सिर्जना गर्न पनि सकिन्थ्यो, र जघन्य र गम्भीर प्रकृतिका त फेरि हामीले भनिसक्यौँ,
1: त्यसलाई चाहिँ कानुन प्रक्रियामै ल्याउनुपर्छ। हजुर, आदरणीय श्रोताहरू, यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो इजलास कार्यक्रम, र आजको रेडियो इजलासमा हामी राजस्व न्यायाधिकरणमा दर्ता हुने मुद्दाको प्रकृति, अधिकार क्षेत्र र सुनवाई प्रक्रियाका विषयमा बहस गर्न गइरहेका छौँ, र बहसमा हुनुहुन्छ राजस्व न्यायाधिकरण नेपालगञ्जका सदस्यदार वीरबहादुर पोखरेल, र साथमा छु म कार्यक्रम सञ्चालक अधिवक्ता बसन्त गौतम। अब सर, हामीसँग 15-20 मिनट बाँकी छ, मुख्य विषयमा चाहिँ कुराकानी गर्न बाँकी नै छ। अब राजस्व न्यायाधिकरण खासमा चाहिँ कस्तो खालको न्यायाधिकरण हो, यसमा चाहिँ कस्तो खालको मुद्दाहरू दर्ता हुन्छ, यसबारेमा प्रश्न पारिदिनुहोस् न।
0: धन्यवाद सर। यो राजस्व न्यायाधिकरण भनेको राजस्व न्यायाधिकरण 2031 बमोजिम गठित संस्था हो।
1: हजुर,
0: यसलाई संविधानले पनि हेर्नुभयो भने संविधानले राज्यका तीन तहका अदालत बाहेकको अन्य विशिष्टीकृत अदालतहरू पनि गठन गर्न सकिने भन्ने व्यवस्था अन्तर्गत यो विशिष्टीकृत अदालत हो।
1: हजुर,
0: यो विशिष्टीकृत अदालत कस्तो खालको अदालत हो भने विशुद्ध कर र राजस्व प्रशासनसँग सम्बन्धित
1: हजुर
0: मुद्दाहरूको साधारण अदालत भन्दा
1: हजुर
0: छुट्टै रूपमा यसलाई सुनवाई गर्न सकियोस् जसले गर्दा राज्यको राजस्वमा हुने छली प्रक्रिया राजस्वमा हुने भन्सारमा हुने चोरी निकासीका कुराहरूलाई छिटो प्रक्रियाबाट समाधान गर्न सकिने गरी र अर्कोतर्फ व्यवसायलाई पनि मर्यादित रूपमा कानुनी रूपमा चाहिँ कानुनको उल्लङ्घन नगरिकन व्यवसाय गर्न पाउने अवस्थाको सिर्जना हुने गरी यसले चाहिँ कर प्रशासन र राजस्व प्रशासनसँग सम्बन्धित मुद्दाहरूको छिनोफानो गर्ने गरी गठित यो विशिष्टीकृत अदालत हो।
1: हजुर, यसको अधिकार क्षेत्र र मुद्दाको प्रकृति सुरु दायर हुने र पुनराविधिकीय क्षेत्राधिकार के छन्, कस्तो कस्तो मुद्दाहरू?
0: हजुर, यसमा चाहिँ यो यसले खास गरी सुरु क्षेत्राधिकार भन्दा पनि पुनराविधिकीय अधिकार प्रयोग गर्दछ
1: यसले। हजुर,
0: यसको क्षेत्राधिकारको कुरा गर्नुभयो भने भन्सार ऐन बमोजिम भन्सारको कसुरजन्य चोरी पैठारीसँग सम्बन्धित
1: हजुर
0: मुद्दाहरू र अरू तिनवटा ऐन जो राजस्व आन्तरिक राजस्व कार्यालय र आन्तरिक राजस्व विभागसँग सम्बन्धित भन्सार ऐनले भन्सारसँग समेटियो।
1: हजुर,
0: बाँकी चाहिँ आयकर ऐन त्यसै गरी मूल्य अभिवृद्धि कर ऐन र अर्को चाहिँ अन्तशुल्क ऐन 2058 यस बमोजिमका तत्तत् निकायले गरेका निर्णय उपर चित्त नबुझ्ने पक्षले यिनीहरूकै मतलब आन्तरिक राजस्व कार्यालयले गरेको मूल्य वृद्धि कर आयकर र अन्तशुल्क करसँग गरेको निर्णय उपर आन्तरिक राजस्व विभागले निर्णय गर्छ पुनरावलोकनको रूपमा चित्त नबुझ्ने पक्षले निवेदन दिन्छ भनेको व्यवसायले निवेदन दिने भयो करदाताले निवेदन दिने भयो।
1: हजुर,
0: त्यहाँ गइसकेपछि आन्तरिक राजस्व विभागले गरेको निर्णय प्रशासकीय पुनरावलोकन भन्छौँ हामीले त्यस उपर पनि चित्त बुझेन भने अनि उहाँहरू राजस्व न्यायाधिकरणमा पुनरावेदनको रूपमा आउनुहुन्छ। हजुर, अब यसै गरी भन्सारको हकमा पनि भन्सार ऐन अहिलेको त तत्काल भर्खरै जारी भएको भन्सार ऐन 2082 अन्तर्गतको भन्नु पऱ्यो।
1: हजुर,
0: भन्सार ऐन बमोजिम भन्सारमा चाहिँ चोरी निकासी पैठारीको सम्बन्धमा एउटा हुन्छ त्यहाँ छानबिन।
1: हजुर,
0: अर्को चाहिँ यो वस्तुहरूको मूल्य वर्गीकरण सम्बन्धी।
1: हजुर,
0: वस्तुहरूको मूल्य वर्गीकरण सम्बन्धी अथवा चाहिँ वस्तुहरूको मूल्य निर्धारण सम्बन्धीको निर्णय उपर उहाँहरू पनि त्यहाँ पुनरावलोकन समिति भन्ने हुन्छ उहाँहरूकोमा पुनरावलोकन समितिमा जानुहुन्छ समितिले गरेको निर्णयमा चित्त बुझेन भने अनि हामी कहाँ चाहिँ राजस्व न्यायाधिकरणमा पुनरावेदन आउनुहुन्छ
1: भनेपछि सुरु तहको सुनाइ हुँदैन कि यो पुनरावेदनको
0: हुन्छ।
1: हजुर,
0: अनि यसरी चाहिँ राजस्व र हजुरको राजस्व र भन्सारमा जस्तै अन्तशुल्क ऐन अन्तर्गत त कैदको सजाय हुने गरी पनि निर्णय गरिन्छ।
1: हजुर,
0: त्यसै गरी भन्सारमा चोरी पैठारीको भयो भने त्यहाँ पनि कैदको सजाय निर्धार हुने गरी कैदको सजाय नै हुने गरी भन्सार अधिकृतले निर्णय गर्छ। त्यो विरुद्ध चाहिँ उहाँहरू प्रशासकीय पुनरावलोकनमा जानु परेन, सोझै चाहिँ राजस्व न्यायाधिकरणमा पुनरावेदन गर्न आउन पाउनुहुन्छ।
1: हजुर,
0: यसको चाहिँ क्षेत्राधिकार भनेको यी चारवटा ऐन भन्सार ऐन आयकर ऐन अन्तशुल्क ऐन र यो चाहिँ मूल्य अभिवृद्धि कर ऐन यी चारवटा ऐनको चाहिँ ऐन यसको कार्यक्षेत्र अधिकारभित्रको ऐन परे हामीले यही ऐनभित्र रहेर र यिनमै यी ऐनहरूमा भएको निर्णयको चाहिँ पुनरावेदन सुन्ने गर्छौँ।
1: हजुर, यसले चाहिँ यसको जस्तो नेपालगञ्जमा राजस्व न्यायाधिकरणको कार्यालय छ यसले चाहिँ कुन कुन क्षेत्र भनौँ न
0: यसले
1: यही हिसाबले चाहिँ कहाँ कहाँको मुद्दाहरू चाहिँ कहाँ कहाँको सम्मको अधिकार क्षेत्र राख्छ यसले क्षेत्राधिकार भनौँ न?
0: हजुर, यो देशभरिमा हाम्रो चारवटा राजस्व न्यायाधिकरण छ।
1: हजुर,
0: एउटा चाहिँ काठमाडौँमा,
1: हजुर
0: एउटा विराटनगरमा छ, एउटा पोखरा र एउटा यहाँ
1: नेपाल
0: भन्नाले 77 जिल्लाको लागि चारवटा न्यायाधिकरण भयो यसरी बुझ्दा।
1: हजुर,
0: तर यो पश्चिम क्षेत्रको लागि हेर्नुहुन्छ भने राजस्व न्यायाधिकरण नेपालगञ्जले साबिकको मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चलका 24 जिल्ला र अहिले रुकुम पूर्व छुट्टिँदा 25 भन्यो।
1: हजुर,
0: त्यसले गर्दा अहिलेको लुम्बिनी प्रदेश कर्णाली प्रदेश लुम्बिनी प्रदेशको केही जिल्ला जसले चाहिँ आन्तरिक राजस्व कार्यालय दाङको क्षेत्राधिकार पर्ने र यो भन्सार कार्यालय कोइलाबासको क्षेत्राधिकार पर्नेदेखि पश्चिमतिरका सबै भनेर बुझ्नु पर्यो।
1: हजुर,
0: यसरी हेर्दा लुम्बिनी प्रदेशका केही जिल्ला कर्णालीको सबै र सुदूरपश्चिमको सबै गरेर 25 जिल्लाको कार्यक्षेत्राधिकार यसको पर्यो। यसले गर्दा माथि एरिना भन्सार कार्यालय देखि लिएर नेपालगञ्ज भन्सार कार्यालयसम्म पश्चिममा कञ्चनपुरको गड्डा चौकी र यता हजुरको पूर्वमा चाहिँ कोइलाबास थाङको कोइलाबास यी भन्सारका क्षेत्राधिकार र बाँकी अन्य सबै दसवटै आन्तरिक राजस्व कार्यालय दसवटा पर्छन् बिचमा यो आन्तरिक राजस्व कार्यालयहरूको पनि यो चाहिँ क्षेत्राधिकारभित्रका मुद्दाहरू उहाँहरूले हेर्नुहुने भयो त्यसको पुनरावेदन चाहिँ हामीले सुन्ने भए पनि हाम्रो क्षेत्र अधिकार पनि 25 जिल्ला भयो
1: हस् विशेष गरेर यो आर्थिक वर्षको कुरा गरौँ यो आर्थिक वर्षमा चाहिँ यो राजस्व न्यायाधिकरणमा कतिवटा मुद्दा दर्ता भए त्यसमध्ये कतिवटा फर्सेट भयो र कस्तो कस्तो प्रकृतिको मुद्दाहरू दर्ता हुँदो रहेछ विशेष गरेर
0: हामीसँग सम्बन्धित सरले सोध्दै भन्छ हामीसँग सम्बन्धित चाहिँ त्यही भन्सार आयकर अन्तशुल्क र मूल्य वृद्धि करसँगै सम्बन्धित मुद्दाहरू आउने भए मुद्दाको प्रकृतिको हिसाबले र यो गत आर्थिक वर्ष 82-83 जम्मा मुद्दा हाम्रो मुद्दाको लगत चाहिँ 17 थान मात्रै भयो 17 थानमा हामीले 12 थान फर्स्युट गऱ्यौँ त्यो भनेको 70.58 भयो 5-8% भयो र 5 थान मुद्दा हाम्रो चाहिँ हामी अहिले आइहाल्छौँ होला मलाई लाग्छ त्यो जुन विधेयक जुन छुट दिएको छ सरकारले आर्थिक विधेयक अनुसार त्यो बमोजिम चाहिँ हामी फिर्ता लिन्छौँ भन्ने प्रयोजनको लागि 2 थान मुद्दा र बाँकी 3 थान चाहिँ मुद्दाको अङ्ग पुर्याउन बाँकी भएको भएर 5 थान हाम्रो लगत सरेको छ जिम्मेवारी हामीले चाहिँ 17-12 थान फर्च्युट गऱ्यौँ
1: यसमै यहाँले महत्त्वपूर्ण कुरा उठाइहाल्नु भयो होइन जस्तो हालै सरकारले ल्याएको नीति तथा कार्यक्रम बजेट मार्फत भाषण मार्फत होइन यसो राजस्व सम्बन्धी मुद्दाहरू पनि चाहिँ मेलमिलाप गर्न सकिने 1% तिरेर भन्ने व्यवस्था आएको छ यो चाहिँ खासमा के हो यसले चाहिँ न्याय कतिपय पनि मा के पनि सुनिन्छ भने चाहिँ अदालतमा चढिसकेको अदालतले निरूपण गर्छ भनेर पनि अब पक्षहरू राजस्व के अरे आन्तरिक राजस्व कार्यालयमा जाँदा त्यो पनि भनेको भन्ने खास सुन्नमा आयो खासमा के हो सर यो
0: यसमा चाहिँ के छ भन्नुहुन्छ भने सरकारले प्रत्येक वर्ष बजेटसँगै आर्थिक विधेयकहरू ल्याउँछ प्रत्येक वर्षको त्यसमा व्यवसायलाई छुट हुने किसिमको केही न केही स्किमहरू सरकारले ल्याइराखेकै छ विगत पनि हेऱ्यौँ भने यो वर्ष यो आर्थिक विधेयक अब ऐन प्रमाणीकरण भएर करिब अब प्रकाशन हुन बाँकी नै छ आर्थिक विधेयक यो 2083 आर्थिक ऐन भनौँ आर्थिक ऐन 2083 यसमा पनि सरकारले के उद्देश्यले ल्यायो भन्ने मलाई लाग्छ भने धेरै पुरानो समयसम्म चाहिँ राज्यमा उठ्नुपर्ने करहरू ब्याकलगको हिसाबमा रहिरहेको कर राजस्वहरू चाहिँ मा थुप्रै मुद्दा अरबौँको हिसाबले मुद्दाहरू छन् व्यवसायले तिर्न नचाहेको विषय पनि के हो भने थप शुल्क जरिवाना ब्याज मात्रै तिर्न नचाहेका पनि छन् केही मुद्दाहरूमा हामी निर्धारण गरेको कर तिर्न तयार छौँ तर हामीलाई लगाएको थप जरिवाना ब्याज र थप शुल्क हामी तिर्दैनौँ तिर्न असमर्थ छौँ अथवा हामी तिर्न मन्जुर छैनौँ भनेर जुन व्यवसायहरूले भनिराख्नु भएको हुन्छ त्यसैलाई मध्यनजर गरेर यो आर्थिक विधेयकको दफा 46 सरकारले के मात्र गरिदिएको भने सबै छुट भन्ने दिएको होइन सम्बन्धित कार्यालयहरूले निर्धारण गरेको कर यो खास गरी यसमा चाहिँ हामी नझुकिनु पर्ने अर्को विषय के छ भने यो भन्सार ऐन अन्तर्गतको होइन है फेरि यो आयकर ऐन मूल्य अभिवृद्धि कर ऐन र अन्तशुल्क अन्तर्गतका करहरू जो आन्तरिक राजस्व कार्यालयले निर्धारण गरेको हुन्छ त्यसमा चाहिँ उसले आन्तरिक राजस्व कार्यालयले निर्धारण गरेको र सो निर्धारणको चाहिँ आन्तरिक राजस्व विभागले पुनरावलोकनको रूपमा गरेको निर्णयलाई निर्णय बमोजिम तिर्नुपर्ने कर सबै तिर्ने त्यो तिर्नुपर्ने करको चाहिँ जरिवाना थप शुल्क ब्याज अनि केही पनि नतिर्ने गरी त्यसको 1% मात्रै तिर्ने 1% मात्रै तिर्ने गरी 2083 साउन 1 गतेदेखि पुष मसान्तसम्म यसरी यो प्रक्रियामा तपाईँहरू छिर्नुभयो भने हामी चाहिँ छुट दिन्छौँ भनेर सरकारले आर्थिक विधेयक ल्याएको छ आर्थिक ऐन यो हुनालाई के हुनु पर्यो भन्नुहुन्छ भने दफा 46 के भनेको छ भने जेठ 2083 जेठ 15 गते अगाडि 15 गतेसम्म आन्तरिक राजस्व विभाग अथवा आन्तरिक राजस्व कार्यालयले गरेको निर्णय गरिसकेर व्यवसायीलाई चाहिँ त्यो कर यति तिर्नुपर्छ भनेर गरिसकेको निर्णयको हकमा मात्र त्योभन्दा पछाडिको भएन फेरि
1: भएन
0: त्यो निर्णय उप चाहिँ कुनै पनि अड्डा अदालत अथवा निकायमा हजुरहरूको निवेदन पुनरावेदन होला पुनरावलोकनको तहमा आन्तरिक राजस्व विभागमा होला अथवा चाहिँ अन्तर्राष्ट्रिय कार्यालयमै त्यो निर्णय मात्र भएको छ, त्योभन्दा अगाडि बढेको छैन
1: भने अथवा अन्तर्राष्ट्रिय कार्यालयले राजस्व छली मुद्दा जिल्ला अदालतमा पनि त दर्ता गर्छ, अब त्यो भएको पनि हुन्छ,
0: त्यो सबै कुनै पनि अड्डा उसले के भन्यो भने स्पेसिफिक कुनै पनि भएन, कुनै अड्डा अदालतमा विचाराधीन रहेको मुद्दा त्यहाँबाट पहिला फिर्ता लिने, म यो यो कारण आर्थिक विधेयकको दफा 46 मलाई यो यो दिएको छ, म त्यो सुविधा प्रयोग गर्न चाहन्छु, त्यसो भएको कारण म यहाँबाट मुद्दा फिर्ता लिन चाहन्छु।
1: अब पक्षले भएको भए त व्यवसायीले फिर्ता लिने, जस्तो कतिपय त राजस्व छली लगायत नेपाल सरकार जारवाला भएर दर्ता भएको पनि त छ नि, त्यो त्यसको प्रक्रिया के हुन्छ?
0: त्यसमा पनि त्यसमा के छ भने व्यवसायले अब यो यसमा त प्रश्न के भयो भन्नुहुन्छ भने ऐनले नै जरिवाना नलिने थप शुल्क नलिने गरी निर्णय नै गरी ऐन नै बनिसकेपछि
1: हजुर
0: अब उसलाई अन्तर्राष्ट्रिय विभागै भनौँ उसले पुनरावलोकनको रूपमा सर्वोच्च अदालतमा पुनरावेदन गर्न जाला, दोहोऱ्याइपाउ निवेदन देला होइन, दोपाको निस्सा प्राप्त भएर विचाराधीनै होला मुद्दा, त्यसको हकमा व्यवसायले अन्तर्राष्ट्रिय विभाग अन्तर्राष्ट्रिय कार्यालयमा आएर म चाहिँ हजुरले निर्धारण गरेको कर तिर्न मन्जुर छु, 1% ऐनले तोकेको 1% शुल्क पनि तिर्न म मन्जुर छु, मलाई चाहिँ मुद्दा फिर्ताको लागि सहजीकरण गरिदिनु पर्यो अथवा हामी चाहिँ यसरी जाउँ भन्दा त्यसले चाहिँ सर्वोच्चको हकमा स्वाभाविक रूपमा चाहिँ महान्यायाधिवक्ताको कार्यालय मार्फत अन्तर्राष्ट्रिय विभाग र सेवाग्राही जो करदाता हो उसको संयुक्त निवेदन मार्फत मुद्दा फिर्ताको लागि अपिल गर्नुहुन्छ उहाँहरूले, महान्यायाधिवक्ता कार्यालयले चाहिँ सर्वोच्चमा त्यसलाई पुनः फिर्ताको लागि निवेदन पेस गर्छ र सर्वोच्च अदालतले यही ऐनको आधारमा मुद्दा फिर्ता गर्यो भने उहाँहरूले चाहिँ
1: सर्वोच्चको हकमा यो भयो, अब जिल्ला अदालत र राजस्व न्यायाधिकरणको
0: अब राजस्व न्यायाधिकरणको हकमा त अहिलेसम्मको ट्रेन्ड हेर्दा राजस्व न्यायाधिकरणको हकमा चाहिँ अन्तर्राष्ट्रिय कार्यालय र अन्तर्राष्ट्रिय विभाग पुनरावेदन आउने भन्ने अलि प्रसङ्गै उठेन, किनभने उहाँहरूले नै कर निर्धारण गर्नु
1: गरेपछि त्यसैको विरुद्ध पक्ष आउने
0: हो, अब उहाँहरूले उहाँ चित्त बुझाएर करदाताहरूले सेवा व्यवसायहरूले त्यही चित्त बुझाएर कर तिर्छौँ भने त कुरा नै
1: सकियो। अब जिल्ला अदालतमा दर्ता हुने राजस्व छलीको कुरा,
0: राजस्व छलीको कुरामा पनि जिल्ला अदालतमा उहाँहरूले अन्तर्राष्ट्रिय कार्यालयमा गएर
1: हजुर
0: म चाहिँ त्यो साविक राजस्व अनुसन्धान कार्यालयबाट भएको अनुसन्धानको कुरा गर्नुभयो यहाँले
1: हजुर,
0: त्यो सुरु मुद्दाहरू भए
1: हजुर
0: त्यसको हकमा चाहिँ केही उच्चमा लाग्ने केही जिल्लामा लाग्ने प्रकृतिका मुद्दाहरू पनि भए
1: हजुर,
0: त्यस्तो मुद्दामा चाहिँ राजस्व छलीसँग सम्बन्धित अथवा यो अन्तशुल्क आयकरसँग सम्बन्धित मुद्दाहरू अमूल्य अभिवृद्धि करसँग सम्बन्धित मुद्दाहरू भयो भने त्यो मुद्दाको हकमा चाहिँ उहाँहरूले फेरि म त्यो कार्यालयमा गएर यति कर तिर्न म रेडी छु
1: हजुर,
0: यो मुद्दा चाहिँ म यहीँ जस मैले शुल्क तिर्न जरिवाना र राशि तिर्न 1% जरिवाना तिर्छु यो शुल्क थप शुल्क भनौँ
1: हजुर
0: र बाँकी हजुरहरूले निर्धारण गरेको कर तिर्छु भन्दा फेरि उहाँहरूले फिर्ता लिनुहुन्छ यो राजस्व यी तिनवटा कानुनको हकमा
1: अहिले नै लागू हुन्छ कि यो राजपत्रमा प्रकाशित भयो कहिलेदेखि
0: यो साउन 1 गतेदेखि नै भनिसक्यो भएर अब उहाँहरूले लिँदा लिएर यो उहाँहरूको उहाँहरूलाई कर निर्धारण गरेको 2083 जेठ 15 गतेभन्दा अगाडि हो
1: हजुर,
0: जेठ 15 गतेभन्दा अगाडि उहाँहरूको उहाँहरूलाई कर निर्धारण गरिएको निर्णय भइसकेको विषयमा उहाँहरूले अहिले मुद्दा फिर्ता लिन सकिन्छ। हामीले यही विषयमा राजस्व न्यायाधिकरणमा पनि तपाईँहरूले असारमै पनि मुद्दा फिर्ता लिन सक्नुहुन्छ भन्ने कुरा गऱ्यौँ, यो विषयमा चाहिँ आन्तरिक राजस्व विभागले पनि यहाँ सिद्धार्थ होटेलमा एउटा ठुलो कार्यक्रम गऱ्यौँ, म पनि त्यहाँ सम्मिलित थिएँ
1: हजुर,
0: उहाँहरूले फिर्ता लिएको निस्सा अब म पुनरावेदन गर्दिनँ फिर्ता लिएको छु भन्ने जानकारी हुन बित्तिकै आन्तरिक राजस्व कार्यालयले ऐन बमोजिम यो ऐन पारित हुन बित्तिकै यो प्रक्रिया अगाडि बढाउँछ,
1: भनेपछि अब ऐन पारित हुने बित्तिकै प्रक्रिया अगाडि बढाउँछ हजुर। अब यो राजस्व न्यायाधिकरण अब यसमा त राजस्व छलीका मुद्दाहरूको सन्दर्भमा यसको चाहिँ खासमा चाहिँ सुनवाई प्रक्रिया र यसले गर्ने निर्णयको पुनरावेदन फेरि कता लाग्छ?
0: यसो छ यो अब यो चाहिँ राजस्व न्यायाधिकरण ऐनले नै निर्धारण के गरेको छ भने राजस्व न्यायाधिकरणमा केही अलि गम्भीर प्रकारका अलि चाहिँ ठुला प्रकारका कर निर्धारणको विषय बाहेक
1: हजुर
0: नभए राजस्व न्यायाधिकरणले गरेको मुद्दा जनरली अन्तिम हो
1: हजुर,
0: त्यो मुद्दाको पुनरावेदन लाग्दैन
1: लाग्दैन
0: तर यसको लागि चाहिँ चित्त नबुझ्ने पक्षले सर्वोच्च अदालतमा दोहोऱ्याइ पाउँको निवेदन दिएर निशा प्राप्त भएपछि सर्वोच्च अदालतमा पुनरावेदन हुने हो, पुनरावेदन लाग्ने हो, नभए चाहिँ राष्ट्र न्यायाधिकरणमा राष्ट्र न्यायाधिकरणले गरेको मुद्दाहरूको अन्तिम चाहिँ यही नै हो। यसको हजुरले चाहिँ प्रोसिड्युरल कुरा गर्नुभयो, प्रक्रियागत कुरा गर्नुभयो निर्णयको, भने पहिला चाहिँ चित्त नबुझ्ने पक्षले हामी कहाँ त्यो निर्णयको प्रतिलिपिसहित आफ्नो व्यवसाय दर्ताको प्रमाणपत्रहरू लिएर आउनु पर्यो र के गर्नु पर्यो भने उहाँहरूलाई निर्धारण गरेको कर जरिवाना थप दस्तुरको 50% धरोटी त्यसको चाहिँ 50% धरोटीको लागि चाहिँ ब्याङ्कमा जम्मा गरेको नगद भाउचर भए पनि भयो र हामीलाई ब्याङ्क ग्यारेन्टी भए पनि भयो, त्यो कुरा ल्याउनु पनि हामी मुद्दा दर्ता हुन्छ र सोही प्रक्रियामा अन्य कुरा चाहिँ अब सामान्य अदालतबाट अगाडि बढे जस्तै हामी सुरु
1: त्यही प्रक्रिया अगाडि बढ्छ। अब अन्तिममा समय सकिन लाग्यो, अब अन्तिममा रेडियो सुन्ने श्रोताहरूलाई चाहिँ यो न्यायाधीश राजस्व न्यायाधिकरण सम्बन्धी मुद्दाहरूमा चाहिँ अथवा कर छुट अथवा यो सम्बन्धी विवादका सरकारवाला पक्ष अथवा चाहिँ रेडियो सुन्ने श्रोता सरकारवालाहरूलाई यहाँको कार्यालयको तर्फबाट केही भनाइ सन्देश अथवा के रहन्छ यहाँको?
0: एकदम एकदम यो मैले चाहेकै पनि थिएँ, यो एकदम महत्त्वपूर्ण क्वेसन सोधिदिनु भयो। अब यो हाम्रो कार्यक्षेत्र 25 जिल्ला
1: हजुर,
0: तर हामी कहाँ मुद्दाको सङ्ख्या 18-20 वटा मात्र किन भन्ने प्रश्न पनि आउँथ्यो कि भन्ने लाग्थ्यो हजुर मलाई। म आफैले यसलाई के भन्छु भने काठमाडौँमा 1200-1200 बढी हुने,
1: हजुर
0: अन्य न्यायाधिकरणमा 300-400 मुद्दा हुने, हामी कहाँ 17-18 किन हुने भन्ने मलाई पनि लाग्यो।
1: यो मलाई चाहिँ
0: अब के हो भने हामीले हाम्रो क्षेत्रमा के चाहिँ राजस्व अन्तर्राजस्व कार्यालयहरू विभागहरूले गरेका निर्णयमा व्यवसाय चित्त बुझाएर बस्नुहुन्छ
1: कि त भने अब उहाँलाई थाहा छैन,
0: कानुनी प्रक्रियाको बारेमा उहाँहरूलाई
1: जानकारी छैन, पुनरावेदन गर्न पाइन्छ भन्ने।
0: यो पुनरावेदन कमसेकम तपाईँहरूलाई चित्त नबुझेको, व्यवसायलाई चित्त नबुझेको विषयहरू छन् भने
1: हजुर
0: हामी यो तिनै कानुन अन्तर्राष्ट्रिय कार्यालयले गरेका निर्णयको विरुद्ध यहाँहरूले पुनरावेदन गर्न सक्ने एउटा निकाय, यहाँहरूले न्याय खोज्न सक्ने निकाय भनेको राष्ट्र न्यायाधिकरण नेपालगञ्ज हो, पश्चिम क्षेत्रको लुम्बिनीका केही जिल्ला र कर्णाली र सुदूरपश्चिमका सबै व्यवसायी करदाता जसले चाहिँ आफ्नो व्यवसाय सञ्चालन गरिराख्नु भएको छ उहाँहरूलाई चित्त नबुझेको कर निर्धारणको सम्बन्धमा चित्त नबुझेका विषय
1: हजुर
0: राष्ट्र न्यायाधिकरण नेपालगञ्जमा पुनरावेदन गर्न सक्नुहुन्छ र कानुनी प्रक्रियामा उपयुक्त देखिएका विषयमा धेरै व्यवसायले सफाई पनि पाउनु भएको छ, कर छुटको विषयमा गरेका निर्णयमा जित्नु पनि भएको छ, त्यसो भएको कारण म यहाँको रेडियो मार्फत यस क्षेत्रका सम्पूर्ण व्यवसायजीहरूलाई के भन्छु भने तपाईँहरूलाई अन्याय परेको विषय छ भने सुनै हुने बाटो थाहा पाउनु भएको छैन भने राष्ट्र न्यायाधिकरण छ है नेपालगञ्ज भनेर यति कुरो उहाँहरूलाई जानकारी दिन चाहन्छु।
1: हस्, आज महत्त्वपूर्ण विषयमा छलफल भयो। आदरणीय श्रोताहरू, आजको कार्यक्रममा राजस्व न्यायाधिकरण नेपालगञ्जका सूत्रधार वीरबहादुर पोखरेलज्यूसँग हामीले राजस्व चुहावट, कर विवाद, पुनरावेदन र सरकारको नयाँ कर छुट सम्बन्धी राजस्व न्यायाधिकरणले हेर्ने मुद्दाको कार्यविधिगत कुरामा बहस गऱ्यौँ, साथै उहाँको व्यक्तिगत अनुभवका कुराहरूमा बहस गऱ्यौँ। महत्त्वपूर्ण समय र तार्किक बहसका लागि बिरबहादुर सर यहाँलाई धेरै धेरै धन्यवाद।
0: हस्, धन्यवाद यहाँहरूलाई पनि र सम्पूर्ण रेडियो सुन्ने श्रोताहरूलाई पनि हार्दिक धन्यवाद भन्न चाहन्छु।
1: धेरै धेरै धन्यवाद। आदरणीय श्रोताहरू, यतिन्जेल कार्यक्रम सुनेर साथ दिनुभयो, यहाँहरूलाई पनि धेरै धेरै धन्यवाद दिँदै प्राविधिक साथीसँगै म कार्यक्रम सञ्चालक अधिवक्ता बसन्त गौतम यहाँहरूबाट बिदा हुन चाहन्छु। शुभ दिन, नमस्कार।
2: यो कृष्ण सार एफएम
3: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
4: एक्सट्रीम एनर्जी ड्रिंक, टाइम चेक, अहिले ठीक 8 बजेको छ।
5: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
2: यो कृष्ण सार एफएम
3: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: कोयले पानी एक्सट्रीम एनर्जी ड्रिंक
1: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो आउनुहोस् सोफा हब नेपालगञ्ज
2: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट 10 देखि 15 वर्ष सम्मको वारेन्टी साथै फ्री डेलिभरीको सुविधा पनि
3: अहिले थमाथम बिक्री भइरहेको छ
1: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैङ्कको अगाडि
2: सम्पर्क 97051148
1: सोफा हब नेपालगञ्ज
2: विश्वासमा नम्बर 1
1: क्वालिटीमा सबैभन्दा बेस्ट
4: वाउ प्लस टू परीक्षा पनि पास भयो अब कुन कलेजमा भर्ना हुने होला
5: ल है बधाई छ अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि
4: ए हो र त्यहाँ के पढ्न पाइन्छ त अनि त्यहाँको विशेषता पनि भन्देऊ न
5: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज बीबीएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण वातानुकूलित एसी कक्षा कोठा समृद्ध पुस्तकालय अतिरिक्त क्रियाकलाप नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ
4: ल तिमीलाई धेरै धेरै धन्यवाद त्यसो भए म पनि यही भर्ना हुन्छु
6: हजुर प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ
4: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी आदर्श ग्रुपद्वारा सञ्चालित ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि थप जानकारीका लागि सम्पर्क 98 580 36 577 98 580 28 195 र 98 580 36 811 नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी सफल भविष्यको बलियो आधार

0: खरीद बिक्रीको सूचना घर जग्गा चाहियो यस कम्पनीलाई नेपालगञ्ज उपमहानगरपालिका एक धम्बोजी विशाल चोक नजिक तेजनगर र बस पार्क आसपास भेरकुटी नगर न्यू रोड कारकादो आसपास होटल सिद्धार्थको पछाडि अगाडि बाँके गाउँमा एक तले दुई तले र तीन तलेसम्मको घर चाहियो साथै भाडामा दिन चाहनेले पनि सम्पर्क गर्नुहोला जग्गा चाहियो नेपालगञ्ज उपमहानगरपालिकामा टुक्रा घडेरी सहित 10-15 कट्ठा जग्गा चाहियो खजुरा गाउँपालिका बैजनाथ गाउँपालिका कोहलपुर नगरपालिका जानकी गाउँपालिका र बर्दिया गुलरिया दाङ राजापुर बडियाताल गाउँपालिकाहरूमा साना टुक्रा घडेरीदेखि 10 बिघासम्म सस्तो प्लट चाहियो भाडामा दिने भए 5-10 बिघा चाहियो घर घडेरी बिक्रीमा नेपालगञ्ज भिरकुटी नगर बिलासपुर राजा वडा नम्बर 19 र 20 सुर्खेत रोडको पूर्व तथा पश्चिमतर्फ रत्न राजमार्गदेखि 1-2 किलोमिटर ओरपरसम्म राम्रा घर घडेरीहरू उपलब्ध छन् कोहलपुर मदनचोक बनकटुवामा जग्गा बिक्रीमा छ खजुरा गाउँपालिका डी गाउँ सी गाउँ सैनिक राधापुर सीतापुर रिमझिम चोक नजिक घडेरी र बर्दिया जिल्लाको सीतापुर डाँफे लगायत ठाउँहरूमा घडेरी र 5 कट्ठादेखि 5 बिघासम्म बिजनेस प्लटहरू बिक्री गरिन्छ साथै रूपन्देही जिल्लाको भैरहवा र पड्कौली क्षेत्र र नवलप्रासी जिल्लाको बर्दगाड क्षेत्र दाङको घोराई तुलसीपुर र लमहीमा 5-30 बिघासम्मका ठुला बिजनेस प्लट बिक्री गरिन्छ कुनै पनि घर जग्गा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोला यस कम्पनीबाट घर बिल्डिङ ठुला कम्पनीहरू दक्ष जनशक्तिबाट छिटो सरितो निर्माण गरिन्छ साथै विद्युतीय वायरिङ लगायत सम्पूर्ण निर्माण कार्य ग्यारेन्टीका साथ गरिन्छ तुरन्त सम्पर्क गर्नुहोला पूर्णिमा मालिका रियल इस्टेट प्राली नेपालगञ्ज बाँके सम्पर्क कार्यालय रूपन्देही बुटवल मोबाइल नम्बर 98-86-85-228
1: भर्ना खुल्यो
2: यस ब्राइटल्यान्ड कलेजमा शैक्षिक सत्र 2083 लागि त्रिविबाट सम्बन्धन प्राप्त व्यवस्थापन तथा मानविकी संकाय अन्तर्गतका स्नातक तहका कार्यक्रमहरूमा भर्ना खुला भएको जानकारी गराइन्छ
1: उपलब्ध कार्यक्रमहरू ब्याचलर अफ होटल म्यानेजमेन्ट बिएचएम ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट बिआइटिएम ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस ब्याचलर अफ आर्ट्स इन सोसल वर्क बिएएसडब्ल्यू
2: योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट प्लस टू वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने सम्बन्धित विश्वविद्यालयले तोकेको न्यूनतम जिपिए प्रतिशत प्राप्त गरेको हुनुपर्ने
1: किन रोज्ने ब्राइटल्यान्ड कलेज
2: बिएचएम ब्याचलर अफ होटल म्यानेजमेन्ट अनुभवी शिक्षकद्वारा व्यावहारिक तथा गुणस्तरीय शिक्षा इन्टर्नसिप तथा रोजगारीमा सहयोग होटल एयरलाइन्स रिसोर्ट क्रुज लाइन लगायत आतिथ्य क्षेत्रमा आकर्षक रोजगारी र होटल फ्रन्ट अफिस फुड एन्ड बेभरेज इभेन्ट व्यवस्थापन सम्बन्धी व्यवहारिक ज्ञान
1: बिआइटिएम ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट सूचना प्रविधि र व्यवस्थापनको उत्कृष्ट संयोजन सफ्टवेयर डेभलपर आइटी म्यानेजमेन्ट डाटा विश्लेषक लगायतका क्षेत्रमा करियर आधुनिक प्रविधि तथा व्यावसायिक प्रमाणपत्रका लागि बलियो आधार
2: बिबिएस ब्याचलर अफ बिजनेस स्टडिज राष्ट्रिय विश्वविद्यालयद्वारा मान्यता प्राप्त लोकप्रिय कार्यक्रम बैंकिङ व्यवसाय लेखा वित्त मानव संसाधन तथा सरकारी तथा गैर सरकारी क्षेत्रमा रोजगारीका अवसर र व्यवस्थापन वित्त बजार व्यवस्थापन र लेखा सम्बन्धी सुदृढ आधार
1: बिएएसडब्ल्यू ब्याचलर अफ आर्ट्स इन सोसल वर्क गैर सरकारी संस्था एनजिओ अस्पताल विद्यालय तथा सामाजिक संस्थाहरूमा करियरका अवसर समाज सेवा नेतृत्व तथा समुदाय विकास सम्बन्धी ज्ञान र सिप समाजमा सकारात्मक परिवर्तन ल्याउने अवसर
2: ब्राइटल्यान्ड कलेजका विशेषताहरू अनुभवी तथा दक्ष प्राध्यापक कक्षा कोठामा स्मार्ट प्रविधिको प्रयोग एयर कन्डिसनर एसीको सुविधा समय सापेक्ष तथा रोजगारमुखी पाठ्यक्रम इन्टर्नसिप तथा प्लेसमेन्ट सुविधा आधुनिक शिक्षण वातावरण र सफल पूर्व विद्यार्थी सञ्जाल तथा करियर परामर्श
1: नोट बिएचएम र बिआइटिएम को सिमेट फारम पनि खुलिसकेको जानकारी गराइन्छ सम्पर्क ब्राइटल्यान्ड कलेज नेपालगञ्ज 10 पासाङ लामु रोड फोन नम्बर 081-532-07 र 081-535-602 इमेल blc.npj@gmail.com वेबसाइट brightlandcollege.edu.np

0: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550 डीले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550 डी सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
1: सुन्नु न सावित्रीजी, मलाई सोफा, दराज, डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो। कहाँ जाने होला?
2: ए हो र, यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन। यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर, अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ।
1: ए हो र, त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त?
2: पाउँछ नि, किन नपाउनु? त्यहाँ अर्डर अनुसार बेड, सोफा, डाइनिङ टेबल, अफिस टेबल, ड्रेसिङ टेबल, दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ। टिकाउ सामग्री, आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ। एक पटक अवश्य भेट्नुहोस्, तपाईँ निराश हुनुहुने छैन। हजुर, अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, सुर्खेत रोड, नेपालगञ्ज। फोन नम्बर 98448 87535 र 98082504037।

0: toilet pony, yeah. Extreme energy drink.
1: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
2: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
1: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
2: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियु, पिआइसियु, आइसियु, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
1: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
2: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छानामुनि।
1: सम्पर्क नम्बर 081-535-717।

0: రంగా ఉదయదేశ్ మీరు ఎవరెస్ట్.
1: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो. सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर.
2: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन.
1: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ.
2: होइन, हामीसँग अझै आशा छ. मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ.
3: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित.
1: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो.
2: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा.
3: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ. फोन नम्बर 98614169.
4: यो कृष्ण सार एफएम
5: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज.

0: toilet pony, yeah. Extreme energy drink.
1: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
2: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि, नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्माउने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
1: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
2: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
1: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
2: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाके, सञ्चालक पुरन चौधरी। राप्ती रोड, बाके, सञ्चालक पुरन चौधरी।

0: ती उपचार गरायौं, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
1: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबीएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
2: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबीएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
0: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
1: धन्यवाद शुभश्री आइबीएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
2: थप जानकारीका लागि शुभश्री आइबीएफ क्लिनिक, सोल्टी मोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।

0: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: दाजु, भारी गाउँकी चमेली नाम गरेकी केटी त कति राम्री, मेरो कानै नि आँखा, गाउँभरि उसकै चर्चा। उसलाई बिहे गर्न पाउने केटो त साह्रै भाग्यमानी। दाजु, सोचौँ है, सोचौँ।

0: आम्मै नि, सामान खरिद गर्ने यति लामो लिस्ट सर, र हेर्दा नेपालगञ्जदेखि लखनऊसम्म धाउनु पर्ला कि क्या हो?
1: होइन बहिनी, यसमा आत्तिनु पर्ने केही छैन। अब यी सबै ब्रान्डेड कम्पनीको सक्कली र उचित मूल्यको सामान एउटै विशाल बजार मारुति मेगा मार्टमा पाइन्छ। यो रुपैडिया बजारको सब्जी मण्डीको छेउमा रहेको मारुति मेगा मार्ट हो। बहिनी, त्यहाँ शादी विवाहको सबै सामान, सौन्दर्य प्रसाधन, सुटिङ, सर्टिङ, साडी, अन्डर गार्मेन्ट्स, होम एप्लायन्सेस, ड्राई फ्रुट्स, विद्युतीय उपकरणहरू, आर्टिफिसियल ज्वेलरी, किचन तथा टोयलेटहरूको सामान आदि सबै सामग्रीहरू एकै छाना मुनि पाइन्छ।
2: स्थान मारुति मेगा मार्ट सब्जी मण्डी अगाडि गल्लीमा नानपाडा रोड रुपैडिहा बजार। मोबाइल नम्बर 98699564581।
3: ओहो, घर त बनायो तर आफ्नो मान्छे कोही आयो भने घर पत्ता लगाउने गाह्रो।
4: किन गाह्रो? मार्बल पत्थरमा नाम लेखाएर राखे पनि भइहाल्यो नि।
3: भन्न त सजिलो छ, तर कहाँ खोज्न जाने होला?
4: तपाईँलाई थाहा छैन, नेपालगञ्ज फुलटेक्रा राप्ती रोडमा रहेको न्यू विश्वकर्मा कला सेन्टरमा मार्बल पत्थरमा नाम लेखाउनुका साथै तामा पित्तलमा कम्प्युटरद्वारा नाम लेखाइ गरिन्छ। समिल र सामुदायिक वनको टाचा बनाउनुका साथै विभिन्न किसिमका मार्बल सिमेन्टको मूर्ति पनि पाइन्छ नि।
5: प्रोप्राइटर राकेश कुमार विश्वकर्मा, व्यवस्थापक त्रिभुवन प्रसाद विश्वकर्मा, न्यू विश्वकर्मा कला सेन्टर, नेपालगञ्ज 5 बाँके।
6: सम्पर्क टेलिफोन नम्बर 081536410 र 98480426435।

0: toilet bunny, yeah. Extreme energy drink.
1: आज म एकदम खुसी छु.
2: होइन, आज किन यसरी हाँस्दै आएकी छौ त?
1: आज मैले रेडियो कृष्ण शर्मा एउटा राम्रो कलेजको विज्ञापन सुने. मलाई त्यहाँको विशेषता एकदम मन पर्यो. म त भुल्लिने बाबालाई भनेर जान्छु.
2: ए हो र, ल ल भन न त, तिम्रो रोजाई कस्तो रहेछ, हामी पनि जानौँ.
1: ल सुन, त्यहाँ त गुणस्तरीय शिक्षा, आधुनिक प्रविधिद्वारा अध्यापन र आफ्नै भवन सहित अत्याधुनिक सुविधा भएको नेपालगञ्ज 12 अवस्थित जिएम कलेजको बिबिएस प्रथम वर्षमा नयाँ भर्ना खुलेको रहेछ. अनि त्यहाँ त सिप अभिवृद्धिका लागि नियमित तालिमहरू, पर्याप्त अतिरिक्त क्रियाकलापहरू, जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति, एजुकेसनल टुर, सिए काउन्सिलिङ क्लास सञ्चालन, मोटिभेसनल क्लास, आइसिटी क्लास, एसी क्लासरुम, इन्डस्ट्रियल फिल्ड भिजिट, क्रिकेट मैदान, बास्केटबल कोर्ट तथा अन्य खेलकुदका क्रियाकलाप, क्यारियर काउन्सिलिङ, जब प्लेसमेन्ट तथा क्याम्पस सेलेक्सन लगायतका विविध कार्यक्रम रहेछन्. यो विज्ञापन रेडियोमा सुनेपछि मैले त यहीँ जाने निर्णय गरेँ. अब भन तिमीलाई मेरो निर्णय कस्तो लाग्यो?
2: हो रहेछ, एकदमै ठिक लाग्यो मलाई त. अब म पनि मेरो बहिनीलाई लुम्बिनी प्रदेशमा सबैभन्दा बढी पास गराउन सफल कलेज जिएम कलेज नेपालगञ्ज 12 मुक्तिपुर बाँकेमै भर्ना गर्छु.
1: ल सुन, त्यसो भए 98580 40388, 98045086 26 र 98580 85040 आजै सम्पर्क गरेर विस्तृतमा कुरा बुझ है.
2: ल ल हुन्छ हुन्छ ल.
0: ओएसआर डिजिटल एन्टरटेनिङ द

0: कलियुग कि राधा भनेर आफूलाई भन्छौ अनि कृष्णलाई आफ्नो बनाउन सक्दैनौ?
1: मेरो कृष्ण धेरै भोलावाला छ, त्यसैले मलाई मिस्की राधा हो भनेर चाहिँ कसरी भनौ?
0: तिम्रो मुटुमा तिम्रो कृष्ण गढिसकेको छ, अब उसको मुटुमा तिम्रो ठाउँ बनाउने समय आजै हो।

0: झन्डै 70% घट्यो र पोर्चुगलमा पहिलो पटक युरोप स्तरीय नेपाली टी10 क्रिकेट प्रतियोगिता हुने। नेपाल खबरमा अब पूरा खबर। प्रतिनिधि सभामा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका 182 जना सांसद छन्। तर हिजो मंगलबार प्रतिनिधि सभा बैठक गणपूर्वक संख्या नपुगेर स्थगित भयो। खानी सम्बन्धी विधेयकमा विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गर्ने कार्यसूची थियो। यो प्रस्ताव पेश गर्ने बेलामा प्रतिनिधि सभाका सांसदको गणपूर्वक संख्या नै पुगेन। नेपाली काँग्रेसका सांसद निष्कल राईले प्रतिनिधि सभा बैठकमा गणपूर्वक संख्यामाथि प्रश्न उठाउँदै गणना गर्न आग्रह गर्नुभएको थियो। गणपूर्वक संख्या नपुगेपछि सभामुख डोलप्रसाद अर्यालले बैठक नै स्थगित गर्नु पर्यो। सांसदहरू हाजिर गरेर टाप कस्ता यस्तो अवस्था आएको हो। गएको फागुन 21 भएको चुनावबाट रासोपाले झण्डै 2/3 मत प्राप्त गरेपछि प्रतिनिधि सभामा गणपूर्वक संख्या नपुगेको हिजो पहिलो पटक हो। संविधानको धारा 94 अनुसार प्रतिनिधि सभामा गणपूर्वक संख्या पुग्न 69 सदस्य उपस्थित हुनुपर्छ। हिजो 61 सांसद मात्रै उपस्थित थिए। तर हिजोको बैठकको सुरुवातमा भने 220 भन्दा धेरै सांसद उपस्थित थिए। प्रदेश सरकारबारे यसअघि भएको 3 बुँदे सहमति कार्यान्वयन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले 5 बुँदे निर्देशन जारी गर्नुभएको छ। ओली र प्रचण्डले संयुक्त हस्ताक्षर गरेर सहमति अनुसार सरकार गठन गर्न निर्देशन गर्नुभएको हो। त्यस्तै मन्त्रालय बाँडफाँडको प्रस्तावित आधार तयार भएको छ। एमालेका अध्यक्ष ओली र नेकपाका संयोजक प्रचण्डद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रदेश सरकार गठन गर्दा सम्बन्धित प्रदेश सभामा सामान्यतया हरेक दलको सीट संख्यालाई मुख्य आधार मानिने उल्लेख छ। मन्त्रालय फाँड गर्दा भने सामान्यतया दलको प्रदेश सभा सदस्य संख्याको अनुपातलाई आधार बनाइने प्रस्ताव गरिएको छ। मुख्यमन्त्री तथा सभामुखको जिम्मेवारीलाई समेत शक्ति सन्तुलनमा गणना गरिने उल्लेख छ। मन्त्रालय बाँडफाँडमा पालैपालो प्राथमिकता दिने व्यवस्था अपनाइने प्रस्ताव छ। जसअनुसार पहिलो मन्त्रालय मुख्यमन्त्रीको जिम्मेवारी नलिने दलले छनौट गर्ने र दोस्रो मन्त्रालय मुख्यमन्त्री रहने दलले छनौट गर्ने व्यवस्था प्रस्ताव गरिएको छ। त्यसपछि यही क्रम पालैपालो दोहोऱ्याउने सबै मन्त्रालयको बाँडफाँड गरिने दुई दलले जनाएका छन्। गएको साउन 9 गते दुई दल बीच प्रदेश सरकारहरूको नेतृत्वको सम्बन्धमा शीर्ष तहमा सहमति भएको थियो। आज अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरी देशभर मनाइँदैछ। यस वर्ष दिवसको मूल नारा भिन्न परिवेश साझा आकांक्ष रहेको छ। युवाहरूको भूमिकाको महत्त्वलाई दर्शाउने उद्देश्यका साथ दिवस मनाउने गरिएको छ। सन् 2000 संयुक्त राष्ट्रसङ्घको आह्वानमा अगस्त 12 तारिकका दिन यो दिवस मनाउने गरिएको छ। दिवस मनाउनुको मुख्य उद्देश्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा युवा केन्द्रित बहस पैरवी गर्ने, नीति निर्माण तथा कार्यान्वयनमा युवा सहभागिता बढाउनु रहेको छ। त्यस्तै साझेदारी एवं लगानी अभिवृद्धि गर्ने, युवा मैत्री शासन प्रवर्धन गर्न सहयोग गर्ने, युवा केन्द्रित सरकारी गैर सरकारी निजी संस्था निकायबीच सहकारी र साझेदारी अभिवृद्धि गर्नु रहेको छ। दिवसको अवसरमा आज प्रज्ञा प्रतिष्ठान कमलादीमा विशेष समारोहको आयोजना गरिएको छ। कार्यक्रममा सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय सम्बन्धी प्रदर्शनी गरिँदैछ। दिवसको अवसरमा सूचना प्रविधि उद्यमी तथा स्टार्टअप व्यवसाय राष्ट्रिय पुरस्कारबाट विभिन्न 6 व्यवसायलाई पुरस्कृत गरिँदैछ। यस्तै साथै प्रदेशको युवा उद्यमीलाई पनि पुरस्कृत गर्ने कार्यक्रम छ। राष्ट्रिय युवा परिषदका अध्यक्ष एवं युवा तथा रोजगार मन्त्री रामजी यादवको अध्यक्षतामा गएको साउन 1 गते बसेको बैठकले अन्तर्राष्ट्रिय युवा दिवस भव्यताका साथ मनाउने निर्णय गरेको थियो। राष्ट्रिय जनगणना 2078 अनुसार 16-40 वर्ष उमेर समूहको जनसङ्ख्या 1,24,12,173 जना अर्थात् कुल जनसङ्ख्याको 42.56% छ। युवा अवस्थालाई मानव जीवनमा अत्याधिक जोश, जाँगर, उत्साह अनि शक्ति भएको उमेर समूहका रूपमा लिने गरिन्छ। आज विश्व हात्ती दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। हरेक वर्ष अगस्त 12 दिन विश्वभर हात्ती दिवस मनाउने गरिन्छ। नेपालका हात्ती पाइने निकुञ्ज लगायत हात्तीसारमा कार्यक्रमको आयोजना गरिएको छ। नेपालमा रैथाने हात्तीको संख्या 320 हाराहारीमा भए पनि नेपाली भूमिमा विचरण गर्ने हात्तीको संख्या 450 भन्दा धेरै रहेको अनुमान छ। प्रायः हात्ती भारतीय भूमिबाट मौसमी रूपमा नेपाल प्रवेश गर्ने गर्छन् अनि लामो समयसम्म बस्न थालेपछि मानव हात्तीबीच द्वन्द्व समेत हुने गरेको छ। पूर्वी नेपालको तराई क्षेत्रमा मात्रै बितेका 16 वर्षको अवधिमा 80 जनाले ज्यान गुमाएको तथ्याङ्क छ। पूर्वी तराईमा भारतबाट प्रवेश गर्ने हात्तीले विशेष गरी झापा, मोरङ, सुनसरी, सप्तरी, उदयपुर, सिन्धुलीसम्म क्षति पुर्याउने गरेका छन्। नेपालमा रैथाने हात्तीको क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्ज हो। हात्तीलाई वनस्पति र जलस्रोतको संरक्षण गर्दै जङ्गलको पारिस्थितिकीय प्रणालीलाई जीवित राख्ने प्रकृतिको इन्जिनियरका रूपमा समेत लिने गरिन्छ। काठमाडौँ उपत्यकामा हिजो यस वर्षकै उच्च गर्मी भएको छ। काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम वैशाखेताकै उच्च बिन्दुमा पुगेको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजो उपत्यकाको अधिकतम तापक्रम 32.3 डिग्री सेल्सियस मापन भएको छ। महाशाखाका मौसमविद डेभिड ढकालका अनुसार यसअघि असार 13 काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 31.7 डिग्री सेल्सियससम्म पुगेको थियो। हिजोको तापक्रम त्यसभन्दा 0.6 डिग्री सेल्सियसले धेरै हो। काठमाडौँमा सबैभन्दा धेरै गर्मी प्री मनसुन अवधिमा हुने गरेको भए पनि यो वर्ष मनसुन अवधिमा अपेक्षाकृत कम बादल र वर्षा भएकोले तापक्रम बढेको मौसमविद ढकालले बताउनु भएको छ। यस वर्षको प्री मनसुन अवधिमा जेठ 9 गते काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 30.7 डिग्री सेल्सियससम्म पुगेको थियो। हिजोको 32.3 डिग्री सेल्सियस तापक्रम पनि जेठ 9 को तुलनामा 1.6 डिग्री सेल्सियसले धेरै रहेको छ। यसैबीच आज केही ठाउँमा हल्का वर्षाको सम्भावना छ, साथै गर्मी बढ्ने अनुमान छ। हिजोदेखि देशका धेरै ठाउँमा पानी पर्ने क्रम रोकिएसँगै गर्मी बढेको हो। काठमाडौँ उपत्यका लगायत तराईका केही भागमा गर्मी आज पनि बढ्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद ढकालले जानकारी दिनुभयो। साथै आज ठूलो पानी पर्ने सम्भावना नरहे पनि भोलिदेखि भने पानी पर्ने क्रम केही ठाउँमा बढ्ने र बादल पनि लाग्ने भएकोले तुलनात्मक रूपमा गर्मी भने कम हुँदै जाने अनुमान छ। मनसुन केही कमजोर भई धेरैजसो ठाउँमा पानी पर्न रोकिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार बन्जाङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: दाई, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
2: म पनि पहिला ग्यास्ट्रिक पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
1: हो र, त्यहाँ के सेवा पाइन्छ त दाई?
2: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठागुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
1: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
2: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97639711786 र 98224392377।
3: मेडिकेयर क्लिनिक महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।
0: गरी 1,00,000 रुपियाँ विजेता उपभोक्ता पुरस्कार तर्फबाट अरू 13 अनिसा फौजदार खनाल, अमित राई, नरेन्द्र बहादुर विके, हिमाल अर्याल, राजकुमार लामिछाने, अर्जुन कुमार नेउपाने, सपना नेउपाने खरेल, सञ्जय श्रेष्ठ, मनोज सिंह, किरण सुनवार, प्रवीण कणेल, एकता शर्मा श्रेष्ठ र सहारा गुरुङ हुनुहुन्छ। विजेता उपभोक्तामध्ये दुईवटा कुपनको विषयमा थप छानबिन गर्नुपर्ने भएकोले तत्काल समावेश नगरिएको विभागले जनाएको छ। अर्थमन्त्री डाक्टर सोनी मुआगलेको उपस्थितिमा अर्थ मन्त्रालयमा गएको साउन 22 गते करदाता प्रोत्साहन उपहार कार्यक्रमको पहिलो चरणका विजेता कुपन घोषणा गरिएको थियो। वरिष्ठ साहित्यकार, भाषाविद एवं शिक्षाविद प्राध्यापक डाक्टर राजेन्द्र विमलको निधनमा आज धनुषाको जनकपुरधाम उपमहानगरपालिकाले शैक्षिक संस्थाहरूमा शोक विदा दिएको छ। जनकपुरधाम उपमहानगरपालिकाले सार्वजनिक सूचना मार्फत आज एक दिन शोक विदा दिएको जनाएको छ। अस्ति बेलुका घरमै स्वास्थ्यमा समस्या आएपछि राति अस्पताल लगिएका उहाँको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा निधन भएको थियो। आज दुर्लभ खगरा सूर्यग्रहण लाग्दैछ। यो खगोलीय घटना नेपालसहित एसियाका धेरैजसो भागबाट भने देखिने छैन। नासाका अनुसार यो सन् 1999 मुख्य भूमि युरोपमा देखिने पहिलो पूर्ण सूर्यग्रहण हो। यसको पूर्ण स्वरूप ग्रिनल्यान्ड, आइसल्यान्ड, उत्तरी रुस, आन्ध्र महासागर, स्पेन तथा पोर्चुगलको सानो भूभागबाट देखिनेछ। पूर्ण खगरास ग्रहणको मार्गमा झन्डै 1,50,00,000 मानिस पर्ने अनुमान छ। त्यस्तै उत्तरी गोलार्धका अन्य धेरै ठाउँबाट आंशिक ग्रहण देखिने भएकोले त्यस क्षेत्रका मानिसले सूर्यको केही भाग चन्द्रमाले ढाकेको दृश्य अवलोकन गर्न सक्नेछन्। पूर्ण ग्रहणको चरणमा चन्द्रमाले सूर्यको उज्यालो भागलाई पूर्ण रूपमा ढाक्नेछ। नासाका अनुसार उत्तरी अमेरिकामा ग्रहण बिहानदेखि दिउँसोसम्म देखिनेछ भने युरोप र अफ्रिकामा बेलुकातिर देखिनेछ। पूर्ण ग्रहण देखिने अवधि 2 मिनटभन्दा कम हुने नासाको अनुमान छ, तर केही ठाउँमा यो अवधि 2 मिनटभन्दा केही बढी पनि रहन सक्छ। सूर्यग्रहण नदेखिने क्षेत्रमा यसलाई बार्न नपर्ने समेत मान्यता छ। अब विदेशको खबर। यमनको लाल सागर तटमा लामो समयदेखि जारी द्वन्द्वका कारण हजारौं माझीको रोजगारी र जीविकोपार्जन संकटमा परेको छ। इन्धन र डुङ्गा भाडा महँगो हुनुका साथै समुद्रमा गोली चल्ने, समुद्री खानी विस्फोट हुने र विभिन्न समूहले माछा मार्न प्रतिबन्ध लगाउने गरेका कारण पनि माझीहरूको रोजगारी र जीविकोपार्जन संकटमा परेको अल जजिराको खबरमा उल्लेख छ। युद्धका कारण यमनको माछा मार्ने उद्योगमा पनि ठूलो रूपमा प्रभावित भएको छ। सन् 2018 एक अध्ययन अनुसार यस क्षेत्रबाट हुने माछा निर्यात झन्डै 70% घटेको छ। सन् 2015 यमनमा युद्ध सुरु भए यता समुद्रमा माछा मार्ने काम जोखिमपूर्ण बनेको छ। माझीहरूका अनुसार हुथी विद्रोही र सरकार समर्थक दुवै पक्षले विभिन्न समयमा समुद्रमा जान प्रतिबन्ध लगाउने गरेका छन्। समुद्री खानीका कारण पनि उनीहरूको ज्यान जोखिममा परेको छ। अब खेल खबर। पोर्चुगलमा पहिलो पटक युरोप स्तरीय नेपाली टी10 क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। गैर आवासीय नेपाली सङ्घ एनआरएनए पोर्चुगलको आयोजनामा प्रतियोगिता आउँदो भदौ 29 31 सञ्चालन हुनेछ। प्रतियोगिताको विजेताले 5,555 युरो अर्थात् झन्डै 9,65,000 रुपियाँ पुरस्कार प्राप्त गर्नेछन्। यस्तै उपविजेतालाई 2,555 युरो अर्थात् करिब 4,45,000 रुपियाँ प्रदान गरिनेछ। प्रतियोगिताको ब्रान्ड एम्बासडरमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाडी विनोद भण्डारी रहेका छन्। चार भन्ज्याङभित्रका खबर सुरु गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। संसदमा रासोपाका 182 सांसद, तर हिजो गणपूरक संख्या नै पुगेन। प्रदेश सरकार गठन र मन्त्रालय भागबण्डा विधिबारे ओली प्रचण्डको 5 बुँदे निर्देशन। आज अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै विभिन्न 6 व्यवसाय तथा युवा उद्यमीलाई पुरस्कृत गरिने। काठमाडौँ उपत्यकामा हिजो यस वर्षकै उच्च गर्मी, आज केही ठाउँमा हल्का वर्षाको सम्भावना, तराईमा पनि गर्मी बढ्ने। यमनको लाल सागरमा युद्धका कारण माझीहरूको रोजगारी र जीविकोपार्जन सङ्कटमा 30,000 धेरै माझी प्रभावित हुँदा माछा निर्यात झन्डै 70% घट्यो। र पोर्चुगलमा पहिलो पटक युरोप स्तरीय नेपाली टी10 क्रिकेट प्रतियोगिता हुने।

0: कोहलपुर क्षेत्रमा शैक्षिक उत्कृष्टताको केन्द्र बन्दै गएको डाइनामिक बहुमुखी क्याम्पसले गुणस्तरीय र व्यावहारिक शिक्षामा विशेष जोड दिँदै आएको छ। यहाँको अनुशासित वातावरण र विद्यार्थी केन्द्रित शिक्षण पद्धतिले सिकाइलाई सहज र प्रभावकारी बनाएको छ। डाइनामिक बहुमुखी क्याम्पसको मुख्य विशेषता भनेको अनुभवी शिक्षकहरू, अनुशासित वातावरण र अत्याधुनिक डिजिटल शिक्षण पद्धति हो। क्याम्पसले हरेक कक्षामा स्मार्ट बोर्ड मार्फत आधुनिक ढङ्गले अध्यापन गराउँदै आएको छ, जसले गर्दा विद्यार्थीहरूले यस संस्थालाई बढी रुचाउने गरेका छन्। उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूका लागि डाइनामिक बहुमुखी क्याम्पसले व्यवस्थापन संकायतर्फ बीबीएस र शिक्षाशास्त्र संकायतर्फ बीएड कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। यहाँ कम सुलभ शुल्कमै गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै विद्यार्थीको नेतृत्व र व्यक्तित्व विकासका लागि विभिन्न तालिम, सेमिनार र कार्यशाला गोष्ठीहरू नियमित रूपमा आयोजना गरिन्छ। विशेष गरी स्नातक तहको तेस्रो र चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै पढ्दै कमाउँदै भन्ने अवधारणा अनुरूप रोजगारीको वातावरण सिर्जना गर्ने र रोजगारदाताहरूसँग समन्वय गरी उनीहरूको भविष्य सक्षम बनाउने प्रयास क्याम्पसले गरिरहेको छ। यस संस्थाले विद्यार्थीहरूको सुरक्षालाई मध्यनजर गर्दै बिहान 6 बजेदेखि कक्षा सञ्चालन गर्ने र क्याम्पस भित्रै क्यान्टिनको व्यवस्था गरी सुरक्षित वातावरण प्रदान गरेको छ। 15 वर्षदेखि निरन्तर अध्यापन गराइरहेका अनुभवी प्राध्यापकहरूको संलग्नताले गर्दा यहाँको शिक्षाको गुणस्तर थप सुदृढ बनेको छ। भविष्य निर्माणमा प्रतिबद्ध रहेको यस संस्थाले यस क्षेत्रको शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै विद्यार्थी र अभिभावकहरूको विश्वास जित्न सफल भएको छ।
1: भर्ना खुल्यो।
0: यस ब्राइटल्यान्ड कलेजमा शैक्षिक सत्र 2083 लागि त्रिवीबाट सम्बन्धन प्राप्त व्यवस्थापन तथा मानविकी संकाय अन्तर्गतका स्नातक तहका कार्यक्रमहरूमा भर्ना खुला भएको जानकारी गराइन्छ।
1: उपलब्ध कार्यक्रमहरू ब्याचलर अफ होटल म्यानेजमेन्ट बिएचएम, ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट बिआइटिएम, ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस, ब्याचलर अफ आर्ट्स इन सोसल वर्क बिएएसडब्ल्यू।
0: योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट प्लस टू वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने, सम्बन्धित विश्वविद्यालयले तोकेको न्यूनतम जिपिए प्रतिशत प्राप्त गरेको हुनुपर्ने।
1: किन रोज्ने ब्राइटल्यान्ड कलेज?
0: बिएचएम ब्याचलर अफ होटल म्यानेजमेन्ट, अनुभवी शिक्षकद्वारा व्यवहारिक तथा गुणस्तरीय शिक्षा, इन्टर्नसिप तथा रोजगारीमा सहयोग, होटल, एयरलाइन्स, रिसोर्ट, क्रुज लाइन लगायत आतिथ्य क्षेत्रमा आकर्षक रोजगारी र होटल फ्रन्ट अफिस, फुड एन्ड बेभरेज, इभेन्ट व्यवस्थापन सम्बन्धी व्यवहारिक ज्ञान।
1: बिआइटिएम ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट, सूचना प्रविधि र व्यवस्थापनको उत्कृष्ट संयोजन, सफ्टवेयर डेभलपर, आइटी म्यानेजमेन्ट, डाटा विश्लेषक लगायतका क्षेत्रमा करियर, आधुनिक प्रविधि तथा व्यावसायिक प्रमाणपत्रका लागि बलियो आधार।
0: बिबिएस ब्याचलर अफ बिजनेस स्टडिज, राष्ट्रिय विश्वविद्यालयद्वारा मान्यता प्राप्त लोकप्रिय कार्यक्रम, बैंकिङ, व्यवसाय, लेखा, वित्त, मानव संसाधन तथा सरकारी तथा गैर सरकारी क्षेत्रमा रोजगारीका अवसर र व्यवस्थापन, वित्त, बजार व्यवस्थापन र लेखा सम्बन्धी सुदृढ आधार।
1: बिएएसडब्ल्यू ब्याचलर अफ आर्ट्स इन सोसल वर्क, गैर सरकारी संस्था, एनजिओ, अस्पताल, विद्यालय तथा सामाजिक संस्थाहरूमा करियरका अवसर, समाज सेवा, नेतृत्व तथा समुदाय विकास सम्बन्धी ज्ञान र सिप, समाजमा सकारात्मक परिवर्तन ल्याउने अवसर।
0: ब्राइटल्यान्ड कलेजका विशेषताहरू: अनुभवी तथा दक्ष प्राध्यापक, कक्षा कोठामा स्मार्ट प्रविधिको प्रयोग, एयर कन्डिसनर, एसीको सुविधा, समय सापेक्ष तथा रोजगारमुखी पाठ्यक्रम, इन्टर्नसिप तथा प्लेसमेन्ट सुविधा, आधुनिक शिक्षण वातावरण र सफल पूर्व विद्यार्थी सञ्जाल तथा करियर परामर्श।
1: नोट: बिएचएम र बिआइटिएम को सिमेट फारम पनि खुलिसकेको जानकारी गराइन्छ। सम्पर्क: ब्राइटल्यान्ड कलेज, नेपालगञ्ज 10, पासाङ लामु रोड, फोन नम्बर 081-532-07 र 081-535-602, इमेल blc.npj@gmail.com, वेबसाइट brightlandcollege.edu.np।
2: नमस्ते दाई।
3: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
2: विदेश नाटकको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
3: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
4: तपाईं पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
5: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
0: हाम्रा विशेषताहरू:
5: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
0: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
5: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
0: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
5: प्रत्येक महिना हार्दिक आइबीएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
0: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
5: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
0: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
5: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआईसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
0: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
6: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन, के गर्ने होला?
7: किन चिन्ता गर्नुहुन्छ, न्यू कैलाश दर्शन होटल छँदैछ नि।
6: कस्तो होटेल हो कुन्नी? हामीले खोजेको सुविधाहरू छ कि छैन?
7: किन नहुनु ल सुन्नुहोस्, नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
6: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
7: हजुर, न्यू कैलाश दर्शन होटल, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20, राजा। सम्पर्क फोन नम्बर 98-487-56-466।

0: बीर डेंटल
1: नेपालगंज शहरमा सञ्चालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेंटलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ।
2: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत आउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्र तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
1: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
2: फोन नम्बर 081-532-375।
3: सुविसु अपर्च्युनिटी 1900 वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुविसु अपर्च्युनिटी। यस अवसरमा प्रस्तुत छ सुविसु अपर्च्युनिटी। यस

0: छुट्टै छ, कति ठाउँमा देखाएँ तर भएन।
1: ए तिमी यति चिन्तित किन, के भयो फेरि?
0: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
1: ए अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
0: कस्तो खबर?
1: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टर्नल मेडिसिन TU, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
0: ए साँच्चै?
1: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
0: ए त्यो त झन् राम्रो
1: हो नि। डाक्टर पुनमाचारी MBBS, MD KU, IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई MBBS, MS KU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
0: वा अब त मलाई धेरै ढुक्क लाग्यो।
1: अझै अरू सेवाहरू पनि छन्, दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
0: यो त पुरा प्याकेज जस्तै भयो नि।
1: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
0: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081-531-860 र 081-531-861।
1: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: Philip on ya. Extreme energy drink.
1: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
2: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
1: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
2: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
3: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
1: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
2: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
3: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
4: फिर्ता 20% समस्या
5: एनसेल प्याक किन्नु भयो त?
6: जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, एनएमसी 19393, बीडीएस दिल्ली, एफएजीसी मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
1: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरपिनबाट गरिने, डिजिटल एक्सरे सेवा।
2: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगञ्ज, नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081531366 र 98085549451।

0: Go le ponia. Extreme energy drink.
1: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना।
2: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवा निवृत्त प्रमुख कन्सल्टेन्ट ईएनटी विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ईएनटी कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्जमा हप्ताको सातै दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्ज, सम्पर्क फोन नम्बर 081531380, मोबाइल 98580303479 र 98481380।
3: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
4: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
3: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
4: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियु, पिआइसियु, आइसियु, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
3: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
4: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
3: सम्पर्क नम्बर 081535717।
4: खुसीको खबर।
3: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेसनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
4: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसुति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर, ब्लड प्रेसर, मुटु रोग, पेट, छाती, कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे, डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
3: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
4: सम्पर्क नम्बर 081536465, 98239806665 र 98482804665। नेपालगञ्ज नेसनल अस्पताल, बिपी चौक, नेपालगञ्ज।

0: मेगाहर्ट्ज कृष्णसार जत्तिकै तेज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 10 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: सुन्नु न सावित्रीजी मलाई सोफा दराज डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो कहाँ जाने होला
4: ए हो र यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ
3: ए हो र त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त
4: पाउँछ नि किन नपाउनु त्यहाँ अर्डर अनुसार बेड सोफा डाइनिङ टेबल अफिस टेबल ड्रेसिङ टेबल दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ टिकाउ सामग्री आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ एक पटक अवश्य भेट्नुहोस् तपाईँ निराश हुनुहुने छैन हजुर अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड सुर्खेत रोड नेपालगञ्ज फोन नम्बर 98448875535 र 98082454037

0: Ko le poniya extreme energy drink.
1: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
2: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
1: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
2: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
3: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
1: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
2: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
3: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ, फोन नम्बर 98 61 14 16 99।

0: वाउ, कस्तो सुहाएको साडीमा
1: हो र सच्ची। नमस्ते, म भावना आचार्य। यस वर्षको तिजलाई लक्षित गरेर मैले पनि तिज सङ्गीतको शैली तोडाडा पारी बजारमा ल्याएकी छु। सुनेर माया गरिदिनु होला है।
0: भावना आचार्यको मौलिक लय तथा शब्द सृजना भित्र भावना आचार्य र खेम भण्डारीको सुमधुर आवाज, तिज साङ्गीतिक कोशेली त्यो डाँडा पारी। कामना डिजिटल म्युजिक प्रणाली मार्फत अब बजारमा।
2: के हो यो तेरो पारा? हेर छोटा कपडा
3: के लाग्छ
2: अलिक तल हान्न मिल्दैन?
3: नमिल्दैन।

अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550

0: Ko e leponi ja. Extreme energy drink.
1: उचित शुल्कमा उत्कृष्ट शिक्षा कहाँ पाइएला?
2: त्यसका लागि नेपालगञ्जको धम्बोजीमा अवस्थित सनबीम इङ्ग्लिस मिडियम स्कुल छँदैछ नि।
1: हाम्रा विशेषताहरू:
2: अनुभवी तथा दक्ष शिक्षक भएको,
1: सुरक्षित वातावरण र यातायातको सुविधा भएको,
2: मनोविज्ञानमा आधारित शिक्षण सिकाइ,
1: अतिरिक्त क्रियाकलापमा विशेष जोड,
2: वातानुकूलित कक्षा कोठा,
1: अत्याधुनिक प्रयोगशाला, खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा विशेष ध्यान दिइने।
2: एसईमा उत्कृष्ट नतिजा ल्याउन सफल यस विद्यालयमा कक्षा 11 व्यवस्थापन संकायमा भर्ना खुलिसकेको छ।
1: सिट सीमित छन्, आजै भर्ना हुनुहोस्।
2: सनबीम इङ्ग्लिस मिडियम स्कुल, नेपालगञ्ज 1, धम्बोजी, बाँके। सम्पर्क नम्बर 081-536-422, 98-580-36-422, 98-580-27-994।

0: रंगा उदयदेश मेरो एवरेस्ट
1: फिरता फिरता 20% समक्यास फिरता
2: जहिले पनि जहाँ पनि
3: क्याश फिरता लिनु भए त
0: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिरता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि

0: कौशल्या मेमोरियल हस्पिटल द्वारा एक महिने फ्री ओपिडी सेवा शुरू भएको छ।
1: कोहलपुर नौ हवलदारपुर स्थित कौशल्या मेमोरियल हस्पिटलमा स्त्री रोग विशेषज्ञ द्वारा बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म 1 महिनासम्म फ्री ओपिडी सेवा सञ्चालन भएको छ।
2: प्रदान गरिने सेवाहरू:
0: गर्भवती जाँच सेवा, महिलाको तल्लो पेट दुख्ने समस्या, पाठेघरमा मासु पलाएको समस्या, यौनी चिलाउने समस्या, गन्नाउने सेतोपानी बग्ने समस्या,
3: एप्टोपिक प्रेग्नेन्सी सम्बन्धी समस्या, निसन्तानपन सम्बन्धी समस्या, महिनावारीमा गडबडी,
0: पाठेघरमा हुने क्यान्सर जाँच तथा सम्पूर्ण स्त्री तथा प्रसुति सम्बन्धी समस्याको चेक जाँच तथा उपचार गरिन्छ। यही श्रावण 15 गतेदेखि भाद्र 15 गतेसम्म फ्री ओपिडी सेवा सञ्चालन हुने भएकाले सबैमा जानकारी गराउँदै सेवा लिनका लागि अनुरोध छ।
1: सम्पर्क कौशल्या मेमोरियल हस्पिटल, कोहलपुर 9 हवलदारपुर बाँके। सम्पर्क फोन नम्बर 081-41-40-07 र 98-482-63-399।
4: सुविसु अपर्च्युनिटी 1900 वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुविसु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र ₹1040 र 65 भन्दा बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना ₹221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि www.subisu.net.np।
5: अया, कान दुखेर हैरान भइरहेछ, के गर्ने, कहाँ जाने होला?
6: बहिनी, किन चिन्ता लिनुहुन्छ? ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान जम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
7: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
6: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा, फुलचेक्रा 5 नेपालगंज। सम्पर्क फोन नम्बर 081-530-244, 98-580-81-244।

0: Ko le poniya extreme energy drink.
1: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
2: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि, नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्माउने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ।

0: 9480 20 697, 9885 23 697 र 9800 83 697।
1: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौ। कोहलपुर क्षेत्रमा शैक्षिक उत्कृष्टताको केन्द्र बन्दै गएको डाइनामिक बहुमुखी क्याम्पसले गुणस्तरीय र व्यावहारिक शिक्षामा विशेष जोड दिँदै आएको छ। यहाँको अनुशासित वातावरण र विद्यार्थी केन्द्रित शिक्षण पद्धतिले सिकाइलाई सहज र प्रभावकारी बनाएको छ। डाइनामिक बहुमुखी क्याम्पसको मुख्य विशेषता भनेको अनुभवी शिक्षकहरू, अनुशासित वातावरण र अत्याधुनिक डिजिटल शिक्षण पद्धति हो। क्याम्पसले हरेक कक्षामा स्मार्ट बोर्ड मार्फत आधुनिक ढङ्गले अध्यापन गराउँदै आएको छ, जसले गर्दा विद्यार्थीहरूले यस संस्थालाई बढी रुचाउने गरेका छन्। उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूका लागि डाइनामिक बहुमुखी क्याम्पसले व्यवस्थापन संकायतर्फ बीबीएस र शिक्षाशास्त्र संकायतर्फ बीएड कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। यहाँ कम सुलभ शुल्कमै गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै विद्यार्थीको नेतृत्व र व्यक्तित्व विकासका लागि विभिन्न तालिम, सेमिनार र कार्यशाला गोष्ठीहरू नियमित रूपमा आयोजना गरिन्छ। विशेष गरी स्नातक तहको तेस्रो र चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै पढ्दै कमाउँदै भन्ने अवधारणा अनुरूप रोजगारीको वातावरण सिर्जना गर्ने र रोजगारदाताहरूसँग समन्वय गरी उनीहरूको भविष्य सक्षम बनाउने प्रयास क्याम्पसले गरिरहेको छ। यस संस्थाले विद्यार्थीहरूको सुरक्षालाई मध्यनजर गर्दै बिहान 6 बजेदेखि कक्षा सञ्चालन गर्ने र क्याम्पस भित्रै क्यान्टिनको व्यवस्था गरी सुरक्षित वातावरण प्रदान गरेको छ। 15 वर्षदेखि निरन्तर अध्यापन गराइरहेका अनुभवी प्राध्यापकहरूको संलग्नताले गर्दा यहाँको शिक्षाको गुणस्तर थप सुदृढ बनेको छ। भविष्य निर्माणमा प्रतिबद्ध रहेको यस संस्थाले यस क्षेत्रको शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै विद्यार्थी र अभिभावकहरूको विश्वास जित्न सफल भएको छ।

0: sip on ya. Extreme energy drink.
1: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
2: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
1: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
2: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
3: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
1: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
2: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
3: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ, फोन नम्बर 9816 14 16 99।

0: भर्ना खुल्यो।
1: यस ब्राइटल्यान्ड कलेजमा शैक्षिक सत्र 2083 का लागि प्रिभीबाट सम्बन्धन प्राप्त व्यवस्थापन तथा मानविकी संकाय अन्तर्गतका स्नातक तहका कार्यक्रमहरूमा भर्ना खुला भएको जानकारी गराइन्छ।
0: उपलब्ध कार्यक्रमहरू ब्याचलर अफ होटल म्यानेजमेन्ट BHM, ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट BITM, ब्याचलर अफ बिजनेस स्टडिज BBS, ब्याचलर अफ आर्ट्स इन सोसल वर्क BASW।
1: योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट प्लस टू वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने, सम्बन्धित विश्वविद्यालयले तोकेको न्यूनतम GPA प्रतिशत प्राप्त गरेको हुनुपर्ने।
0: किन रोज्ने ब्राइटल्यान्ड कलेज
1: BHM ब्याचलर अफ होटल म्यानेजमेन्ट? अनुभवी शिक्षकद्वारा व्यावहारिक तथा गुणस्तरीय शिक्षा, इन्टर्नसिप तथा रोजगारीमा सहयोग, होटल, एयरलाइन्स, रिसोर्ट, क्रुज लाइन लगायत आतिथ्य क्षेत्रमा आकर्षक रोजगारी र होटल फ्रन्ट अफिस, फुड एन्ड बेभरेज, इभेन्ट व्यवस्थापन सम्बन्धी व्यावहारिक ज्ञान।
0: BITM ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट सूचना प्रविधि र व्यवस्थापनको उत्कृष्ट संयोजन, सफ्टवेयर डेभलपर, IT म्यानेजमेन्ट, डाटा विश्लेषक लगायतका क्षेत्रमा करियर, आधुनिक प्रविधि तथा व्यावसायिक प्रमाण पत्रका लागि बलियो आधार।
1: BBS ब्याचलर अफ बिजनेस स्टडिज राष्ट्रिय विश्वविद्यालयद्वारा मान्यता प्राप्त लोकप्रिय कार्यक्रम, बैंकिङ, व्यवसाय, लेखा, वित्त, मानव संसाधन तथा सरकारी तथा गैर सरकारी क्षेत्रमा रोजगारीका अवसर र व्यवस्थापन, वित्त, बजार व्यवस्थापन र लेखा सम्बन्धी सुदृढ आधार।
0: BASW ब्याचलर अफ आर्ट्स इन सोसल वर्क गैर सरकारी संस्था, NGO, अस्पताल, विद्यालय तथा सामाजिक संस्थाहरूमा करियरका अवसर, समाज सेवा, नेतृत्व तथा समुदाय विकास सम्बन्धी ज्ञान र सिप, समाजमा सकारात्मक परिवर्तन ल्याउने अवसर।
1: ब्राइटल्यान्ड कलेजका विशेषताहरू: अनुभवी तथा दक्ष प्राध्यापक, कक्षा कोठामा स्मार्ट प्रविधिको प्रयोग, एयर कन्डिसनर, एसीको सुविधा, समय सापेक्ष तथा रोजगारमुखी पाठ्यक्रम, इन्टर्नसिप तथा प्लेसमेन्ट सुविधा, आधुनिक शिक्षण वातावरण र सफल पूर्व विद्यार्थी सञ्जाल तथा करियर परामर्श।
0: नोट: BHM र BITM को CMAT फारम पनि खुलिसकेको जानकारी गराइन्छ। सम्पर्क ब्राइटल्यान्ड कलेज, नेपालगञ्ज 10, पासाङ लामु रोड, फोन नम्बर 081-532-07 र 081-535-602, इमेल blc.npj@gmail.com, वेबसाइट brightlandcollege.edu.np।
2: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: toilet pony, yeah. Extreme energy drink.
1: 와우, 플러스 2 परीक्षा पनि पास भयो। अब कुन कलेजमा भर्ना हुने होला?
2: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस NMC छ नि।
1: ए हो र? त्यहाँ के के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देऊ न।
2: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडीज BBS तथा ACCA कार्यक्रमका लागि भर्ना खुला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित AC कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
1: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
3: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस NMC ब्याचलर अफ बिजनेस स्टडिज BBS तथा ACCA कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
1: नेपालगञ्ज बहुमुखी क्याम्पस NMC आदर्श ग्रुपद्वारा सञ्चालित। ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98 580 36 577, 98 580 28 195 र 98 580 36 811। नेपालगञ्ज बहुमुखी क्याम्पस NMC सफल भविष्यको बलियो आधार।
4: कोहलपुर क्षेत्रमा शैक्षिक उत्कृष्टताको केन्द्र बन्दै गएको डाइनामिक बहुमुखी क्याम्पसले गुणस्तरीय र व्यावहारिक शिक्षामा विशेष जोड दिँदै आएको छ। यहाँको अनुशासित वातावरण र विद्यार्थी केन्द्रित शिक्षण पद्धतिले सिकाइलाई सहज र प्रभावकारी बनाएको छ। डाइनामिक बहुमुखी क्याम्पसको मुख्य विशेषता भनेको अनुभवी शिक्षकहरू, अनुशासित वातावरण र अत्याधुनिक डिजिटल शिक्षण पद्धति हो। क्याम्पसले हरेक कक्षामा स्मार्ट बोर्ड मार्फत आधुनिक ढङ्गले अध्यापन गराउँदै आएको छ, जसले गर्दा विद्यार्थीहरूले यस संस्थालाई बढी रुचाउने गरेका छन्। उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूका लागि डाइनामिक बहुमुखी क्याम्पसले व्यवस्थापन संकायतर्फ BBS र शिक्षाशास्त्र संकायतर्फ BED कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। यहाँ कम सुलभ शुल्कमै गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै विद्यार्थीको नेतृत्व र व्यक्तित्व विकासका लागि विभिन्न तालिम, सेमिनार र कार्यशाला गोष्ठीहरू नियमित रूपमा आयोजना गरिन्छ। विशेष गरी स्नातक तहको तेस्रो र चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै पढ्दै कमाउँदै भन्ने अवधारणा अनुरूप रोजगारीको वातावरण सिर्जना गर्ने र रोजगारदाताहरूसँग समन्वय गरी उनीहरूको भविष्य सक्षम बनाउने प्रयास क्याम्पसले गरिरहेको छ। यस संस्थाले विद्यार्थीहरूको सुरक्षालाई मध्यनजर गर्दै बिहान 6 बजेदेखि कक्षा सञ्चालन गर्ने र क्याम्पस भित्रै क्यान्टिनको व्यवस्था गरी सुरक्षित वातावरण प्रदान गरेको छ। 15 वर्षदेखि निरन्तर अध्यापन गराइरहेका अनुभवी प्राध्यापकहरूको संलग्नताले गर्दा यहाँको शिक्षाको गुणस्तर थप सुदृढ बनेको छ। भविष्य निर्माणमा प्रतिबद्ध रहेको यस संस्थाले यस क्षेत्रको शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै विद्यार्थी र अभिभावकहरूको विश्वास जित्न सफल भएको छ।
1: खरिद बिक्रीको सूचना, सूचना, सूचना। घर जग्गा चाहियो, घर जग्गा चाहियो। यस कम्पनीलाई नेपालगञ्ज उपमहानगरपालिका 1 धम्बोजी विशाल चोक नजिक, तेजनगर र बस पार्क आसपास, भेरकुटी नगर, न्यू रोड, कारकादो आसपास, होटल सिद्धार्थको पछाडि, अगाडि, बाँके गाउँमा 1 तले, 2 तले र 3 तलेसम्मको घर चाहियो। साथै भाडामा दिन चाहनेले पनि सम्पर्क गर्नुहोला। जग्गा चाहियो। नेपालगञ्ज उपमहानगरपालिकामा टुक्रा घडेरी सहित 10 देखि 15 कट्ठा जग्गा चाहियो। खजुरा गाउँपालिका, बैजनाथ गाउँपालिका, कोहलपुर नगरपालिका, जानकी गाउँपालिका र बर्दिया, गुलरिया, दाङ, राजापुर, बडियाताल गाउँपालिकाहरूमा साना टुक्रा घडेरीदेखि 10 बिघासम्म सस्तो प्लट चाहियो। भाडामा दिने भए 5 देखि 10 बिघा चाहियो। घर घडेरी बिक्रीमा नेपालगञ्ज, भिरकुटी नगर, बिलासपुर, राजा वडा नम्बर 19 र 20 सुर्खेत रोडको पूर्व तथा पश्चिमतर्फ रत्न राजमार्गदेखि 1-2 किलोमिटर वरपरसम्म राम्रा घर घडेरीहरू उपलब्ध छन्। कोहलपुर मदनचोक बनकटुवामा जग्गा बिक्रीमा छ। खजुरा गाउँपालिका, डी गाउँ, सी गाउँ, सैनिक, राधापुर, सीतापुर, रिमझिम चोक नजिक घडेरी र बर्दिया जिल्लाको सीतापुर, डाँफे लगायत ठाउँहरूमा घडेरी र 5 कट्ठादेखि 5 बिघासम्म बिजनेस प्लटहरू बिक्री गरिन्छ। साथै रूपन्देही जिल्लाको भैरहवा र पड्कौली क्षेत्र र नवलप्रासी जिल्लाको बर्दगाड क्षेत्र, दाङको घोराई, तुलसीपुर र लमहीमा 5 बिघादेखि 30 बिघासम्मका ठुला बिजनेस प्लट बिक्री गरिन्छ। कुनै पनि घर जग्गा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोला। यस कम्पनीबाट घर बिल्डिङ ठुला कम्पनीहरू दक्ष जनशक्तिबाट छिटो सरितो निर्माण गरिन्छ। साथै विद्युतीय वायरिङ लगायत सम्पूर्ण निर्माण कार्य ग्यारेन्टीका साथ गरिन्छ। तुरन्त सम्पर्क गर्नुहोला। पूर्णिमा मालिका रियल इस्टेट प्राली नेपालगञ्ज बाँके सम्पर्क कार्यालय रूपन्देही बुटवल मोबाइल नम्बर 98685 2228।

0: आमै नि सामान खरिद गर्ने यति लामो लिस्ट सर र हेर्दा नेपालगञ्ज देखि लखनऊ सम्म धाउनु पर्ला कि क्या हो?
1: हैन बहिनी, यसमा आत्तिनु पर्ने केही छैन। अब यी सबै ब्रान्डेड कम्पनीको सक्कली र उचित मूल्यको सामान एउटै विशाल बजार मारुति मेगा मार्टमा पाइन्छ। यो रुपैडिया बजारको सब्जी मण्डीको छेउमा रहेको मारुति मेगा मार्ट हो। बहिनी, त्यहाँ शादी विवाहको सबै सामान, सौन्दर्य प्रसाधन, सुटिङ, सर्टिङ, साडी, अन्डर गार्मेन्ट्स, होम एप्लायन्सेस, ड्राई फ्रुट्स, विद्युतीय उपकरणहरू, आर्टिफिसियल ज्वेलरी, किचन तथा टोयलेटहरूको सामान आदि सबै सामग्रीहरू एकै छाना मुनि पाइन्छ।
2: स्थान मारुति मेगा मार्ट सब्जी मण्डी अगाडि गल्लीमा नानपारा रोड रुपैडिहा बजार। मोबाइल नम्बर 98 6 69 64 581।

0: Koyle Ponyo. Extreme energy drink.
1: खुशीको खबर।
2: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेशनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
1: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर ब्लड प्रेसर मुटु रोग पेट छाती कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
2: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क नम्बर 081-536-465 98-239-80-665 र 98-482-80-465 नेपालगञ्ज नेसनल अस्पताल बिपी चोक नेपालगञ्ज।
3: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
4: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
3: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
4: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
5: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
3: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
4: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
5: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड काठमाडौँ, फोन नम्बर 98-61-14-16-99।

0: कौशल्या मेमोरियल हस्पिटल द्वारा एक महिने फ्री ओपीडी सेवा शुरू भएको छ।
1: कोहलपुर 9 हवलदारपुर स्थित कौशल्या मेमोरियल हस्पिटलमा स्त्री रोग विशेषज्ञ द्वारा बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म एक महिनासम्म फ्री ओपीडी सेवा सञ्चालन भएको छ।
2: प्रदान गरिने सेवाहरू:
0: गर्भवती जाँच सेवा, महिलाको तल्लो पेट दुख्ने समस्या, पाठेघरमा मासु पलाएको समस्या, यौनी चिलाउने समस्या, गन्नाउने सेतो पानी बग्ने समस्या,
3: एप्टोपिक प्रेग्नेन्सी सम्बन्धी समस्या, निसन्तानपन सम्बन्धी समस्या, महिनावारीमा गडबडी,
0: पाठेघरमा हुने क्यान्सर जाँच तथा सम्पूर्ण स्त्री तथा प्रसुति सम्बन्धी समस्याको चेक जाँच तथा उपचार गरिन्छ। यही श्रावण 15 गतेदेखि भाद्र 15 गतेसम्म फ्री ओपिडी सेवा सञ्चालन हुने भएकाले सबैमा जानकारी गराउँदै सेवा लिनका लागि अनुरोध छ।
1: सम्पर्क कौशल्या मेमोरियल हस्पिटल, कोहलपुर 9 हवलदारपुर बाँके। सम्पर्क फोन नम्बर 081-41-40-07 र 98-482-63-399।
0: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
4: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
0: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
4: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
0: कस्तो खबर?
4: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
0: ए, साँच्चै?
4: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
0: ए, त्यो त झन् राम्रो
4: हो नि। डाक्टर पूनमाचारी एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
0: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
4: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी

0: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, एनएमसी 19393, बिडिएस दिल्ली, एफएजीसी मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
1: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरबीनबाट गरिने, डिजिटल एक्सरे सेवा।
2: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगञ्ज, नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081-531-366 र 98-085-49-451।
3: सुविसु अपर्च्युनिटी 1900 वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुविसु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र ₹1040 र 65 भन्दा बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना ₹221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि www.subisu.net.np। सुविसु।

0: Go Liponia. Extreme energy drink.
1: दाई, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
2: म पनि पहिला ग्यास्ट्रिक पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
1: हो र? त्यहाँ के सेवा पाइन्छ त दाई?
2: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ। र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठा गुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
1: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
2: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97639711786 र 98224392377।
3: मेडिकेयर क्लिनिक महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।

0: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन, के गर्ने होला?
1: किन चिन्ता गर्नुहुन्छ, न्यू कैलाश दर्शन होटल छँदैछ नि।
0: कस्तो होटेल हो कुन्नी? हामीले खोजेको सुविधाहरू छ कि छैन?
1: किन नहुनु ल सुन्नुहोस्, नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
0: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
1: हजुर, न्यू कैलाश दर्शन होटल, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20, राजा। सम्पर्क फोन नम्बर 98484।

0: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। युवाहरूको अधिकार सुनिश्चित गर्न राष्ट्रिय मानवाधिकार आयोगको आग्रह। विभिन्न घटनाको निष्पक्ष अनुसन्धान गरी पीडितलाई संरक्षण र न्याय उपलब्ध गराउन सरकारलाई निर्देशन। नेपालको शिक्षा, स्वास्थ्य र कृषिमा भारतले 80 करोड 30 लाख रुपियाँ उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर। नुहाउने क्रममा लाल बकैया नदीमा डुबेका दुईजना बालबालिकाको शव भेटियो, एक बालिकाको खोजी चल्दै। कोलम्बियामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या 188 पुग्यो। भूकम्प अति प्रभावित क्षेत्रमा लुटपाटको जोखिम रोक्न कर्फ्यू। र राखेप बोर्डमा पहिलो पटक खेलाडीको वर्चस्व। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय मानवाधिकार आयोगले युवाहरूको अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोगका प्रवक्ता डाक्टर टिक्काराम पोखरेलले निकालेको विज्ञप्तिमा सार्वजनिक नीति निर्माणमा युवाको अर्थपूर्ण सहभागिता कमजोर हुँदा अन्तर्पुस्तागत ज्ञान र सिपको हस्तान्तरण प्रभावकारी हुन नसक्ने उल्लेख छ। युवाका लागि पर्याप्त र मर्यादित रोजगारीका अवसर सृजना हुन नसक्नु तथा देशको समग्र विकासमा उनीहरूको ज्ञान, सिप र ऊर्जाको प्रभावकारी परिचालन नहुनु चिन्ताको विषय रहेको आयोगले जनाएको छ। युवाको विचार सुन्ने, उनीहरूलाई निर्णय प्रक्रियामा सहभागी गराउने तथा सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा अवसर सुनिश्चित गर्न राज्यको दायित्व रहेको विज्ञप्तिमा उल्लेख छ। साथै आयोगले युवाले सामाजिक सञ्जाल तथा सार्वजनिक ठाउँमा विचार व्यक्त गर्दा धम्की, दुर्व्यवहार, घृणात्मक अभिव्यक्ति, अनलाइन हिंसा, अनावश्यक निगरानी वा अनुचित कानुनी कारवाहीको जोखिम सामना गर्नु परेको गुनासो प्राप्त भएको जनाएको छ। युवा विरुद्ध हुने अनलाइन तथा प्रत्यक्ष धम्की, हिंसा, भेदभाव र दमनका घटनाको निष्पक्ष अनुसन्धान गरी पीडितलाई प्रभावकारी संरक्षण र न्याय उपलब्ध गराउन आयोगले सरकारलाई निर्देशन दिएको छ। आयोगले 3 तहका सरकार, सुरक्षा निकाय, राजनीतिक दल, शैक्षिक संस्था र विभिन्न निकायमा युवाको सुरक्षित, सम्मान र अर्थपूर्ण सहभागिताको वातावरण सुनिश्चित गराउन पनि आग्रह गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सरकारले कृषि वन तथा वातावरण क्षेत्रमा रोजगारीका अवसर सृजना गर्ने विषय मूल प्राथमिकतामा राखेको बताउनु भएको छ। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा एक सन्देश मार्फत उहाँले युवाको सहभागिता विस्तार मार्फत नवीन सोच, ऊर्जा र केही गरौं भन्ने भावनालाई राष्ट्रको समृद्धिमा उपयोग गर्नुपर्ने धारणा राख्नु भएको छ। मन्त्री चौधरीले युवा वर्गले कृषि क्षेत्रको विकासमा नवीन दृष्टिकोण, वन तथा वातावरण गर्नका लागि महत्त्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्नुभएको छ। देश विकासमा बलियो जनशक्ति युवा भएको बताउँदै उहाँले युवा सशक्तिकरणलाई प्रभावकारी बनाउन ग्रामीण क्षेत्रलाई प्रविधिसँग जोड्नु पर्नेमा जोड दिनुभएको छ। अन्तर्राष्ट्रिय युवा दिवसको यस वर्षको मूल नारा भिन्न परिवेश, साझा आकाङ्क्षा रहेको छ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् 2000 अगस्त 12 यो दिवस मनाइँदै आएको छ। नेपालको शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा भारत सरकारले 80 करोड 30 लाख रुपियाँ बराबरको सहयोग उपलब्ध गराउने भएको छ। परियोजना सञ्चालन सम्बन्धी समझदारी पत्रमा नेपाल सरकारका सम्बन्धित निकाय र नेपालको भारतीय राजदूतावासका अधिकारीले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिजिटलाइजेसन, भोजपुरको टेम्के मयुङ गाउँपालिका 9 कृषि उत्पादन सङ्कलन तथा बिक्री केन्द्र निर्माण हुनेछ। यसै गरी मोरङको बेलबारी नगरपालिका 3 बेलबारी बहुमुखी क्याम्पसको भवन निर्माण र सुनसरीको बर्जु गाउँपालिकामा 1500 अस्पताल भवन निर्माण गरिनेछ। यसै गरी धादिङको ज्वालामुखी गाउँपालिका 6 नगदे कृषि तथा पशुपन्छी केन्द्र भवन, दैलेखको डुङ्गेश्वर गाउँपालिका 5 10 अस्पताल निर्माण हुनेछ। साथै हुम्लाको सर्केगाड गाउँपालिका 4 कृषि प्रवर्धन केन्द्र र स्याङ्जाको कालीगण्डकी गाउँपालिका 4 कोल्ड स्टोर निर्माण गरिनेछ। यी परियोजना नेपाल सरकारका स्थानीय निकाय तथा संस्था मार्फत कार्यान्वयन गरिनेछ। रौतहटको लाल बकैया नदीमा नुहाउने क्रममा डुबेका तीनजना बालबालिका मध्ये दुईजनाको शव भेटिएको छ। हिजो दिउँसो नुहाउन गएका एक बालक र दुई बालिका लाल बकैया नदीमा डुबेर हराएका थिए। देवाही गोनाही नगरपालिका दुई लक्ष्मीनियाका 10 वर्षीय मोहम्मद रहम तुल्लाहर र 10 वर्षीय सबनम खातुनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। अर्की एक बालिका रोशन खातुनको अवस्था अझै थाहा हुन सकेको छैन। तीनजना बालबालिका नदीमा डुबेर हराएको सूचना लगत्तै इलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रहरी निरीक्षक तेज प्रसाद भट्टराईको नेतृत्वमा 7 जना प्रहरी र सशस्त्र प्रहरी बलका 14 जनाको टोली खोजीमा जुटेको थियो। खातुनको खोजी भइरहेको प्रहरीले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा नाइमा मोबिलिटी एक्सपोमा आज केही नयाँ मोडलहरू सार्वजनिक गर्ने तयारी, आज सुन चाँदीको भाव घट्यो लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
2: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
1: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैङ्कको अगाडि।
2: सम्पर्क 97051148 70।
1: सोफा हब नेपालगञ्ज,
2: विश्वासमा नम्बर 1,
1: क्वालिटीमा सबैभन्दा बेस्ट।

सिधा कुरा प्रश्न विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले युवाहरूको अधिकार सुनिश्चित गर्न राष्ट्रिय मानवाधिकार आयोगको आग्रह, नेपालको शिक्षा स्वास्थ्य र कृषिमा भारतले 80 करोड 30 लाख रुपियाँ उपलब्ध गराउने लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। काठमाडौँको ब्रिकुटी मण्डपमा आज दोस्रो दिन पनि नाइमा मोबिलिटी एक्सपो चलिरहेको छ। यो एक्सपोका 53 स्टलमा विभिन्न ब्रान्डका 50 भन्दा धेरै नयाँ मोडलहरू राखिएका छन्। एक्सपोमा केही नयाँ मोडलहरू आज सार्वजनिक गर्ने नाइमाले जनाएको छ। एक्सपोमा 2 पाङ्ग्रे 4 पाङ्ग्रे कमर्सियल भेहिकल, विद्युतीय तथा हाइब्रिड मोबिलिटी सोल्युसन, प्रविधि सेवा तथा मोबिलिटी सम्बन्धी अरू उत्पादनहरू समेटिएका छन्। हिजोदेखि सुरु भएको एक्सपो आउने 31 गतेसम्म चल्नेछ। हिजो एकै दिन 29,000 जनाभन्दा धेरैले अवलोकन गरेका आयोजकले जनाएको छ। आज सुन चाँदीको भाव घटेको छ। हिजो एकै दिन तोलामा 6,400 रुपियाँले बढेको सुनको भाव आज तोलामा 1,200 रुपियाँले घटेको छ। भाव घटेर सुन आज तोलाको 3,06,700 रुपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासङ्घले जनाएको छ। यसकै हिजो सुन तोलाको 3,07,900 रुपियाँमा कारोबार भएको थियो। यसै गरी आज चाँदी तोलामा 35 रुपियाँले घटेको छ। आज चाँदीको भाव तोलाको 4,745 रुपियाँ रहेको छ। यसकै हिजो चाँदी तोलामा 110 रुपियाँले बढेर तोलाको 4,780 रुपियाँ पुगेको थियो। अब विदेशको खबर। कोलम्बियाको पश्चिमी क्षेत्रमा अस्ति सोमबार गएको 7.4 म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परि ज्यान गुमाउनेको संख्या 188 पुगेको छ। कोलम्बियन एसोसिएसन अफ क्यापिटल सिटिजले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार भूकम्पबाट 1,677 जना घाइते भएका छन्। सबैभन्दा धेरै क्याली सहरमा 95, त्यसै गरी परेरामा 79 जनाको ज्यान गएको तथ्याङ्क छ। प्रभावित क्षेत्रमा भग्नावशेष र भवनमा फँसेकाहरूको खोजी तथा उद्धार र क्षतिको मूल्याङ्कन गर्ने कार्य निरन्तर भइरहेको छ। 1,100 भन्दा धेरै घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने 8,000 भन्दा धेरै घरमा क्षति पुगेको छ। पेरेरा र क्याली जस्ता सहरमा धेरै मानिस घर बाहिरै रात बिताउन बाध्य छन् अनि प्रशासनले लुटपाटको सम्भावित जोखिमलाई रोक्न त्यस क्षेत्रमा अहिले कर्फ्यू समेत लगाएको बीबीसीले जनाएको छ। अब खेल खबर। राष्ट्रिय खेलकुद परिषद राकेपको बोर्डमा पहिलो पटक खेलाडीको वर्चस्व भएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले पछिल्लो पटक धनीराम चौधरी र ललिता नाथलाई मनोनयन गरेपछि बोर्डमा खेलाडीको उपस्थिति बढेको हो। राष्ट्रिय खेलकुद विकास ऐन बमोजिम रिक्त सदस्य पदमा मन्त्री पोखरेलले मन्त्रीस्तरीय निर्णयबाट 2 जनालाई मनोनयन गर्नुभएको हो। अहिले प्रशिक्षकका रूपमा कार्यरत धनीराम पूर्व राष्ट्रिय धावक हुनुहुन्छ। उहाँले 400 र 800 मिटरको दूरीमा कीर्तिमान कायम गर्नुभएको थियो। ललिता नाथ पूर्व राष्ट्रिय भलिबल खेलाडी हुनुहुन्छ। उहाँ पछिल्लो समय कर्णाली यशवी टोलीमा आबद्ध हुनुहुन्छ। राकेपको उपाध्यक्षमा विशाल श्रेष्ठ हुनुहुन्छ। उहाँ पूर्व फुटबल खेलाडी गोलकिपर हुनुहुन्छ। बोर्ड सदस्य सिक्का सुबाल श्रेष्ठ पनि पूर्व टेबल टेनिस खेलाडी हुनुहुन्छ। उहाँ विश्व महिला टेबल टेनिस वरियतामा 510 स्थानसम्म पुग्नु भएको थियो। बोर्ड सदस्यमा शक्ति गौचन हुनुहुन्छ। गौचन पूर्व क्रिकेटर हुनुहुन्छ। बोर्ड सदस्य मोनालिसा खम्बु पनि पूर्व खेलाडी हुनुहुन्छ। पूर्व फुटबल खेलाडी पवन शाही पनि अहिले परिषदको बोर्ड सदस्यमा हुनुहुन्छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। युवाहरूको अधिकार सुनिश्चित गर्न राष्ट्रिय मानवाधिकार आयोगको आग्रह। विभिन्न घटनाको निष्पक्ष अनुसन्धान गरी पीडितलाई संरक्षण र न्याय उपलब्ध गराउन सरकारलाई निर्देशन। नेपालको शिक्षा स्वास्थ्य र कृषिमा भारतले 80 करोड 30 लाख रुपियाँ उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर। नुहाउने क्रममा लाल बकैया नदीमा डुबेका 2 जना बाल बालिकाको शव भेटियो, 1 बालिकाको खोजी चल्दै। कोलम्बियामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या 188 पुग्यो। भूकम्प अति प्रभावित क्षेत्रमा लुटपाटको जोखिम रोक्न कर्फ्यू। र राखेप बोर्डमा पहिलो पटक खेलाडीको वर्चस्व।
दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौँ।

0: गंगा उदय देश मेरो एवरेस्ट।
1: कौशल्या मेमोरियल हस्पिटल द्वारा एक महीने फ्री ओपीडी सेवा शुरू भएको छ।
2: कोहलपुर 9 हवलदारपुर स्थित कौशल्या मेमोरियल हस्पिटलमा स्त्री रोग विशेषज्ञ द्वारा बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म एक महिनासम्म फ्री ओपीडी सेवा सञ्चालन भएको छ।
3: प्रदान गरिने सेवाहरू:
1: गर्भवती जाँच सेवा, महिलाको तल्लो पेट दुख्ने समस्या, पाठेघरमा मासु पलाएको समस्या, यौनी चिलाउने समस्या, गन्नाउने सेतो पानी बग्ने समस्या,
2: एप्टोपिक प्रेग्नेन्सी सम्बन्धी समस्या, निसन्तानपन सम्बन्धी समस्या, महिनावारीमा गडबडी,
1: पाठेघरमा हुने क्यान्सर जाँच तथा सम्पूर्ण स्त्री तथा प्रसूति सम्बन्धी समस्याको चेक जाँच तथा उपचार गरिन्छ। यही श्रावण 15 गतेदेखि भाद्र 15 गतेसम्म फ्री ओपिडी सेवा सञ्चालन हुने भएकाले सबैमा जानकारी गराउँदै सेवा लिनका लागि अनुरोध छ।
2: सम्पर्क कौशल्या मेमोरियल हस्पिटल, कोहलपुर 9 हवलदारपुर बाँके। सम्पर्क फोन नम्बर 081-41-40-07 र 98-482-63-399।
4: बीर डेन्टल, बीर डेन्टल, बीर डेन्टल।
5: नेपालगञ्ज शहरमा सञ्चालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेन्टलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ।
6: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्र तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
5: सम्पर्क बीर डेन्टल क्लिनिक, भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
6: फोन नम्बर 081-532-375।
7: ओहो, आज डाइह नै मजा लागत हो, मजासे दवाई करेना कहटु।
8: ए तो ओकर लाग कान्ति आरोग्य अस्पताल जाइन, पश्चिम नेपालके अनुभवी व उत्कृष्ट विशेषज्ञ चिरफारकैना डाक्टर से विश्वासिलो स्वास्थ्य सेवा यही कान्ति आरोग्य अस्पताल नेपालगञ्जमा मिलत।
7: ए बात त ठिक कहिलो, साँच्ची कि अस्पतालमा का सुविधा मिलत त?
8: उहाँ त 24 घण्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन ओ लेजर प्रविधि से शल्यक्रिया, जरल घाउ उपचार करना संगे एनआईसीयू, पीआईसीयू, आईसीयू, हाईटेक अपरेशन थिएटर हो, सुरक्षित प्रसूति सेवा फे उहाँ पा जाइत। छोट बच्चा हो, भर्खर जन्मल बच्चन के सामान्य से लैके जटिल रोग संगे सकु प्रकार के रोग के उपचार फे उहाँ कई जाइत।
7: ए ओसिनो कला से उहाँ जाई मन फे ढुक्क हुइना चाहल रह।
8: हो तो स्वास्थ्य हेरचाह कहले ठीक ठाउँ रोजना हो, कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज, सक्कुमेरिक उत्कृष्ट स्वास्थ्य सेवा अक्क ठाउँमा। सम्पर्क नम्बर 081-535-717। कान्ति आरोग्य अस्पताल, अपने हुकरन के स्वास्थ्य हमार स्नेहा।
9: दाई, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु, कहाँ जाँदा राम्रो होला?
10: म पनि पहिला ग्यास्ट्रिक, पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ, त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
9: हो र, त्यहाँ के सेवा पाइन्छ त दाई?
10: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक, पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्तथैली, गाँठागुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
9: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निसाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
10: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक, उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97649 11786 र 98224 92377।
11: मेडिकेयर क्लिनिक महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।
3: भर्ना खुल्यो।
9: यस ब्राइटल्यान्ड कलेजमा शैक्षिक सत्र 2083 का लागि त्रिविबाट सम्बन्धन प्राप्त व्यवस्थापन तथा मानविकी संकाय अन्तर्गतका स्नातक तहका कार्यक्रमहरूमा भर्ना खुला भएको जानकारी गराइन्छ।
3: उपलब्ध कार्यक्रमहरू ब्याचलर अफ होटल म्यानेजमेन्ट BHM, ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट BITM, ब्याचलर अफ बिजनेस स्टडिज BBS, ब्याचलर अफ आर्ट्स इन सोसल वर्क BASW।
9: योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट प्लस टू वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने, सम्बन्धित विश्वविद्यालयले तोकेको न्यूनतम GPA प्रतिशत प्राप्त गरेको हुनुपर्ने।
3: किन रोज्ने ब्राइटल्यान्ड कलेज?
9: BHM ब्याचलर अफ होटल म्यानेजमेन्ट, अनुभवी शिक्षकद्वारा व्यवहारिक तथा गुणस्तरीय शिक्षा, इन्टर्नसिप तथा रोजगारीमा सहयोग, होटल, एयरलाइन्स, रिसोर्ट, क्रुज लाइन लगायत आतिथ्य क्षेत्रमा आकर्षक रोजगारी र होटल फ्रन्ट अफिस, फुड एन्ड बेभरेज, इभेन्ट व्यवस्थापन सम्बन्धी व्यवहारिक ज्ञान।
3: BITM ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट, सूचना प्रविधि र व्यवस्थापनको उत्कृष्ट संयोजन, सफ्टवेयर डेभलपर, IT म्यानेजमेन्ट, डाटा विश्लेषक लगायतका क्षेत्रमा करियर, आधुनिक प्रविधि तथा व्यावसायिक प्रमाणपत्रका लागि बलियो आधार।
9: BBS ब्याचलर अफ बिजनेस स्टडिज, राष्ट्रिय विश्वविद्यालयद्वारा मान्यता प्राप्त लोकप्रिय कार्यक्रम, बैंकिङ, व्यवसाय, लेखा, वित्त, मानव संसाधन तथा सरकारी तथा गैर सरकारी क्षेत्रमा रोजगारीका अवसर र व्यवस्थापन, वित्त, बजार व्यवस्थापन र लेखा सम्बन्धी सुदृढ आधार।
3: BASW ब्याचलर अफ आर्ट्स इन सोसल वर्क, गैर सरकारी संस्था, NGO, अस्पताल, विद्यालय तथा सामाजिक संस्थाहरूमा करियरका अवसर, समाज सेवा, नेतृत्व तथा समुदाय विकास सम्बन्धी ज्ञान र सिप, समाजमा सकारात्मक परिवर्तन ल्याउने अवसर।
9: ब्राइटल्यान्ड कलेजका विशेषताहरू, अनुभवी तथा दक्ष प्राध्यापक, कक्षा कोठामा स्मार्ट प्रविधिको प्रयोग, एयर कन्डिसनर, एसीको सुविधा, समय सापेक्ष तथा रोजगारमुखी पाठ्यक्रम, इन्टर्नसिप तथा प्लेसमेन्ट सुविधा, आधुनिक शिक्षण वातावरण र सफल पूर्व विद्यार्थी सञ्जाल तथा करियर परामर्श।
3: नोट, BHM र BITM को CMAT फारम पनि खुलिसकेको जानकारी गराइन्छ। सम्पर्क ब्राइटल्यान्ड कलेज, नेपालगञ्ज 10, पासाङ लामु रोड, फोन नम्बर 081-532-07 र 081-535-602, इमेल blc.npj@gmail.com, वेबसाइट brightlandcollege.edu.np।

0: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
1: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
0: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
1: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
2: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
0: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
1: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
2: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
3: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
4: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
3: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
4: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
3: कस्तो खबर?
4: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन TU, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
3: ए, साँच्चै?
4: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
3: ए, त्यो त झन् राम्रो
4: हो नि। डाक्टर पूनमाचारी MBBS, MD KU, IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई, MBBS, MS KU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
3: वा, अब त मलाई धेरै ढुक्क लाग्यो।
4: अझै अरू सेवाहरू पनि छन्, दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
3: यो त पुरा प्याकेज जस्तै भयो नि।
4: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
3: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, BP चोक, नेपालगञ्ज। फोन नम्बर 081-531-860 र 081-531-861।
2: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: lip on ya. Extreme energy drink.
1: आमै नि सामान खरिद गर्ने यति लामो लिस्ट सर र हेर्दा नेपालगञ्ज देखि लखनऊ सम्म धाउनु पर्ला कि क्या हो
2: हैन बहिनी यसमा आत्तिनु पर्ने केही छैन अब यी सबै ब्रान्डेड कम्पनीको सक्कली र उचित मूल्यको सामान एउटै विशाल बजार मारुति मेगा मार्टमा पाइन्छ यो रुपैडिया बजारको सब्जी मण्डीको छेउमा रहेको मारुति मेगा मार्ट हो बहिनी त्यहाँ शादी विवाहको सबै सामान सौन्दर्य प्रसाधन सुटिङ सर्टिङ साडी अन्डर गार्मेन्ट्स होम एप्लायन्सेस ड्राई फ्रुट्स विद्युतीय उपकरणहरू आर्टिफिसियल ज्वेलरी किचन तथा टोयलेटहरूको सामान आदि सबै सामग्रीहरू एकै छाना मुनि पाइन्छ
3: स्थान मारुति मेगा मार्ट सब्जी मण्डी अगाडि गल्लीमा नानपारा रोड रुपैडिहा बजार मोबाइल नम्बर 98699465181
4: आज म एकदम खुसी छु
5: हैन आज किन यसरी हाँस्दै आएकी छौ त
4: आज मैले रेडियो कृष्ण शर्मा एउटा राम्रो कलेजको विज्ञापन सुने मलाई त्यहाँको विशेषता एकदम मन पर्यो म त भोलि नै बाबालाई भनेर जान्छु
5: ए हो र ल ल भन न त तिम्रो रोजाई कस्तो रहेछ हामी पनि जानु
4: ल सुन त्यहाँ त गुणस्तरीय शिक्षा आधुनिक प्रविधिद्वारा अध्यापन र आफ्नै भवन सहित अत्याधुनिक सुविधा भएको नेपालगञ्ज 12 अवस्थित जिएम कलेजको बिबिएस प्रथम वर्षमा नयाँ भर्ना खुलेको रहेछ अनि त्यहाँ त सिप अभिवृद्धिका लागि नियमित तालिमहरू पर्याप्त अतिरिक्त क्रियाकलापहरू जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति एजुकेसनल टुर सिए काउन्सिलिङ क्लास सञ्चालन मोटिभेसनल क्लास आइसिटी क्लास एसी क्लासरुम इन्डस्ट्रियल फिल्ड भिजिट क्रिकेट मैदान बास्केटबल कोर्ट तथा अन्य खेलकुदका क्रियाकलाप क्यारियर काउन्सिलिङ जब प्लेसमेन्ट तथा क्याम्पस सेलेक्सन लगायतका विविध कार्यक्रम रहेछन् यो विज्ञापन रेडियोमा सुनेपछि मैले त यही जाने निर्णय गरे अब भन तिमीलाई मेरो निर्णय कस्तो लाग्यो
5: हो रहेछ एकदमै ठिक लाग्यो मलाई त अब म पनि मेरो बहिनीलाई लुम्बिनी प्रदेशमा सबैभन्दा बढी पास गराउन सफल कलेज जिएम कलेज नेपालगञ्ज 12 मुक्तिपुर बाँकेमै भर्ना गर्छु
4: ल सुन त्यसो भए 98580403788 98045086 र 98580 8540 आजै सम्पर्क गरेर विस्तृतमा कुरा बुझ है
5: ल ल हुन्छ हुन्छ ल
6: उचित शुल्कमा उत्कृष्ट शिक्षा कहाँ पाइएला
7: त्यसका लागि नेपालगञ्जको धम्बोजीमा अवस्थित सनबीम इङ्ग्लिस मिडियम स्कुल छँदैछ नि
6: हाम्रा विशेषताहरू
7: अनुभवी तथा दक्ष शिक्षक भएको
6: सुरक्षित वातावरण र यातायातको सुविधा भएको
7: मनोविज्ञानमा आधारित शिक्षण सिकाइ
6: अतिरिक्त क्रियाकलापमा विशेष जोड
7: वातानुकूलित कक्षा कोठा
6: अत्याधुनिक प्रयोगशाला खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा विशेष ध्यान दिइने
7: एसईमा उत्कृष्ट नतिजा ल्याउन सफल यस विद्यालयमा कक्षा 11 व्यवस्थापन संकायमा भर्ना खुलिसकेको छ
6: सिट सीमित छन् आजै भर्ना हुनुहोस्
7: सनबीम इङ्ग्लिस मिडियम स्कुल नेपालगञ्ज 1 धम्बोजी बाँके सम्पर्क नम्बर 081536422 98580 36422 98580 27994

0: Toilet Pony, yeah.
1: Extreme energy drink.
2: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
3: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
2: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
3: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
4: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
2: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
3: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
4: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 79।
5: दाई, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
6: म पनि पहिला ग्यास्ट्रिक, पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
5: हो र, त्यहाँ के सेवा पाइन्छ त दाई?
6: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ। र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक, पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठागुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
5: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक, जाँच र अपरेशनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
6: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97 6 39 11 786 र 98 2 24 92 377।
7: मेडिकेयर क्लिनिक, महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।
8: नमस्ते दाई।
9: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
8: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
9: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
10: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
11: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
12: हाम्रा विशेषताहरू:
11: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
12: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
11: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाँझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
12: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
11: प्रत्येक महिना हार्दिक आइबिएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
12: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
11: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
12: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
11: प्रबन्ध निर्देशक, एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
12: सम्पर्क फोन नम्बर 081 530 274 र 98 580 21 822।
13: Back to back, back to back.
14: In this song,
13: on. Stay tuned.

0: sip on ya.
1: Extreme energy drink.
2: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
3: तपाईलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
2: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
3: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चरिस्ट। एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
2: अनकल सेवाहरू:
3: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
4: डाक्टर भेट्ने समय सोमबारदेखि शुक्रबारसम्म बिहान 7:30 बजेदेखि 8:50 सम्म, साँझ 5:15 बजेदेखि 7 बजेसम्म, शनिबार र आइतबार बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 3:30 बजेदेखि 6:30 बजेसम्म।
3: सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
4: कोहलपुर क्षेत्रमा शैक्षिक उत्कृष्टताको केन्द्र बन्दै गएको डाइनामिक बहुमुखी क्याम्पसले गुणस्तरीय र व्यावहारिक शिक्षामा विशेष जोड दिँदै आएको छ। यहाँको अनुशासित वातावरण र विद्यार्थी केन्द्रित शिक्षण पद्धतिले सिकाइलाई सहज

विद्यार्थीको नेतृत्व र व्यक्तित्व विकासका लागि विभिन्न तालिम, सेमिनार र कार्यशाला गोष्ठीहरू नियमित रूपमा आयोजना गरिन्छ। विशेष गरी स्नातक तहको तेस्रो र चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै पढ्दै कमाउँदै भन्ने अवधारणा अनुरूप रोजगारीको वातावरण सिर्जना गर्ने र रोजगारदाताहरूसँग समन्वय गरी उनीहरूको भविष्य सक्षम बनाउने प्रयास क्याम्पसले गरिरहेको छ। यस संस्थाले विद्यार्थीहरूको सुरक्षालाई मध्यनजर गर्दै बिहान 6 बजेदेखि कक्षा सञ्चालन गर्ने र क्याम्पस भित्रै क्यान्टिनको व्यवस्था गरी सुरक्षित वातावरण प्रदान गरेको छ। 15 वर्षदेखि निरन्तर अध्यापन गराइरहेका अनुभवी प्राध्यापकहरूको संलग्नताले गर्दा यहाँको शिक्षाको गुणस्तर थप सुदृढ बनेको छ। भविष्य निर्माणमा प्रतिबद्ध रहेको यस संस्थाले यस क्षेत्रको शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै विद्यार्थी र अभिभावकहरूको विश्वास जित्न सफल भएको छ।

0: ತರಂಗಾ ಉದಯದೇಶ್ ಮೇರು ಎವರೆಸ್ಟ್
1: कौशल्य मेमोरियल हॉस्पिटल द्वारा एक महीने फ्री ओपीडी सेवा शुरू भएको छ।
2: कोहलपुर नौ हवलदारपुर स्थित कौशल्य मेमोरियल हॉस्पिटल में स्त्री रोग विशेषज्ञ द्वारा बिहान 9 बजे देखि बेलुका 4 बजे सम्म एक महीना सम्म फ्री ओपीडी सेवा सञ्चालन भएको छ।
3: प्रदान गरिने सेवाहरू
1: गर्भवती जाँच सेवा, महिलाको तल्लो पेट दुख्ने समस्या, पाठेघरमा मासु पलाएको समस्या, यौनी चिलाउने समस्या, गन्नाउने सेतोपानी बग्ने समस्या,
2: एप्टोपिक प्रेग्नेन्सी सम्बन्धी समस्या, निसन्तानपन सम्बन्धी समस्या, महिनावारीमा गडबडी,
1: पाठेघरमा हुने क्यान्सर जाँच तथा सम्पूर्ण स्त्री तथा प्रसूति सम्बन्धी समस्याको चेक जाँच तथा उपचार गरिन्छ। यही श्रावण 15 गते देखि भाद्र 15 गते सम्म फ्री ओपीडी सेवा सञ्चालन हुने भएकाले सबैमा जानकारी गराउँदै सेवा लिनका लागि अनुरोध छ।
2: सम्पर्क कौशल्या मेमोरियल हस्पिटल, कोहलपुर 9 हवलदारपुर बाँके। सम्पर्क फोन नम्बर 081-41-40-07 र 98-482-63-399।
4: ओहो, घर त बनायो तर आफ्नो मान्छे कोही आयो भने घर पत्ता लगाउनै गाह्रो।
5: किन गाह्रो? मार्बल पत्थरमा नाम लेखाएर राखे पनि भइहाल्यो नि।
4: भन्न त सजिलो छ तर कहाँ खोज्न जाने होला?
5: तपाईँलाई थाहा छैन, नेपालगञ्ज फुलटेक्रा राप्ती रोडमा रहेको न्यू विश्वकर्मा कला सेन्टरमा मार्बल पत्थरमा नाम लेखाउनुका साथै तामा पित्तलमा कम्प्युटरद्वारा नाम लेखाइ गरिन्छ। समिल र सामुदायिक वनको टाँचा बनाउनुका साथै विभिन्न किसिमका मार्बल सिमेन्टको मूर्ति पनि पाइन्छ नि।
6: प्रोप्राइटर राकेश कुमार विश्वकर्मा, व्यवस्थापक त्रिभुवन प्रसाद विश्वकर्मा, न्यू विश्वकर्मा कला सेन्टर, नेपालगञ्ज 5 बाँके।
7: सम्पर्क टेलिफोन नम्बर 081-536-410 र 98-480-26-435।
8: Back to back, back to back.
9: In this song on
8: Stay tuned.
10: Listen close what I gotta say, 'cause you know there ain't no other way. Love is the message, eh? Y'all ready? Let's go. Yeah.

0: Swagat.
1: Back to back. Back to back.
2: In this song.
1: On. Stay tuned.

एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: Toilet Pony, yeah.
1: Extreme energy drink.
2: Beer Dental.
3: नेपालगञ्ज शहरमा सञ्चालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेन्टलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ।
4: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत आउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
3: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
4: फोन नम्बर 081-532-375।
5: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, एनएमसी 19393, बिडिएस दिल्ली, एफएजिसी मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
3: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरपिनबाट गरिने, डिजिटल एक्सरे सेवा।
6: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगञ्ज नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081-531-366 र 98-085-49-451।
7: अम्मा के दवाई करावे के लेकिन समझ में नहीं आवत है कि कौन अस्पताल में ले जाए।
8: कांति आरोग्य अस्पताल है, ये है काहे चिंता लेत हो। पश्चिम नेपाल के अनुभवी और उत्कृष्ट विशेषज्ञ तथा शैल्य चिकित्सक द्वारा विश्व स्तरीय स्वास्थ्य सेवा भी यहाँ उपलब्ध है।
7: अच्छा, मनी अस्पताल में यहाँ कौन कौन सुविधा है? तो
8: 24 घंटा इमरजेंसी सेवा, दैनिक ओपीडी सेवा, दूरबीन और लेजर प्रविधि से शल्यक्रिया, जले घाव के उपचार करे साथ NICU, PICU, ICU, हाईटेक ऑपरेशन थिएटर, सुरक्षित प्रसूति सेवा, बाल बालिका और नवजात बच्चन के सामान्य रोग से लेके जटिल रोग तक सब मेर के उपचार भी उपलब्ध है।
7: अस है तो अम्मा के यहाँ आजे लेके जायत हैं, कांति आरोग्य अस्पताल में यहाँ।
8: कांति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगंज, सब मेर के उत्कृष्ट स्वास्थ्य सेवा एक छत के नीचे। संपर्क नंबर 081-535-717।

0: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्। तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री एफई 550D बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौँ पछि फेरि एक दिन ठुलो भूकम्प आउँछ। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
1: वाउ, प्लस टू परीक्षा पनि पास भयो, अब कुन कलेजमा भर्ना हुने होला?
2: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
1: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देऊ न।
2: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
1: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
3: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
1: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी आदर्श ग्रुपद्वारा सञ्चालित। ठेगाना नेपालगञ्ज 10 बाके औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98 5 80 36 5 77, 98 5 80 28 195 र 98 5 80 36 811। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, सफल भविष्यको बलियो आधार।
4: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो, तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन, के गर्ने होला?
5: किन चिन्ता गर्नुहुन्छ? न्यू कैलाश दर्शन होटल छँदैछ नि।
4: कस्तो होटेल हो कुन्नी? हामीले खोजेको सुविधाहरू छ कि छैन?
5: किन नहुनु? ल सुन्नुहोस्, नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
4: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
5: हजुर, न्यू कैलाश दर्शन होटल, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20, राजा। सम्पर्क फोन नम्बर 98 84 57 466।
6: भर्ना खुल्यो।
7: एस ब्राइटल्यान्ड कलेजमा शैक्षिक सत्र 2083 लागि त्रिविबाट सम्बन्धन प्राप्त व्यवस्थापन तथा मानविकी संकाय अन्तर्गतका स्नातक तहका कार्यक्रमहरूमा भर्ना खुला भएको जानकारी गराइन्छ।
6: उपलब्ध कार्यक्रमहरू ब्याचलर अफ होटल म्यानेजमेन्ट BHM, ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट BITM, ब्याचलर अफ बिजनेस स्टडिज BBS, ब्याचलर अफ आर्ट्स इन सोसल वर्क BASW।
7: योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट प्लस टू वा सोसरह उत्तीर्ण गरेको हुनुपर्ने, सम्बन्धित विश्वविद्यालयले तोकेको न्यूनतम GPA प्रतिशत प्राप्त गरेको हुनुपर्ने।
6: किन रोज्ने ब्राइटल्यान्ड कलेज?
7: BHM, ब्याचलर अफ होटल म्यानेजमेन्ट, अनुभवी शिक्षकद्वारा व्यवहारिक तथा गुणस्तरीय शिक्षा, इन्टर्नसिप तथा रोजगारीमा सहयोग, होटल, एयरलाइन्स, रिसोर्ट, क्रुज लाइन लगायत आतिथ्य क्षेत्रमा आकर्षक रोजगारी र होटल फ्रन्ट अफिस, फुड एन्ड बेभरेज, इभेन्ट व्यवस्थापन सम्बन्धी व्यवहारिक ज्ञान।
6: BITM, ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट, सूचना प्रविधि र व्यवस्थापनको उत्कृष्ट संयोजन, सफ्टवेयर डेभलपर, IT म्यानेजमेन्ट, डाटा विश्लेषक लगायतका क्षेत्रमा करियर, आधुनिक प्रविधि तथा व्यावसायिक प्रमाणपत्रका लागि बलियो आधार।
7: BBS, ब्याचलर अफ बिजनेस स्टडिज, राष्ट्रिय विश्वविद्यालयद्वारा मान्यता प्राप्त लोकप्रिय कार्यक्रम बैंकिंग व्यवसाय लेखा वित्त मानव संसाधन तथा सरकारी तथा गैर सरकारी क्षेत्र में रोजगारी का अवसर र व्यवस्थापन वित्त बजार व्यवस्थापन र लेखा संबंधी सुदृढ़ आधार
6: BASW बैचलर अफ आर्ट्स इन सोशल वर्क गैर सरकारी संस्था NGO अस्पताल विद्यालय तथा सामाजिक संस्थाहरूमा करियर का अवसर समाज सेवा नेतृत्व तथा समुदाय विकास संबंधी ज्ञान र सिप समाजमा सकारात्मक परिवर्तन ल्याउने अवसर
7: ब्राइटल्यान्ड कलेज का विशेषताहरू अनुभवी तथा दक्ष प्राध्यापक कक्षा कोठामा स्मार्ट प्रविधिको प्रयोग एयर कन्डिसनर एसीको सुविधा समय सापेक्ष तथा रोजगारमुखी पाठ्यक्रम इन्टर्नसिप तथा प्लेसमेन्ट सुविधा आधुनिक शिक्षण वातावरण र सफल पूर्व विद्यार्थी सञ्जाल तथा करियर परामर्श
6: नोट BHM र BITM को सिमेट फार्म पनि खुलिसकेको जानकारी गराइन्छ सम्पर्क ब्राइटल्यान्ड कलेज नेपालगञ्ज 10 पासाङ लामु रोड फोन नम्बर 081-532-07 र 081-535-602 इमेल blc.npj@gmail.com वेबसाइट brightlandcollege.edu.np
7: आज म एकदम खुसी छु
5: हैन आज किन यसरी हाँस्दै आएकी छौ त
7: आज मैले रेडियो कृष्ण शर्मा एउटा राम्रो कलेजको विज्ञापन सुने मलाई त्यहाँको विशेषता एकदम मन पर्यो म त भुल्ली नै बाबालाई भनेर जान्छु
5: ए हो र ल ल भन न त तिम्रो रोजाई कस्तो रहेछ हामी पनि जानु
7: ल सुन त्यहाँ त गुणस्तरीय शिक्षा आधुनिक प्रविधिद्वारा अध्यापन र आफ्नै भवन सहित अत्याधुनिक सुविधा भएको नेपालगञ्ज 12 अवस्थित GM कलेजको BBS प्रथम वर्षमा नयाँ भर्ना खुलेको रहेछ अनि त्यहाँ त सिप अभिवृद्धिका लागि नियमित तालिमहरू पर्याप्त अतिरिक्त क्रियाकलापहरू जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति एजुकेसनल टुर CA काउन्सिलिङ क्लास सञ्चालन मोटिभेसनल क्लास ICT क्लास AC क्लासरुम इन्डस्ट्रियल फिल्ड भिजिट क्रिकेट मैदान बास्केटबल कोर्ट तथा अन्य खेलकुदका क्रियाकलाप क्यारियर काउन्सिलिङ जब प्लेसमेन्ट तथा क्याम्पस सेलेक्सन लगायतका विविध कार्यक्रम रहेछन् यो विज्ञापन रेडियोमा सुनेपछि मैले त यहीँ जाने निर्णय गरेँ अब भन तिमीलाई मेरो निर्णय कस्तो लाग्यो
5: हो रहेछ एकदमै ठिक लाग्यो मलाई त अब म पनि मेरो बहिनीलाई लुम्बिनी प्रदेशमा सबैभन्दा बढी पास गराउन सफल कलेज GM कलेज नेपालगञ्ज 12 मुक्तिपुर बाँकेमै भर्ना गर्छु
7: ल सुन त्यसो भए 98580-40388 98-045-086-26 र 98580-85-040 मा आजै सम्पर्क गरेर विस्तृतमा कुरा बुझ है
5: ल ल हुन्छ हुन्छ ल
8: नमस्ते दाई
9: नमस्ते नमस्ते धेरै दिनपछि देख्यौ त भाइ
8: विदेश जान आटेको दाई प्रोसेस गर्दै थिए अहिले भर्खरै एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको
9: समयमै सही ठाउँमा गएछौ त अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि
10: तपाईं पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान
11: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस् ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस् अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो
7: हाम्रा विशेषताहरू
11: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ
7: प्रत्येक दिन पेट छाती मुटु तथा सुगर थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा
11: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा
7: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा
11: प्रत्येक महिना हार्दिक IVF काठमाडौँका निसन्तान बाझोपन महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा
7: अत्याधुनिक प्रयोगशाला इको कार्डियोग्राम इको ECG डिजिटल एक्सरे सेवा
11: अत्याधुनिक AI प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा
7: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%-50% सम्म विशेष छुट सेवा
11: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि NIC एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला कारकान्तो चोक नेपालगञ्ज
7: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822
12: Back to back. Back to back.
13: In this song.
12: On. Stay tuned.

0: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
1: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
0: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
1: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
2: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
0: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
1: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
2: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टी मोड, काठमाडौँ, फोन नम्बर 98 61 14 16।

0: चाहिँ गर्ने होला अब सुगर पनि बढ्दैछ थाइरोइडको समस्या अझ छुट्टै छ कति ठाउँमा देखाएँ तर भएन
1: ए तिमी यति चिन्तित किन के भयो फेरि
0: के भने नि डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ
1: ए अब चिन्ता लिनु पर्दैन मैले राम्रो खबर सुनेको छु
0: कस्तो खबर
1: अब प्रत्येक दिन सुगर थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही एमडी इन्टरनल मेडिसिन टियु एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ
0: ए साँच्चै
1: अझै सुन महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ
0: ए त्यो त झन् राम्रो
1: हो नि डाक्टर पुनमाचारी एमबिबिएस एमडी केयु आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई एमबिबिएस एमएस केयु वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ
0: वा अब त मलाई धेरै ढुक्क लाग्यो
1: अझै अरू सेवाहरू पनि छन् दैनिक ओपिडी सेवा गुणस्तरीय फार्मेसी सेवा भिडियो एक्सरे एक्सरे इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा
0: यो त पुरा प्याकेज जस्तै भयो नि
1: हो त अब ढिला नगर जाऊ आज गइहाल उपचार गर्न
0: हजुर आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज फोन नम्बर 081531860 र 081531861
1: अब चिन्ता होइन समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: रंगाउ मेरो एवरेस्ट
1: फिर्ता फिर्ता 20% सम्म क्यास फिर्ता जहिले पनि जहाँ पनि
2: क्यास फिर्ता लिनु भए त
0: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
3: ओहो हामी बिरामी भएपछि कहाँ जाने त
4: तपाईलाई थाहा छैन नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली
3: हो र त्यहाँ सुविधाहरू के रहेछ त
4: एउटै छातामुनि विभिन्न सेवाहरू रहेको छ नि जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ प्रेक्षा सिंह चौधरी एकुपंचर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने मुख बाङ्गो हुने बाथ रोग ढाड दुख्ने मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ
3: अनकल सेवाहरू
4: नवजात तथा बाल रोग विशेषज्ञ मृगौला तथा मूत्र रोग विशेषज्ञ हाड जोड्नी अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ प्याथोलोजी भिडियो एक्सरे डिजिटल एक्सरे इसिजी कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत दिसा पिसाब खकार थाइराइड बायोप्सी कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ
3: डाक्टर भेट्ने समय सोमबारदेखि शुक्रबारसम्म बिहान 7:30 बजेदेखि 8:50 सम्म साँझ 5:15 बजेदेखि 7 बजेसम्म शनिबार र आइतबार बिहान 9 बजेदेखि 11 बजेसम्म साँझ 3:30 बजेदेखि 6:30 बजेसम्म
4: सम्पर्क फोन नम्बर 081-533-719 98-480-22-229 र 98-605-22-229
5: सुविसु अपर्च्युनिटी 1900 वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुविसु अपर्च्युनिटी यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र रु 1040 र 65 भन्दा बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना रु 221 साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क शर्त र नियमहरू लागू हुनेछन् थप जानकारीका लागि www.subisu.net.np सुविसु
6: अपन स्वास्थ्य के ख्याल रखब सच्चा आत्मविश्वास होए वही से तो नेपाल परिवार नियोजन संघ बाके शाखा विगत लंबा समय से आप लोगन के सेवा में यहाँ समर्पित है
7: हमरे यहाँ पूर्ण गोपनीयता के साथेन गर्भपतन परिवार नियोजन के साधन बच्चेदानी के मुंह और स्तन कैंसर के परीक्षण और यौन और प्रजनन स्वास्थ्य संबंधी परामर्श सेवा उपलब्ध है
6: विशेष सुविधा
7: अब हरेक इतवार के दोपहरे 3 बजे से 5 बजे तक स्त्री और प्रसूति रोग विशेषज्ञ डॉक्टर संदेश आचार्य के द्वारा विशेष परामर्श और उपचारों भी पावा जाए
8: देर न कीन जाए आज स्वास्थ्य परामर्श लीन जाए पता नेपालगंज उप महानगर पालिका वार्ड नंबर 9 रामलीला रोड नापी शाखा के अगारी फोन नंबर 081-530-598
9: Back to back.
10: In this song on
9: Stay tuned.

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। देशभरका सरकारी कार्यालयमा निवेदनको ढाँचा एकै किसिमको बनाउन मार्गदर्शन जारी, सेवाग्राहीको झन्झट घट्ने र अनधिकृत सेवा सहजीकरण बन्द हुने विश्वास। खाना पकाउने ग्याँसको अभाव कायमै, एक हप्तामै सहज हुने निगमको दावी, पारदर्शी वितरणका लागि अनलाइन ट्र्याकिङ प्रणाली बनाउन सुरु। लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ 1 मा विश्वासको मत लिन कार्यक्रम तय, भागभण्डा नमिल्दा कर्णाली प्रदेशको मन्त्री परिषदमा 16 दिनदेखि मुख्यमन्त्री एक्लै। इरानको सम्भावित आक्रमणको डरले ट्रकमा लुकेर विमान परिवर्तन गरेको अमेरिकी राष्ट्रपति ट्रम्पको स्वीकार, सेनाको सल्लाह मानेको भनाई। र भारतले आउँदो सेप्टेम्बरमा अफगानिस्तानसँग T20 श्रृङ्खला खेल्ने। नेपाल खबरमा अब पूरा खबर। सरकारले देशभरका सरकारी कार्यालयहरूमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता ल्याउन नयाँ मार्गदर्शन जारी गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा त्यसको कार्यान्वयन निर्देशिका 2083 स्वीकृत गरी देशभरका सरकारी निकायहरूमा प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिएको हो। यो मार्गदर्शन लागू भएसँगै सेवा प्राप्त गर्नका लागि पेश गरिने निवेदन देशभर एउटै र निश्चित ढाँचाको हुनेछ। यसअघि सरकारी कार्यालयपछि फरक फरक तरिकाले निवेदन लेख्नुपर्ने विविधता र अन्यलाई हटाउँदै सार्वजनिक सेवा प्रवाहलाई सरल, सहज, प्रभावकारी र नागरिक मैत्री बनाउने लक्ष्य राखिएको छ। साथै परम्परागत कागजमा आधारित निवेदन प्रक्रियालाई क्रमशः प्रविधि मैत्री बनाइनेछ। आवेदनहरू डिजिटल ढाँचामा समेत उपलब्ध हुने भएकाले भविष्यमा सरकारी सेवाहरू अनलाइन वा मोबाइल एप मार्फत सजिलै लिन सकिने बाटो खुलेको छ। यस व्यवस्थाले निवेदन भर्न सेवाग्राहीले हुने झन्झट अन्त्य गर्नेछ भने कार्यालय परिसरमा पैसा कमाउने उद्देश्यले हुने अनधिकृत सेवा सहजीकरण अर्थात् बिचौलिया कार्यालय निरुत्साहित गर्नेछ। मार्गदर्शनको प्रभावकारी कार्यान्वयनको मुख्य जिम्मेवारी सम्बन्धित कार्यालय प्रमुखलाई नै तोकिएको छ। सरकारले 9 वटा पहाडी तथा हिमाली जिल्लाको प्रमुख जिल्ला अधिकारी सिडिओमा उपसचिव खटाउने निर्णय गर्दै 9 जना सहसचिवको दरबन्दी कटौती गरेको छ। गृह मन्त्रालयको नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण अनुसार यसअघि सहसचिव प्रमुख जिल्ला अधिकारी रहने भोजपुर, खोटाङ, सल्यान, जाजरकोट, जुम्ला, रोल्पा, बैतडी, डडेलधुरा र अछाममा अब उपसचिवलाई नै पठाइनेछ। यो सँगै अब 77 मध्ये 52 जिल्लामा मात्रै सहसचिव सिडिओ रहनेछन्। साथै सहसचिवको दरबन्दी रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि उपसचिव खटाइने भएको छ। मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार कटौती भएका सहसचिवको दरबन्दीलाई सदुपयोग गर्दै मन्त्रालय अन्तर्गत नयाँ लागू औषध नियन्त्रण विभाग गठन गरिनेछ। यसको नेतृत्व सहसचिवले गर्नेछन्। यसबाहेक वालिङ र बर्दिवास इलाका प्रशासन तथा झापा, मोरङ, कास्की र बाँके कारागारमा उपसचिवको दरबन्दी थप गरिएको छ। नयाँ व्यवस्था अनुसार 6 जना उपसचिव र 46 जना शाखा अधिकृतको दरबन्दी थप भएको मन्त्रालयले जनाएको छ। काठमाडौँ उपत्यका सहित देशभर 3 हप्ता अघि सुरु भएको खाना पकाउने ग्यासको अभाव आज पनि कायमै छ। आपूर्ति केही सहज हुन थाले पनि डिपोहरूमा सर्वसाधारणले सहजै ग्यास पाएका छैनन्। डिपोमा नाम दर्ता गराएर पालो पर्खिएका उपभोक्ताले ग्यास पाउन अझै 3 देखि 7 दिनसम्म कुर्नुपर्ने बाध्यता छ। अभावका बीच नेपाल आयल निगमले काठमाडौँको टेकुबाट आफै दैनिक 1000 भन्दा बढी सिलिन्डर बिक्री गरिरहेको छ। तर एउटै व्यक्ति पटक पटक लाइनमा बस्दा वास्तविक उपभोक्ता मर्कामा परेका छन्। यस्तै दिउँसो सटर बन्द गरेर राति महँगोमा ग्यास बेच्ने कालोबजारी बढेको गुनासो आएपछि प्रहरी खटाएर कारवाही प्रक्रिया अघि बढाएको निगमले जनाएको छ। अहिले भारतबाट दैनिक 100 भन्दा बढी ग्यास बुलेट नेपाल भित्रिरहेका छन्। आयात बढे पनि विगतको अभावका कारण खाली भएका सबै सिलिन्डर भरिन र बजार पूर्ण रूपमा सामान्य हुन अझै झन्डै 1 महिना लाग्ने नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवान बहादुर चन्द्रले बताउनुभयो। यद्यपि आयल निगमका प्रबन्धक निर्देशक नागेन्द्र शाहले भने 1 हप्ताभित्रै आपूर्ति सहज हुने दावी गर्नुभएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आउँदो भदौ 1 गते प्रदेशसभाबाट विश्वासको मत लिने हुनुभएको छ। नेपाली काङ्ग्रेसले साउन 12 गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्था अनुसार उहाँले विश्वासको मत लिन लाग्नु भएको हो। एमाले र नेकपा बीच लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमाले नै गर्ने र आचार्यलाई निरन्तरता दिने सहमति भइसकेको छ। 83 सदस्यीय लुम्बिनी प्रदेशसभामा बहुमतका लागि 42 सांसद आवश्यक पर्छन्। अहिले एमालेका 29 र नेकपाका 12 जना निर्णायक सांसद रहेका छन्। सरकारलाई बहुमत पुर्याउन 5 सांसद रहेको जसपा नेपाल सहभागी हुने भएको छ। विश्वासको मत लिए लगत्तै नेकपा र जसपालाई सहभागी गराएर मन्त्री परिषद विस्तार गर्ने मुख्यमन्त्री आचार्यको तयारी छ। उता कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर साईको मन्त्री परिषद बितेको 2 हप्तादेखि मन्त्रीविहीन अवस्थामा छ। गएको साउन 12 गते एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएका नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता शाहीलाई मन्त्रालय भागभण्डा मिलाउन सकस बढिरहेको छ। मुख्यमन्त्री बाहेकका 6 मन्त्रालयमध्ये एमाले 4 दावी गरेको छ भने सरकारको नेतृत्व गरिरहेको नेकपाले दुवै दललाई बराबरी मन्त्रालय हुनुपर्ने अडान राखेको छ। 2 हप्ता बितिसक्दा पनि बिना विभागीय मन्त्रीसम्म नियुक्त गर्न नसक्दा प्रदेश सरकारको कार्य सम्पादन समेत प्रभावित बनेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: खुशीको खबर,
2: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेशनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
1: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर ब्लड प्रेसर मुटु रोग पेट छाती कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
2: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क नम्बर 081-536-465, 98-239-80-665 र 98-482-80-465। नेपालगञ्ज नेसनल अस्पताल, बिपी चोक, नेपालगञ्ज।
3: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
4: हरेक सामानको खरिदमा 1,000-20,000 छुट, 10-15 वारेन्टी साथै फ्री डेलिभरीको सुविधा पनि।
3: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक राष्ट्रिय वाणिज्य ब्याङ्कको अगाडि।
4: सम्पर्क 97-05-11-48-70।
3: सोफा हब नेपालगञ्ज,
4: विश्वासमा नम्बर 1,
3: क्वालिटीमा सबैभन्दा बेस्ट।
0: प्रश्न विचार, यो उज्यालो रेडियो नेटवर्क, काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू। सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बढीमालीका मन्दिरमा यस वर्षको मेला तथा पूजा भदौ 1 सुरु हुँदैछ। दर्शनार्थीको बढ्दो चापलाई ध्यान दिँदै यस वर्ष मुख्य पूजाको दिन अघि नै त्यहाँ मेला सुरु हुने निर्णय भएको हो। सर्वपक्षीय बैठकले एकै दिन अत्यधिक भिड हुने भएकाले भदौ 1 नै पूजा सुरु गर्ने निर्णय गरेको जिल्ला समन्वय समितिका प्रमुख तुलसीराम रोकायले जानकारी दिनुभयो। मन्दिरका पुजारी नेत्र उपाध्यायका अनुसार बढीमालीकामा हरेक वर्ष जनैपूर्णिमाको अघिल्लो दिन अर्थात् साउन शुक्ल चतुर्दशीका दिन मुख्य पूजा हुँदै आएको छ। यस वर्ष भदौ 12 जनैपूर्णिमा परेकाले त्यसको अघिल्लो दिन बढीमालीकामा पूजा मुख्य पूजा हुनेछ। गएको वर्ष मन्दिरमा 45,000 धेरै भक्तजनले दर्शन गरेका थिए। हरेक वर्ष देशका विभिन्न जिल्लाका साथै छिमेकी देश भारतबाट समेत त्यहाँ दर्शनार्थी पुग्ने गरेका छन्। बाजुरा डोटी र जुम्लाबाट पूजा सामग्री सहित सरकारी टोली समेत त्यहाँ जाने परम्परा छ। अब विदेशको खबर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको महिना टर्कीमा भएको नेटो शिखर सम्मेलनबाट फर्किने क्रममा आफूले गोप्य रूपमा विमान परिवर्तन गरेको पुष्टि गर्नुभएको छ। यसअघि सिबिएस न्युजले ट्रम्प अङ्काराबाट फर्कने क्रममा इरानी आक्रमणको डरले ट्रकमा लुकेर अर्को विमानमा चढ्नुभएको उल्लेख गरेको थियो। सिबिएस न्युजका अनुसार त्यसबेला ट्रम्पलाई निशाना बनाउँदै इरानबाट क्षेप्यास्त्र प्रहार हुन सक्ने विश्वसनीय सूचना थियो। यही विषयमा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले आफ्नो सुरक्षा टोली र सेनाको सुझाव अनुसार आफू अर्को विमानमा सरेको बताउनु भएको छ। वाशिङटन पोस्टका अनुसार एयरफोर्स वनमा सवार पत्रकार तथा व्हाइट हाउसका कर्मचारीलाई समेत उहाँ अर्को विमानमा गइसक्नु भएको खबर थिएन। बेलायतमा पुगेपछि मात्र ट्रम्प एयरफोर्स वनमा चढ्नु भएको थियो। अमेरिका र इरानबीचको वार्ता भङ्ग भई अमेरिकी सैन्य आक्रमण सुरु भएको भोलिपल्टै यो घटना भएको हो। अब खेल खबर। भारतले आउँदो सेप्टेम्बर महिनामा अफगानिस्तानसँग 3 खेलको T20 अन्तर्राष्ट्रिय श्रृङ्खला खेल्ने भएको छ। भारतीय क्रिकेट बोर्ड BCCI र अफगानिस्तान क्रिकेट बोर्ड SCBले संयुक्त विज्ञप्ति निकालेर श्रृङ्खला घोषणा गरेका छन्। T20 श्रृङ्खलाको 3 वटै खेल दिल्लीको अरुण जेटली रङ्गशालामा हुनेछ। पहिलो T20 सेप्टेम्बर 13, दोस्रो T20 सेप्टेम्बर 15 र तेस्रो T20 सेप्टेम्बर 17 हुनेछ। सन् 2024 जनवरी यता भारत र अफगानिस्तान बीच पहिलो पटक T20 श्रृङ्खला हुन लागेको हो। अफगानिस्तानले आफ्नो फ्युचर टुर प्रोग्राम अन्तर्गत दिल्लीमा T20 श्रृङ्खला आयोजना गर्न लागेको हो। अफगानिस्तानले पछिल्ला वर्षहरूमा आफ्ना घरेलु मैदानका खेलहरू भारतमै आयोजना गर्दै आएको छ। भारत र अफगानिस्तान बीचको क्रिकेट सम्बन्ध पनि निरन्तर सुदृढ हुँदै गएको छ। यी दुई टोलीले यही वर्षको जुन महिनामा 3 खेलको एक दिवसीय अन्तर्राष्ट्रिय श्रृङ्खला खेलेका थिए। चार भन्ज्याङभित्रका खबर सुरु गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। देशभरका सरकारी कार्यालयमा निवेदनको ढाँचा एकै किसिमको बनाउन मार्गदर्शन जारी। सेवाग्राहीको झन्झट घट्ने, अनधिकृत सेवा सहजीकरण बन्द हुने विश्वास। खाना पकाउने ग्यासको अभाव कायमै, एक हप्तामै सहज हुने निगमको दावी। पारदर्शी वितरणका लागि अनलाइन ट्र्याकिङ प्रणाली बनाउन सुरु। लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ 1 विश्वासको मत लिन कार्यक्रम तय। भागभण्डा नबिल्दा कर्णाली प्रदेशको मन्त्री परिषदमा 16 दिनदेखि मुख्यमन्त्री एक्लै। इरानको सम्भावित आक्रमणको डरले ट्रकमा लुगेर विमान परिवर्तन गरेको अमेरिकी राष्ट्रपति ट्रम्पको स्वीकार, सेनाको सल्लाह मानेको भनाई। र भारतले आउँदो सेप्टेम्बरमा अफगानिस्तानसँग T20 श्रृङ्खला खेल्ने।

0: कश फिर्ता लिनु भए त
1: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
2: अया कान दुखेर हैरान भइरहेछ के गर्ने कहाँ जाने होला
3: बहिनी किन चिन्ता लिनुहुन्छ बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू कानको कानेगुजी निकाल्ने कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने कान दुख्ने कान कराउने कान डम्प हुने कानबाट तरल पदार्थ निस्किने कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ
4: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ
3: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुलचेक्रा 5 नेपालगंज सम्पर्क फोन नम्बर 081530244 98580812244
5: सामान खरिद गर्ने यति लामो लिस्ट सर र हेर्दा नेपालगञ्ज देखि लखनऊसम्म धाउनु पर्ला कि क्या हो
6: हैन बहिनी यसमा आत्तिनु पर्ने केही छैन अब यी सबै ब्रान्डेड कम्पनीको सक्कली र उचित मूल्यको सामान एउटै विशाल बजार मारुति मेगा मार्टमा पाइन्छ यो रुपैडिया बजारको सब्जी मण्डीको छेउमा रहेको मारुति मेगा मार्ट हो बहिनी त्यहाँ शादी विवाहको सबै सामान सौन्दर्य प्रसाधन सुटिङ सर्टिङ साडी अन्डर गार्मेन्ट्स होम एप्लायन्सेस ड्राई फ्रुट्स विद्युतीय उपकरणहरू आर्टिफिसियल ज्वेलरी किचन तथा टोयलेटहरूको सामान आदि सबै सामग्रीहरू एकै छाना मुनि पाइन्छ
7: स्थान मारुति मेगा मार्ट सब्जी मण्डी अगाडि गल्लीमा नानपारा रोड रुपैडिहा बजार मोबाइल नम्बर 98699 64581
8: उचित शुल्कमा उत्कृष्ट शिक्षा कहाँ पाइएला
9: त्यसका लागि नेपालगञ्जको धम्बोजीमा अवस्थित सनबीम इङ्ग्लिस मिडियम स्कुल छँदैछ नि
8: हाम्रा विशेषताहरू
9: अनुभवी तथा दक्ष शिक्षक भएको
8: सुरक्षित वातावरण र यातायातको सुविधा भएको
9: मनोविज्ञानमा आधारित शिक्षण सिकाइ
8: अतिरिक्त क्रियाकलापमा विशेष जोड
9: वातानुकूलित कक्षा कोठा
8: अत्याधुनिक प्रयोगशाला खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा विशेष ध्यान दिइने
9: एसईमा उत्कृष्ट नतिजा ल्याउन सफल यस विद्यालयमा कक्षा 11 व्यवस्थापन संकायमा भर्ना खुलिसकेको छ
8: सिट सीमित छन् आजै भर्ना हुनुहोस्
9: सनबीम इङ्ग्लिस मिडियम स्कुल नेपालगञ्ज 1 धम्बोजी बाँके सम्पर्क नम्बर 081536422 98580 36422 98580 27994
10: Back to back.
11: In this song on
10: Stay tuned.

0: कौशल्या मेमोरियल हस्पिटल द्वारा एक महिने फ्री ओपीडी सेवा शुरू भएको छ।
1: कोहलपुर 9 हवलदारपुर स्थित कौशल्या मेमोरियल हस्पिटलमा स्त्री रोग विशेषज्ञ द्वारा बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म 1 महिनासम्म फ्री ओपीडी सेवा सञ्चालन भएको छ।
2: प्रदान गरिने सेवाहरू:
0: गर्भवती जाँच सेवा, महिलाको तल्लो पेट दुख्ने समस्या, पाठेघरमा मासु पलाएको समस्या, यौनी चिलाउने समस्या, गन्नाउने सेतोपानी बग्ने समस्या,
3: एप्टोपिक प्रेग्नेन्सी सम्बन्धी समस्या, निसन्तानपन सम्बन्धी समस्या, महिनावारीमा गडबडी,
0: पाठेघरमा हुने क्यान्सर जाँच तथा सम्पूर्ण स्त्री तथा प्रसुति सम्बन्धी समस्याको चेक जाँच तथा उपचार गरिन्छ। यही श्रावण 15 गतेदेखि भाद्र 15 गतेसम्म फ्री ओपिडी सेवा सञ्चालन हुने भएकाले सबैमा जानकारी गराउँदै सेवा लिनका लागि अनुरोध छ।
1: सम्पर्क कौशल्या मेमोरियल हस्पिटल, कोहलपुर 9 हवलदारपुर बाँके। सम्पर्क फोन नम्बर 081-41-40-07 र 98-482-63-399।
4: आमाको

0: उपचार गरौँ भनेको कहाँ जाने होला?
1: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
0: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
1: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियु, पिआइसियु, आइसियु, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
0: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
1: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
0: सम्पर्क नम्बर 081-535-717। हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
1: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि। नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्माउने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन, हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
0: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
1: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
0: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
1: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाँके। सञ्चालक पुरन चौधरी।
0: सम्पर्क नम्बर 98-480-20-697, 98-580-23-697 र 98-014-83-697।
1: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौँ।
2: भर्ना खुल्यो।
1: यस ब्राइटल्यान्ड कलेजमा शैक्षिक सत्र 2083 लागि त्रिवीबाट सम्बन्धन प्राप्त व्यवस्थापन तथा मानविकी संकाय अन्तर्गतका स्नातक तहका कार्यक्रमहरूमा भर्ना खुला भएको जानकारी गराइन्छ।
2: उपलब्ध कार्यक्रमहरू ब्याचलर अफ होटल म्यानेजमेन्ट बिएचएम, ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट बिआइटिएम, ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस, ब्याचलर अफ आर्ट्स इन सोसल वर्क बिएएसडब्ल्यू।
1: योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट प्लस टू वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने, सम्बन्धित विश्वविद्यालयले तोकेको न्यूनतम जिपिए प्रतिशत प्राप्त गरेको हुनुपर्ने।
2: किन रोज्ने ब्राइटल्यान्ड कलेज?
1: बिएचएम ब्याचलर अफ होटल म्यानेजमेन्ट, अनुभवी शिक्षकद्वारा व्यावहारिक तथा गुणस्तरीय शिक्षा, इन्टर्नसिप तथा रोजगारीमा सहयोग, होटल, एयरलाइन्स, रिसोर्ट, क्रुज लाइन लगायत आतिथ्य क्षेत्रमा आकर्षक रोजगारी र होटल फ्रन्ट अफिस, फुड एन्ड बेभरेज, इभेन्ट व्यवस्थापन सम्बन्धी व्यावहारिक ज्ञान।
2: बिआइटिएम ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट, सूचना प्रविधि र व्यवस्थापनको उत्कृष्ट संयोजन, सफ्टवेयर डेभलपर, आइटी म्यानेजमेन्ट, डाटा विश्लेषक लगायतका क्षेत्रमा करियर, आधुनिक प्रविधि तथा व्यावसायिक प्रमाणपत्रका लागि बलियो आधार।
1: बिबिएस ब्याचलर अफ बिजनेस स्टडिज, राष्ट्रिय विश्वविद्यालयद्वारा मान्यता प्राप्त लोकप्रिय कार्यक्रम, बैंकिङ, व्यवसाय, लेखा, वित्त, मानव संसाधन तथा सरकारी तथा गैर सरकारी क्षेत्रमा रोजगारीका अवसर र व्यवस्थापन, वित्त, बजार व्यवस्थापन र लेखा सम्बन्धी सुदृढ आधार।
2: बिएएसडब्ल्यू ब्याचलर अफ आर्ट्स इन सोसल वर्क, गैर सरकारी संस्था, एनजिओ, अस्पताल, विद्यालय तथा सामाजिक संस्थाहरूमा करियरका अवसर, समाज सेवा, नेतृत्व तथा समुदाय विकास सम्बन्धी ज्ञान र सिप, समाजमा सकारात्मक परिवर्तन ल्याउने अवसर।
1: ब्राइटल्यान्ड कलेजका विशेषताहरू, अनुभवी तथा दक्ष प्राध्यापक, कक्षा कोठामा स्मार्ट प्रविधिको प्रयोग, एयर कन्डिसनर, एसीको सुविधा, समय सापेक्ष तथा रोजगारमुखी पाठ्यक्रम, इन्टर्नसिप तथा प्लेसमेन्ट सुविधा, आधुनिक शिक्षण वातावरण र सफल पूर्व विद्यार्थी सञ्जाल तथा करियर परामर्श।
2: नोट, बिएचएम र बिआइटिएम को सिमेट फारम पनि खुलिसकेको जानकारी गराइन्छ। सम्पर्क ब्राइटल्यान्ड कलेज, नेपालगञ्ज 10, पासाङ, लामु रोड, फोन नम्बर 081-532-07 र 081-532-602 इमेल blc.npj@gmail.com वेबसाइट brightlandcollege.edu.np
3: Back to back. Back to back. In this song on. Stay tuned.

0: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 4 बजेको छ.
1: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी.
2: कोहलपुर क्षेत्रमा शैक्षिक उत्कृष्टताको केन्द्र बन्दै गएको डाइनामिक बहुमुखी क्याम्पसले गुणस्तरीय र व्यावहारिक शिक्षामा विशेष जोड दिँदै आएको छ. यहाँको अनुशासित वातावरण र विद्यार्थी केन्द्रित शिक्षण पद्धतिले सिकाइलाई सहज र प्रभावकारी बनाएको छ. डाइनामिक बहुमुखी क्याम्पसको मुख्य विशेषता भनेको अनुभवी शिक्षकहरू, अनुशासित वातावरण र अत्याधुनिक डिजिटल शिक्षण पद्धति हो. क्याम्पसले हरेक कक्षामा स्मार्ट बोर्ड मार्फत आधुनिक ढङ्गले अध्यापन गराउँदै आएको छ, जसले गर्दा विद्यार्थीहरूले यस संस्थालाई बढी रुचाउने गरेका छन्. उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूका लागि डाइनामिक बहुमुखी क्याम्पसले व्यवस्थापन संकायतर्फ बिबिएस र शिक्षाशास्त्र संकायतर्फ बिएड कार्यक्रमहरू सञ्चालन गरिरहेको छ. यहाँ कम सुलभ शुल्कमै गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै विद्यार्थीको नेतृत्व र व्यक्तित्व विकासका लागि विभिन्न तालिम, सेमिनार र कार्यशाला गोष्ठीहरू नियमित रूपमा आयोजना गरिन्छ. विशेष गरी स्नातक तहको तेस्रो र चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै पढ्दै कमाउँदै भन्ने अवधारणा अनुरूप रोजगारीको वातावरण सिर्जना गर्ने र रोजगारदाताहरूसँग समन्वय गरी उनीहरूको भविष्य सक्षम बनाउने प्रयास क्याम्पसले गरिरहेको छ. यस संस्थाले विद्यार्थीहरूको सुरक्षालाई मध्यनजर गर्दै बिहान 6 बजेदेखि कक्षा सञ्चालन गर्ने र क्याम्पस भित्रै क्यान्टिनको व्यवस्था गरी सुरक्षित वातावरण प्रदान गरेको छ. 15 वर्षदेखि निरन्तर अध्यापन गराइरहेका अनुभवी प्राध्यापकहरूको संलग्नताले गर्दा यहाँको शिक्षाको गुणस्तर थप सुदृढ बनेको छ. भविष्य निर्माणमा प्रतिबद्ध रहेको यस संस्थाले यस क्षेत्रको शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै विद्यार्थी र अभिभावकहरूको विश्वास जित्न सफल भएको छ.

0: toilet pony, yeah. Extreme energy drink.
1: नमस्ते दाई.
2: नमस्ते नमस्ते. धेरै दिनपछि देख्यौ त भाइ.
1: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए. अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको.
2: समयमै सही ठाउँमा गएछौ त. अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि.
3: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान.
4: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
5: हाम्रा विशेषताहरू:
4: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
5: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
4: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
5: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
4: प्रत्येक महिना हार्दिक आइबिएफ काठमाडौँका निसन्तान बाझोपन महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
5: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
4: अत्याधुनिक AI प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
5: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%देखि 50%सम्म विशेष छुट सेवा।
4: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि NIC एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला कारकान्तो चोक नेपालगञ्ज।
5: सम्पर्क फोन नम्बर 081 530 274 र 98 580 21 800

0: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन। के गर्ने होला?
1: किन चिन्ता गर्नुहुन्छ? न्यू कैलाश दर्शन होटल छँदैछ नि।
0: कस्तो होटेल हो कुन्नी? हामीले खोजेको सुविधाहरू छ कि छैन?
1: किन नहुनु? ल सुन्नुहोस्, नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
0: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
1: हजुर, न्यू कैलाश दर्शन होटल, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20, राजा। सम्पर्क फोन नम्बर 98 87 57 4। कौशल्या
2: मेमोरियल हस्पिटलद्वारा 1 महिने फ्री ओपिडी सेवा सुरु भएको छ।
3: कोहलपुर 9 हवलदारपुर स्थित कौशल्या मेमोरियल हस्पिटलमा स्त्री रोग विशेषज्ञद्वारा बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म 1 महिनासम्म फ्री ओपिडी सेवा सञ्चालन भएको छ।
1: प्रदान गरिने सेवाहरू:
2: गर्भवती जाँच सेवा, महिलाको तल्लो पेट दुख्ने समस्या, पाठेघरमा मासु पलाएको समस्या, यौनी चिलाउने समस्या, गन्नाउने सेतो पानी बग्ने समस्या,
3: एप्टोपिक प्रेग्नेन्सी सम्बन्धी समस्या, निसन्तानपन सम्बन्धी समस्या, महिनावारीमा गडबडी,
2: पाठेघरमा हुने क्यान्सर जाँच तथा सम्पूर्ण स्त्री तथा प्रसुति सम्बन्धी समस्याको चेक जाँच तथा उपचार गरिन्छ। यही श्रावण 15 गतेदेखि भाद्र 15 गतेसम्म फ्री ओपिडी सेवा सञ्चालन हुने भएकाले सबैमा जानकारी गराउँदै सेवा लिनका लागि अनुरोध छ।
3: सम्पर्क कौशल्या मेमोरियल हस्पिटल, कोहलपुर 9 हवलदारपुर बाँके। सम्पर्क फोन नम्बर 081 41 40 07 र 98 4 82 63 399।
4: ओहो, घर त बनायो तर आफ्नो मान्छे कोही आयो भने घर पत्ता लगाउने गाह्रो।
5: किन गाह्रो? मार्बल पत्थरमा नाम लेखाएर राखे पनि भइहाल्यो नि।
4: भन्न त सजिलो छ तर कहाँ खोज्न जाने होला?
5: तपाईँलाई थाहा छैन, नेपालगञ्ज फुलटेक्रा राप्ती रोडमा रहेको न्यू विश्वकर्मा कला सेन्टरमा मार्बल पत्थरमा नाम लेखाउनुका साथै तामा पित्तलमा कम्प्युटरद्वारा नाम लेखाइ गरिन्छ। समिल र सामुदायिक वनको टाचा बनाउनुका साथै विभिन्न किसिमका मार्बल सिमेन्टको मूर्ति पनि पाइन्छ नि।
6: प्रोप्राइटर राकेश कुमार विश्वकर्मा, व्यवस्थापक त्रिभुवन प्रसाद विश्वकर्मा, न्यू विश्वकर्मा कला सेन्टर, नेपालगञ्ज 5 बाँके।
7: सम्पर्क टेलिफोन नम्बर 081 536 410 र 98 4 80 26 435।

0: Toilet Pony, yeah.
1: Extreme energy drink.
2: Subisu Opportunity. 1900 वार्षिक उत्सव को अवसर में प्रस्तुत Subisu Opportunity. यस योजना अंतर्गत ग्राहकहरुले पाउनु हुनेछ 25 Mbps इंटरनेट र क्लियर टीवी को फुल HD पैकेज प्रति महीना मात्र रु 1040 मा र 65 भन्दा बढी HD च्यानल भएको क्लियर टीवी को पैकेज प्रति महीना रु 221 मा साथै दामी म्युजिक को प्रीमियम पैकेज 3 महीना का लागि निशुल्क शर्त र नियमहरु लागू हुनेछ थप जानकारी का लागि www.subisu.net.np Subisu
3: यो कृष्णसार FM
4: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज

0: sip on ya. Extreme energy drink.
1: अया कान दुखेर हैरान भइराछ के गर्ने कहाँ जाने होला
2: बहिनी किन चिन्ता लिनुहुन्छ बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू कानको कानेगुजी निकाल्ने कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने कान दुख्ने कान कराउने कान जम्प हुने कानबाट तरल पदार्थ निस्किने कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ
3: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ
2: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुलचेक्रा 5 नेपालगंज सम्पर्क फोन नम्बर 081530244 98580812244
4: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ एनएमसी 19393 बिडिएस दिल्ली एफएजीसी मणिपाल सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक
5: विशेषताहरू दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने किरा लागेको दाँतलाई भर्ने दाँत निकाल्ने दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने मेटल क्राउन बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने दाँतलाई प्रत्यारोपण गर्ने चाउरी परेको अनुहारलाई राम्रो पार्ने आँखा तल खाल्टो भएकोलाई भर्ने सबै उपचारहरू दूरबिनबाट गरिने डिजिटल एक्सरे सेवा
2: सम्पर्क गणपति क्लिनिक सुर्खेत रोड नेपालगंज नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने पासङलाम रोड जाने बाटोमा फोन नम्बर 081531366 र 98085049451
6: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको हुन्छ झ्याल बाहिर धुलोले ढाक्छ बत्ती फोन सबको लाइन काटिन्छ सब धेरै डराएका हुन्छन् तर एकछिनमा भूकम्प रोकिन्छ शर्माजीले श्री एफई 550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ अनि वर्षौँ पछि फेरि एक दिन ठुलो भूकम्प आउँछ श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल
7: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला
8: कान्ति आरोग्य अस्पताल छँदैछ नि पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ
7: हो र यो अस्पतालमा के सुविधा छन् नि
8: 24 घन्टा इमर्जेन्सी सेवा दैनिक ओपिडी सेवा दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया जलेको घाउको उपचार गरिनुका साथै एनआइसियू पिआइसियू आइसियू हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन् अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि
7: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो
8: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि
7: सम्पर्क नम्बर 081535717 हजुरबालाई लामो समयदेखि कानको समस्या छ नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला
8: ए त्यसो भए त चिन्तै लिनु पर्दैन नि नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र छँदैछ नि यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ त्यति मात्र कहाँ हो र यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग काने ढुसी कान चिलाउने कान कम सुन्ने कान डम्माउने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
7: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
8: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
7: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
8: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाके, सञ्चालक पुरन चौधरी।
7: सम्पर्क नम्बर 98480-20697, 98582-23697 र 98014-83697।
8: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौँ।
9: यो कृष्ण सार एफएम
10: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
1: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
0: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
1: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
2: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
0: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
1: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
2: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टिमोड, काठमाडौँ, फोन नम्बर 98 61 14 16 99।
3: कौशल्या मेमोरियल हस्पिटलद्वारा 1 महिने फ्री ओपिडी सेवा सुरु भएको छ।
4: कोहलपुर 9 हवलदारपुर स्थित कौशल्या मेमोरियल हस्पिटलमा स्त्री रोग विशेषज्ञद्वारा बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म 1 महिनासम्म फ्री ओपिडी सेवा सञ्चालन भएको छ।
5: प्रदान गरिने सेवाहरू:
3: गर्भवती जाँच सेवा, महिलाको तल्लो पेट दुख्ने समस्या, पाठेघरमा मासु पलाएको समस्या, यौनी चिलाउने समस्या, गन्नाउने सेतोपानी बग्ने समस्या,
4: एप्टोपिक प्रेग्नेन्सी सम्बन्धी समस्या, निसन्तानपन सम्बन्धी समस्या, महिनावारीमा गडबडी,
3: पाठेघरमा हुने क्यान्सर जाँच तथा सम्पूर्ण स्त्री तथा प्रसुति सम्बन्धी समस्याको चेक जाँच तथा उपचार गरिन्छ। यही श्रावण 15 गतेदेखि भाद्र 15 गतेसम्म फ्री ओपिडी सेवा सञ्चालन हुने भएकाले सबैमा जानकारी गराउँदै सेवा लिनका लागि अनुरोध छ।
4: सम्पर्क कौशल्या मेमोरियल हस्पिटल, कोहलपुर 9 हवलदारपुर बाँके। सम्पर्क फोन नम्बर 081 41 40 07 र 98 4 82 63 399।
6: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
7: हिजो आज के भयो बहिनी? कहिले पखाला लाग्छ, दिसा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिसा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ, त्यही चेक गर्न जाँदैछु। बरु कतातिर राम्रो होला?
6: माँ पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
8: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट का लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा बास सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
9: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
8: म पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98 4 80 27 590 र 081 534 328।
10: आज म एकदम खुसी छु।
11: होइन, आज किन यसरी हाँस्दै आएकी छौ त?
10: आज मैले रेडियो कृष्ण सारमा एउटा राम्रो कलेजको विज्ञापन सुने, मलाई त्यहाँको विशेषता एकदम मन पर्यो, म त भुल्ली नै बाबालाई भनेर जान्छु।
11: ए हो र, ल ल भन न त, तिम्रो रोजाई कस्तो रहेछ, हामी पनि जानौ।
10: ल सुन, त्यहाँ त गुणस्तरीय शिक्षा, आधुनिक प्रविधिद्वारा अध्यापन र आफ्नै भवन सहित अत्याधुनिक सुविधा भएको नेपालगञ्ज 12 अवस्थित जिएम कलेजको बिबिएस प्रथम वर्षमा नयाँ भर्ना खुलेको रहेछ। अनि त्यहाँ त सिप अभिवृद्धिका लागि नियमित तालिमहरू, पर्याप्त अतिरिक्त क्रियाकलापहरू, जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति, एजुकेसनल टुर, सिए काउन्सिलिङ क्लास सञ्चालन, मोटिभेसनल क्लास, आइसिटी क्लास, एसी क्लासरुम, इन्डस्ट्रियल फिल्ड भिजिट, क्रिकेट मैदान, बास्केटबल कोर्ट तथा अन्य खेलकुदका क्रियाकलाप, क्यारियर काउन्सिलिङ, जब प्लेसमेन्ट तथा क्याम्पस सेलेक्सन लगायतका विविध कार्यक्रम रहेछन्। यो विज्ञापन रेडियोमा सुनेपछि मैले त यहीँ जाने निर्णय गरे। अब भन तिमीलाई मेरो निर्णय कस्तो लाग्यो?
11: हो रहेछ, एकदमै ठिक लाग्यो मलाई त। अब म पनि मेरो बहिनीलाई लुम्बिनी प्रदेशमा सबैभन्दा बढी पास गराउन सफल कलेज जिएम कलेज नेपालगञ्ज 12 मुक्तिपुर बाँकेमै भर्ना गर्छु।
10: ल सुन, त्यसो भए 98 5 80 40 388, 98 0 45 0 86 26 र 98 5 80 85 0 40 आजै सम्पर्क गरेर विस्तृतमा कुरा बुझ है।
11: ल ल हुन्छ ल।
12: यो कृष्ण सार एफएम
13: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै

0: एक्सट्रीम इनर्जी ड्रिंक
1: टाइम चेक अहिले ठीक 5 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: खरीद बिक्रीको सूचना घर जग्गा चाहियो यस कम्पनीलाई नेपालगञ्ज उपमहानगरपालिका एक धम्बोजी विशाल चोक नजिक तेजनगर र बस पार्क आसपास भेरकुटी नगर न्यू रोड कारकादो आसपास होटल सिद्धार्थको पछाडि अगाडि बाँके गाउँमा एक तले दुई तले र तीन तलेसम्मको घर चाहियो साथै भाडामा दिन चाहनेले पनि सम्पर्क गर्नुहोला जग्गा चाहियो नेपालगञ्ज उपमहानगरपालिकामा टुक्रा घडेरी सहित 10-15 कट्ठा जग्गा चाहियो खजुरा गाउँपालिका बैजनाथ गाउँपालिका कोहलपुर नगरपालिका जानकी गाउँपालिका र बर्दिया गुलरिया दाङ राजापुर बडियाताल गाउँपालिकाहरूमा साना टुक्रा घडेरीदेखि 10 बिघासम्म सस्तो प्लट चाहियो भाडामा दिने भए 5-10 बिघा चाहियो घर घडेरी बिक्रीमा नेपालगञ्ज भिरकुटी नगर बिलासपुर राजा वडा नम्बर 19 र 20 सुर्खेत रोडको पूर्व तथा पश्चिमतर्फ रत्न राजमार्गदेखि 1-2 किलोमिटर ओरपरसम्म राम्रा घर घडेरीहरू उपलब्ध छन् कोहलपुर मदनचोक बनकटुवामा जग्गा बिक्रीमा छ खजुरा गाउँपालिका डी गाउँ सी गाउँ सैनिक राधापुर सीतापुर रिमझिम चोक नजिक घडेरी र बर्दिया जिल्लाको सीतापुर डाँफे लगायत ठाउँहरूमा घडेरी र 5 कट्ठादेखि 5 बिघासम्म बिजनेस प्लटहरू बिक्री गरिन्छ साथै रूपन्देही जिल्लाको भैरहवा र पड्कौली क्षेत्र र नवलप्रासी जिल्लाको बर्दगाड क्षेत्र दाङको घोराई तुलसीपुर र लमहीमा 5-30 बिघासम्मका ठुला बिजनेस प्लट बिक्री गरिन्छ कुनै पनि घर जग्गा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोला यस कम्पनीबाट घर बिल्डिङ ठुला कम्पनीहरू दक्ष जनशक्तिबाट छिटो सरितो निर्माण गरिन्छ साथै विद्युतीय वायरिङ लगायत सम्पूर्ण निर्माण कार्य ग्यारेन्टीका साथ गरिन्छ तुरन्त सम्पर्क गर्नुहोला पूर्णिमा मालिका रियल इस्टेट प्राली नेपालगञ्ज बाँके सम्पर्क कार्यालय रूपन्देही बुटवल मोबाइल नम्बर 98-86-85-228 वाउ प्लस टू परीक्षा पनि पास भयो अब कुन कलेजमा भर्ना हुने होला
4: ल है बधाई छ अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि
3: ए हो र त्यहाँ के पढ्न पाइन्छ त अनि त्यहाँको विशेषता पनि भन्देऊ न
4: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज बीबीएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण वातानुकूलित एसी कक्षा कोठा समृद्ध पुस्तकालय अतिरिक्त क्रियाकलाप नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ
3: ल तिमीलाई धेरै धेरै धन्यवाद त्यसो भए म पनि यही भर्ना हुन्छु
5: हजुर प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज बीबीएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ
3: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी आदर्श ग्रुपद्वारा सञ्चालित ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि थप जानकारीका लागि सम्पर्क 98-580-36-577 98-580-28-195 र 98-580-36-811 नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी सफल भविष्यको बलियो आधार
6: भर्ना खुल्यो
7: यस ब्राइटल्यान्ड कलेजमा शैक्षिक सत्र 2083 लागि त्रिवीबाट सम्बन्धन प्राप्त व्यवस्थापन तथा मानविकी संकाय अन्तर्गतका स्नातक तहका कार्यक्रमहरूमा भर्ना खुला भएको जानकारी गराइन्छ
6: उपलब्ध कार्यक्रमहरू ब्याचलर अफ होटल म्यानेजमेन्ट बिएचएम ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट बिआइटिएम ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस ब्याचलर अफ आर्ट्स इन सोसल वर्क बिएएसडब्ल्यू
7: योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट प्लस टू वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने सम्बन्धित विश्वविद्यालयले तोकेको न्यूनतम जिपिए प्रतिशत प्राप्त गरेको हुनुपर्ने
6: किन रोज्ने ब्राइटल्यान्ड कलेज
7: बिएचएम ब्याचलर अफ होटल म्यानेजमेन्ट अनुभवी शिक्षकद्वारा व्यवहारिक तथा गुणस्तरीय शिक्षा इन्टर्नशिप तथा रोजगारीमा सहयोग होटल एयरलाइन्स रिसोर्ट क्रूज लाइन लगायत आतिथ्य क्षेत्रमा आकर्षक रोजगारी र होटल फ्रन्ट अफिस फुड एन्ड बेभरेज इभेन्ट व्यवस्थापन सम्बन्धी व्यवहारिक ज्ञान
6: बिआइटिएम ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट सूचना प्रविधि र व्यवस्थापनको उत्कृष्ट संयोजन सफ्टवेयर डेभलपर आइटी म्यानेजमेन्ट डाटा विश्लेषक लगायतका क्षेत्रमा करियर आधुनिक प्रविधि तथा व्यावसायिक प्रमाणपत्रका लागि बलियो आधार
7: बिबिएस ब्याचलर अफ बिजनेस स्टडिज राष्ट्रिय विश्वविद्यालयद्वारा मान्यता प्राप्त लोकप्रिय कार्यक्रम बैंकिङ व्यवसाय लेखा वित्त मानव संसाधन तथा सरकारी तथा गैर सरकारी क्षेत्रमा रोजगारीका अवसर र व्यवस्थापन वित्त बजार व्यवस्थापन र लेखा सम्बन्धी सुदृढ आधार
6: बिएएसडब्ल्यु ब्याचलर अफ आर्ट्स इन सोसल वर्क गैर सरकारी संस्था एनजिओ अस्पताल विद्यालय तथा सामाजिक संस्थाहरूमा करियरका अवसर समाज सेवा नेतृत्व तथा समुदाय विकास सम्बन्धी ज्ञान र सिप समाजमा सकारात्मक परिवर्तन ल्याउने अवसर
7: ब्राइटल्यान्ड कलेजका विशेषताहरू अनुभवी तथा दक्ष प्राध्यापक कक्षा कोठामा स्मार्ट प्रविधिको प्रयोग एयर कन्डिसनर एसीको सुविधा समय सापेक्ष तथा रोजगारमुखी पाठ्यक्रम इन्टर्नसिप तथा प्लेसमेन्ट सुविधा आधुनिक शिक्षण वातावरण र सफल पूर्व विद्यार्थी सञ्जाल तथा करियर परामर्श
6: नोट बिएचएम र बिआइटिएम को सिमेट फारम पनि खुलिसकेको जानकारी गराइन्छ सम्पर्क ब्राइटल्यान्ड कलेज नेपालगञ्ज 10 पासाङ लामु रोड फोन नम्बर 081-532-07 र 081-535-602 इमेल blc.npj@gmail.com वेबसाइट brightlandcollege.edu.np

0: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: नमस्ते दाइ।
2: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यो त भाइ।
1: विदेश नाटेको दाइ, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
2: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
3: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
4: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
5: हाम्रा विशेषताहरू:
4: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
5: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपीडी सेवा।
4: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाँझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
5: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
4: प्रत्येक महिना हार्दिक आइबीएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
5: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
4: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
5: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%-50% सम्म विशेष छुट सेवा।
4: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआईसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
5: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।

0: California. Extreme energy drink.
1: Beer Dental.
2: नेपालगञ्ज शहरमा सञ्चालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेन्टलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ।
3: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्र तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
2: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
3: फोन नम्बर 081-532-375।

0: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
1: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
0: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
1: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
2: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
0: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
1: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
2: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ, फोन नम्बर 9816014169।

0: Toilet Pony, Extreme Energy Drink.
1: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
2: तपाईलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
1: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
2: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चरिस्ट। एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
1: अनकल सेवाहरू
2: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
3: डाक्टर भेट्ने समय सोमबारदेखि शुक्रबारसम्म बिहान 7:30 बजेदेखि 8:50 सम्म, साँझ 5:15 बजेदेखि 7 बजेसम्म, शनिबार र आइतबार बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 3:30 बजेदेखि 6:30 बजेसम्म।
2: सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
1: कौशल्या मेमोरियल हस्पिटलद्वारा 1 महिने फ्री ओपिडी सेवा सुरु भएको छ।
4: कोहलपुर 9 हवलदारपुर स्थित कौशल्या मेमोरियल हस्पिटलमा स्त्री रोग विशेषज्ञद्वारा बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म 1 महिनासम्म फ्री ओपिडी सेवा सञ्चालन भएको छ।
5: प्रदान गरिने सेवाहरू
1: गर्भवती जाँच सेवा, महिलाको तल्लो पेट दुख्ने समस्या, पाठेघरमा मासु पलाएको समस्या, यौनी चिलाउने समस्या, गन्नाउने सेतोपानी बग्ने समस्या,
4: एप्टोपिक प्रेग्नेन्सी सम्बन्धी समस्या, निसन्तानपन सम्बन्धी समस्या, महिनावारीमा गडबडी,
1: पाठेघरमा हुने क्यान्सर जाँच तथा सम्पूर्ण स्त्री तथा प्रसूति सम्बन्धी समस्याको चेक जाँच तथा उपचार गरिन्छ। यही श्रावण 15 गतेदेखि भाद्र 15 गतेसम्म फ्री ओपिडी सेवा सञ्चालन हुने भएकाले सबैमा जानकारी गराउँदै सेवा लिनका लागि अनुरोध छ।
4: सम्पर्क कौशल्या मेमोरियल हस्पिटल, कोहलपुर 9 हवलदारपुर बाँके। सम्पर्क फोन नम्बर 081-41-40-07 र 98-482-63-399।
6: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
7: कान्ति आरोग्य अस्पताल छँदैछ नि, पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
6: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
7: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियू, पिआइसियू, आइसियू, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसूति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
6: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
7: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
6: सम्पर्क नम्बर 081-535-717।
8: उचित शुल्कमा उत्कृष्ट शिक्षा कहाँ पाइएला?
9: त्यसका लागि नेपालगञ्जको धम्बोजीमा अवस्थित सनबीम इङ्ग्लिस मिडियम स्कुल छँदैछ नि।
8: हाम्रा विशेषताहरू
9: अनुभवी तथा दक्ष शिक्षक भएको,
8: सुरक्षित वातावरण र यातायातको सुविधा भएको,
9: मनोविज्ञानमा आधारित शिक्षण सिकाइ,
8: अतिरिक्त क्रियाकलापमा विशेष जोड,
9: वातानुकूलित कक्षा कोठा,
8: अत्याधुनिक प्रयोगशाला, खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा विशेष ध्यान दिइने,
9: एसईमा उत्कृष्ट नतिजा ल्याउन सफल यस विद्यालयमा कक्षा 11 व्यवस्थापन संकायमा भर्ना खुलिसकेको छ।
8: सिट सीमित छन्, आजै भर्ना हुनुहोस्।
9: सनबीम इङ्ग्लिस मिडियम स्कुल, नेपालगञ्ज 1, धम्बोजी, बाँके। सम्पर्क नम्बर 081-536-422, 98-580-36-422 98580 27994।
10: यो कृष्ण सार एफएम
11: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

आदरणीय श्रोतवृन्द, कैलाली जिल्ला लम्केसुवा नगरपालिका वडा नम्बर 4 मा आमा दुर्गा मल्ल तथा बुवा प्रकाश मल्लको कोखबाट जन्मनु भएकी सुमधुर स्वरकी धनी गायिका कविता मल्लको नौलो प्रथम प्रस्तुति तीज गीत माइतीको झल्को ओम डिजिटल रेकर्डिङ स्टुडियोद्वारा सर्वत्र बजारमा उपलब्ध भइसकेको छ, सुन्न नभुल्नुहोला। जसमा स्वर रहेको छ गायिका कविता मल्लको भने भाका तथा शब्द मेन दिक्कको। त्यसै गरी विशेष सहयोगीमा दाजु चक्रबहादुर मल्ल, लक्ष्मी रिजाल र बहिनी हिमाली मल्ल, अनि संगीत संयोजक, प्रविधि संयोजक तथा वाद्यवादकमा टेक राज अवस्थी, ओम डिजिटल रेकर्डिङ स्टुडियो धनगढी रोड, लिसा कम्पनी पछाडि, डाँडा अत्तरिया, कैलाली। मोबाइल नम्बर 97 49 15 674, जिमेल om digital1973@gmail.com र युट्युब om digital अत्तरिया कैलाली।

0: सूचना सूचना सूचना भेरी बस व्यवसायी प्राइवेट लिमिटेड नेपालगञ्जले नेपाल अधिराज्यभरिका क्यान्सर पीडितहरूलाई देशका विभिन्न स्थानमा रहेको क्यान्सर अस्पतालसम्म उपचारको लागि जान आउन सक्ने गरी यस प्रालीबाट सञ्चालित गाडीहरूमा फ्री पास अर्थात् निशुल्क यात्रा गराउने व्यवस्था गरेको हुँदा क्यान्सर बिरामी भएको प्रमाणित कागजात र नेपाली नागरिकताको फोटोकपी लिई यस प्रालीको नजिकको टिकट बुकिङ काउन्टरमा सम्पर्क राखी यात्रा गर्नुहुन सम्बन्धित सबैलाई जानकारी गरिन्छ। भेरी बस व्यवसायी प्राइभेट लिमिटेड प्रधान कार्यालय नेपालगञ्ज बाँके। सम्पर्क फोन नम्बर 98580 27 882।
1: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु गरौँ मुख्य खबरका शीर्षकहरूबाट।
1: नेपाल सहितका देशमा राजनैतिक उथलफुथलको मुख्य कारण रोजगार अभाव रहेको आइएलओको निष्कर्ष। रोजगारीमा प्रवेश पाउन कठिन बन्दै युवाहरूमा मानसिक समस्या बढ्दो, समस्या स्वीकारेर योजना बनाउन सुझाव।
2: समस्या के हो त्यो समस्यालाई हामीले स्वीकार गर्नुपर्छ। दोस्रो, आज यो गर्छौँ, एक हप्तामा यो गर्छौँ र 10 दिनमा यो गर्छौँ भनेर चाहिँ हामीले एउटा योजना बनाउनु पर्नेछ।
0: अब देशभरका सरकारी कार्यालयमा निवेदनको ढाँचा एकै किसिमको, सेवाग्राहीको झन्झट घट्ने विश्वास। ग्यासको अभाव कायमै, समस्या समाधान गर्न सरकारलाई राष्ट्रिय सभाका अध्यक्षको निर्देशन।
1: कोशी प्रदेशमा काङ्ग्रेसका मन्त्रीहरूको राजीनामा। कर्णालीमा मुख्यमन्त्री नियुक्त भएको 16 दिनसम्म मन्त्रीविहीन। लुम्बिनीका मुख्यमन्त्रीले भदौ 1 गते विश्वासको मत लिने।
0: कङ्गोमा इबोला भाइरसबाट ज्यान गुमाउनेको संख्या 2000 नाघ्यो, 4000 भन्दा धेरैमा संक्रमण पुष्टि।
1: र एसिसी प्रिमियम कपमा नेपालको पहिलो खेल बहराइनसँग। भारतले आउँदो सेप्टेम्बरमा अफगानिस्तानसँग T20 श्रृङ्खला खेल्ने। राप्ती इन्जिनियरिङ कलेज घोरा।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
4: सुविसु अपर्च्युनिटी 1900 वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुविसु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र ₹1040 र 65 भन्दा बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना ₹221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछ। थप जानकारीका लागि www.subisu.net.np। सुविसु।

0: खबरमा अब खबरको सिलसिला। नेपाल, बङ्गलादेश र श्रीलङ्कामा भएका राजनीतिक उथलपुथल र सामाजिक असन्तोषको पछाडि रोजगारीको अभाव र मर्यादित कामको कमी मुख्य जिम्मेवार रहेको पाइएको छ। अन्तर्राष्ट्रिय श्रम सङ्गठन आइएलओले आज सार्वजनिक गरेको ग्लोबल इम्प्लोइमेन्ट ट्रेन्ड्स फर युथ 2026 प्रतिवेदनले यस्तो निष्कर्ष निकालेको हो। प्रतिवेदन अनुसार सुस्त आर्थिक वृद्धि र कमजोर रोजगारी सृजनाका कारण विश्वभरका युवामा निराशा बढेको छ। नेपाल जस्ता विकासशील देशमा औपचारिक रोजगारी नहुँदा 10 मध्ये 9 जना युवा न्यून आय र सामाजिक सुरक्षा विहीन अनौपचारिक क्षेत्रमा जोखिमपूर्ण काम गर्न बाध्य छन्। छिमेकी देश भारतसहित विश्वका धेरै क्षेत्रमा शैक्षिक योग्यता बढे पनि त्यही अनुसारको काम नपाउँदा शैक्षिक बेरोजगारी झनै चुलिएको प्रतिवेदनमा उल्लेख छ। सन् 2025 विश्वव्यापी युवा बेरोजगारी दर 12.4% पुगेको छ, जुन 6,70,00,000 बेरोजगारी युवा बराबर हो। यस्तै केन्यामा भएका जेएनजी प्रदर्शनहरूदेखि दक्षिण एसियाली देशहरूमा राजनीतिक फेरबदल हुनुमा रोजगारीको अभाव, भ्रष्टाचार र युवाहरूको अपेक्षा पूरा हुन नसक्नु मुख्य कारण रहेको आइएलओको ठहर छ। पछिल्लो समय कृत्रिम बुद्धिमत्ता एआईका कारण मध्यम सिप आवश्यक पर्ने कार्यालय र प्रशासनिक कामहरू घट्दै जाँदा युवाहरूलाई रोजगारीमा प्रवेश पाउन पनि कठिन बनेको छ। आइएलओका महानिर्देशक गिल्बर्ट एफ हाउङबोले युवाहरू गुणस्तरीय रोजगारीबाट वञ्चित भएमा देशले प्रतिभा र सामाजिक एकता गुमाउने भन्दै युवाका लागि सम्मानजनक रोजगारी सृजना गर्नु नै देशको स्थायित्वका लागि सबैभन्दा बुद्धिमानी लगानी हुने बताउनु भएको छ।
1: यसैबीच पछिल्लो समय युवा पुस्तामा मानसिक स्वास्थ्य समस्याहरू दिन प्रतिदिन बढिरहेका छन्। समाजले मानसिक समस्यालाई नकारात्मक रूपमा हेर्ने भएकोले युवाहरू अझै पनि मलाई मानसिक तनाव वा समस्या छ भनेर भन्न रुचाउँदैनन्। नेपालमा उपलब्ध तथ्याङ्कले किशोरावस्थामै मानसिक स्वास्थ्य सामान्य समस्या देखिने, एक्लोपन र तनाव रहने तथा आत्महत्या सम्बन्धी विचारसम्ममा पुग्ने गरेको देखाउँछ। अझ सबैभन्दा ठूलो चुनौती भनेको समस्या पहिचान र उपचारमा ढिलाइ हो। युवा अवस्थामा देखिने तनाव लगायतको मानसिक समस्याको पहिचान र व्यवस्थापनका बारेमा साथी सम्झना महर्जनले त्रिभुवन विश्वविद्यालयका वरिष्ठ मनोविद पदमराज जोशीसँग कुराकानी गर्नुभएको छ।
2: जेनरल लाइफमा भइरहेको दबाव, परिवर्तन या कठिन परिस्थितिप्रति हाम्रो शरीर र मनले दिने स्वाभाविक प्रक्रिया हो, त्यसलाई हामी तनाव भन्छौँ। जस्तो परीक्षा आयो, रोजगारीको चिन्ता, भविष्यको अन्तका पारिवारिक समस्या, र त्यस्तै दैनिक जीवनका कुराहरूले गर्दाखेरि मानसिक समस्यामा असर परिरहेको हुन्छ। त्यसकारणले युवाहरूमा विशेष गरी यो तनाव उत्पन्न हुन्छ। तर कहिलेकाहीँ हामीले तनाव भनेको सबै खराब चाहिँ हुँदैन, केही तनावले हामीलाई सक्रिय सजग गराएर चाहिँ आफ्नो कार्यप्रति केन्द्रित बनाउँछ। समस्या अत्यधिक हुन्छ, लामो समस्यामा रहन्छ, त्यसलाई चाहिँ र दैनिक जीवनमा त्यसले असर गर्छ, त्यसलाई हामीले मानसिक समस्या या तनाव भनेर चाहिँ भन्न सक्छौँ।
3: अब विशेष गरेर जुन मानसिक समस्या अन्तर्गत नै पर्ने खालको तनाव चाहिँ मुख्य कारणहरू चाहिँ के हुन्?
2: सामान्य अवस्थामा हेरिरहँदाखेरि दैनिक जीवनमा हामीले भोगेका कुराहरूमा चाहिँ हाम्रो उद्देश्य पूर्ति भएन भने मान्छेलाई चाहिँ त्यो गोल सेटिङ नभयो भने समस्या आउँछ भनेर भन्छौँ। युवाहरूमा तनावका सङ्केतहरू के हुन् भनेर चाहिँ पहिचान गर्ने तरिकाहरू 4 किसिमका हुन्छन्। एउटा शारीरिक रूपमा, भावनात्मक रूपमा, व्यवहार र सोचाइ सम्बन्धी सङ्केतहरू प्रत्येक व्यक्तिले देखाइरहेको हुन्छ। यस्तो शारीरिक रूपमा कोही व्यक्ति टाँको दुख्ने, एकदमै थकित हुने, निन्द्रा बिग्रिने, होइन, पेट सम्बन्धी समस्या आइरहेछ भनेपछि त्यसको चाहिँ मानसिक रूपमा पनि यी समस्याहरू आउँछन् भनेर चाहिँ हामीले बुझ्नु जरुरी हुन्छ। र भावनात्मकमा हेऱ्यो भने दैनिक बोलचालीको भाषाभन्दा छिटो रिस उठ्ने, छिट्टो चिन्ता लाग्ने, बेचैनी हुने या निराश हुने काम गरिरहन्छ भने त्यो उसको भावनात्मकमा असर परिरहेछ भनेर हामीले भन्छौँ। र त्यसले के गर्छ भने हाम्रो सोचाइ सम्बन्धी समस्या ल्याउँछ। केही गर्न सक्दिनँ, मेरो भविष्य बिग्रियो, सबै कुरा खराब छन्, मलाई कहिले राम्रो मान्दैन भन्ने खालका चाहिँ सङ्केतहरू देखाइरह हुन्छन्, जसको कारणले व्यवहारगत कुराहरूमा एक्लै बस्ने, टाढा जाने, पढाइमा रुचि घट्ने, होइन, अत्यधिक यो अहिले पछिल्लोमा हेऱ्यो भने मोबाइलहरू, सामाजिक सञ्जालहरू प्रयोग गर्ने र खानपिनमा परिवर्तन गर्ने, चुरोट रक्सी आदि इत्यादि सेवन गर्ने, यी व्यवहारहरू हामीले हेऱ्यो भने यी युवाहरूमा तनावका सङ्केत हुन् भनेर चाहिँ हामीले पहिचान गर्न सक्छौँ।
3: के सुझाव दिन चाहनुहुन्छ सामाजिक सञ्जाल प्रयोगलाई लिएर?
2: एकदमै सामाजिक सञ्जालमा हामीले सामाजिक सञ्जाल चलाइरहेछौँ या सामाजिक सञ्जालले हामीलाई चलाइरहेछ भन्ने खालको कुरामा प्रत्येक व्यक्तिले सोच्नु आज जरुरी छ। सामाजिक सञ्जाल पनि एउटा एडिक्सनको रूपमा अघि बढिरहेको छ, जहाँ चाहिँ परिणाममुखी र उत्पादनमुखी भन्दा पनि हामी के गरिरहेछौँ भनेर थाहा नहुँदै 8-10 घन्टा त्यहाँ बिताइरहेको हामीले पाउँछौँ। यदि चाहिँ हामीले काम गरिरहेको कुराहरूको परिणाम उत्पादनमुखी र रचनात्मकमुखी छ भने त्यसलाई चाहिँ हामीले समस्या भन्दैनौँ। तर अहिले सामाजिक सञ्जालको एक किसिमको लत नै छ भनेर चाहिँ हामीले भन्न सक्छौँ। र सामाजिक सञ्जाल प्रयोग गर्दाखेरि चाहिँ मेरो निन्द्रा, मेरो स्वास्थ्य स्वस्थ खानपानमा कस्तो असर परिरहेछ भनेर चाहिँ युवाहरूले आफैलाई प्रश्न गर्न जरुरी हुन्छ।
3: अहिले जुधिरहेका समस्याहरूबाट चाहिँ आफूलाई मुक्त गर्नको लागि चाहिँ सुझाव चाहिँ के दिनुहुन्छ?
2: महत्त्वपूर्ण प्रश्न गर्नुभयो। आफैले पहिले प्रश्न सोध्ने आफैलाई कि मेरो तनावले मेरो निन्द्रा, पढाइ, काम सम्बन्ध या दैनिक जीवनमा असर गरिरहेको छ। त्यहाँ छैन भनेपछि, सामान्य भयो हो भनेपछि त्यस पछाडि हामीले भन्नुपर्छ कि मलाई सबैभन्दा बढी तनाव दिने कुरा के हो। स्वयं व्यक्तिले थाहा पाउन सक्छ नि। त्यसकारण त्यसको समाधानको लागि म एउटा सानो प्रयास आज यो गर्छौँ, एक हप्तामा यो गर्छौँ र 10 दिनमा यो गर्छौँ भनेर चाहिँ हामीले एउटा योजना बनाउनु पर्ने हुन्छ। यदि त्यो योजनाले पनि काम गरेन त्यसपछि हामी मनोविज्ञ कहाँ, मनोविमर्शकर्ता कहाँ जाने र सहयोग लिनलाई चाहिँ हिचकिचाउनु हुँदैन। मानसिक स्वास्थ्य जसलाई पनि हुनसक्छ, यो कमजोरी होइन, यसको समाधान हुन्छ र हामीले देखिरहेका हुन्छ कडा खालको मानसिक रोगको पनि औषधिसँगै हामीले उपचार गरिरहेका हुन्छ।
0: उहाँ हुनुहुन्थ्यो मनोविद पदमराज जोशी। फेरि पनि युवाहरूकै सन्दर्भ, आज अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरी देशभरि मनाइएको छ। यस वर्ष दिवसको मूल नारा भिन्न परिवेश साझा आकाङ्क्षा रहेको छ। सन् 2000 संयुक्त राष्ट्रसङ्घको आह्वानमा अगस्त 12 तारिकका दिन यो दिवस मनाउने गरिएको छ। दिवस मनाउनुको मुख्य उद्देश्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा युवा केन्द्रित बहस पैरवी गर्ने नीति निर्माण तथा कार्यान्वयनमा युवा सहभागिता बढाउनु रहेको छ। यस्तै साझेदारी एवं लगानी अभिवृद्धि गर्ने, युवा मैत्री शासन प्रवर्धन गर्न सहयोग गर्ने, युवा केन्द्रित सरकारी गैर सरकारी निजी सङ्घ संस्थाहरू निकायबीच सहकारी र साझेदारी अभिवृद्धि गर्नुरहेको छ। यसैबीच अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले आज आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति रवि लामिछानेले युवाको नेतृत्वमा रहेको सरकारले परिणाम दिन नसके युवाहरूले पनि गर्न नसक्ने भाष्य बन्न सक्ने बताउनु भएको छ। अहिले यो अवसर गुमे भोलिका दिनमा युवाहरूले अवसर प्राप्त गर्न नसक्ने उहाँको भनाइ छ।
1: सल्यानको वनगार्ड कुपिन्डे नगरपालिका एक अमरा नजिकै भेरी नदीमा जीप खस्दा 2 बेपत्ता भएका छन्। नदीमा गाडीसँगै बेपत्ता हुनेमा दाङ बस्दै आएका हेमराज बिसी र सिद्ध कुमाख गाउँपालिका 4 खलबहादुर राणा रहेका जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। प्रहरीका अनुसार उहाँहरू जीप धनी र चालक हुनुहुन्थ्यो। दिउँसो सडकबाट 50 मिटर तल भेरी नदीमा खसेर बेपत्ता भएको जीपमा रहेका 4 मध्ये बनगाड कुपिन्डे नगरपालिका 1 आपखोली बस्ने वर्ष 29 प्रेम विक र 21 खुमलाल बुढाथोकीको घाइते अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ। अहिले प्रहरी टोली घटनास्थल पुगेर बेपत्ता व्यक्ति र जीपको खोजी गरिरहेको छ।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
5: हरेक सामानको खरिदमा 1,000-20,000 सम्म छुट, 10-15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि। अहिले थमाथम बिक्री भइरहेको छ।
4: स्थान राजा चोक राष्ट्रिय वाणिज्य ब्याङ्कको अगाडि।
5: सम्पर्क 97-05-11-48-70।
4: सोफा हब नेपालगञ्ज,
5: विश्वासमा नम्बर 1,
4: क्वालिटीमा सबैभन्दा बेस्ट।

0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नेपाल सहितका देशमा राजनीतिक उथलपुथलको मुख्य कारण रोजगार अभाव रहेको आईएलओको निष्कर्ष, युवाहरूलाई रोजगारीमा प्रवेश पाउन कठिन बन्दै, युवाहरूमा मानसिक समस्या बढ्दो, समस्या स्वीकारेर योजना बनाउन सुझाव, सल्यानमा भेरी नदीमा जीप खस्दा दुईजना बेपत्ता लगायतका खबर प्रस्तुत गर्यो।
1: नेपाल दर्पणमा अब बाँकी खबर। सरकारले देशभरका सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता ल्याउन नयाँ मार्गदर्शन जारी गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा त्यसको कार्यान्वयन मार्गदर्शन 2083 स्वीकृत गरी देशैभरका सरकारी निकायहरूमा प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिएको हो। यो मार्गदर्शन लागू भएसँगै सेवा प्राप्त गर्नका लागि पेश गरिने निवेदन देशैभर एउटै र निश्चित ढाँचाको हुनेछ। यसैगरी सरकारी कार्यालय पछि फरक फरक तरिकाले निवेदन लेख्नुपर्ने विविधता र अन्योललाई हटाउँदै सार्वजनिक सेवा प्रवाहलाई सरल, सहज, प्रभावकारी र नागरिक मैत्री बनाउने लक्ष्य राखिएको छ। साथै परम्परागत कागजमा आधारित निवेदन प्रक्रियालाई क्रमशः प्रविधि मैत्री बनाइनेछ। यस व्यवस्थाले निवेदन भर्न प्रयोग हुने बिचौलियालाई निरुत्साहित गर्नेछ। मार्गदर्शनको प्रभावकारी कार्यान्वयनको मुख्य जिम्मेवारी सम्बन्धित कार्यालय प्रमुखलाई नै तोकिएको छ।
0: यसैबीच सरकारले 9 पहाडी तथा हिमाली जिल्लाको प्रमुख जिल्ला अधिकारी सिडिओमा उपसचिव खटाउने निर्णय गर्दै 9 सहसचिवको दरबन्दी कटौती गरेको छ। गृह मन्त्रालयको नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण अनुसार यसअघि सहसचिव प्रमुख जिल्ला अधिकारी रहने भोजपुर, खोटाङ, सल्यान, जाजरकोट, जुम्ला, रोल्पा, बैतडी, डडेलधुरा र अछाममा अब उपसचिवलाई नै पठाइनेछ। यो सँगै अब 77 52 मात्रै सहसचिव सिडिओ रहनेछन्। साथै सहसचिवको दरबन्दी रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि उपसचिव खटाइने भएको छ। मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार कटौती भएका सहसचिवको दरबन्दीलाई सदुपयोग गर्दै मन्त्रालय अन्तर्गत नयाँ लागू औषध नियन्त्रण विभाग गठन गरिनेछ, जसको नेतृत्व सहसचिवले गर्नेछन्। नयाँ व्यवस्था अनुसार 6 उपसचिव र 46 शाखा अधिकृतको दरबन्दी भने थप भएको मन्त्रालयले जनाएको छ।
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सिंहदरबार परिसरमा बिक्री कक्ष सञ्चालनमा ल्याउने भएको छ। उत्पादनमा उपभोक्ताको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले कम्पनीको 7 वार्षिक उत्सवको सन्दर्भ पारेर बिक्री कक्ष सञ्चालनमा ल्याउन लागेको कम्पनीले जनाएको छ। कम्पनीले चामल, दाल, तेल, चिनी र नुनसहित स्थानीय बाली, चिनो, कागुनो, फापर, सिमी लगायत खाद्य वस्तु बिक्री गर्दै आएको छ। यसैबीच कम्पनीले भोलिदेखि देशका 44 जिल्लामा 193 ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गर्ने जनाए छ। सुपथ मूल्य पसलमा उपभोक्ताले दैनिक उपभोग्य वस्तुमा प्रति किलो र प्रति लिटरमा 5 छुट पाउनेछन्।
0: काठमाडौँ उपत्यका सहित देश भर 3 अघि सुरु भएको खाना पकाउने ग्यासको अभाव आज पनि कायमै छ। डिपोमा नाम दर्ता गराएर पालो पर्खेको उपभोक्ताले ग्यास पाउन 7 कुर्नुपर्ने बाध्यता छ। अहिले आयात बढे पनि विगतको अभावका कारण खाली भएका सबै सिलिन्डर भरिन र बजार पूर्ण रूपमा सामान्य हुन झन्डै 1 लाग्ने नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवान बहादुर चन्दले बताउनुभयो। यद्यपि आयल निगमका प्रबन्ध निर्देशक नागेन्द्र शाहले भने 1 आपूर्ति सहज हुने दावी गर्नुभएको छ। यसैबीच उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले पेट्रोलियम पदार्थको कालो बजारी गर्ने ग्यास डिलरको इजाजत खारेज गर्ने सम्मको कारवाही गर्न निर्देशन दिनुभएको छ। समितिले आज सिंहदरबारमा आयोजना गरेको अत्यावश्यक दैनिक खाद्य वस्तुको सहज आपूर्ति व्यवस्थापनबारे सरकारवाला निकायसँगको छलफल कार्यक्रममा सभापति रहबर अन्सारीले कालो बजारी गर्ने जो कोहीलाई कारवाही गर्न निर्देशन दिनुभएको हो। यस्तै राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले बजारमा देखिएको खाना पकाउने ग्यासको अभावलाई तत्काल सम्बोधन गरी आपूर्ति व्यवस्था सहज बनाउन सरकारलाई निर्देशन दिनुभएको छ। आज बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्ष दाहालले ग्यासको आपूर्ति तथा बिक्री वितरणका लागि आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिनुभएको हो।
1: कोशी प्रदेश सरकारबाट नेपाली काङ्ग्रेसका मन्त्रीहरूले राजीनामा दिएका छन्। केन्द्रमा एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच गठबन्धन गर्न 3 सहमति भएपछि काङ्ग्रेस प्रदेश सरकारबाट बाहिरिएको हो। कोशी प्रदेश सरकारमा रहेको 4 मन्त्री र 1 राज्यमन्त्रीले आज मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई राजीनामा बुझाएका छन्। आज राजीनामा दिएका मन्त्रीहरू काङ्ग्रेस र एमालेबीच भएको सहमतिपछि दोस्रो पटक मन्त्री परिषद पुनर्गठन गर्दा 2082 उनीहरू मन्त्री नियुक्त हुनुभएको थियो।
0: यसैबीच कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गल बहादुर शाहीको मन्त्री परिषद बितेको 2 मन्त्रीविहीन अवस्थामा छ। गएको साउन गएको 12 गते एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएका नेपाली कम्युनिस्ट पार्टी नेकपाका नेता शाहीलाई मन्त्रालय भागभण्ड मिलाउन सकस परिरहेको छ। मुख्यमन्त्री बाहेकका 6 मन्त्रालयमध्ये एमाले 4 वटामा दावी गरेको छ भने सरकारको नेतृत्व गरिरहेको नेकपाले दुवै दललाई बराबरी मन्त्रालय हुनुपर्ने अडान राखेको छ। 2 हप्ता बितिसक्दा पनि बिना विभागीय मन्त्रीसम्म नियुक्त गर्न नसक्दा प्रदेश सरकारको कार्य सम्पादन प्रभावित बनेको छ।
1: यसैबीच लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले आउँदो भदौ 1 गते प्रदेश सभाबाट विश्वासको मत लिनुहुने भएको छ। नेपाली काङ्ग्रेसले साउन 12 गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्था अनुसार उहाँले विश्वासको मत लिन लाग्नु भएको हो। एमाले र नेकपा बीच लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमाले नै गर्ने र आचार्यलाई निरन्तरता दिने सहमति भइसकेको छ। 83 सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि 42 सांसद आवश्यक पर्छन्। अहिले एमालेका 29 र नेकपाका 12 जना निर्णायक सांसद रहेका छन्। सरकारलाई बहुमत पुर्याउन 5 सांसद रहेको जसपा नेपाल सहभागी हुने भएको छ।
0: नेकपा एमाले पुनर्जागरण अभियानले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल निकास दिने सहितका माग राखेर पत्रचार गरेको छ। अभियानले 8 मुद्दे मागसहित अध्यक्ष ओलीलाई पत्रचार गरेको हो। निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक बस्नुपर्ने अभियानको माग छ। पार्टीको साख जोगाउन र नयाँ गति दिनका लागि तत्काल केन्द्रीय कमिटीको बैठक बोलाई पराजयको समीक्षा गर्न र संगठन पुनर्गठनको प्रक्रिया थाल्न अभियानको माग रहेको छ। अभियानले यसअघि गठित कार्यदलले 7 प्रदेशका 13 क्लस्टरलाई सुझाव समेटेर तयार पारिसकेको पुनर्गठन प्रतिवेदन तत्काल सचिवालय र केन्द्रीय कमिटीमा पेश गरी सार्वजनिक गर्न माग गरेको छ।
1: नेपाली काङ्ग्रेसको संस्थापन इतर अर्थात् पूर्व सभापति शेरबहादुर देउवा पक्षको भेलामा 6 वटा प्रस्ताव पेश हुने भएका छन्। पर्सि शुक्रबारदेखि सुकेधारामा रहेको मिराकल पार्टी प्यालेसमा सुरु हुने भेलाको उद्घाटन पूर्व सभापति शेरबहादुर देउवाले गर्ने बताइएको छ। गएको फागुन 13 गते विदेश जानुभएका देउवा भोलि दिउँसो 12:30 बजे काठमाडौँ आइपुग्ने तालिका छ। यसैबीच नेपाली काङ्ग्रेसका महामन्त्री गुरुराज घिमिरेले पार्टीभित्रको एक पक्षले पूर्व सभापति शेरबहादुर देउवाको नाम र व्यक्तित्वलाई दुरुपयोग गरी पार्टीलाई कमजोर बनाउने खेल खेलिरहेको आरोप लगाउनु भएको छ। केन्द्रीय कार्य समितिको बैठकमा बोल्दै महामन्त्री घिमिरेले देउवाको लामो राजनीतिक योगदानको सम्मान गर्नुपर्नेमा जोड दिँदै अर्को पक्षले उहाँको नाममा आफ्नो राजनैतिक अस्तित्व स्थापित गर्न खोज्नु गलत भएको बताउनु भएको हो।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला। कपाल झर्।

0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। आज विश्व हात्ती दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ। हरेक वर्ष अगस्त 12 दिन विश्वभर हात्ती दिवस मनाउने गरिन्छ। नेपालका हात्ती पाइने निकुञ्ज लगायत हात्ती सारमा कार्यक्रमको आयोजना गरिएको छ। नेपालमा रैथाने हात्तीको संख्या 320 हाराहारीमा भए पनि नेपाली भूमिमा विचरण गर्ने हात्तीको संख्या 450 भन्दा धेरै रहेको अनुमान छ। पूर्वी तराईमा भारतबाट प्रवेश गर्ने हात्तीले विशेष गरी झापा, मोरङ, सुनसरी, सप्तरी, उदयपुर, सिन्धुलीसम्म क्षति पुर्याउने गरेको छ। नेपालमा रैथाने हात्तीको क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्ज हो। हात्तीलाई वनस्पति र जलस्रोतको संरक्षण गर्ने, जङ्गलको पारिस्थितिक प्रणालीलाई जीवित राख्ने प्रकृतिको इन्जिनियरका रूपमा समेत लिने गरिन्छ।
0: चितवनको भरतपुर महानगरपालिका वडा नम्बर 28 जितपुरका 65 वर्षका मंगलले बोटेको ज्यान लिने बाघलाई समातेर खोरमा थुनिएको छ। हिजो बिहान हिडुलमा निस्किएका बोटे सम्पर्कविहीन भएपछि खोजी गर्दा राप्ती हरियाली तथा बेथरी मध्यवर्ती सामुदायिक वन क्षेत्रमा शव भेटिएको थियो। शव बाघले आक्रमण गरेको अवस्थामा भेटिएपछि प्रहरी, सेना र राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु प्राविधिकहरूको टोलीले तीव्र खोजी गरेको थियो। त्यही क्षेत्रमा फेला परेको बाघलाई प्राविधिकहरूले डाटगढी समातेर सौराहामा रहेको खोरमा थुनेका छन्। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार योसँगै चितवन राष्ट्रिय निकुञ्जको खोरमा राखिएका बाघको संख्या 7 पुगेको छ।
1: कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव एवं जलवायु विज्ञ डाक्टर महेश्वर ढकालले हिमाल र जलवायु परिवर्तनले पारिरहेको असरबारे मुद्दाको नेतृत्व नेपालले लिनुपर्ने बताउनु भएको छ। राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै ढकालले अन्तर्राष्ट्रिय मञ्चमा निरन्तर दबाव नदिए जलवायु र पर्वतीय क्षेत्रमा हासिल भएका उपलब्धि धराशायी हुन सक्ने बताउनुभयो। उहाँले राजनीतिक, आर्थिक, नागरिक समाज र संसदीय फोरम मार्फत यो मुद्दा उठाउँदै हिमाल संरक्षणमा लगानी बढाउनु पर्नेमा जोड दिनुभयो। यसैबीच परराष्ट्र मन्त्रालयका सहसचिव कृष्ण प्रसाद ढकालले आउँदो नोभेम्बरमा टर्कीमा हुने जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय शिखर सम्मेलन COP31 लागि प्रधानमन्त्री बालेन्द्र शाहलाई टर्कीका राष्ट्रपतिबाट निमन्त्रणा प्राप्त भएको जानकारी दिनुभयो। नेपालले COP31 जलवायु न्याय, हानि नोक्सानीको क्षतिपूर्ति र पर्वतीय मुद्दालाई सशक्त रूपमा उठाउने तयारी गरेको छ।
0: काठमाडौँको तिनकुने गैरीगाउँमा रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा आज 674 बालबालिकाले स्वर्णबिन्दु प्राशन गरेका छन्। बालबालिकाको शारीरिक तथा मानसिक विकासका साथै रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने उद्देश्यले आयोजना गरेको यस कार्यक्रममा अभिभावकहरूको उल्लेखनीय सहभागिता र उत्साह देखेको चिकित्सालयका प्रमुख डाक्टर रविन भुषालले जानकारी दिनुभयो। चिकित्सालयले स्वर्णबिन्दु प्राशनको अर्को सत्र आउँदो भदौ 23 गते सञ्चालन हुने जानकारी दिएको छ।
1: बजार लगातार दोस्रो दिन स्थिर रहेको छ। हिजो 2641.85 बिन्दुमा रहेको सेयर बजार परिसूचक नेप्से आज 2642.40 बिन्दुमा पुगेर बन्द भएको हो। आज बैङ्क, फाइनान्स, होटल तथा पर्यटन, लगानी म्युचुअल फन्ड र निर्जीवन बिमा बाहेक सबै समूहको उपसूचक घटेको छ। आज 103 कम्पनीको सेयर बढेकोमा 165 घटेको छ। यस्तै 9 कम्पनीको सेयर भने घटबड भएको छैन। आज कारोबार रकममा घटेको छ। हिजो 4.11 अर्ब कारोबार भएकोमा आज 348 कम्पनीको 87 लाख कित्ता सेयर 3.53 अर्ब रुपियाँमा किनबेच भएको छ।
0: नेपाल दर्पणमा अब विदेशका खबर। लोकतान्त्रिक गणतन्त्र डिआर कङ्गोमा इबोला भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या 2000 आएको छ। कङ्गोमा 3 अघि इबोला भाइरसको प्रकोप घोषणा भएको थियो। पछिल्लो 3 कम्तीमा 1000 ज्यान गएको र भाइरस तीव्र गतिमा फैलिरहेको सरकारी तथ्याङ्कलाई उद्धृत गर्दै समाचार संस्था अल जजिराले जनाएको छ। हिजोसम्म कङ्गोमा 5 प्रान्तमा 4381 इबोला संक्रमण पुष्टि भएकोमा 2011 ज्यान गइसकेको छ। यसैबीच अन्तर्राष्ट्रिय अधिकारीहरूले कङ्गोमा इबोला संक्रमणको महामारी नियन्त्रणका लागि तत्काल सहयोग गर्न अपिल गरेका छन्। विश्व स्वास्थ्य संगठन WHO ले पूर्वाधार सुदृढीकरण गर्न उपचार केन्द्रको विस्तार भइरहेको घोषणा गरेको छ। यो प्रयासलाई युनिसेफ, विश्व खाद्य कार्यक्रम लगायत मानवीय साझेदारले त्यहाँको स्वास्थ्य मन्त्रालयले समर्थन गरेको छ। इबोला भाइरसबाट सर्ने एक प्रकारको रोग हो। उच्च मृत्युदर भएको यो रोगलाई रोक्न उपचार गर्न कुनै खोप वा विशेष उपचार स्वीकृत भएको छैन।
1: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको महिना टर्कीमा भएको नेटो शिखर सम्मेलनबाट फर्किने क्रममा आफूले गोप्य रूपमा विमान परिवर्तन गरेको पुष्टि गर्नुभएको छ। यसअघि CBS न्यूजले ट्रम्प अङ्काराबाट फर्कने क्रममा इरानी आक्रमणको डरले ट्रकमा लुकेर अर्को विमानमा चढ्नुभएको उल्लेख गरेको थियो। CBS न्यूजका अनुसार त्यसबेला ट्रम्पलाई निशाना बनाउँदै इरानबाट क्षेप्यास्त्र प्रहार हुन सक्ने विश्वसनीय सूचना थियो। यही विषयमा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले आफ्नो सुरक्षा टोली र सेनाको सुझाव अनुसार आफू अर्को विमानमा सरेको बताउनु भएको हो।
0: नेपाल दर्पणमा अब खेल खबर। यही अगस्त महिनाको 30 तारिकदेखि मलेसियामा हुने एसिसी प्रिमियर कपको खेल तालिका परिमार्जन भएको छ। एसियाली क्रिकेट परिषद एसिसीले आज परिमार्जन गरेको तालिका सार्वजनिक गरेको हो। तालिका अनुसार नेपालले समूह चरणको पहिलो खेलमा अगस्त 30 बहराइनसँग खेल्नेछ। यसरी नेपालले सेप्टेम्बर 1 साउदी अरेबियासँग खेल्ने तय भएको थियो। प्रतियोगिताको समूह एमा नेपालसहित बहराइन, साउदी अरेबिया, हङकङ र मलेसिया रहेका छन्। यस्तै समूह बीमा युएई, ओमान, कुवेत, कतार र सिङ्गापुर रहेका छन्। समूह चरणबाट शीर्ष दुई टोली सेमी फाइनलमा प्रवेश गर्नेछन्। फाइनल खेल सेप्टेम्बर 12 हुनेछ। एक दिवसीय फर्म्याटमा हुने प्रतियोगिताको विजेता आउँदो वर्ष हुने एसिया कपमा छनौट हुनेछ। एसिसी प्रिमियर कपका लागि नेपाल क्रिकेट सङ्घ क्यानले सन्दीप लामिछानेको कप्तानीमा 14 सदस्यीय टोली घोषणा गरेको छ।
1: र भारतले आउँदो सेप्टेम्बर महिनामा अफगानिस्तानसँग 3 खेलको टी20 अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खला खेल्ने भएको छ। भारतीय क्रिकेट बोर्ड बिसिसिआई र अफगानिस्तान क्रिकेट बोर्ड एसिबीले आज संयुक्त विज्ञप्ति निकालेर श्रृङ्खला घोषणा गरेको हुन्। टी20 श्रृङ्खलाको 3 खेल दिल्लीको अरुण जेटली रङ्गशालामा हुनेछ। पहिलो टी20 सेप्टेम्बर 13, दोस्रो टी20 सेप्टेम्बर 15 र तेस्रो टी20 सेप्टेम्बर 17 हुनेछ। सन् 2024 जनवरी यता भारत र अफगानिस्तान बीच पहिलो पटक टी20 श्रृङ्खला हुन लागेको हो। अफगानिस्तानले आफ्नो फ्युचर टुर प्रोग्राम अन्तर्गत दिल्लीमा टी20 श्रृङ्खला आयोजना गर्न लागेको हो।
0: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: नेपाल सहितका देशमा राजनीतिक उथलपुथलको मुख्य कारण रोजगार अभाव रहेको आइएलओको निष्कर्ष। रोजगारीमा प्रवेश पाउन कठिन बन्दै युवाहरूमा मानसिक समस्या बढ्दो, समस्या स्वीकारेर योजना बनाउन सुझाव।
0: अब देशभरका सरकारी कार्यालयमा निवेदनको ढाँचा एकै किसिमको, सेवाग्राहीको झन्झट घट्ने विश्वास, ग्यासको अभाव कायमै, समस्या समाधान गर्न सरकारलाई राष्ट्रिय सभाका अध्यक्षको निर्देशन।
1: कोशी प्रदेशमा काङ्ग्रेसका मन्त्रीहरूको राजीनामा, कर्णालीमा मुख्यमन्त्री नियुक्त भएको 16 दिनसम्म मन्त्रीविहीन, लुम्बिनीका मुख्यमन्त्रीले भदौ 1 विश्वासको मत लिने।
0: कङ्गोमा इबोला भाइरसबाट ज्यान गुमाउनेको संख्या 2000 नाघ्यो, 4000 भन्दा धेरैमा संक्रमण पुष्टि।
1: र एसिसी प्रिमियम कपमा नेपालको पहिलो खेल बहराइनसँग, भारतले आउँदो सेप्टेम्बरमा अफगानिस्तानसँग टी20 श्रृङ्खला खेल्ने।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: कहिले पनि एक्सट्रीम एनर्जी ड्रिंक
1: बधाई छ है दाई, छोरीको बिहे पक्का भएछ रे। यही कुरा सुनेर तपाईँलाई भेट्न आएकी हुँ म।
2: हो नि बहिनी, छोरीलाई 16 वर्षमै राम्रो केटा भेटियो, अब त चिन्ता सकियो, ढुक्क भइयो।
1: दाई, नानी त अझै 16 वर्षकी मात्रै भइन्, तपाईँले ठुलो गल्ती गर्दै हुनुहुन्छ। सुन्नुहोस् दाई, म पनि 16 वर्षमै बिहे गरेर आएकी थिएँ। सबैले भनेका थिए भाग्यमानी छोरी, तर मेरो पढाइ छुट्यो, मेरो सपना छुट्यो, मेरो बाल्यकाल छुट्यो। अहिले मेरा श्रीमानले अर्को बिहे गरेर अलग्गै बस्नुभएको छ। मेरो जीवन सङ्घर्ष र पीडाले भरिएको छ। यदि समय फर्काउन पाएको भए म बाल विवाह कहिल्यै गर्दिनथे। कृपया तपाईँको छोरीलाई पढ्न दिनुहोस् दाई।
2: तर बहिनी, मैले त निमन्त्रणा कार्ड समेत बाँडिसकेँ, अब समाजले के भन्छ? मेरो बेइज्जत हुन्छ।
1: दाई, समाजले भनेको सबै कुरा सही हुँदैन। बाल विवाहले छोरीको भविष्य मात्र होइन, पुरा परिवारको सपना पनि तोड्न सक्छ। नेपालको संविधान 2072 प्रत्येक बालबालिकालाई बाल विवाहबाट संरक्षित हुन पाउने हकको व्यवस्था गरेको छ। नेपालको कानुन अनुसार 20 वर्ष उमेर नपुगी विवाह गर्न वा गराउन पाइँदैन। यसरी गरेको विवाह स्वत बदर हुनेछ। यदि कसैले 20 वर्ष उमेर नपुगी विवाह गर्ने गराउने गरेमा 3 वर्षसम्म कैद र 30,000 रुपियाँसम्म जरिवाना हुनेछ भन्ने व्यवस्था गरेको छ।
2: हुन्छ बहिनी, तिमीले मेरो आँखा खोलिदियौ। अब मेरी छोरीको काँधमा विवाहको जिम्मेवारी होइन, सपनाको किताबको भारी हुनेछ, र उनी पढेर सक्षम भएपछि मात्रै विवाहबारे सोच्नेछु।
3: हजुर, बाल विवाह परम्परा होइन, बाल अधिकारको हनन हो।
4: बाल विवाह रोकौ, बाल बालिकाको भविष्य जोगाऊ।
5: सामाजिक विकास मञ्च SDF बाँके, ओल्ड भिजन इन्टरनेसनल नेपाल र रेडियो कृष्णसार FM द्वारा जनहितमा जारी सन्देश।
6: भर्ना खुल्यो।
5: यस ब्राइटल्यान्ड कलेजमा शैक्षिक सत्र 2083 लागि त्रिवीबाट सम्बन्धन प्राप्त व्यवस्थापन तथा मानविकी संकाय अन्तर्गतका स्नातक तहका कार्यक्रमहरूमा भर्ना खुला भएको जानकारी गराइन्छ।
6: उपलब्ध कार्यक्रमहरू ब्याचलर अफ होटल म्यानेजमेन्ट BHM, ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट BITM, ब्याचलर अफ बिजनेस स्टडिज BBS, ब्याचलर अफ आर्ट्स इन सोसल वर्क BASW।
5: योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट +2 वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने, सम्बन्धित विश्वविद्यालयले तोकेको न्यूनतम GPA प्रतिशत प्राप्त गरेको हुनुपर्ने।
6: किन रोज्ने ब्राइटल्यान्ड कलेज?
5: BHM, ब्याचलर अफ होटल म्यानेजमेन्ट, अनुभवी शिक्षकद्वारा व्यवहारिक तथा गुणस्तरीय शिक्षा, इन्टर्नसिप तथा रोजगारीमा सहयोग, होटल, एयरलाइन्स, रिसोर्ट, क्रुज लाइन लगायत आतिथ्य क्षेत्रमा आकर्षक रोजगारी र होटल फ्रन्ट अफिस, फुड एन्ड बेभरेज, इभेन्ट व्यवस्थापन सम्बन्धी व्यवहारिक ज्ञान।
6: BITM, ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट, सूचना प्रविधि र व्यवस्थापनको उत्कृष्ट संयोजन, सफ्टवेयर डेभलपर, IT म्यानेजमेन्ट, डाटा विश्लेषक लगायतका क्षेत्रमा करियर, आधुनिक प्रविधि तथा व्यावसायिक प्रमाणपत्रका लागि बलियो आधार।
5: BBS, ब्याचलर अफ बिजनेस स्टडिज, राष्ट्रिय विश्वविद्यालयद्वारा मान्यता प्राप्त लोकप्रिय कार्यक्रम, बैंकिङ, व्यवसाय, लेखा, वित्त, मानव संसाधन तथा सरकारी तथा गैर सरकारी क्षेत्रमा रोजगारीका अवसर र व्यवस्थापन, वित्त, बजार व्यवस्थापन र लेखा सम्बन्धी सुदृढ आधार।
6: BASW, ब्याचलर अफ आर्ट्स इन सोसल वर्क, गैर सरकारी संस्था, NGO, अस्पताल, विद्यालय तथा सामाजिक संस्थाहरूमा करियरका अवसर, समाज सेवा, नेतृत्व तथा समुदाय विकास सम्बन्धी ज्ञान र सिप, समाजमा सकारात्मक परिवर्तन ल्याउने अवसर।
5: ब्राइटल्यान्ड कलेजका विशेषताहरू: अनुभवी तथा दक्ष प्राध्यापक, कक्षा कोठामा स्मार्ट प्रविधिको प्रयोग, एयर कन्डिसनर, ACको सुविधा, समय सापेक्ष तथा रोजगारमुखी पाठ्यक्रम, इन्टर्नसिप तथा प्लेसमेन्ट सुविधा, आधुनिक शिक्षण वातावरण र सफल पूर्व विद्यार्थी सञ्जाल तथा करियर परामर्श।
6: नोट: BHM र BITM को CMAT फारम पनि खुलिसकेको जानकारी गराइन्छ। सम्पर्क: ब्राइटल्यान्ड कलेज, नेपालगञ्ज 10, पासाङ लामु रोड, फोन नम्बर 081-532-07 र 081-530-602, इमेल blc.npj@gmail.com, वेबसाइट brightlandcollege.edu.np।
0: यो कृष्णसार FM
7: 94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।

0: नमस्ते दाई।
1: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
0: विदेश नाटकको दाई प्रोसेस गर्दै थिए, अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
1: समयमै सही ठाउँमा गएछौ त, अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
2: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
3: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
4: हाम्रा विशेषताहरू:
3: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
4: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
3: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
4: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
3: प्रत्येक महिना हार्दिक आइबीएफ काठमाडौँका निसन्तान बाझोपन महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
4: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
3: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
4: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
3: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआईसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
4: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
5: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन, के गर्ने होला?
6: किन चिन्ता गर्नुहुन्छ, न्यू कैलाश दर्शन होटल छँदैछ नि।
5: कस्तो होटेल हो कुन्नी? हामीले खोजेको सुविधाहरू छ कि छैन?
6: किन नहुनु ल, सुन्नुहोस्, नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
5: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
6: हजुर, न्यू कैलाश दर्शन होटल, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20, राजा। सम्पर्क फोन नम्बर 98-487-56-466।

0: एक्सट्रीम एनर्जी ड्रिंक
1: टाइम चेक अहिले ठीक 7 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: हाय के गर्ने होला अब सुगर पनि बढ्दै छ थायराइडको समस्या अझ छुट्टै छ कति ठाउँमा देखाए तर भएन
4: ए तिमी यति चिन्तित किन के भयो फेरि
3: के भने नि डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ
4: ए अब चिन्ता लिनु पर्दैन मैले राम्रो खबर सुनेको छु
3: कस्तो खबर
4: अब प्रत्येक दिन सुगर थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही एमडी इन्टरनल मेडिसिन टियु एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ
3: ए साँच्चै
4: अझ सुन महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ
3: ए त्यो त झन् राम्रो
4: हो नि डाक्टर पुनमाचारी एमबिबिएस एमडी केयु आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई एमबिबिएस एमएस केयु वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ
3: वा अब त मलाई धेरै ढुक्क लाग्यो
4: अझै अरू सेवाहरू पनि छन् दैनिक ओपिडी सेवा गुणस्तरीय फार्मेसी सेवा भिडियो एक्सरे एक्सरे इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा
3: यो त पुरा प्याकेज जस्तै भयो नि
4: हो त अब ढिला नगर जाऊ आजै गइहाल उपचार गर्न
3: हजुर आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज फोन नम्बर 081531860 र 081531861
4: अब चिन्ता होइन समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक

0: यो कृष्ण सार एफएम
1: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज
2: शुभारंभ डिजिटल म्यूजिक प्राली प्रस्तुत गर्दछ।

0: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, एनएमसी 19393, बिडिएस दिल्ली, एफएजीसी मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
1: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरबीनबाट गरिने, डिजिटल एक्सरे सेवा।
2: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगञ्ज, नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081531366 र 98085049451।
3: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
4: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
3: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
4: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
5: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
3: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
4: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
5: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98614169।
6: यो कृष्ण सार एफएम
7: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
1: हिजो आज के भयो के भयो बहिनी? कहिले पखाला लाग्छ, दिशा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिशा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ, त्यही चेक गर्न जाँदैछु। बरु कतातिर राम्रो होला?
0: मा पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
2: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट सधैँका लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा वात सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
3: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
2: म पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98480 27590 र 081534328।
4: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
5: हरेक सामानको खरिदमा 1000 देखि 20000 सम्म छुट, 10 देखि 15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
4: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक, राष्ट्रिय वाणिज्य ब्याङ्कको अगाडि।
5: सम्पर्क 97051148470।
4: सोफा हब नेपालगञ्ज,
5: विश्वासमा नम्बर 1,
4: क्वालिटीमा सबैभन्दा बेस्ट।
6: खरिद बिक्रीको सूचना सूचना सूचना। घर जग्गा चाहियो, घर जग्गा चाहियो, यस कम्पनीलाई नेपालगञ्ज उपमहानगरपालिका 1 धम्बोजी विशाल चोक नजिक, तेजनगर र बस पार्क आसपास, भेरकुटी नगर, न्यु रोड, कारकादो आसपास, होटल सिद्धार्थको पछाडि अगाडि, बाँके गाउँमा 1 तले 2 तले र 3 तलेसम्मको घर चाहियो, साथै भाडामा दिन चाहनेले पनि सम्पर्क गर्नुहोला। जग्गा चाहियो, नेपालगञ्ज उपमहानगरपालिकामा टुक्रा घडेरी सहित 10 देखि 15 कट्ठा जग्गा चाहियो। खजुरा गाउँपालिका, बैजनाथ गाउँपालिका, कोहलपुर नगरपालिका, जानकी गाउँपालिका र बर्दिया, गुलरिया, दाङ, राजापुर, बडियाताल गाउँपालिकाहरूमा साना टुक्रा घडेरीदेखि 10 बिघासम्म सस्तो प्लट चाहियो। भाडामा दिने भए 5 देखि 10 बिघा चाहियो। घर घडेरी बिक्रीमा नेपालगञ्ज, भिरकुटी नगर, बिलासपुर राजा वडा नम्बर 19 र 20 सुर्खेत रोडको पूर्व तथा पश्चिमतर्फ रत्न राजमार्गदेखि 1-2 किलोमिटर ओरपरसम्म राम्रा घर घडेरीहरू उपलब्ध छन्। कोहलपुर मदनचोक वनकटुवामा जग्गा बिक्रीमा छ। खजुरा गाउँपालिका, डी गाउँ, सी गाउँ, सैनिक, राधापुर, सीतापुर, रिमझिम चोक नजिक घडेरी र बर्दिया जिल्लाको सीतापुर, डाँफे लगायत ठाउँहरूमा घडेरी र 5 कट्ठादेखि 5 बिघासम्म बिजनेस प्लटहरू बिक्री गरिन्छ। साथै रूपन्देही जिल्लाको भैरहवा र पड्कौली क्षेत्र र नवलप्रासी जिल्लाको बर्दगाड क्षेत्र, दाङको घोराई, तुलसीपुर र लमहीमा 5 बिघादेखि 30 बिघासम्मका ठुला बिजनेस प्लट बिक्री गरिन्छ। कुनै पनि घर जग्गा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोला। यस कम्पनीबाट घर, बिल्डिङ, ठुला कम्पनीहरू, दक्ष जनशक्तिबाट छिटो सरितो निर्माण गरिन्छ। साथै विद्युतीय वायरिङ लगायत सम्पूर्ण निर्माण कार्य ग्यारेन्टीका साथ गरिन्छ। तुरन्त सम्पर्क गर्नुहोला। पूर्णिमा मालिका, रियल इस्टेट प्राली, नेपालगञ्ज, बाँके। सम्पर्क कार्यालय रूपन्देही बुटवल। मोबाइल नम्बर 98680-85228।
7: यो कृष्ण सार एफएम
8: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: सीआईएनको साझा खबरबाट सन्तोष गन्धर्वको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। खाना पकाउने ग्यास आपूर्तिमा देखिएको समस्या अझै उस्तै, समाधानका लागि सरकारवाला निकाय र मन्त्रालयबीच आज पनि छलफल। आपूर्ति सहज गराउन राष्ट्रिय सभा अध्यक्षद्वारा सरकारको ध्यान आकर्षण।
1: व्यापक गुनासो सुनिन आएकोले सहज रूपमा ग्यासको आपूर्ति तथा बिक्री वितरण गर्न गराउनका लागि आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यान आकर्षण गराउँदछु।
0: व्यवसायी दीपक भट्टर र सुलभ अग्रवाल थुनामै रहने, जग्गा प्राप्ति सम्बन्धी कानून संशोधन गर्न सर्वोच्चको निर्देशनात्मक आदेश, नेकपा र एमाले बीचको सहमति कार्यान्वयन गर्न बहुपक्षीय संवाद।
2: लुम्बिनी प्रदेशमा सबै केन्द्रलाई नै जिम्मा दिएका छौँ, केन्द्रबाटै टुङ्ग्याउँदाखेरि राम्रो हुन्छ भनेर, किनभने यहाँ अब सँगै काम गर्ने हो, यहाँ बाजाबाज गर्दाखेरि अलि भावनात्मक रूपमा सरकारमा त्यति राम्रो पर्दैन।
0: 100 धेरै स्थानमा सर्पदंश उपचार केन्द्र तर औषधिको अभाव, चाँडै पुग्ने गरी खरिद प्रक्रिया थालिएको सरकारको दावी। सोलुखुम्बु, दोलखा र सिन्धुपाल्चोकका नदीहरूमा आकस्मिक बाढी आउन सक्ने,
3: बाढी र डुबानको अवस्था चाहिँ आगामी 3 दिन देखिने अवस्था चाहिँ छैन, त्यस कारणले अब नदीको छेउछाउ खोलाहरू बढ्ने भएको कारणले सतर्कता चाहिँ जरुरी छ।
0: र विश्वमा सुस्त आर्थिक वृद्धिले युवा रोजगार विहीन हुने जोखिम, जापानमा हुने विश्वकै ठूलो महिला म्याराथनमा नेपाल पनि सहभागी हुने।

0: मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
1: युवाको भूमिका निर्णायक छ। सिप नवप्रबन्धन र उद्यमशीलतालाई प्राथमिकता दिँदै कृषि प्रविधि पर्यटन र हरित अर्थतन्त्रमा उनीहरूको सक्रिय सहभागिता आवश्यक छ। तर पनि दैनिक 2000 संख्यामा युवा विदेश गइरहेका छन्। सुशासन सामाजिक एकता लैङ्गिक समानता र समावेशी विकासमा युवा सहभागिता बढाउन सरकारले अवसर सिर्जना गर्ने निजी क्षेत्रले रोजगारी बढाउने र युवाले जिम्मेवारीपूर्वक पहल गर्ने हो भने समृद्ध नेपालको आधार बलियो बन्न सक्छ। अब खबर सन्तोषी रावलबाट।
2: राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले बजारमा देखिएको खाना पकाउने ग्यासको अभाव टार्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा अधिकांश सांसदहरूले ग्यासको अभाव भएको र उपभोक्ताहरू मर्कामा परेको विषय उठाएपछि अध्यक्ष दाहालले सरकारको ध्यान आकर्षण गराउनुभयो।
3: माननीय सदस्यहरूले शून्य समय विशेष समयमा बजारमा ग्यासको अभावका कारण जनताले भोग्नु परेको समस्या उठाइरहनु भएको छ। साथै जनस्तरबाट पनि व्यापक गुनासो सुनिमा आएकोले सहज रूपमा ग्यासको आपूर्ति तथा बिक्री वितरण गर्न गराउनका लागि आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यान आकर्षण गराउँदछु।
2: राष्ट्रिय सभाका शून्य समयमा बोल्दै सांसदहरूले देशभरि ग्यास अभाव हुँदा पनि सरकारले व्यवस्थापन गर्न नसकेको आरोप लगाए। काङ्ग्रेस सांसद कमला पन्त,
4: सरकार भन्छ एलपी ग्यासको समस्या छैन, खाना पकाउने ग्यास प्रशस्त छ भन्छ, तर जनताको घरमा ग्यास छैन, किन्न जाँदा दिँदैन, यो कहाँनिर समस्या भएको हो? सरकारको तर्फबाट यो संसदले जवाफ खोजेको छ, सामान्यज्यू रुलिङ होस्।
2: सांसद तुलप्रसाद विश्वकर्माले ग्यास अभावका कारण नागरिकले कष्ट भोग्नु परेको बताउनुभयो।
5: एलपिजी ग्यासको अभावबाट ठुलो चाहिँ नि कष्ट भोग्नु परिरहेको छ। सारा देशका जनताहरूले खाना पकाउने ग्यास नपाएर एउटा ठुलो समस्यामा परेका छन्। आज उनीहरूले ग्यास चाहिँ नि खोज्न जाँदा एउटा डिपोमा चाहिँ नि ग्यास मिल्दैन र सरकारले त्यसमा चाहिँ नि ध्यान दिइरहेको छैन। तुरन्त सरकारको ध्यान आकर्षित गर्न चाहन्छु र जनताको चाहिँ नि समस्या दैनिक समस्यालाई छिटोभन्दा छिटो समाधान गर्न सरकारको ध्यान आकर्षित होस्।
2: सांसद नरबहादुर विष्टले उपभोक्ताले कहिलेसम्म ग्यास नपाउने हो जवाब दिनुपर्ने माग गर्नुभयो।
6: सरकार किचनमा ग्यास खाली छ, मान्छेको भोकले पेट खाली छ, कहिलेसम्म यो सरकारले ग्यास पुरानो नियम कानुनले गर्दाखेरि हो भन्न पनि लाज नपार्ने सरकारका मन्त्रीदेखि लिएर सांसदहरूको उक्ति देख्दाखेरि दिक्क लाग्छ। त्यसैले यो सरकारले कहिलेसम्म जनताका ग्यास किचनमा आगो बल्ने हो?
2: उपभोक्ताले सर्वसुलभ रूपमा ग्यास नपाउँदा लाइन बस्नुपर्ने अवस्था भएको भन्दै अधिकार कर्मीहरूले पनि सरकारको ध्यान आकर्षण गराएका छन्। ग्यास डिपोमा सहज रूपमा ग्यास नपाएपछि सरकारवालाहरूको टोलीले अनुगमन गर्दै आएको छ। सिआइएनसँग कुरा गर्दै अधिकार कर्मी प्रेमलाल महर्जन,
7: ठुल्ठुला उद्योगहरू छन् जहाँ ग्यास सिलिन्डर प्रयोग हुन्छ, ग्यास प्रयोग हुन्छ। ठुल्ठुला उद्योगहरू, ठुल्ठुला होटलहरू वा चाहिँ साना तिना उद्योगहरू वा साना तिना रेस्टुरेन्टहरू वा पार्टी प्यालेस पनि अहिले ग्यास छैन भनेर तिनीहरूले चाहिँ मन्त्रालय, मैले आज मन्त्रालयका मन्त्रीसँग पनि सोधेँ, सचिवसँग पनि सोधेँ, ल तपाईँहरूलाई कसैले चाहिँ मलाई ग्यास छैन भनेर तपाईँ कहाँ कम्प्लेन गर्न आएको छ र भनेर भन्दाखेरि उनीहरूले छैन भने अब भोलि नै हामी एउटा टिम बनाउँछौँ, त्यो टिममा तपाईँहरू पनि बस्नुहोस् भने हो, टिम बनाएर तपाईँले भने जस्तै हामी अनुगमन गर्छौँ भने हुन्छ, हामी तयार छौँ, हामी देखाइ पनि दिन्छौँ भनेर भन्नु। त्यो अनुगमन टोली कहिले पनि यी होटल उद्योगहरू वा परिसरमा वा रेस्टुरेन्टमा वा पार्टी प्यालेसमा पुगेन। तिनीहरूले कतिको होल गरेको छ, कतिको युज गरिरहेछ, कतिको चाहिँ उनीहरूले फटाइ काम गरिरहेछ।
2: बाढी पूर्वानुमान शाखाले आगामी 3 देशका प्रमुख नदीहरूमा पानीको बहाव बढ्ने चेतावनी दिएको छ। आज कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र सहायक नदीहरूमा पानीको सतह सतर्कता अतहभन्दा तलै रहेको महाशाखाले जनाएको छ। कन्काई, कमला, बबई तथा पूर्वी र पश्चिम राप्ती नदीको बहाव पनि हालसम्म सामान्य अवस्थामै छ। आज कर्णाली र पश्चिम राप्ती नदीका केही खण्डमा पानीको सतह उल्लेख्य बढेको शाखाका प्रमुख विनोद पराजुले सिआइएनलाई बताउनुभयो।
8: भाव आगामी 3 बढ्ने क्रममा भोलिलाई पर्सिलाई चाहिँ उल्लेख्य बढ्ने भनेका छौँ, तर प्रमुख नदीहरूमा चाहिँ खतराभन्दा माथि बाढी जाने अवस्था, खालि नदीको छेउछाउ चाहिँ सतर्क रहँ भन्ने किसिमको माथि हाम्रो सूचना हो। तर जहाँसम्म सरसाङ नदीको कुरा छ, फ्ल्यास फ्लडको कुरा गर्छौँ हामी, आकस्मिक बाढीको जोखिम चाहिँ मुख्यतः सोलुखुम्बु, दोलखा र सिन्धुपाल्चोक जिल्लालाई हामीले येलो अलर्ट जारी गरेका छौँ आज 24 घण्टाको लागि, भोलि बिहानसम्मको लागि त्यो हुन्छ। त्यो बाहेक अत्यन्तै ठुलो बाढी र डुबानको अवस्था चाहिँ आगामी 3 दिन देखिने अवस्था चाहिँ छैन। त्यस कारणले अब नदीको छेउछाउ खोलाहरू बढ्ने भएको कारणले सतर्कता चाहिँ जरुरी छ।
2: कर्णाली नदीको चिसापानी र असाराघाट तथा पश्चिम राप्तीको कुसुम जलमापन केन्द्रमा बहाव बढ्ने देखिएको हो। अन्य प्रमुख नदीहरूमा भने आज पानीको सतह सामान्य मात्र बढ्ने अनुमान छ। भोलि र पर्सि भने देशका प्राय सबै ठूला नदीहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान गरिएको छ। देशभरका विभिन्न सर्पदंश उपचार केन्द्रमा देखिएको औषधिको अभाव टार्न सरकारले स्वास्थ्य संस्थाहरूलाई आदान प्रदान गर्न निर्देश

0: गर्दाखेरि हामी ल्याइदिन्छौँ, हामी चाँडै ल्याइदिन्छौँ, सम्बन्धित देशको परीक्षणले गर्दा ढिलो भएको भन्ने कुराहरू जानकारी छ। तर त्यो नआइपुगे पनि हाम्रो सर्पदंश उपचारका लागि सर्पदंशको प्रतिविधि चाहिँ अहिले पनि सर्पदंश उपचार केन्द्रहरूमा छन्, केही भण्डारणहरूमा पनि छन्। ठुलो मात्रामा ठुलो समयसम्मलाई धेरै समयसम्मलाई पुग्ने गरी त्यति मात्रामा चाहिँ नभएको हो।
1: यसअघि नेपाली सेनाको सहयोगमा सञ्चालन भएका करिब 23 विशेष सर्पदंश उपचार केन्द्र थिए भने अहिले सरकारी अस्पताल, जिल्ला अस्पताल र अन्य स्वास्थ्य संस्थाहरूमा पनि सर्पले टोकेको अवस्थामा उपचार गर्ने व्यवस्था छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाले सांसदहरूलाई तेस्रो पटक प्रशिक्षण दिने भएको छ। रासुपाले साउन 29 गतेदेखि 31 गतेसम्म आफ्ना सांसदहरूका लागि प्रशिक्षण दिने तयारी गरेको छ। संसदको गरिमा र भूमिकालाई प्रभावकारी बनाउनका लागि प्रशिक्षण दिन लागेको सचेतक प्रकाश चन्द्र परियारले सीआईएनलाई जानकारी दिनुभयो। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ 1 गते प्रदेश सभाबाट विश्वासको मत लिनुहुने भएको छ। नेपाली काँग्रेसले साउन 12 गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री आचार्यले 30 दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने, प्रावधान अनुसार विश्वासको मत लिने तयारी गर्नुभएको हो। नेकपाका प्रदेश संसदीय दलका नेता इन्द्रजित थारूले मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्रै आफ्नो दलबाट मन्त्री पठाउने तयारी रहेको सीआईएनलाई बताउनुभयो।
2: लुम्बिनी प्रदेशमा सबै केन्द्रलाई नै जिम्मा दिएका छौँ, केन्द्रबाटै टुङ्ग्याउँदाखेरि राम्रो हुन्छ भनेर, किनभने यहाँ अब सँगै काम गर्ने हो, यहाँ बाजाबाज गर्दाखेरि अलि भावनात्मक रूपमा सरकारमा त्यति राम्रो पर्दैन, त्यही भएर केन्द्रबाटै टुङ्गो लगाइदिनु भयो भने सजिलो हुन्छ भन्ने छ। सम्मानजनक उपस्थिति सबैको हुनुपर्छ भन्ने हाम्रो मान्यता छ, र केन्द्रले पनि अब प्रदेशसभा सदस्यहरू संख्याको अनुपातमा, अब मुख्यमन्त्री सहित 9 मन्त्रालय छ के अरे, संख्याको अनुपातमा गर्ने र क्षमताको आधारमा विभागीय जिम्माहरू लिने सरसल्लाह भएको छ।
1: कोशी प्रदेश सरकारबाट भने नेपाली काँग्रेस बाहिरिएको छ। आज 4 मन्त्री र 1 राज्य मन्त्रीले राजीनामा दिएसँगै काँग्रेस बाहिरिएको हो। काँग्रेस प्रमुख सचेतक गोपाल तामाङले सबै मन्त्रीले राजीनामा बुझाएको सीआईएनसँग बताउनुभयो।
3: होइन होइन, के गर्ने खोज्ने भन्दा पनि अब समीकरण भङ्ग भइसकेपछि, होइन समीकरण भङ्ग भइसकेपछि अब एमाले र नेकपाको समीकरण भइसकेपछि काङ्ग्रेस बाहिरिने कुरा स्वाभाविक हो, होइन अब चाहिँ काङ्ग्रेस एउटा प्रतिपक्षीय भूमिकामै चाहिँ रहन्छ। अब अरू के गर्ने भन्दा पनि अब प्रदेश सरकारलाई चाहिँ अब एउटा सकारात्मक सहयोग गरेर, अब बन्ने सरकारलाई सहयोग गरेर प्रतिपक्षीय भूमिका निर्वाह गर्छ काङ्ग्रेसले सामूहिक रूपमा राजीनामा दिइसकेको छ।
1: नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेता जगन्नाथ थपलिया विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। हेटौँडा स्थित एमाले दलको कार्यालयमा थपलिया विरुद्ध 16 सांसदले हस्ताक्षर गरेको अविश्वासको प्रस्ताव दर्ता भएको हो। थपलिया हटाएर किरण थापा मगरलाई दलको नेता बनाउने प्रस्ताव गरिएको छ। साझा खबरमा अब विदेशका खबर। अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओले विश्वभर सुस्त आर्थिक वृद्धि र कमजोर रोजगारी सिर्जनाले युवाका लागि श्रम बजारमा प्रवेश गर्ने अवसर कठिन बनेको जनाएको छ। आईएलओले सार्वजनिक गरेको नयाँ प्रतिवेदनमा विश्वव्यापी युवा बेरोजगारी दर 12.4% पुगेको छ। यो 15-24 वर्ष उमेर समूहका करिब 6,70,00,000 बेरोजगार युवासँग बराबर हो। आईएलओले नयाँ तथा युवा श्रम शक्तिका लागि पेस स्तरका रोजगारीका अवसर गराउँदै गएको जनाएको छ। उत्तर अमेरिका, युरोप र भारतमा शिक्षाको पहुँच र शैक्षिक योग्यता बढ्दै गए पनि शैक्षिक बेरोजगारी बढिरहेको जनाएको छ। अब खेल खबर। जापानमा आयोजना हुने विश्वकै सबैभन्दा ठूलो महिला म्याराथन नागोया वुमेन्स म्याराथन 2027 नेपाली महिला ताविकाले पनि सहभागिता जनाउन पाउने भएका छन्। प्रतियोगिताको अन्तर्राष्ट्रिय सहभागिताका लागि आवेदन मंगलबारदेखि खुला भएको छ। गिनिज वर्ल्ड रेकर्डबाट विश्वकै ठूलो अल वुमन म्याराथनका रूपमा प्रमाणित नागोया वुमेन्स म्याराथन आगामी मार्च 14, 2027 जापानको आइची प्रान्त स्थित नागोयामा आयोजना हुँदैछ। आयोजकले सन् 2027 लागि प्रतियोगी र 2,000 बढाएर 22,000 धाविका पुर्याइएको छ।
4: सन्तोषी रावल।

0: खाना पकाउने ग्यास सजिलै नपाउँदा महँगी बढ्ने डर,
1: ढिला सुविधा हुन्छ भन, अनि कहिले कि अब खाना बनाएर खानु होइन, अब ल्याउन सजिलै मिल्दैन, त्यो पसलमा गए भोलि आउँछ भन्छन्।
0: स्थानीय सरकार र सरकारवालाको अनुगमन तीव्र तर उपभोक्ता अझै तनावमा। रिपोर्ट: सर्पको उपचारका लागि 100 भन्दा धेरै स्थानमा व्यवस्था, गोरुसिङ्गे उपचार केन्द्र अरूका लागि पनि अनुकरणीय लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
2: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठे उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दुध, अन्डा, मासु, दाल, हरियो सागसब्जी, मौसमी फलफुल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स
3: हाय के गर्ने होला, अब सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ, कति ठाउँमा देखाएँ तर भएन।
4: ए तिमी यति चिन्तित किन, के भयो फेरि?
3: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा वचन नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
4: ए अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
3: कस्तो खबर?
4: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
3: ए साँच्चै?
4: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
3: ए त्यो त झन् राम्रो
4: हो नि। डाक्टर पुनम आचार्य एमबिबिएस, एमडी केयु, IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई MBBS, MSKU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
3: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
4: अझै अरू सेवाहरू पनि छन्, दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
3: यो त पुरा प्याकेज जस्तै भयो नि।
4: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
3: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
4: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
5: यो कृष्ण सार FM
6: 94 MHz, कृष्ण सार जत्तिकै तेज।
0: जग्गा प्राप्ति सम्बन्धी अहिलेको कानून संशोधन गर्न सर्वोच्चले सरकारका नाममा निर्देशनात्मक आदेश दिएको छ। सड़क निर्माणका क्रममा व्यक्तिको जग्गा अतिक्रमणको विषयमा परेको मुद्दामा सर्वोच्च अदालतले जग्गा प्राप्ति सम्बन्धी कानून पुरानो भएकाले परिमार्जनको आवश्यकता औलाएको हो। यसैबीच विशेष अदालतले सम्पत्ति शुद्धिकरणको आरोप लागेका दुई व्यक्तिलाई थुनामा राख्ने आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले व्यवसायिक दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउन आदेश दिएको हो। यसैबीच नेपाल रेडक्रस सोसाइटीको संशोधित विधान कार्यान्वयन नगर्न अदालतले अन्तरिम आदेश दिएको छ। सुदूरपश्चिम अध्यक्ष दिल बहादुर बुढाले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको हो। नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्यासको अभाव नरहेको बताउँदै आएको छ, तर उपभोक्ताले भने सहज रूपमा ग्यास पाउन नसकेको गुनासो गरिरहेका छन्। ग्यास आपूर्तिका लागि सरकारवाला निकायका बीचमा समन्वय भएको भने पनि जिल्ला स्तरमा उपभोक्तालाई अझै पनि अप्ठ्यारो छ।
7: घरको भान्सामा दैनिक आवश्यक पर्ने ग्यास सजिलै नपाउँदा अन्य जिल्लाका जस्तै डडेलधुराका उपभोक्ता पनि समस्यामा परेका छन्। बजारमा ग्यास अभाव नरहेको सम्बन्धित निकायको दावी छ, तर उपभोक्ताको अनुभव फरक छ। अमरगढी पाँचका दिल बहादुर एर
8: पाउने हो कि नपाउने भन्ने समस्या ढुकढुकी भइरहेको छ सर। धेरै जस्तो ग्राहकहरूले ग्यास नपाएर फिर्ता पनि गइरहेका छन्, ग्यास पसलहरूमा सोधिरहेका छन्, साउजी ग्यास छ भनेर छन्, साउजीसँग ग्यासै नभएर कहाँबाट दिने।
7: नेपाल आयल निगम लगायतका निकायले कृत्रिम रूपमा अभाव गराइएको भन्दै अनुगमन र कार्यवाहीलाई तीव्र पारिएको बताएका छन्। व्यवसायीसँग बुझ्दा माग अनुसार ग्यास आपूर्ति नहुँदा समस्या देखिएको बताउने गरिएको एकजना विद्यार्थी सरिता थापाको भनाइ छ।
1: ग्यास सजिलै पाइरहेको छैनौ, त्यही नि, स्टुडेन्ट मान्छे घरदेखि टाढा आएर बस्नु परेछ, कहिले अब ढिला सुविधा हुन्छ भन, अनि कहिले कि अब खाना बनाएर खानु होइन, अब ल्याउन सजिलै मिल्दैन, त्यो पसलमा गए भोलि आउँछ। आउँछ भन्छन्।
7: डडेलधुरा जिल्लामा कति ग्यास आपूर्ति र कति प्रयोग हुन्छ भन्ने बारेमा प्रशासन र उद्योग वाणिज्य संघसँग कुनै तथ्याङ्क छैन। बजारमा आउने ग्यास आपूर्ति र वितरणमा कुनै बदमासी नहोस् भन्नका लागि प्रहरी प्रशासनको निगरानी कसरी भइरहेको छ? डडेलधुराका प्रमुख जिल्लाधिकारी अमर बहादुर ओली,
9: ग्यास अभाव नहोस् भनेर सबै ठाउँ अनुगमन गरिरहेका छौँ। हिजो मात्र भेरीको ग्यास 426 सिलिन्डर आएको छ, 100 पालको पनि आइरहेको छ, रिजेन पनि आउने तयारीमा छ। त्यो हुँदाखेरि अब विक्रेताहरूलाई उपभोक्तालाई चाहिँ आइडी कार्ड राखेर उहाँहरूलाई दिनुहोस्, प्रायोरिटी राखेर दिनुहोस् अनि विद्यार्थीहरूलाई दिनुहोस् भनेर हामी भनेका छौँ। त्यही अनुसार उहाँले रिपोर्टिङ गरिराख्नु भएको छ।
7: कतै ग्यास आपूर्तिमा समस्या भएको भए तत्काल खबर गर्न आयल निगमले पनि भन्दै आएको छ। निगम सुदूरपश्चिम प्रादेशिक कार्यालयका सहायक प्रबन्धक कुम्भराज जोशी,
10: जिम्मेवार चाहिँ नेपालभरि नै समस्या अलि अब देखिरहेछ म्याम, होइन अब आउनुपर्ने जति कोटा छ इन्डियाबाट आउनुपर्ने ग्यास चाहिँ सबै आइरहेछ, तर अब यो समस्या चाहिँ अब अहिले चाहिँ जस्तो ग्यास जति खालि पाउनुपर्ने छ, जति जति चाहिँ पसलमा खोजेको बेलै पाउनुपर्ने छ, त्यो चाहिँ अहिले अलि समस्या भइरहेको हुनाले चाहिँ अब यसको हो भन्ने चाहिँ छैन म्याम। के गर्ने भन्ने चाहिँ हामी कता समस्या छ कता के त भनेर हामी आफै पनि गइरहेछौँ। अब गुनासो आएको ठाउँ चाहिँ के भइरहेछ, कसरी त्यहाँ पुगेन ग्यास भनेर चाहिँ हामी गएर हेरेर पनि आएको छौँ।
7: दैनिक अत्यावश्यक खाना पकाउने ग्यासमा कृत्रिम अभाव, असमान वितरण वा आपूर्ति व्यवस्थापनमा समस्या हुँदा त्यसको प्रत्यक्ष असर सर्वसाधारणको भान्सामा परेको छ। नियमित रूपमा आपूर्ति नहुँदा गाउँदेखि सहरसम्मै महँगी बढ्न थालेको गुनासो उपभोक्ताको छ। भावना पौडेल, CIN, रेडियो अमरगढी, डडेलधुरा।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। सर्पले टोकेका बिरामीको उपचारका लागि आधा बाटोसम्मै विशेषज्ञ पुग्ने अभ्यास,
11: तर अब कहिलेकाहीँ एम्बुलेन्स फेरि अरू बिरामीलाई पनि उठाउन गएको बेला अब खाली नहुने पनि भइदिन सक्छ। कुनै एउटा ठाउँकोले गरेछ भने पक्कै पनि अरू ठाउँमा गर्नलाई चाहिँ सम्भव भएकै कुरा हो भनेर चाहिँ हामी भन्छौँ।
0: यसको निरन्तरता र प्रयोगका लागि सुधार गर्नुपर्ने पक्ष र अप्नाउनुपर्ने सावधानी, विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। CIN साझा खबर सुन्दै गर्नुहोला। आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
12: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
0: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
12: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
0: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
12: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौँ।
0: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र UERC, सामुदायिक रेडियो उदयपुर र CIN।
13: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। गर्मी र बर्खाको समय छ, रातिको समयमा सर्पको टोकाइका घटना सार्वजनिक हुने क्रम पनि बढ्दैछन्। सर्पले नटोकोस् भन्नका लागि नियमित सरसफाई, सुधा झुलको सही प्रयोग, बत्ती वा टर्च लाइट बालेर हिँडुल महत्वपूर्ण छ। तर सर्पले टोकिहालेमा उपचारका लागि देशभरमा 100 धेरै उपचार केन्द्र छन्। सर्पले टोकेमा के गर्ने र गोरुसिङ्गे उपचार केन्द्रको नयाँ सफल अभ्यासका बारेमा साथी लिलप्रकाश चन्दले सर्पविज्ञ कमल देवकोटासँग कुराकानी गर्नुभएको छ।
11: सामान्यतया गर्ने के भन्दा टोकिहाल्यो भने हाम्रो घरमा हुने क्रेप ब्यान्डेज जुन हामीले सामान्य मड्किँदा बाँध्छौँ त्यो चाहिँ छ भने अब टोकेको ठाउँभन्दा माथिबाटै सुरु गर्ने अलिकति त्यहाँबाट बाँध्दै बाँध्दै बाँध्दै अनि अझै माथिसम्म पुग्ने तलबाट माथिसम्म पुग्यो भने यो प्राथमिक उपचारको उद्देश्य भनेको टोकेको भागलाई हलचल हुन नदिने जति बढी हलचल भयो त्यति चाहिँ यो चाँडो विष फैलिने हुँदा तर अब मान्छेले त्यो चिजलाई चाहिँ अलिकति अर्कै किसिमले बुझेर धेरै ठाउँमा बाँध्ने गर्नुहुन्छ त्यो गर्दाखेरि अब यो सर्पको विषले असर गरोस् नगरोस् यो बाँध्नेको चिजले रक्त सञ्चार प्रक्रियालाई चाहिँ असर गरेर कतिपय ठाउँमा यत्तिकै खोलियो कोही बाटोमा लाँदा लाँदै हस्पिटल पुग्न अगाडि नै कोही अब थाहा नभएर खोलिदियो भने त्यसले चाहिँ असर गर्ने हुन्छ त्यसले
15: गर्दा बाँध्ने भनेको कसरी बाँध्नुपर्ने हो कि कस्तो खालको होइन
11: कसरी बाँध्नु हुँदैन अब भन्दाखेरि वैज्ञानिक आधार अथवा मेडिकल आधारमा चाहिँ 75 mmHg प्रेसर लगाउने भन्छ हामीले गाउँघरमा सामान्यतया बुझाउँदा यो हाम्रो 5 औँलामध्ये अब सबभन्दा सानो कान्छी औँला छ कमसेकम यो औँला छिरोस् जुन बानिन्छ जे पनि त्यसमा चाहिँ कमसेकम एउटा औँला छिर्नु पर्यो भन्ने चाहिँ त्यसको एउटा भनौँ न छ किनभने धेरै कसेर बाँध्दाखेरि त्यसले अरू कम्प्लिकेसनहरू ल्याएको घटनाहरू छन् यदि टोकेको ठाउँदेखि 15-20 मिनट आधा घन्टा 1 घन्टासम्मको डिस्टेन्समा सर्पको उपचार हुने हस्पिटल छ भने बरु त्यो ब्यान्डेज खोज्न यताउता गर्दा पनि अर्को 15-20 मिनट समय लस हुन्छ त्यो गर्नुभन्दा घर नजिकै हस्पिटल छ भने 15-20 मिनट आधा घन्टामा पुगिन्छ भने बरु त्यो टोकेको हातलाई अथवा खुट्टा कुन भागमा टोकेछ त्यसलाई हलचल नगराइकन तुरुन्तै हस्पिटल गयो भने त्यो चाहिँ अझ इफेक्टिभ हुन्छ भन्ने कुराहरू पनि आइरहेको छ
15: स्वयं सर्पले जसलाई टोकेको छ सोही व्यक्ति दौडेर हाम फाल्दै अस्पतालसम्म जानु प्रभावकारी अथवा उहाँलाई अरू कसैले कुनै साधनमा प्रयोग गरेर जति सक्दो चाँडो अस्पताल लैजानु त्यो प्रभावकारी हो
11: बिरामीलाई आफै जानु भनेको अथवा अझ हिँडेर दौडेर नजिकै छ भनेर पुग्नु भनेको त्यो फेरि रिस्क बढाउने काम हुन्छ त्यसले गर्दा आफ्नो नजिकको छ उसलाई भन्ने गाडी एम्बुलेन्स जे सजिलै आउन सक्छ भने त्यसमा मजाले पल्टेर जाने यदि त्यो सम्भावना छैन भने बाइकमा बस्ने र बिचमा आफू बसेर पछाडि फेरि अर्को समात्ने मान्छे कहिलेकाहीँ बिचले फेरि लट्ठ्याउन सुरु गर्यो अब ब्रेनलाई नर्भस सिस्टमको हामीले कुरा गऱ्यौँ लट्ठ पार्न सुरु गऱ्यो भने पछाडि एक्लै बस्दाखेरि लड्ने हुन सक्न हुँदा अझै पछाडि एकजना मान्छे राखेर त्यसरी चाहिँ हस्पिटल पुर्याउँदाखेरि मोटरसाइकल भोलुन्टियरिङ भनेर सुरु गरेको थियो यो धरानतिरै हस्पिटलमा त्यो चाहिँ एकदमै इफेक्टिभ भएको पाइएकोले चाहिँ गोरुसिङे जुन कपिल वस्तुमा त्यहाँ चाहिँ रेस्क्यू नै पठाउनुहुन्छ भनेको जहाँ बिरामीले टोकेछ उहाँहरू आउँदै गर्दा यताबाट एम्बुलेन्समा एन्टिभेनमसहित तयारी अवस्थामा पुगेर बिच बाटोबाटै उहाँलाई एन्टिभेनम चढाएर ल्याउने आवश्यक परेमा एन्टिभेनम चढाएर ल्याउने गरी त्यसरी पनि रेस्क्यू सुरु गरिएको छ जुन चाहिँ हरेक हस्पिटलले अथवा सर्पदंश उपचार केन्द्रले सुरु गर्न सक्यो भने त्यो एकदमै इफेक्टिभ हुन्छ
15: यो कसरी सम्भव भयो कि त्यहाँ बिरामी अस्पताल आउँदै गर्दाखेरि अस्पतालबाट पनि फेरि त्यो विज्ञ चिकित्सक सहितको टोली बाटोमै गएर
11: हजुर
15: जहाँ भेटिन्छ
11: कस्तो छ भन्दा त्यो सर्पदंश केन्द्र गोरुसिङेको चाहिँ अब आर्मीहरूबाट सञ्चालित थियो अहिले अब नगरपालिकाले पनि सपोर्ट गरेर त्यहाँको स्थानीय समुदायबाट एकदमै राम्रो तरिकाले सञ्चालित छ र त्यहाँ काम गर्ने अब सर्पको उपचार गर्ने अब नवीन भण्डारीजी हुनुहुन्छ उहाँ चाहिँ सर्पमा एकदमै इन्ट्रेस्ट पनि राख्ने प्लस उपचार पनि गरिरहने भएको हुँदाखेरि अब उहाँले चाहिँ विशेष गरेर त्यहाँ गोरुसिङेमा आउने भनेको अलिकति माथिल्लो भेग प्युठानतिरबाट होइन अर्घाहाँची गुल्मी त्यता नजिक पर्नेहरू यता बुटोलतिर आइपुग्नुभन्दा अगाडि चाहिँ गोरुसिङे जाने गर्नुहुन्छ त्यसले गर्दा त्यहाँ जाँदाखेरि अब उहाँले यति धेरै काम गर्नुभएको छ जनचेतना जगाउनको लागि पनि सर्पको उपचार मात्र नगर्ने भएर गाउँघरमा जनचेतना जगाउने पनि काम गर्दा उहाँको कामको प्रचार अलिकति फैलिएको हुनाले अनि अब हस्पिटलमा फोन जान्छ पहिला अनि यस्तो यस्तो भयो भन्ने बित्तिकै उहाँले आफ्नो टिम तयार गरेर उताबाट बिरामी आउँदै गर्दा यताबाट एम्बुलेन्स पनि पठाएर अब त्यो सबै त्यहाँ चाँजो पाँजो मिलाएर त्यसरी गर्नुभएको छ र उहाँले सेयर पनि गर्नुहुन्छ कहिलेकाहीँ हामीलाई यस्तो यस्तो गर्दाखेरि हामी समयमै पुगेकोले यतिजनाको ज्यान बचाउन सफल भइयो भन्दै र यो चिजलाई चाहिँ अन्य अस्पताल अथवा उपचार केन्द्रले पनि अनुसरण गर्न सके एकदमै राम्रो
15: अरूले अनुसरण गर्नको लागि पैसा आवश्यक पर्ने हो कि अथवा त्यस्तो खालको सोच विकास भएको जनप्रतिनिधिको आवश्यकता हो कि अथवा अस्पतालको जो नेतृत्वमा छ उसले ध्यान दियो भने चाहिँ बिरामी जाँदै गर्ने अनि अस्पतालले पनि एम्बुलेन्स पठाएर बाटो बाटै उपचार गर्दै आउने त्यो खालको अभ्यास गर्न सकिन्छ
11: हजुर यो चाहिँ सरले भने चाहिँ सबै चिजको भूमिका उत्तिकै हुन्छ है जस्तो त्यहाँ उपचार गर्ने मान्छेहरूले डक्टरहरू अथवा को हुनुहुन्छ स्वास्थ्यकर्मी उहाँले इन्ट्रेस्ट लिनु पर्यो सरले भने चाहिँ अस्पतालले एम्बुलेन्स पठाउनलाई अब फेरि सबैमा त्यो सम्भव होला नहोला
15: किनभने हरेक पालिकाले त एम्बुलेन्सको व्यवस्था त गरेका छन्
11: छन् तर अब कहिलेकाहीँ एम्बुलेन्स फेरि अरू बिरामीलाई पनि उठाउन गएको बेला अब खाली नहुने पनि भइदिन सक्छ होइन अनि कहिलेकाहीँ अब सरले भने चाहिँ यी सबै चिजहरू उहाँहरूले इन्ट्रेस्ट लिनुभयो भने अब कुनै एउटा ठाउँकोले गरेछ भने पक्कै पनि अरू ठाउँमा गर्नलाई चाहिँ सम्भव भएकै कुरा हो भनेर चाहिँ हामी भन्छौँ। र मैले गर्ने कार्यक्रममा यो यसको इक्जाम्पल दिएर अन्य हस्पिटल अथवा उपचार केन्द्रहरूलाई पनि एकदमै मैले मोटिभेट गरिरहेको हुन्छु, प्रोत्साहन गरिरहेको हुन्छु कि यसरी हामीले उपचार गर्न सकियो, बाटोबाटै रेस्क्यु गर्न सकियो एन्टिभेनमसहित, अझ विशेष गरेर विषालुको फोटोसहित आउँछ नि त गाउँघरको त हस्पिटल। आजकल अहिले के सजिलो छ भन्दा व्हाट्सएपमा यो सर्पल टोक्यो सर हामी आउँदैछौँ भनेर पहिले नै डक्टरहरूलाई फोटो पठाइदिनुहुन्छ, अनि मलाई पनि कतिपय डक्टरहरूले उहाँहरू आउँदै हुनुहुन्छ यो सर्पको पठाउनु भएको छ यो कुन हो सर भनेर एउटा तयारी अवस्थामा रहन चाहिँ अहिले एकदमै सजिलो छ। पहिला चाहिँ आएपछि बल्ल के हो कसो चाँजो पाँजो मिलाउनु पर्थ्यो भने अहिले यो जस्तो करतको आएको छ भने सर यो त करतले नै टोकेर आएको रहेछ अलिकति सावधानी गर्नु होला है केयर गर्नु होला भन्ने बित्तिकै आउने बित्तिकै सबै चिजहरू रेडी गराएर राख्नु पाउनु भयो सलाइन पानीदेखि लिएर त्यो समय पाइन्छ। त्यसले गर्दा प्रविधिले चाहिँ यसलाई अलिकति सजिलो बनाइदिएको छ।
0: खाना पकाउने ग्यास आपूर्तिमा देखिएको समस्या अझै उस्तै समाधानका लागि सरकारवाला निकाय र मन्त्रालयबीच आज पनि छलफल भएको छ। आपूर्ति सहज गराउन राष्ट्रिय सभा अध्यक्षले सरकारलाई रुलिङ समेत गर्नुभएको छ। व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल थुनामै रहने, जग्गा प्राप्ति सम्बन्धी कानून संशोधन गर्न सर्वोच्चको निर्देशनात्मक आदेश आएको छ। नेकपा र एमाले बीचको सहमति कार्यान्वयन गर्न बहुपक्षीय संवाद पनि सुरु भएको छ। 100 धेरै स्थानमा सर्पदंश उपचार केन्द्र भए पनि औषधिको अभाव छ भने चाँडै पुग्ने गरी खरिद प्रक्रिया थालिएको सरकारले दावी गरेको छ। सोलुखुम्बु, दोलखा र सिन्धुपाल्चोकका नदीहरूमा आकस्मिक बाढी आउन सक्ने चेतावनी दिएको छ। र विश्वमा सुस्त आर्थिक वृद्धिले युवा रोजगारविहीन हुने जोखिम बढेको एक अध्ययनले देखाएको छ। जापानमा हुने विश्वकै ठूलो महिला म्याराथनमा नेपाल पनि सहभागी हुने भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 28 बिहान 6 साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सन्तोष गन्धर्व पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: एक्सट्रीम एनर्जी ड्रिंक
2: टाइम चेक अहिले ठीक 8 बजेको छ
3: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
4: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग 2 शर्माजीको परिवार सबै हराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D बनाएको शर्माजीको घरलाई झन् धेरै हल्लाउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील
5: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना
6: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवा निवृत्त प्रमुख कन्सल्टेन्ट ENT विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ENT कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्जमा हप्ताको 7 दिन सेवा उपलब्ध छ हाम्रा थप सेवाहरू एक्सरे इन्डोस्कोपी प्रयोगशाला अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्ज सम्पर्क फोन नम्बर 081531380 मोबाइल 98580304 र 98481380

0: toilet pony, yeah. Extreme energy drink.
1: अत्याधुनिक प्रयोगशाला खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा विशेष ध्यान दिइने
2: एसईमा उत्कृष्ट नतिजा ल्याउन सफल यस विद्यालयमा कक्षा 11 व्यवस्थापन संकायमा भर्ना खुलिसकेको छ
1: सिट सीमित छन् आजै भर्ना हुनुहोस्
2: सनबीम इंग्लिश मिडियम स्कूल नेपालगंज 1 धम्बोजी बाँके सम्पर्क नम्बर 081536422 98580 36422 98580 27994
3: यो कृष्ण सार FM
4: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज

0: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
1: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
0: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
1: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
0: कस्तो खबर?
1: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
0: ए, साँच्चै?
1: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
0: ए, त्यो त झन् राम्रो
1: हो नि। डाक्टर पुनम आचार्य एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
0: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
1: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
0: यो त पुरा प्याकेज जस्तै भयो नि।
1: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
0: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081-531-860 र 081-531-861।
1: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: böyle konuya.
1: Extreme Energy Drink.
2: नेपालगञ्जमा अवस्थित नेपालगञ्ज नेसनल हस्पिटलमा आगामी असार 6 गते शनिबारका दिन मधुमेह थाइराइड तथा हार्मोन सम्बन्धी रोगका विशेषज्ञ चिकित्सकद्वारा विशेष स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिने भएको छ। हस्पिटलमा बिरामीहरूको सेवाका लागि काठमाडौँको नेपाल मेडिसिटी अस्पतालको थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुमन बराल आउँदै हुनुहुन्छ। यो विशेष स्वास्थ्य शिविरमा बिरामीहरूका लागि विभिन्न किसिमका गुणस्तरीय स्वास्थ्य सेवाहरू उपलब्ध गराइनेछ। यस अन्तर्गत मधुमेह अर्थात् सुगरको सम्पूर्ण जाँच तथा उपचार, थाइराइड रोगको परीक्षण र उपचारका साथै हार्मोन असन्तुलन सम्बन्धी समस्याहरूको निदान गरिने हस्पिटलले जनाएको छ। नगरपालिकाको सामुन्ने बिपी चोकमा अवस्थित यस अस्पतालमा मोटोपना र मेटाबोलिक समस्याको उपचार, महिलाहरूमा देखिने पीसीओएस तथा मासिक धर्म असन्तुलनको समस्या र पिट्युटरी एवं एड्रिनल लगायतका अन्य ग्रन्थि रोगहरूको विशेषज्ञ उपचार सेवा पनि उपलब्ध हुनेछ।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 081536465 र 98482804465।
4: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
5: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
4: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
5: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
6: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
4: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
5: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
6: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टिमोट काठमाडौँ, फोन नम्बर 98614169।
7: बधाई छ है दाई, छोरीको बिहे पक्का भएछ रे। यही कुरा सुनेर तपाईँलाई भेट्न आएकी हुँ म।
8: हो नि बहिनी, छोरीलाई 16 वर्षमै राम्रो केटा भेटियो, अब त चिन्ता सकियो, ढुक्क भइयो।
7: दाई, नानी त अझै 16 वर्षकी मात्रै भइन्, तपाईँले ठुलो गल्ती गर्दै हुनुहुन्छ। सुन्नुहोस् दाई, म पनि 16 वर्षमै बिहे गरेर आएकी थिएँ। सबैले भनेका थिए भाग्यमानी छोरी, तर मेरो पढाइ छुट्यो, मेरो सपना छुट्यो, मेरो बाल्यकाल छुट्यो। अहिले मेरा श्रीमानले अर्को बिहे गरेर अलग्गै बस्नुभएको छ। मेरो जीवन सङ्घर्ष र पीडाले भरिएको छ। यदि समय फर्काउन पाएको भए म बाल विवाह कहिल्यै गर्दिनथे। कृपया तपाईँको छोरीलाई पढ्न दिनुहोस् दाई।
8: तर बहिनी, मैले त निमन्त्रणा कार्ड समेत बाँडिसकेँ, अब समाजले के भन्छ, मेरो बेइज्जत हुन्छ।
7: दाई, समाजले भनेको सबै कुरा सही हुँदैन। बाल विवाहले छोरीको भविष्य मात्र होइन, पुरा परिवारको सपना पनि तोड्न सक्छ। नेपालको संविधान 2072 प्रत्येक बालबालिकालाई बाल विवाहबाट संरक्षित हुन पाउने हकको व्यवस्था गरेको छ। नेपालको कानुन अनुसार 20 वर्ष उमेर नपुगी विवाह गर्न वा गराउन पाइँदैन। यसरी गरेको विवाह स्वत बदर हुनेछ। यदि कसैले 20 वर्ष उमेर नपुगी विवाह गर्ने गराउने गरेमा 3 वर्षसम्म कैद र 30,000 रुपियाँसम्म जरिवाना हुनेछ भन्ने व्यवस्था गरेको छ।
8: हुन्छ बहिनी, तिमीले मेरो आँखा खोलिदियौ। अब मेरी छोरीको काँधमा विवाहको जिम्मेवारी होइन, सपनाको किताबको भारी हुनेछ, र उनी पढेर सक्षम भएपछि मात्रै विवाहबारे सोच्नेछु।
9: हजुर, बाल विवाह परम्परा होइन, बाल अधिकारको हनन हो।
10: बाल विवाह रोकौं, बाल बालिकाको भविष्य जोगाऊ।
2: सामाजिक विकास मञ्च SDF बाँके, ओल्ड भिजन इन्टरनेसनल नेपाल र रेडियो कृष्णसार FM द्वारा जनहितमा जारी सन्देश।
11: नमस्ते दाई।
12: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
11: विदेश नाटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
12: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
13: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
14: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
2: हाम्रा विशेषताहरू।
9: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
2: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
9: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
2: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
9: प्रत्येक महिना हार्दिक आइबीएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्यबाट उपचार तथा परामर्श सेवा।
2: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
9: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
2: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%देखि 50%सम्म विशेष छुट सेवा।
9: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
2: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
0: यो कृष्ण सार एफएम
15: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंचर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अनकल सेवाहरू
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
2: डाक्टर भेट्ने समय सोमबारदेखि शुक्रबारसम्म बिहान 7:30 बजेदेखि 8:50 सम्म, साँझ 5:15 बजेदेखि 7 बजेसम्म, शनिबार र आइतबार बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 3:30 बजेदेखि 6:30 बजेसम्म।
1: सम्पर्क फोन नम्बर 081-5-33-719, 98-4-80-22-229 र 98-605-22-229।
3: आमै नि, सामान खरिद गर्ने यति लामो लिस्ट सर, र हेर्दा नेपालगञ्जदेखि लखनऊसम्म धाउनु पर्ला कि क्या हो?
4: हैन बहिनी, यसमा आत्तिनु पर्ने केही छैन। अब यी सबै ब्रान्डेड कम्पनीको सक्कली र उचित मूल्यको सामान एउटै विशाल बजार मारुति मेगा मार्टमा पाइन्छ। यो रुपैडिया बजारको सब्जी मण्डीको छेउमा रहेको मारुति मेगा मार्ट हो। बहिनी, त्यहाँ शादी विवाहको सबै सामान, सौन्दर्य प्रसाधन, सुटिङ, सर्टिङ, साडी, अन्डर गार्मेन्ट्स, होम एप्लायन्सेस, फुड्स, विद्युतीय उपकरणहरू, आर्टिफिसियल ज्वेलरी, किचन तथा टोयलेटहरूको सामान आदि सबै सामग्रीहरू एकै छाना मुनि पाइन्छ।
5: स्थान मारुति मेगा मार्ट सब्जी मण्डी अगाडि गल्लीमा नानपारा रोड रुपैडिहा बजार। मोबाइल नम्बर 98-6-89-64-581।
6: अया, कान दुखेर हैरान भइरहेछ, के गर्ने, कहाँ जाने होला?
1: बहिनी, किन चिन्ता लिनुहुन्छ? ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान डम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
7: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
1: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुलचेक्रा 5 नेपालगञ्ज, सम्पर्क फोन नम्बर 081-5-30-244, 98-5-80-81-244।
0: आफ्नो स्वास्थ्यको ख्याल राख्नु नै साँचो आत्मविश्वास हो। त्यसैले त नेपाल परिवार नियोजन संघ बाँके शाखा विगत लामो समयदेखि यहाँहरूको सेवामा समर्पित छ।
8: हामी कहाँ पूर्ण गोपनीयताका साथ सुरक्षित गर्भपतन, परिवार नियोजनका साधन, पाठेघरको मुख र स्तन क्यान्सरको परीक्षण तथा यौन र प्रजनन स्वास्थ्य सम्बन्धी परामर्श सेवा उपलब्ध छन्।
0: विशेष सुविधा अब प्रत्येक आइतबार दिउँसो 3-5 बजेसम्म स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्देश आचार्यद्वारा विशेष परामर्श र उपचार पनि पाउनुहुनेछ।
8: ढिला नगर्नुहोस्, आजै स्वास्थ्य सम्बन्धी परामर्श लिनुहोस्। ठेगाना नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 9 रामलीला रोड नापी शाखा अगाडि।
0: फोन नम्बर 081-5-30-398।
9: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो? आउनुहोस् सोफा हब नेपालगञ्ज। हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि। अहिले थमाथम बिक्री भइरहेको छ।
10: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैङ्कको अगाडि।
9: सम्पर्क 97051148470।
10: सोफा हब नेपालगञ्ज,
9: विश्वासमा नम्बर एक,
10: क्वालिटीमा सबैभन्दा बेस्ट।
11: यो कृष्ण सार एफएम
12: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
13: भावना म्युजिक सोलुसन प्रस्तुत गर्दछ।

0: दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा वात सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
1: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
0: मा पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98480 27590 र 081534328।
2: सुन्नु न सावित्रीजी, मलाई सोफा, दराज, डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो, कहाँ जाने होला?
3: ए हो र, यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन। यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर, अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ।
2: ए हो र, त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त?
3: पाउँछ नि, किन नपाउनु? त्यहाँ अर्डर अनुसार बेड, सोफा, डाइनिङ टेबल, अफिस टेबल, ड्रेसिङ टेबल, दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ। टिकाउ सामग्री, आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ। एक पटक अवश्य भेट्नुहोस्, तपाईँ निराश हुनुहुने छैन। हजुर, अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, सुर्खेत रोड, नेपालगञ्ज। फोन नम्बर 98448 87 535 र 98082 54 0 37। वाओ, प्लस टू परीक्षा पनि पास भयो, अब कुन कलेजमा भर्ना हुने होला?
4: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
3: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देऊ न।
4: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज, बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
3: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
5: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज, बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
3: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, आदर्श ग्रुपद्वारा सञ्चालित। ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98580 36 577, 98580 28 195 र 98580 36 811। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, सफल भविष्यको बलियो आधार।
2: भर्ना खुल्यो।
6: एस ब्राइटल्यान्ड कलेजमा शैक्षिक सत्र 2083 लागि त्रिवीबाट सम्बन्धन प्राप्त व्यवस्थापन तथा मानविकी संकाय अन्तर्गतका स्नातक तहका कार्यक्रमहरूमा भर्ना खुला भएको जानकारी गराइन्छ।
2: उपलब्ध कार्यक्रमहरू ब्याचलर अफ होटल म्यानेजमेन्ट बिएचएम, ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट बिआइटिएम, ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस, ब्याचलर अफ आर्ट्स इन सोसल वर्क बिएएसडब्ल्यू।
6: योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट प्लस टू वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने, सम्बन्धित विश्वविद्यालयले तोकेको न्यूनतम जिपिए प्रतिशत प्राप्त गरेको हुनुपर्ने।
2: किन रोज्ने ब्राइटल्यान्ड कलेज?
6: बिएचएम, ब्याचलर अफ होटल म्यानेजमेन्ट, अनुभवी शिक्षकद्वारा व्यवहारिक तथा गुणस्तरीय शिक्षा, इन्टर्नशिप तथा रोजगारीमा सहयोग, होटल, एयरलाइन्स, रिसोर्ट, क्रूज लाइन लगायत आतिथ्य क्षेत्रमा आकर्षक रोजगारी र होटल फ्रन्ट अफिस फुड एन्ड बेभरेज इभेन्ट व्यवस्थापन सम्बन्धी व्यवहारिक ज्ञान
2: बिआइटिएम ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट सूचना प्रविधि र व्यवस्थापनको उत्कृष्ट संयोजन सफ्टवेयर डेभलपर आइटी म्यानेजमेन्ट डाटा विश्लेषक लगायतका क्षेत्रमा

0: करियर आधुनिक प्रविधि तथा व्यावसायिक प्रमाण पत्र का लागि बलियो आधार
1: बीबीएस बैचलर अफ बिजनेस स्टडीज राष्ट्रीय विश्वविद्यालय द्वारा मान्यता प्राप्त लोकप्रिय कार्यक्रम बैंकिंग व्यवसाय लेखा वित्त मानव संसाधन तथा सरकारी तथा गैर सरकारी क्षेत्र में रोजगारी का अवसर र व्यवस्थापन वित्त बजार व्यवस्थापन र लेखा सम्बन्धी सुदृढ़ आधार
0: बीएएसडब्ल्यू बैचलर अफ आर्ट्स इन सोशल वर्क गैर सरकारी संस्था एनजीओ अस्पताल विद्यालय तथा सामाजिक संस्थाहरूमा करियर का अवसर समाज सेवा नेतृत्व तथा समुदाय विकास सम्बन्धी ज्ञान र सिप समाजमा सकारात्मक परिवर्तन ल्याउने अवसर
1: ब्राइटल्यान्ड कलेजका विशेषताहरू अनुभवी तथा दक्ष प्राध्यापक कक्षा कोठामा स्मार्ट प्रविधिको प्रयोग एयर कन्डिसनर एसीको सुविधा समय सापेक्ष तथा रोजगारमुखी पाठ्यक्रम इन्टर्नसिप तथा प्लेसमेन्ट सुविधा आधुनिक शिक्षण वातावरण र सफल पूर्व विद्यार्थी सञ्जाल तथा करियर परामर्श
0: नोट बीएचएम र बीआईटीएम को सीमेट फार्म पनि खुलिसकेको जानकारी गराइन्छ सम्पर्क ब्राइटल्यान्ड कलेज नेपालगञ्ज 10 पासाङ लामु रोड फोन नम्बर 081-532-07 र 081-535-602 इमेल blc.npj@gmail.com वेबसाइट brightlandcollege.edu.np

0: बीबीसी नेपाली सेवाको साझा पक्षबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा मिनी संसद पनि भनिने संसदीय समितिमा सत्तापक्षकै सांसदहरू दुई कितामा प्रहरीको एकीकृत साइबर स्क्याम प्रतिकार केन्द्र स्थापनाको विषय कहाँ पुग्यो?
1: चाँडो भन्दा चाँडो नेपाल सरकारबाट निर्णय गराएर सुरुवात हुन्छ भन्ने हामीले विश्वास लिएका छौँ।
0: नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफले र अन्तर्राष्ट्रिय प्रसङ्गमा अधीनस्थ वेस्ट ब्याङ्कमा दुई प्यालेस्टिनी परिवार आफ्नै घरभित्र घेराबन्दीमा। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
2: विनिता दाहालबाट समाचार सुन्नुहोस्। प्यालेस्टिनी दुई परिवार अझै पनि अधीनस्थ वेस्ट ब्याङ्कमा आइतबार उनीहरूको बस्तीमा प्रवेश गरेर बस्ती बसाल्न चाहेका इजरायलीहरूका कारण आफ्नै घरभित्र थुनिएर बस्न बाध्य भएका छन्। घटनास्थलमा सबैभन्दा पहिले पुगेका इजरायली सैनिकहरूले ती अतिवादीहरूसँगै प्रार्थना गरिरहेको दृश्य भिडियोमा कैद भएको थियो। वरिष्ठ इजरायली अधिकारीहरूले चिन्ता व्यक्त गरेपछि नाब्लुसको दक्षिणमा रहेको कुस्रा गाउँमा प्रवेश गरेकाहरूले बनाएको एउटा पाल हटाउन थप सुरक्षाकर्मी पठाइएको थियो। जेरुसलेममा रहेकी योलान्ड नेल भन्छिन्, बीबीसीलाई दिइएको भिडियो सामग्रीमा सुरक्षाकर्मीहरूले ठूलो समूहका बसोबास बसाल्न आएकाहरू विरुद्ध अश्रु ग्यास र स्टन ग्रेनेड प्रयोग गरेको देखाइएको छ। ती इजरायलीहरूले हालेका पालहरू हटाइएको छ। बीबीसीकी योलान्ड नेलको भनाई, प्यालेस्टिनी परिवारहरूले उनीहरूको पानी र बिजुली काटिएको र घरमा रहेको खाद्यान्नको भण्डार पनि क्रमशः सकिँदै गएको बताएका छन्। विश्व स्वास्थ्य सङ्गठन डब्ल्युएचओले अमेरिकामा बालबालिकालाई दिइने खोप सम्बन्धी राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनाले दशकौँदेखि उपलब्ध प्रमाणहरूलाई बेवास्ता गरेको भन्दै चिन्ता व्यक्त गरेको छ। यसै साता हस्ताक्षर गरिएको एउटा आदेशमा खोपहरूको सङ्ख्या घटाउन तथा दादुरा, हाँडे र रुबेला विरुद्धको संयुक्त खोपलाई तीनवटा छुट्टा छुट्टै खोपका रूपमा दिन आह्वान गरिएको छ। डब्ल्युएचओका महानिर्देशक टेड्रोस एडहेनम गेब्रायसेसले यसबारे प्रमाणहरू पूर्ण रूपमा स्पष्ट रहेको र खोपहरू सुरक्षित भएको र ती खोपले अटिजम नहुने बताएका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनले रुसको नोभोरोसिएस्क बन्दरगाह सहरमा रहेको नौसैनिक अड्डामा आक्रमण गरेको बताएका छन्। उनले उक्त स्थानलाई ब्ल्याक सीमा रुसी नौसैनिकको अन्तिम बलियो पक्कड रहेको क्षेत्रका रूपमा व्याख्या गरेका छन्। उक्त क्षेत्रका रुसी अधिकारीहरूले रातभर भएका आक्रमणमा आवासीय भवनहरूमा क्षति पुगेको र दुईजनाको मृत्यु भएको बताएका छन्। मृत्यु हुनेमध्ये एकजना 8 वर्षीय बालक रहेको बताए। यसैबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसको स्याडो फ्लिटको हिस्सा भएको आशंका गरिएका जहाजहरूलाई रोक्ने युरोपेली संघको योजनाको प्रतिशोध स्वरूप युरोपेली जहाजहरू नियन्त्रणमा लिने धम्की दिएका छन्। उनले रुसी जहाजहरूको आवागमनमा लगाइने प्रतिबन्धलाई समुद्री डकैती र लुटपाटको संज्ञा दिएका छन्। र कोलम्बियाले सोमबार गएको भूकम्पमा ज्यान गुमाएकाहरूको सम्झनामा 3 दिनको राष्ट्रिय शोक घोषणा गरेको छ। भूकम्पमा फँसेका मानिसहरूको उद्धार प्रयास अझै जारी छ। विस्थापित मानिसहरूले आश्रयस्थल वा खुला आकाशमुनि दोस्रो रात बिताएका छन्। भूकम्पपछि अहिलेसम्म 100 भन्दा बढी परकम्प गएको बताइएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। मिनी संसद समेत भनिने सङ्घीय संसदको एउटा समितिमा सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसदहरूबीच वाद प्रतिवाद भएको छ। प्रहरीमा पोसाक खरिदमा भ्रष्टाचार भएको भन्ने उजुरीबारे छलफल गर्न आयोजित सार्वजनिक लेखा समितिको बैठकमा उनीहरू विभाजित भएका हुन्। गृह मन्त्रालयका सचिव तथा सशस्त्र र नेपाल प्रहरीका प्रमुखहरू पनि सहभागी बैठकमा आमन्त्रित गरिए पनि गृहमन्त्री उपस्थित भएनन्। शरद केसीले तयार पारेको यो रिपोर्ट सुनौ। रासोपाकै सांसदले उजुरीलाई गम्भीर रूपमा लिनुपर्ने र आरोप लागेका उच्च अधिकारीहरू छानबिनको टुङ्गो नलाग्दासम्म जिम्मेवारीबाट अलग हुनुपर्ने भनी राखेको धारणाले विवाद निम्ति आएको हो। रासोपा सांसद खगेन्द्र सुनारले गृह सचिव र प्रहरी प्रमुखहरूमाथि आरोप लागेकाले जिम्मेवारीबाट अलग हुन सुझाव दिए।
3: तत्काल छानबिन समिति गठन हुनु पर्यो। त्यो छानबिन समिति बन्दै गर्दाखेरि यो आरोप लाग्दै गर्दाखेरि नैतिकताको आधारमा आरोपित मान्छेहरू त्यो जिम्मेवारीमा बस्ने अधिकार हुँदैन। वर्दी लगाएर बसेर मलाई छानबिन गर भन्न पाइँदैन। गृह सचिवको त्यो कुर्सीमा बसेर म माथि छानबिन गर त भनेर भन्न पाइँदैन।
0: रासोपाका अरू दुईजना सांसदले नाम नलिएरै आफ्नै दलका सांसदको अभिव्यक्तिप्रति असन्तुष्टि जनाए। रासोपाका सांसद विक्रम थापाले आमन्त्रित गृह सचिव र प्रहरी प्रमुखको मर्यादाको ख्याल गर्नुपर्ने भन्दै त्यस अनुसारको व्यवहार गर्नुपर्ने धारणा राखे।
4: यदि उहाँहरू दोषी हुनुहुन्छ, उहाँहरूको इन्भल्भमेन्ट छ, कुनै पनि इन्भल्भ छैन, हामी को हौ उहाँहरूलाई चाहिँ के अरे इज्जत र सम्मान गर्ने? कानुनले नै चाहिँ उहाँहरूलाई चाहिँ दण्ड दिन्छ। तर सम्मान प्लिज, यो जमिर सबैको छ, कसैको मर्यादा, कसैको सम्मान र कसैको चाहिँ जतलाई जिगिराएर होइन।
0: रासोपाकै अर्का सांसद प्रेमलाल चौधरीले पनि समिति बनाउन आग्रह गरे, तर समितिले नै दोषी ठहर गर्न नहुने बताउँदै उनले भने,
5: यो अहिले टुङ्ग्याउने विषय होइन, उहाँहरूलाई डिरेक्टली हामीहरूले आरोप लाउन मिल्दैन, उहाँहरूलाई प्रमाणित गर्ने हाम्रो निकाय होइन। सत्य तथ्य छानबिनका लागि उजुरी आइसकेपछि एउटा समिति गठन गरौँ, चाँडोभन्दा चाँडो यसलाई चाहिँ त्यो समिति मार्फत टुङ्ग्याउँ र सिफारिस गर्नुपर्ने लाइन अनुसार हामी जाउँ।
0: रासोपाकै अर्का सांसद रुकेश रञ्जितले पनि आरोप प्रमाणित गर्ने निकाय आफूहरू नभएको बताए। रासोपाकै अर्का सांसद गणेश धिमालले बैठकमा सहभागी उच्च अधिकारीहरूलाई आरोपित गर्ने उद्देश्य नरहेको बताए। आफू लक्षित जवाफ सुनेपछि अन्त्यमा सांसद खगेन्द्र सुनारले एक मिनट भन्दै समय लिएर आफ्नो असन्तुष्टि जनाए। उनले समितिका सभापतिलाई छलफल व्यवस्थित गर्न भन्दै अन्यथा आफू समितिमा नबस्ने बताउँदै बैठकबाट निस्किए। तत्कालै नेकपाका सांसद वर्षमान पुलले सांसद सुनारलाई लक्षित गर्दै आरोप लगाएर भाग्न नहुने टिप्पणी गरे। अर्को विषय, नेपाल प्रहरीले पछिल्ला वर्षहरूमा साइबर ठगीका घटना बढ्दै गएको पृष्ठभूमिमा एकीकृत साइबर स्क्याम प्रतिकार केन्द्र स्थापनामा जोड दिँदै आएको छ। तर प्रहरीले सो सम्बन्धी प्रस्ताव गृह मन्त्रालय समक्ष पेश गरेको लामो समय बितिसक्दा पनि त्यसमा उल्लेख्य प्रगति भएको देखिँदैन। यसै सन्दर्भमा हामीले नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेलाई उक्त केन्द्र स्थापनाको उपाध्यायताबारे सोधेका छौँ।
6: पछिल्लो तीन वर्षको मैले डाटा अझै मैले क्लियर गरेर दिनु पर्दाखेरि साइबर स्क्याम तथा फ्रड तथा वित्तीय कसुरसँग सम्बन्धित 19,190 भन्दा बढी उजुरी साइबर ब्युरोमा मात्रै दर्ता भएको छ। नेपाल प्रहरीको 231 स्थानबाट चाहिँ यो मुद्दा दर्ता हुन्छ भनेपछि त्यहाँ अझै ठुलो अझै बढी संख्यामा छ त्यो सबै जोड्दा, र त्यो अब साइबर ब्युरोको मात्रै 2,08,19,00,000 बराबरको साइबर स्क्याम ठगी गरेको उजुरी प्राप्त भएको छ त्यो 19,190 भन्दा बढी उजुरीमा, र 8% मात्रै हारिमा रकम फिर्ता भएको हाम्रो रेकर्डहरूमा देखिन्छ। र यही अनुसारको अन्य उसमा गर्दाखेरि निकै ठुलो संख्यामा स्क्याम हुने ठगी हुने कुराहरू भइरहेको अवस्था छ, र त्यसले गर्दाखेरि अहिले भएको जुन सिस्टम छ, अहिले जुन हिसाबले अनुसन्धान भइरहेछ, त्यो मात्रै नभएर त्यसमा चाहिँ खास गरी नेपाल प्रहरीका अतिरिक्त सम्बन्धित बैङ्क, वित्तीय सेवा प्रदायक, टेलिकम सेवा प्रदायकलाई छिटाछिटै सम्पर्क गर्नुपर्ने जुन झन्झट छ, जुन एउटा चाहिँ स्क्यामिङ गरेको पहिलो 1 घन्टालाई गोल्डन आवर भन्छ, त्यो गोल्डन आवरकै उसमा चाहिँ धेरै पैसाहरू धेरै खाताहरूमा गइसकेको अवस्थाले गर्दा खास गरी सामूहिक उत्तरदायित्व र जवाबदेता बनाउनलाई, त्यसै गरी एकल सम्पर्क बिन्दु स्थापना गर्नको लागि, साइबर स्क्याममा प्रयोग गरेको खाता रकम रोकाम गर्ने प्रणालीको विकास गर्न, त्यस्तै साइबर स्क्याममा प्रयोग भएका सञ्चार तथा डिजिटल माध्यम निष्क्रिय बनाउनलाई, मूल खाता तथा वालेटको पहिचान र रोका गर्नलाई, त्यसै गरी पीडित संरक्षण तथा रकम फिर्ता गर्नलाई उहाँहरूलाई चाँडोभन्दा चाँडो, दिगो कानुनी तथा संस्थागत संरचना विकास गर्नलाई, रोकथाम तथा जनचेतना अभिवृद्धि गर्नलाई पनि खास गरी यो हामीले सोचेका छौँ। त्यसै गरी सम्पत्ति शुद्धिकरण निवारण प्रणालीसँगको पनि आबद्धता एउटा हाम्रो यो उद्देश्य छ, लक्ष्य छ यसमा, र अन्तर्राष्ट्रिय निकायसँग प्रभावकारी सूचना आदान प्रदान होस् भन्ने सन्दर्भमा हामीले यो नयाँ चाहिँ यो कन्सेप्ट पेपर तयार गरेर तालुक गृह मन्त्रालयमा रिपोर्ट गरिसकेको अवस्था छ।
7: अब यो चाहिँ पर्याप्त हुन्छ भन्ने देख्नुहुन्छ तपाईँहरू?
6: धेरै हदसम्ममा यसले प्रभावकारिता रूपमा काम गर्न पायो, स्रोत साधन त्यही अनुसारको उपलब्ध हुन सक्यो भने असाध्यै प्रभावकारी हुन्छ। किनभने नेपालमा चाहिँ अब हामी प्रयास गर्दैछौँ, अब उता हेर्दाखेरि भारत लगायत विभिन्न देशहरूमा यो प्रभावकारी रूपमा सञ्चालन भइरहेको छ।
7: मैले चाहिँ यो किन पनि सोधेको भने नेपाल प्रहरीकै यो अनुसन्धानमा खटिने जति पनि स्रोत छ त्यहाँ चाहिँ यो विज्ञताको अनि संख्याको पनि अलिअलि समस्या छ भनेर केही जानकारहरू विज्ञहरू बताउनुहुन्छ, त्यस कारणले
6: त्यो सही कुरा हो, तर अब हामी त्यसमा त्यही अनुसारको म्यान पावरहरू राख्ने काम हुन्छ त्यहाँ, खास गरी रियल टाइम इन्फर्मेसन सेयरिङ होस्, क्राइम प्रिभेन्सन होस्, अन द टाइम एक्सन होस् तुरुन्तै, र ट्रस्ट एन्ड कन्फिडेन्स बिल्डिङ होस् भन्ने सन्दर्भमा हामीले यो गर्न खोजेको हो। यसले मुख्य काम भनेको केन्द्रमा प्राप्त साइबर स्क्याम ठगी सम्बन्धी उजुरी दर्ता वर्गीकरण प्राथमिकरण गर्ने काम हुन्छ। यसमा उजुरी प्राप्त अनुसार सम्बन्धित खाता वालेट रकम प्रभावको तत्काल पहिचान र विश्लेषण गर्ने काम हुन्छ, र जुन सम्बन्धित ब्याङ्क, वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, भुक्तानी प्रणाली सञ्चालक, दूरसञ्चार सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायकसँग तत्काल समन्वय गरी कानुन बमोजिम खाता रोका, फुकुवा, नम्बर सिम निष्क्रियता, डोमेन आइपी ब्लक तथा लक प्रिजर्भेसन गराउने काम हुन्छ। स्क्याममा प्रयोग भएको बेनिफिसियरी एकाउन्टहरू हुन्छ, जुन म्युल एकाउन्ट हुन्छ, वालेट, डिभाइस, सिम, सेन्डर आइडी, फिसिङ लिङ्क, मालिसियस एप, सोसियल मिडिया एकाउन्ट लगायतका माध्यमको पहिचान र अभिकरण र विश्लेषण गर्न सजिलो हुन्छ। यसमा सम्भावित पीडितलाई तत्काल एसएमएस कल वा अन्य माध्यमबाट सतर्क गराई थप रकम स्थानान्तरण रोक्न सहजीकरण हुन्छ। स्क्यामजन्य रकमको रोक्का, फुकुवा, प्रमाण सङ्कलन र अनुसन्धानका लागि पनि आवश्यक कागजात तयार गर्ने कार्यमा सजिलो हुन्छ। सम्बन्धित प्रयोग अनुसन्धान निकायलाई प्रमाण, तथ्यगत र प्राविधिक विवरण हस्तान्तरण गर्न पनि सजिलो हुन्छ। यावत यसमा चाहिँ धेरै नै यसबाट बेनिफिट हुन्छ यदि यो हामीले ल्याउन सक्यो भने।
7: के जवाफ प्राप्त गर्नुभएको छ र कहिलेसम्म यो सुरु हुने देखिन्छ?
6: तालुक गृह मन्त्रालयबाट पनि यसलाई असाध्यै चाहिँ एउटा चाहिँ प्राथमिकतामा राखेर अगाडि बढेको मैले बुझेको छु। राष्ट्रिय ब्याङ्क लगायत ब्याङ्क वित्तीय संस्थाहरूमा पनि समन्वय गरेर पत्रचार गर्ने कामहरू भइसकेको भन्ने बुझेको छु। यसलाई चाँडोभन्दा चाँडो नेपाल सरकारबाट निर्णय गराएर सुरुवात हुन्छ भन्ने हामीले विश्वास लिएका छौँ र त्यही अनुसार हाम्रो पहल पनि भइरहेको अवस्था छ।
0: नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफले साथी पवनराज पौडेलसँग कुरा गर्दै साझापखमा एकाध विषय संक्षेपमा। निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्ने विषयमा अध्ययन गर्न दुईवटा समिति गठन गर्ने निर्णय गरेको छ। आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार दुईजना आयुक्तको संयोजकत्वमा बन्ने समितिहरूले आप्रवासी नेपालीको मताधिकारका लागि कानुनी एवं सूचना प्रविधिका क्षेत्रमा गर्नुपर्ने सुधारका सम्बन्धमा एक महिनाभित्र अध्ययन प्रतिवेदन पेश गर्नेछन्। कानुनी व्यवस्थाबारे अध्ययन गर्न आयुक्त गुरुप्रसाद बागले र सूचना प्रविधि को विषयमा अध्ययनका लागि आयुक्त राजीव सुब्बाको संयोजकत्वमा समिति गठन गर्ने निर्णय भएको आयोगका प्रवक्ता भट्टराईले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ। राष्ट्रिय सभाले खाना पकाउने एलपी ग्यासको सहज आपूर्तिको व्यवस्था मिलाउन आज सरकारको ध्यान आकर्षण गराएको छ। खाना पकाउने ग्यास सहज रूपमा उपलब्ध नहुँदा सर्वसाधारण उपभोक्ताले शास्ति भोग्नु परेको आवाज उठेपछि राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सो विषयमा सरकारको ध्यान आकर्षण गराएका हुन्।
8: माननीय सदस्यहरूले शून्य समय विशेष समयमा बजारमा ग्यासको अभावका कारण जनताले भोग्नु परेको समस्या उठाइरहनु भएको छ, साथै जनस्तरबाट पनि व्यापक गुनासो सुनिन आएकोले सहज रूपमा ग्यासको आपूर्ति तथा बिक्री वितरण गर्न गराउनका लागि आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यान आकर्षण गराउँदछु।
0: पछिल्ला केही साता यता आम उपभोक्ताहरूले खाना पकाउने ग्यास पाउन मुस्किल भइरहेको गुनासो गर्दै आएका छन्। अन्त्यमा नेपाल बाहिरको एउटा विषय। अधीनस्थ वेस्ट ब्याङ्कमा बस्ती बसाल्न आएका इजरायलीहरूले आइतबारदेखि दुई प्यालेस्टिनी परिवारलाई उनीहरूकै घरमा घेराबन्दी गरेर राखेका छन्। परिवारहरूले आफूहरूसँग भएका आवश्यक सामग्री सकिँदै गएको बताएका छन् भने मानव अधिकारवादी संस्थाहरूले अधिकारीहरूलाई हस्तक्षेप गर्न आग्रह गरेका छन्। बुधबार नाबलुस नजिकैको कुसरा गाउँमा उग्र यहुदीहरूको समूहसँग झडप भएपछि इजरायली सुरक्षाकर्मीहरू त्यहाँबाट पछि हटेको बताइएको छ। करिब एक दर्जन त्यस्ता बस्ती बसाल्न आएका इजरायलीहरू अझै त्यहाँ रहेका बताइएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
2: प्यालेस्टिनी घरधनीहरूले सुरुमा इजरायली सेनालाई घटनाबारे जानकारी गराएपछि घटनास्थलमा पुगेका सैनिकहरू बस्ती बसाल्न आएका इजरायलीहरूसँगै प्रार्थना गरिरहेको भिडियो सार्वजनिक भएको थियो। अबु रिदी र हसन परिवारहरूले सामाजिक सञ्जाल मार्फत सहयोगका लागि अपिल गरिरहेका छन्। उनीहरूको पानी र बिजुलीको आपूर्ति काटिएको र घरमा रहेको खाद्यान्न पनि सकिँदै गएको उनीहरूले बताएका छन्। यी पछिल्ला घटनाक्रमहरूबीच संयुक्त राष्ट्रसङ्घका एक वरिष्ठ अधिकारीले मङ्गलबार न्युयोर्कमा रहेको सुरक्षा परिषदलाई उनकै शब्दमा वेस्ट ब्याङ्क सङ्कटको चरम सीमामा पुगेको छ भनेर बताएका छन्। अन्तर्राष्ट्रिय कानुन अनुसार सबै इजरायली बस्तीहरू अवैध मानिन्छन्। बसोबास बसाल्न चाहने इजरायलीका चौकीहरू भने इजरायल सरकारको आधिकारिक अनुमति बिना स्थापना गरिएका हुन्छन्। प्यालेस्टिनी सुरक्षा क्यामेराले खिचेको भिडियोमा आइतबार साँझ बसोबास बसाल्न पुगेकाहरूले अबु रिदी परिवारको घर बाहिरको पर्खाल भत्काउँदै त्यसका ढुङ्गाहरू प्रयोग गरेर सडक अवरुद्ध गरेको देखिन्छ।
0: यसका साथै बिबिसी नेपाली सेवाको साझापख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: 94 MHz कृष्णसार जत्तिकै तेज।
1: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइराइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
2: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
1: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
2: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
1: कस्तो खबर?
2: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन TU, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली, यहाँ नै सेवा दिनुहुन्छ।
1: ए, साँच्चै?
2: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
1: ए, त्यो त झन् राम्रो
2: हो नि। डाक्टर पुनम आचार्य MBBS, MD KU, IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई MBBS, MS KU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
1: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
2: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
1: यो त पुरा प्याकेज जस्तै भयो नि।
2: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
1: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
2: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: Toilet Pony, yeah. Extreme energy drink.
1: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
2: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
1: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
2: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
3: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
1: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
2: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
3: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ, फोन नम्बर 98 61 14 16 99।
4: नमस्ते दाई।
5: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
4: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
5: समयमै सही ठाउँमा गएछौ त, अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
6: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
7: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
8: हाम्रा विशेषताहरू:
7: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
8: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
7: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
8: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
7: प्रत्येक महिना हार्दिक आइबिएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
8: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
7: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
8: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
7: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिम पट्टि, एनआईसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
8: सम्पर्क फोन नम्बर 081 530 274 र 98 580 21 822।
9: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो, तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन, के गर्ने होला?
10: किन चिन्ता गर्नुहुन्छ, न्यू कैलाश दर्शन होटल छँदैछ नि।
9: कस्तो होटेल हो कुन्नी? हामीले खोजेको सुविधाहरू छ कि छैन?
10: किन नहुनु, ल सुन्नुहोस्। नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
9: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
10: हजुर, न्यू कैलाश दर्शन होटल, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20, राजा। सम्पर्क फोन नम्बर 98 84 57 466।

0: नेपालगञ्ज शहरमा सञ्चालित अत्याधुनिक सुविधा सम्पन्न बी डेन्टलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरकी लामिछानेद्वारा उपचार गरिन्छ।
1: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत आउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
0: सम्पर्क बीर डेन्टल क्लिनिक, भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
1: फोन नम्बर 081-532-375।
2: सुबिसु अपर्च्युनिटी 1900 वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुबिसु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र रु 1040 र 65 भन्दा बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना रु 221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछ। थप जानकारीका लागि www.subisu.net.np। सुबिसु।

0: Koyle Paniya. Extreme energy drink.
1: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
2: हरेक सामानको खरिदमा 1000 देखि 20000 सम्म छुट, 10 देखि 15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि। अहिले थमाथम बिक्री भइरहेको छ।
1: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैङ्कको अगाडि।
2: सम्पर्क 97051148 70।
1: सोफा हब नेपालगञ्ज,
2: विश्वासमा नम्बर 1,
1: क्वालिटीमा सबैभन्दा बेस्ट।

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छातामुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंचर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अनकल सेवाहरू:
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
2: डाक्टर भेट्ने समय सोमबारदेखि शुक्रबारसम्म बिहान 7:30 बजेदेखि 8:50 सम्म, साँझ 5:15 बजेदेखि 7 बजेसम्म, शनिबार र आइतबार बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 3:30 बजेदेखि 6:30 बजेसम्म।
1: सम्पर्क फोन नम्बर 081-5-33-719, 98-4-80-22-229 र 98-605-22-229।
3: कौशल्या मेमोरियल हस्पिटलद्वारा 1 महिने फ्री ओपिडी सेवा सुरु भएको छ।
4: कोहलपुर 9 हवलदारपुर स्थित कौशल्या मेमोरियल हस्पिटलमा स्त्री रोग विशेषज्ञद्वारा बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म 1 महिनासम्म फ्री ओपिडी सेवा सञ्चालन भएको छ।
5: प्रदान गरिने सेवाहरू:
6: गर्भवती जाँच सेवा, महिलाको तल्लो पेट दुख्ने समस्या, पाठेघरमा मासु पलाएको समस्या, यौनी चिलाउने समस्या, गन्नाउने सेतोपानी बग्ने समस्या,
7: एप्टोपिक प्रेग्नेन्सी सम्बन्धी समस्या, निसन्तानपन सम्बन्धी समस्या, महिनावारीमा गडबडी,
8: पाठेघरमा हुने क्यान्सर जाँच तथा सम्पूर्ण स्त्री तथा प्रसूति सम्बन्धी समस्याको चेक जाँच तथा उपचार गरिन्छ। यही श्रावण 15 गतेदेखि भाद्र 15 गतेसम्म फ्री ओपिडी सेवा सञ्चालन हुने भएकाले सबैमा जानकारी गराउँदै सेवा लिनका लागि अनुरोध छ।
4: सम्पर्क कौशल्या मेमोरियल हस्पिटल, कोहलपुर 9 हवलदारपुर बाँके। सम्पर्क फोन नम्बर 081-41-40-07 र 98-4-82-63-399।

0: toilet pony, yeah.
1: Extreme energy drink.
2: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
3: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
2: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैङ्कको अगाडि।
3: सम्पर्क 97051148470।
2: सोफा हब नेपालगञ्ज,
3: विश्वासमा नम्बर एक,
2: क्वालिटीमा सबैभन्दा बेस्ट।
4: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
5: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
4: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
5: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
6: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
4: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
5: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
6: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टी मोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
7: यो कृष्ण सार एफएम
8: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।